0: आजको हाम्रो यो एफिसीको अध्ययनलाई यहीँ नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौँ र साथै हामी हजुरको माझमा एउटा खुसीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौँ। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौँ र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209790।
1: आफ्नो एफएम गेथाम्बा चिक्तङ सितिग्या मेगाहर्स ओखलढुङ्गा।
2: वर्षायाम सुरु भएसँगै पानीका मुहानहरू दूषित हुने जोखिम बढ्छ। दूषित पानीले झाडा पोखला, हैजा, टाइफाइड लगायतका रोग निम्त्याउन सक्छ।
3: त्यसैले पिउने पानीलाई कम्तीमा 3 मिनट उमालेर, फिल्टर गरेर वा क्लोरिन प्रयोग गरी शुद्ध बनाएर मात्र प्रयोग गरौँ।
4: पानीको मुहान वरपर फोहोर नगर्ने, पशु चौपाया प्रवेश गर्न नदिने र नियमित सरसफाई गर्ने पानी बसालौ।
3: स्वच्छ मुहान, शुद्ध पानी र स्वस्थ परिवारका लागि सबैको सहभागिता आवश्यक छ।
2: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ओखलढुङ्गा।
5: मानसिक स्वास्थ्य बिना स्वास्थ्य जीवन सम्भव छैन। आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौं। मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या भएका व्यक्तिहरूले अन्य व्यक्ति सरह मर्यादापूर्ण जीवन बाँच्न अधिकार प्रयोग गर्ने वातावरण बनाउनका लागि सहकार्य गरौं।
6: समुदायको हितको लागि आफ्नो एफएम ओखलढुङ्गाद्वारा जनहितमा जारी सन्देश।
7: बलात्कार, कुटपिट, गाली गलोज, मानसिक यातना या कुनै पनि किसिमका लैङ्गिकताका आधारमा भएका हिंसाहरूलाई लैङ्गिक हिंसा भनिन्छ। यस्ता कुनै पनि किसिमका घटनाहरू महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पुरुषलाई भएमा त्यस्ता प्रभावितलाई जिल्ला अस्पताल ओखलढुङ्गाको ओसिएमसीमा निशुल्क रूपमा गोपनीयताका साथ स्वास्थ्य र कानुनी सेवा प्रदान गरिन्छ।
4: थप जानकारीको लागि ओसिएमसीको फोन नम्बर 9852024888 सम्पर्क गर्न सक्नुहुनेछ।
8: माया, तिम्रो बगैँचा त कस्तो राम्रो भएछ, कसरी यति सुन्दर बनायो है? मेरो पनि कार्यालय सँगै

0: आफ्नै घर पनि निर्माण सम्पन्न हुन लाग्यो। यस्तै सुन्दर बगैँचाले सजाउने अनि मेरो पुर्ख्यौली बाजु जमिनमा फलफुलको बिरुवा रोप्ने सोच्दैछु। कहाँ पाइन्छ होला यो सबै सुविधा?
1: ल, तिमीलाई थाहा छैन, यो सबै काम त ओखलढुङ्गाकै पहिलो इन्दिरा नर्सरी तथा कृषि फर्मले गरिदिइहाल्छ नि। त्यहाँ सजावटका लागि फुलहरू, मनी प्लान्ट, धुपी, कटहर, लिची, हरुबरु लगायतका सबै किसिमका बिरुवाहरू सुपथ मूल्यमा पाइन्छ।
0: ए लौ, कस्तो राम्रो सेवा दिने रहेछ। कसरी काठमाडौँबाट फुलहरू ल्याउने होला भनेर चिन्तित थिए। ल, मलाई सम्पर्क नम्बर देऊ त, म नि बुझिहाल्न पर्यो।
1: 9846633325 र 9819909626 सिधै इन्दिरा खतिवडालाई सम्पर्क गर्न सकिन्छ।
0: इन्दिरा नर्सरी तथा कृषि फार्म, सिद्धिचरण नगरपालिका 4 रुम्जटार र सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।

0: दिदी आज त मेरो घरमा पाहुना आउँदैछन्, ताजा र राम्रो मासु कहाँ पाइन्छ होला?
1: अरे त्यसको किन चिन्ता गर्नुहुन्छ, हाम्रै ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडामा रहेको सरोज फ्रेस हाउस एन्ड सप्लायर्स जानुहोस् न।
0: ए अनि त्यहाँ मासु चाहिँ के को पाइँदो रहेछ?
1: त्यहाँ त सधैँ ताजा राँगा र सुँगुरको मासु पाइन्छ नि, साथै राँगा भैँसी सुँगुर खरिद वा बिक्री पनि गरिन्छ।
0: ओहो यो त एकदमै सजिलो रहेछ, बरु सम्पर्क नम्बर पनि भनिदिइहाल्नुहोस् न।
1: सम्पर्क नम्बर प्रोपाइटर सरोज कुखरे 98 62 81 252, अरुणा 98 62 79 46 39।
0: सरोज फ्रेस हाउस एन्ड सप्लायर्स, सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।
1: ताजा मासु सुपथ मूल्य र भरपर्दो सेवा, एकपटक सेवा लिनुहोस्, फेरि सम्झिनु हुनेछ। भूकम्प जहिले र जति बेला पनि आउन सक्छ,
2: त्यसैले भूकम्पको समयमा लिएर हिँड्ने झटपट झोला तयारी अवस्थामा राख्नु पर्छ। झोलामा टर्च लाइट, रेडियो, एक दिनका लागि पुग्ने चिउरा तथा तयारी सुक्खा खाना, खाने पानीको बोतल, जरुरी औषधिहरू र आफ्नो कागजातको फोटोकपीहरू राख्न सकिन्छ।
1: भूकम्प गएपछिको समयमा टेलिफोन सञ्जाल व्यस्त रहने भएकोले सकभर मोबाइलबाट टेक्स्ट सन्देशहरू आदान प्रदान गर्नु पर्दछ।
2: चर्किएका तथा भत्किएका घर एवं अन्य संरचना भित्र नबस्ने, किनभने भूकम्पका पराकम्पले यस्ता संरचनाहरू भत्काएर जनधनको थप क्षति हुन सक्छ।
1: भूकम्पको समयमा खस्ने वस्तुहरू फर्निचर, फोटो फ्रेम, सजावटका वस्तु, पुस्तक र्याक, ग्यास सिलिन्डर जस्ता सामग्रीहरू ठिकसँग राख्नु पर्दछ।
2: भूकम्प आएको बेला सुरक्षित रहन घुँडा टेकेर गुडुल किने, यदि ओत लाग्ने ठाउँ छैन भने आफ्नो टाउको र घाँटीलाई सुरक्षित राख्नु पर्छ।
1: जब भूकम्प रोकिन्छ, आगलागी, पहिरो, ढुङ्गाहरू खस्नु, बाढी जस्ता जोखिमहरू हुने भएकोले जोखिम कम गर्नका लागि सावधानी अपनाउनु पर्दछ।
2: भूकम्प आएको बेला चिच्याउनु हुँदैन, शान्त रहनु पर्छ।
1: प्राकृतिक रूपमा भूकम्प जाँदा आफैमा दनझनको क्षति हुँदैन, तर कमजोर संरचना र सचेतनाको अभाव जस्ता असुरक्षित प्रचलनहरूका कारण जनधनको क्षति हुने भएकोले सचेत रहनु पर्दछ।
2: यदि भूकम्प आयो र सहयोग चाहिएमा ओखलढुङ्गाको निम्न फोन नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ।
1: नेपाल रेड क्रस सोसाइटीको फोन नम्बर 037-520-178,
2: जिल्ला प्रशासन कार्यालय 037-520-133,
1: जिल्ला प्रहरी कार्यालयको नम्बर 98-52-88-90-50।
2: समुदायको हितको लागि आफ्नो एफएम परिवार ओखलढुङ्गा।
3: समुदायको हितको लागि आफ्नो एफएम 104 दशमलव 8 मेगाहर्ज।
4: आफ्नो एफएम टाइम चेक।
5: अहिले बिहानको 6 बज्यो।
4: टाइम चेक का साथमा ओम दयाल सुनसादी उद्योग नगरपालिका 11 बाल मन्दिर माथि ओखलढुङ्गा।
6: सचिवालयको क्यालेन्डरबाट हट्यो। एमालेमा प्रतिवेदनमाथिको सहमति जुटाउन तीन नेतालाई दिइयो जिम्मेवारी। अर्थमन्त्री वागले पर्सि भारत जाने, सम्झौतापछि सार्वजनिक निकायले शर्त परिवर्तन गर्न नपाउने।
7: महँगी अनियन्त्रित रूपमा बढ्दै 21 राजदूत नियुक्ति सिफारिसको गृह कार्य। जापानिज इन्सेफ्लाइटिसको संक्रमणबाट कोशीमा 2 महिनामै 11 मृत्यु।
6: फ्रान्समा 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने कानूनी प्रस्ताव। हुती विद्रोहीद्वारा दक्षिण लाल सागरका टापुहरू कब्जा। जलवायु प्रदूषण सम्बन्धी सीमाहरू हटाउने घोषणा ट्रम्प प्रशासनको।
7: र निलम्बनमा परेको एन्फाले राखेपमा ज्ञापन पत्र सहित धरना दिने। भारतद्वारा अफगानिस्तान पहिलो T20 अन्तर्राष्ट्रिय खेलमा 7 विकेटले पराजित। आशिष थापालाई अन्तर्राष्ट्रिय पदक।
8: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
7: साझा खबरको सबैभन्दा सुरुमा भोटेकोशी बाढीका कारण निजी क्षेत्रमा पुगेको क्षति र प्रधानमन्त्रीले स्थानीय तहका प्रतिनिधिहरूसँग गरेको संवादको प्रसंग।
9: भोटेकोशी बाढीमा गएको कुल क्षतिमध्ये करिब 3 खर्ब रूपियाँ निजी क्षेत्रको रहेको सरकारले प्रारम्भिक अनुमान गरेको छ। बाढीमा सरकारी र निजी क्षेत्रको गरी 4.8 खर्ब रूपियाँ बराबरको क्षति भएको द्रुप्त क्षति तथा आवश्यक मूल्याङ्कनको प्रतिवेदनले अनुमान गरेको छ। बाढीले निजी क्षेत्रका धेरै व्यवसाय प्रतिष्ठान, आवास, जलविद्युत आयोजना, विद्यालय, सवारी साधन, संचार माध्यम लगायतलाई भौतिक संरचनामा क्षति पुर्याएको छ। राष्ट्रिय योजना आयोगका सहसचिव एवं आरडीएनका संयोजक अर्जुन भण्डारीले निजी क्षेत्रको मात्रै करिब 3 खर्ब रूपियाँ बराबरको क्षति भएको प्रारम्भिक प्रतिवेदनले देखाएको बताउनुभयो। प्रतिवेदनमा निजी क्षेत्रको मात्र नभई आकलन नगरिएको उहाँले निजी क्षेत्रको प्रतिवेदनमा निजी क्षेत्रको मात्र क्षति आकलन नगरेको उहाँको भनाइ छ। राष्ट्रिय योजना आयोगले विपदपछिको आवश्यक आकलन सुरु गरेको छ, जसमा प्रष्ट रूपमा सरकारी र निजी क्षेत्रको कति कति क्षति भएको छ भनेर छुट्टा छुट्टै आकलन हुन्छ। बाढीले व्यापार उद्योग गरेर करिब 4,800 व्यावसायिक प्रतिष्ठानमा आंशिक वा पूर्ण रूपमा क्षति पुगेको आकलन छ, जसबाट 1,46,19 करोड रुपियाँको क्षति भएको छ। बाढीबाट भौतिक संरचना भौतिक रूपमा पुगेको क्षति र त्यसबाट पुगेको सम्भावित हानि नोक्सानी जोडेर आरडीएनले कुल क्षति तथा हानि नोक्सानी गणना गरेको छ। त्यसअनुसार बाढीले 1,46,19 करोड रुपियाँ बराबरको आर्थिक गतिविधि जीवनयापनमा असर परेको समेत देखाएको छ, जसमा 30 खर्ब 30 करोडको क्षति, 30 अर्ब 30 करोडको क्षति र 1,15,89 करोडको हानि नोक्सानी भएको समेत बताइएको छ। व्यावसायिक प्रतिष्ठानको पुननिर्माणका लागि मात्रै 45 अर्ब 45 करोड रुपियाँ बराबरको क्षतिको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै प्रभावित उद्योग तथा व्यवसाय प्रतिष्ठानमा क्षति पुगेका मध्ये 1,259 होटल तथा रेस्टुरेन्ट, 1,212 थोक तथा खुद्रा व्यापार, 866 शैक्षिक संस्था, 345 विद्युत, ग्यास र पानी उद्योग, 263 उत्पादनमूलक उद्योग र 227 अन्य सेवाका क्रियाकलापहरू, 190 वित्तीय क्षेत्र र बिमाका क्षेत्र, 179 कृषि, मत्स्य र वन व्यवसाय, 171 मानव स्वास्थ्य र सामाजिक कार्य र 87 यातायातसँग सम्बन्धित व्यावसायिक प्रतिष्ठान प्रभावित भएको समेत प्रतिवेदनले उल्लेख गरेको छ।
7: यसबीच प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढी पछिको पुनर्स्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग हिजो प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा छलफल गर्दै उहाँले पुनर्स्थापनाका लागि सरकारले आफूसँग भएको तथा धरात्री निकायहरूले उपलब्ध गराएको स्रोत साधन प्रयोग गर्ने तयारी गरिरहेको बताउनुभयो। उहाँले बाढी प्रभावित जनप्रतिनिधिहरूसँगको छलफलमा उनीहरूको मनोबल उच्च राख्न सहयोगी हुने समेत विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूबाटै विपदका बेला संघ प्रदेश र स्थानीय तह बीचको तत्कालै समन्वय भएको कुरा सुन्न पाउँदा आफूलाई खुशी लागेको बताउनुभयो। प्रधानमन्त्रीले सरकार प्रभावित क्षेत्रमा जति सक्दो चाँडो सड़क सञ्जाल पुनस्थापना गर्ने गरी निरन्तर काम गरिरहेको पनि उल्लेख गर्नुभयो। सड़क सञ्जाल सञ्चालनमा आएसँगै प्रभावितहरू पूर्ववत अवस्थातर्फ स्वस्फूर्त रूपमा फर्कन सहज हुने पनि विश्वास प्रधानमन्त्रीको छ। प्रधानमन्त्री शाहले आफूहरूले शुरूआतबाटै नदी तटीय क्षेत्रमा रहेका बस्तीहरू जोखिममा रहेको विषय उठाउँदै आएको पनि स्मरण गर्नुभयो। उहाँले स्थानीय जनप्रतिनिधिहरूले भने जस्तै अब रसुवा बाढीबाट प्रभावित तटीय क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने पनि बताउनुभयो। बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूले भने प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़क तथा बेली ब्रिज निर्माणलाई प्राथमिकता दिन सरकारसँग माग गरेको नुवाकोटको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले पत्रकारहरूसँग बताउनुभयो।
10: मा चाहिँ उहाँले हामीले चाहिँ कनेक्टिभिटी वैकल्पिक मार्गको कुराहरू सबै कुराहरू प्रस्तुत गरिसक्नु भएपछि उहाँले के भन्नुभएको छ भने हामीलाई बजेटको लागि यहाँले चिन्ता गर्नु पर्दैन, होइन के कस्तो चाहिँ पूर्वाधारहरू के कस्तो चाहिँ जनतालाई प्रत्यक्ष रूपमा राहत दिन सक्ने होइन जनतालाई तत्कालै चाहिँ अब पुनस्थापनाको कुरा छ होइन पुनर्वासका कुरा छ पुनस्थापनाका लङ टर्म्सको उहाँहरूलाई एकदमै जीविकोपार्जन सहितको उहाँहरूलाई पुनर्स्थापित गर्नुपर्ने छ त्यो विषयमा छलफल भएको हो।
7: छलफलमा प्रधानमन्त्रीले पूर्वाधार निर्माणसँगै जनताको पुनर्वासका विषयमा बजेटको कुनै चिन्ता नगर्न पनि आश्वासन दिनुभयो। यसैबीच नुवाकोटको किसबाङ गाउँपालिकाका अध्यक्ष बिरबल तामाङ बैंकिङ कसुरमा सिंहदरबार परिसरबाटै हिजो नै पक्राउ पर्नुभयो। उहाँ विरूद्ध उजुरी परेपछि प्रहरी वृत्त दरबार मार्गले वैशाख 28 गते काठमाडौँ जिल्ला अदालतमा पक्राउ अनुमति माग गर्दै पत्र पठाएको थियो। अरूण अर्यालको जाहेरीमा नेपाल सरकार प्रतिवादी तामाङ रहेको बैंकिङ कसुर मुद्दाको अनुसन्धानका क्रममा उहाँलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। भोटेकोशी बाढीले कृषि क्षेत्रमा भने 1 अर्ब रूपियाँ भन्दा बढ़ीको क्षति पुर्याएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन प्रतिवेदनले धान तरकारी तथा पशुपक्षी क्षेत्रमा ठूलो क्षति भएको देखाएको हो। प्रतिवेदन अनुसार बाढीबाट विभिन्न स्थानीय तहमा 1669 हेक्टर धान खेती प्रभावित छ। त्यसबाट करिब 5843 टन धान उत्पादनमा क्षति पुगेको अनुमान गरिएको छ। 137 हेक्टर तरकारी खेती प्रभावित हुँदा करिब 1843 टन तरकारी उत्पादनमा क्षति पुगेको अनुमान गरिएको छ। त्यसै गरी प्रतिवेदन अनुसार 252,445 पशुपक्षी प्रभावित भएका छन्। यसबाट करिब 1,11,39,00,000 क्षति भएको अनुमान गरिएको छ।
9: संघीय संसद प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजेका लागि बोलाइएको छ। संघीय संसद सचिवालयका अनुसार आजको बैठकका लागि विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर तथा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाब दिने कार्यक्रम छ। बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मिलितमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। आज विभिन्न संसदीय गतिविधि समितिहरूको बैठक पनि बस्दैछ। संसदीय गति विषयगत समितिहरूको बैठक पनि बस्दैछ, जस अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायक व्यवस्थापन समिति तथा संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठक पनि बस्ने भएको छ। यसैबीच प्रतिनिधि सभाको आगामी बैठकको कार्यतालिका सार्वजनिक भएको छ। असोज 15 गतेसम्मको संसदीय क्यालेण्डरमा प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ 10 गते गर्ने भनीको प्रश्नोत्तर सूचीबाट हटाइएको छ। क्यालेण्डर अनुसार पर्सि, आज र भोलि प्रतिनिधि सभाको बैठक बस्नेछ। संघीय संसद सचिवालयका प्रवक्ता इकराम गिरीले भन्नुभयो,
11: उपलब्ध कार्यभार जे जति छन्, विधेयकहरू, सन्धि सम्झौताहरू, त्यसै गरेर केही सार्वजनिक महत्वको प्रस्तावहरू लगायतका विषयलाई लिएर अहिलेको क्यालेण्डर तयार गरिएको छ। बीचमा सरकारले कुनै विधेयकहरू लिएर आउन चाहेको अवस्थामा एक क्यालेण्डरभित्र हामी समावेश गरेर अगाडि बढाउँछौ। त्यसै गरेर समितिबाट कुनै विधेयकमाथिको प्रतिवेदन उपलब्ध भएमा पनि एक क्यालेण्डरभित्र रहेर हामी अगाडि बढाउँछौ। सम्भवतः अधिवेशन चाहिँ 3 हप्ता असोजको तिर चाहिँ अधिवेशन अन्त हुन सक्छ भन्ने तरिकाबाट छलफल चाहिँ कार्यव्यवस्थामा भएको छ। भाद्र 10 गते गर्ने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर चाहिँ अब भटेपछि त्रिशुलीमाको बाढीका कारणले असम्भव हो, होइन? त्यो दिन हामीले सामान्य बैठक त गर्यौं, तर बिजनेसमा क्षति नछिरिकन त्यो बारेमा नेपाल सरकारले जानकारी गराउने सम्भावना सीमित रह्यो। आपसी समन्वय गरेर मिति तय गरिने भन्ने छ।
7: यसैबीच महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा र साइबर अपराधका घटना नियन्त्रण र न्यूनीकरणमा राज्य संयन्त्रलाई प्रभावकारी बनाउनु पर्ने विषयमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरू एकै ठाउँमा उभिएका छन्। सत्तापक्ष तथा प्रतिपक्षका सांसदहरू सम्मिलित रहेर संयन्त्र प्रभावकारी र क्रियाशील बनाउन प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता भएको छ। नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक नीता घतानी प्रस्तावक रहेको संकल्प प्रस्ताव दर्ता भएको हो। प्रस्तावमा सत्तारूढ तथा अन्य विपक्षी दलका सांसदहरूले समर्थन गरेका छन्। घटना नियन्त्रण र न्यूनीकरणका लागि मौजूदा कानूनको प्रभावकारी कार्यान्वयन, पीड़ितहरूको सुरक्षा तथा पुनस्थापना र शीघ्र न्यायका लागि संयन्त्र आवश्यक भएको संकल्प प्रस्तुत गरिएको छ। सांसद घतानीको प्रस्तावमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रद्धा कुंवर, नेपाली कांग्रेसका रेणुका काउचा, नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद बलावती शर्मा र पार्वती विकले समर्थन गर्नुभएको छ। श्रम संस्कृति पार्टीका अम्बिका देवी संग्रौला तथा राप्रपा संसदीय दलका सचेतक खुशबु ओलीले प्रस्तावको समर्थन गर्नुभएको छ। सार्वजनिक महत्वको कुनै पनि विषयमा राय वा सिफारिश प्रकट गर्न तथा सन्देश वा निर्देशन दिन संकल्प प्रस्ताव दर्ताको अधिकार प्रतिनिधि सभा नियमावलीले सांसदहरूलाई दिएको छ।
9: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोसी बारी प्रभावितलाई नगद राहतको व्यवस्था गर्नुको फाइदा
12: दाल चामल तरकारी किनेर लानुको सट्टा उहाँहरूलाई क्यास दिन सक्छौँ, पैसा दिन सक्छौँ, त्यो सामान आफ्नो चोइसको खान्छन् नि, हामीले लगाए चामलै खाने, सबैले चामल खानु हुँदैन नि।
7: एमालेमा प्रतिवेदनमाथिको सहमति जुटाउन तीन नेतालाई दिइयो जिम्मेवारी। अर्थमन्त्री वागले पर्सी भारत जाने, खरिद सम्झौतापछि सार्वजनिक निकायले शर्त परिवर्तन गर्न नपाउने लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
13: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
9: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
13: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
9: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
13: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
9: बाल विवाह रोकौ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
14: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ, अहिले फेरि ढिलो होला नि।
15: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने, आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
14: ओहो, तिमी त घरको खाने भएछौ नि,
16: के को सरसल्लाह हो दुईजनाको?
15: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
16: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
14: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खाना छोड्न सक्छु होला र?
16: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
17: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ, विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब सीआईएन।
18: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
7: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
9: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा अनियन्त्रित महँगी ग्यासको लाइन नहट्दै चाडपर्वको मुखमा दैनिक उपभोग्य वस्तुको समेत बजार भाव आकाशिएको छ। सरकारले मूल्य नियन्त्रण र आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन नसक्दा उपभोक्ता भने महँगीको मारमा आएका छन्। अजित अधिकारीले खबर लेख्नु भएको छ। त्यस्तै जापानिज इन्सेफलाइटिसको संक्रमणका कारण कोशीमा दुई महिनामै 11 को मृत्यु शीर्षकको खबर पनि प्रकाशित छ। झापा, मोरङ, सुनसरी र इलामा संक्रमण भएको छ। 21 राजदूत नियुक्ति सिफारिश गृहकार्य शीर्षकमा परशुराम काफ्लेले लेख्नु भएको खबर पनि प्रकाशित छ। प्रधानमन्त्री बालेन्द्र शाह 6 असोजमा राष्ट्रसंघीय महासभामा सहभागी हुन न्युयोर्क जानु अघि सिफारिश गर्ने तयारी समेत भएको बताइएको छ। त्यस्तै भित्रपृष्ठमा भारतले दैनिक 18 घण्टा 654 मेगावाट बिजुली दिने शीर्षकको खबर मिलन विश्वकर्माले लेख्नु भएको छ। भारतले आगामी डिसेम्बरसम्म नेपाललाई दैनिक 18 घण्टा बिजुली दिने निर्णय गरेको छ। भारतको विद्युत मन्त्रालयले शुक्रबारदेखि लागू हुने गरेर 31 डिसेम्बर अर्थात 26 पुषसम्म दैनिक 18 घण्टा 654 मेगावट बिजुली उपलब्ध गराउने निर्णय समेत गरेको हो। त्यस्तै आर्थिक गतिविधिमा अघोषित ब्रेक शीर्षकमा पनि खबर प्रकाशित छ भित्रपृष्ठमा। यता भित्रपृष्ठमा काङ्ग्रेस विवाद झन बढ्दै शीर्षकको खबर छ। समायोजन प्रस्ताव देउबा समूहद्वारा अस्वीकार शीर्षकमा प्रेम गौतमले खबर लेख्नु भएको छ। 14 महाधिवेशनका केन्द्रीय सदस्यलाई 15 महाधिवेशन आयोजक समितिमा समायोजन गर्ने संस्थापन पक्षको निर्णय अस्वीकार गर्दै देउबा पक्षले यसलाई राजनैतिक सौदाबाजी भनेको छ। संस्थापन भन्छ माग पूरा गरौं, अब नयाँ शर्त नराखी महाधिवेशनमा जानुपर्छ। त्यस्तै एमाले कार्यदलमा मध्यमार्गीको खोजी, ओली हटाउने भाषा शैलीमा कैची, पुनर्गठनको नीतिगत सुझाव समेटेर प्रतिवेदन शीर्षकमा खबर प्रकाशित छ। एमालेको चुनाव समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले अध्यक्ष केपी ओली र शीर्ष नेताहरूलाई हटाएर पार्टी पुनर्गठन शुरू गर्ने व्यक्ति केन्द्रित सुझाव नराखी प्रतिवेदन बनाउने भएको छ। केन्द्रीय सचिवालयको कार्यदेश विपरीत व्यक्ति केन्द्रित सुझाव राखेर प्रतिवेदन बनाउँदा पार्टी एकता खण्डित हुने र उद्देश्य विपरीतको कामले अगाडि बढ्ने भन्दै एकतालाई ध्यानमा राखेर प्रतिवेदन बनाउने निर्णय भएको समेत कार्यदलले बताएको छ।
7: आर्थिक कारोबार दैनिकमा बीमा दावीको भुक्तानीमा जहिले समस्या शीर्षकमा परिवर्तन देवकोटाले लेख्नु भएको खबर छ। विपदको सामना गरिरहेको निजी क्षेत्रको सम्पत्तिको बीमा दावी भुक्तानीमा बीमा कम्पनीहरूले जहिले ढिलाइ गर्ने गरेको आरोप लागेको हो। कोरोना महामारी, जुन्जी आन्दोलन, बाढ़ी पहिरो लगायतका कारण छेद विच्छेद बन्नु परेका बीमितहरूलाई बीमा कम्पनीहरूले भुक्तानीमा ढिलाइ गरेको आरोप लागेको हो। कोरोनाको 7 अर्ब भुक्तानीमा सरकार अझै मौन रहेको पनि उल्लेख गरिएको छ। कन्काई पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई जरिवाना शीर्षकमा झापाबाट लेखिएको खबर पनि छापिएको छ। कान्तिपुर दैनिकमा 33 होल्डिङ सेन्टरमा 2400 बाढी पीड़ित, खानेपानी मुख्य समस्या, महामारीको जोखिम शीर्षकमा दया दुधराज र अर्जुन पौडेलले नुवाकोटबाट लेख्नु भएको खबर छ। बाढीबाट विस्थापित भएका 2418 व्यक्ति रसुवा, नुवाकोट र धादिङका 33 होल्डिङ सेन्टरमा छन्। कुनै कड़ा महामारी नफैले पनि रुघाखोकी र भाइरल ज्वरो देखिएको छ। बाढी प्रभावित माथिल्लो भूभागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन, तर तल्लो भेगमा ई कोली जीवाणु नै भेटिएको खबरमा उल्लेख छ। त्यसै गरी अर्को खबर, तपाईँले बनाएको 80को दशक झल्किने तस्विरले वातावरणलाई कति प्रभाव पार्छ, कति भार पार्छ शीर्षकमा लेखिएको खबर पनि छ। स्क्रिनमा एउटा बटन थिचेर बनाइएको यो रमाइलो ट्रेनका पछाडि हजारौं जीपीयू, विशाल डेटा सेन्टर, ठूलो विद्युत खपत र पानीको अदृश्य मूल्य पनि जोडिएको उल्लेख गरिएको छ। भित्रीपन्नामा छापिएको खबर रहेको छ, अहिलेको फ्लाइ दुबई पर्खिरहेको छ पोखरा शीर्षकमा दीपक परियारले लेख्नु भएको हो। दुबईबाट पोखरा आउनेको संख्या उत्साहजनक छ। भाडादर काठमाडौँ भन्दा 5000 रुपियाँ सस्तो रहेको छ। पुँजी बजार सुदृढीकरण गर्न सरकारको 21 बुँदे कार्ययोजना, सेयर निष्कासनमा सहजता, पूर्वाधार निर्माणदेखि कर छुटसम्म शीर्षकमा यज्ञ बन्जारेले लेख्नु भएको खबर छापिएको छ। भोटेकोसीमा आएको बाढीबाट जलविद्युत आयोजना लगायत भौतिक पूर्वाधारको क्षति भएपछि अर्थतन्त्रमा परेको चाप र पुँजी बजारमा परेको असर न्यूनीकरण गर्न सरकारले कार्ययोजना ल्याएको उल्लेख गरिएको छ। अर्को खबर, काँग्रेसमा एकसाथ 13,000 भन्दा बढी युवा नेतृत्व तहमा आउँदै शीर्षकमा कुलचन्द्र नेउपानेले लेख्नु भएको छ। महिलाको प्रतिनिधित्व हरेक निकायमा कम्तीमा 1/3 हुने व्यवस्था, कम्तीमा 54,285 महिला नेतृत्व तहमा एकैसाथ आउने, संशोधित विधान अनुसार 17 पदाधिकारी सहित केन्द्रीय कार्य समितिको आकार अब 238 सदस्यीय हुने भएको उल्लेख गरिएको छ। त्यसै गरी गोर्खापत्र दैनिकमा छापिएको खबर रहेको छ, पाठ्यपुस्तक छपाई प्रभावित, सुझावका आधारमा पाठ्यक्रम परिमार्जन शीर्षकमा सूर्यप्रसाद पाण्डेले लेख्नु भएको हो। अहिले काम नपाउँदा कर्मचारीहरू हात बाँधेर बस्नुपर्ने अवस्था आएको छ। ढिलो गरी काम आएपछि कर्मचारीलाई अतिरिक्त समयमा काम लगाउनुपर्ने हुन्छ, जसले संस्थामा आर्थिक भार समेत बढाउने उल्लेख गरिएको छ। सुरुङ क्षेत्रमा खोजी जारीलाई निरन्तरता दिइएको बारेमा पनि खबर छापिएको छ। बाल बालिकामा भात मोटु रोग समस्या गम्भीर बन्दै शीर्षकमा सरोज ढुङ्गेलले लेख्नु भएको छ। बाल बालिकामा घाँटीको संक्रमण पछि देखिने भात मोटु रोगको रोकथामका लागि सरकारले प्रारम्भिक पहिचान र नियमित उपचारमा जोड दिन थालेको छ। रोग लागिसकेपछि उपचारमा करोड़ौं रूपियाँ खर्च भइरहेकोले सरकारले रोकथामलाई प्राथमिकतामा राख्न थालेको हो। वरिष्ठ मोटु रोग विशेषज्ञ डाक्टर प्रकाश राज रेग्मीले पटक पटक घाँटी दुख्ने, टन्सिल बढ्ने वा पाक्ने समस्या भएका बाल बालिकाको समयमै उपचार हुन नसके बाथ ज्वरो हुँदै मुटुको भल्भमा क्षति पुग्न सक्ने समेत जानकारी दिनुभयो। मुटु रोगको समस्या पनि बाल बालिकाहरूमा बढ्दै गएको उल्लेख गरिएको छ। नागरिक दैनिकमा स्थानीय तह पुनर्संरचना आवश्यक, संघीय संरचना बीच नै अनमेल शीर्षकमा सन्तोष पोखरेलले लेख्नु भएको खबर छापिएको छ। प्राकृतिक स्रोत उपभोगमा झमेला शीर्षकमा देवेन्द्र बस्नेतले दाङबाट लेख्नु भएको खबर पनि छापिएको छ। बाढ़ीको कहरमा जनप्रतिनिधि आफन्त सहकर्मी गुमाए तर बिर्सेनन् दायित्व शीर्षकमा रमेश धमलाले रसुवाबाट लेख्नु भएको खबर पनि छापिएको छ।
9: साझा खबरमा अब विदेशका खबर। फ्रान्स सरकारले 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ। राष्ट्रपति इमानुएल माक्रोनले सरकारले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराएको छ। यसअघि ल्याइएको कानूनलाई संवैधानिक परिषदले खारेज गरेपछि सरकारले नयाँ प्रस्ताव तयार गरेको हो। फ्रान्सको संवैधानिक परिषदले गत अगस्तमा अघिल्लो कानूनका केही प्रावधानले व्यक्तिगत स्वतन्त्रतामा आवश्यकताभन्दा बढी हस्तक्षेप गरेको ठहर गर्दै त्यसलाई खारेज गरिदिएको थियो। यमनका इरान समर्थित हुती विद्रोहीले दक्षिण लाल सागरका थप रणनीतिक टापुहरू कब्जा गरेका छन्। सरकारी र हुती अधिकारीहरूका अनुसार हिजो भएको यो कदमले महत्वपूर्ण समुद्री जल मार्गमा विद्रोहीको नियन्त्रण थप बलियो भएको भन्दै चिन्ता व्यक्त गरिएको छ। सरकारी दुई अधिकारी र एक हुती अधिकारीका अनुसार सरकारी गठबन्धनका 100 सैनिक उक्त द्वीप समूहद्वारा पछि हटेपछि हुती लडाकु 160 किलोमिटर उत्तरमा रहेका हानिस टापुमा तैनात भएको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र अमेरिकी संचार माध्यमका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले कोइला र ग्यासबाट सञ्चालन हुने विद्युत केन्द्रमा लागू जलवायु प्रदूषण सम्बन्धी सीमाहरू हटाउने घोषणा गर्ने तयारी गरेको छ। यस परिवर्तनले पूर्व राष्ट्रपति जो बाइडेनको प्रशासनले सन् 2024 ल्याएका नियमलाई उल्टाउनेछ। ती नियमले कोइला र ग्यासबाट सञ्चालन हुने विद्युत केन्द्रलाई आफ्नो लगभग सम्पूर्ण कार्बन उत्सर्जन घटाउन वा हटाउन बाध्य बनाएको थियो।
7: साझा खबरमा अब खेल खबर। भारतीय महिला टीमले आइतबार कीर्तिमान 8 पल्ट एसिया कपको उपाधि जितेको छ तर त्यसपछि खेलाड़ीले पाकिस्तानी क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नकवीको हातबाट ट्रफी थाप्न भने मानेनन्। यही अन्यलबीच कार्यक्रम 50 मिनट ढिला शुरू भएको थियो। दुबईमा भएको T20 फाइनलमा भारतले श्रीलंकालाई 72 रनले हराएको हो तर हरमन प्रीत कौरको कप्तानीमा रहेको टीमले पुरस्कार प्रदान गर्ने कार्यक्रम नै बहिष्कार गरेको थियो। गत वर्ष भारतीय पुरुष टीमले पनि यस्तै ट्रफी थाप्न अस्वीकार गरेको थियो। दुवै अवसरमा नकुईले एसियाली क्रिकेट काउन्सिल प्रमुखका रूपमा ट्रफी प्रदान गर्ने अवसर पाउनु भएको थियो। उहाँ पाकिस्तानी क्रिकेट बोर्डका प्रमुख सँगसँगै पाकिस्तानी सरकारका आन्तरिक मामिला मन्त्री समेत रहनुभएको छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ एन्फाले निलम्बन फुकुवाका लागि ज्ञापन पत्रसहित धरना दिने भएको छ। एन्फा कर्मचारी रेफ्री प्रशिक्षक सहितको टोलीले आज राष्ट्रिय खेलकुद परिषद राखेपमा धरना दिने कार्यक्रम रहेको महासचिव किरण राईले बताउनुभयो। र एडीसीसी अमेच्योर वर्ल्ड च्याम्पियनशीप 2026 नेपाली युवा खेलाड़ी आशिष थापाले तेस्रो स्थान हासिल गर्नुभएको छ। सेप्टेम्बरको दोस्रो साता पोल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा बेल्जियम निवासी थापाले 91 किलो इन्टरमिडिएट अमेच्योर वर्ल्ड विधामा प्रतिस्पर्धा गर्दै तेस्रो स्थान हासिल गर्नुभएको हो।
9: बाढी प्रभावितको दैनिकी सहज बनाउन चाल्नुपर्ने कदम के होला? कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
19: सर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
18: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
6: साझा खबरमा अब भोटेकोसी बाढी प्रभावितलाई नगद राहत वितरणको आवश्यकताको प्रसङ्ग। बाढीपछि होल्डिङ सेन्टरमा लगेर प्रभावितलाई राखिएको छ। होल्डिङ सेन्टरमा बस्न नचाहनेलाई नगद राहत दिने सरकारको निर्णय र यसको आवश्यकताका बारेमा हामीले आधार नेपालका कार्यकारी निर्देशक प्रह्लाद ढकालसँग कुराकानी गरेका छौं।
12: हामीले परिवारहरूलाई धेरै संघ संस्थामाथि आश्रित बनाउनुभन्दा अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिस भन्छ नि तपाईँको नमुना कामहरू पनि छन्, एकदमै सुरक्षित तरिकाले दाल चामल तरकारी किनेर लानुपर्छ त उहाँहरूलाई क्यास दिन सक्छौँ, पैसा दिन सक्छौँ, त्यो सामान आफ्नो चोइसको खान्छन् नि। हामीले लगाए चामलै खानु, सबैलाई चामल खानु हुँदैन नि, डायबिटिज छ। हामीले लगाए दाल खानु हुँदैन, सबैलाई कतिलाई युरिक एसिड छ। तपाईँ पैसा दिनुहोस् न, मलाई तपाईँ मलाई विश्वास गर्न सकिन्छ भने जो बाढी पीडित छन् त्यो परिवारलाई चाहिँ विश्वास गरेर पैसा दिन सकिन्न। त्यो पीडित परिवारलाई पनि त तपाईँले लो भन्नु न महिनाको 30,000 दिनुहुन्छ अथवा दिनको 1,000 रुपियाँ दिनुहुन्छ भने ब्याङ्किङ सिस्टमबाट दिनुहोस्, ट्रान्सपेरेन्ट तरिकाले दिनुहोस्, हिसाब राख्नलाई भन्नुहोस्, यो गर्छु, यो गर्न पाउनुहुन्छ, यो पैसाले यो गर्न पाउनुहुन्न, यो किन्न पाउनुहुन्छ, यो किन्न पाउनुहुन्न भनेर प्रत्येक परिवारसँग छोटो एग्रिमेन्ट गर्नुहोस्। पुरुषलाई दिनलाई एकदम जाँड रक्सीमा खर्च हुन्छ भने डर लाग्छ भने महिलालाई दिनुहोस्, उहाँहरूलाई झन् बढी विश्वास गर्न सकिन्छ। महिलाहरूलाई दिनुहोस्, उहाँहरूको एकाउन्टमा पैसा ट्रान्सफर गर्नुहोस्।
7: पैसा दिँदाखेरि फेरि के कति दिने, कति क्षति भएकोलाई कति दिने भन्ने अर्को अलमल हुने होला नि त सरकारलाई अथवा जो सरकारवाला निकायलाई।
12: मेरो विचारमा यो परिवार सङ्ख्या हेरेर सरकारले अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिसहरू छन्, हामी बसेर सल्लाह गर्न सक्छौँ, रूपमै सफल भएका बेस्ट प्र्याक्टिसहरू छन्। म यो किन भन्दैछु नि, यो फेरि मैले आत्मसम्मान डिग्निटीको कुरा गर्दैछु कि, फेरि हात तल र हात माथिको कुरो भएन नि। ब्याङ्क ट्रान्सफर गर्नुहोस्, सिस्टमबाट ट्रान्सफर गर्नुहोस्, गर्नुहुने काम गर्नु नहुने, यो पैसा प्रयोग गर्ने क्षेत्र प्रयोग गर्नु नहुने क्षेत्र तोकिदिनुहोस्। 100 रुपियाँ कति बढी खर्च गरेर बिल राख्नुहोस्, करमा अहिले चिठ्यामा हाल्नुहोस्, कर पनि दिइरहेको हुन्छ उतापट्टि, तपाईँ पैसा पनि दिइरहनु भएको छ, कर उता बिल लिन पनि सिकाइरहनु भएको छ, बिल लिएपछि आन्तरिक राजस्वमा बिल अपलोड गरेर अथवा आफूले किनेको बिल अपलोड गरेर चिठालाई पनि हाल्छन्।
7: नेपालको अभ्यास, उपलब्ध जनशक्ति, स्रोत, साधन, प्रविधि सबैले सक्छ त यो तपाईँले भने जस्तै जुन बाढी प्रभावितहरूलाई सिधै नगदै हस्तान्तरण गर्नको लागि अथवा केही समयलाई हामीले लिएर भए पनि त्यो गर्नुपर्छ।
12: एउटा टेक्नोलोजी छ, हेर्नुहोस्, एउटा मान्छे, हामी सब प्रशस्त मान्छे छन्, स्थानीय निकाय म स्पेसियली स्थानीय निकाय र हाम्रो ब्याङ्किङ सेक्टरमा पनि प्रशस्त एक्सपर्टहरू छन्। हाम्रो युथहरू, हाम्रो युवा जेनेरेसन मोबिलाइज गर्नुहोस् न, युथहरू यहाँ नेपालमा यो काम गर्नलाई, यो मोनिटर गर्न, यसलाई सहयोग गर्नको लागि हाम्रा युथ एजेन्सिजहरू यति धेरै छन् कि तपाईँ वरि नै नगर्नुहोस् र यति इच्छुक छन् कि तपाईँ मोबिलाइज मात्रै गर्नुहोस् न हाम्रो युवाहरू। म त अहिले हाम्रो बाढी पीडित क्षेत्रमा हामी म यो युथ एजेन्सिजहरू छन्, ती युवाहरू अहिले सबै ग्राउन्डमा बसेर यस्तो राम्रो काम गरे। सुरुमै उहाँहरूले होइन, यहाँ सबैभन्दा मोबाइल चलेन, ब्याट्री छैन, ब्याट्री चाहियो, सोलर चाहियो, फोन चाहियो, सानो फोन हुन्छ नि, सानो सानो फोनहरू, युवाहरू त्यो बोकेर भोलिपल्ट गए, हामीलाई फेरि यो खोला बढ्यो, पानी बढ्यो, फेरि फुट्यो, हल्ला भयो। ती युवाहरूलाई तल माथि डाँडामा तल हामी त त्यो फोनमै उहाँहरूलाई तल र माथि कुदाएर व्यस्त थियौँ।
7: शान्ति सुरक्षाको कुरा, त्यसै गरी बालबालिकाको सुरक्षा कुरा र महिलामाथि कुनै प्रकारको त्यसो हिंसा अथवा दुर्व्यवहार नहोस् भन्नको लागि हामीले कसरी अगाडि बढ्नुपर्छ, के छ तपाईँको विचार यसमा?
12: यो समय चाहिँ एकदम परिवार सेपरेट हुने, मान्छेहरू छुट्टिने, आफन्तहरूकोमा जाने, स्पेसियली बालबालिका अब किशोर किशोरीहरू, अझै नेपालको हिसाबले भन्दा किशोरीहरू, छोरीहरू हिंसा, यौन हिंसा, दुर्व्यवहार हुनसक्छ ग्रुप लिभिङमा। अब यसको लागि चाहिँ सबैभन्दा बालबालिकालाई र छोरीचेरीलाई सबैभन्दा बढी संरक्षित राख्ने काम चाहिँ परिवारको हो है, किनभने उनीहरू परिवारको छेउछाउमा हुन्छ।
7: आधार नेपालका कार्यकारी निर्देशक प्रह्लाद ढकालसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
6: भोटेकोसी बाढीपछि रसुवाका 13 खानेपानी आयोजनामा 25 करोड़ बराबरको क्षति, प्रतिनिधि सभाको बैठक आज, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम संघीय संसद सचिवालयको क्यालेण्डरमा परेन।
7: एमालेमा प्रतिवेदनमाथिको सहमति जुटाउन 3 नेतालाई दिइयो जिम्मेवारी, अर्थमन्त्री वागले पर्सी भारत जाने, खरिद सम्झौतापछि सार्वजनिक निकायले शर्त परिवर्तन गर्न नपाउने,
6: महँगी अनियन्त्रित रूपमा बढ्दै 21 राजदूत नियुक्ति सिफारिसको गृह कार्य, जापानिज इन्सेफलाइटिस संक्रमणबाट कोशीमा 2 महिनामै 11 मृत्यु,
7: फ्रान्समा 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाइने कानूनी प्रस्ताव, हुथी विद्रोहीद्वारा दक्षिण लाल सागरका टापुहरू कब्जा, जलवायु प्रदूषण सम्बन्धी सीमाहरू हटाउने ट्रम्प प्रशासनको घोषणा
6: र निलम्बनमा परेको एन्फाले राखेपमा ज्ञापन पत्र सहित आज धरना दिने एसियाली कपको उपाधि जिते पनि भारतीय महिला क्रिकेट टोलीले पाकिस्तानी अध्यक्षबाट ट्रफी लिन अस्वीकार नेपालका युवा खेलाड़ी आशिष थापालाई अन्तर्राष्ट्रिय पदक
7: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ हालैका दिनमा सैनिक अस्पतालभित्र एकजना भोटिकोशी बाढी प्रभावितसँग अन्तर्वार्ता गरिएको त्यहाँ सानो आकारको स्टुडियो नै स्थापना गरिएको भन्दै विभिन्न आलोचना भइरहेको छ। उक्त संवादको छलफलमा संचारकर्मी सुरज सिंह ठकुरी सहभागी हुनुहुन्थ्यो र यसरी गर्न हुन्थ्यो कि हुन्थेन भन्ने विषयमा अहिले सार्वजनिक सभा समारोहदेखि सामाजिक सञ्जालसम्म बहस चलिरहेको छ। एउटा अस्पतालको आईसीयू जस्तो देखिन्छ, भित्रपट्टि जहाँ एकजना बिरामी छन् त्यहाँ लडिरहेका छन् बिस्तारामा, अनि त्यहाँ नजिकै एकजना संचारकर्मी जस्ता देखिने व्यक्ति पुगेका छन् र केही भन्दैछन्। माथि यस्तो लेखेको छ, लिएँ आइसियूमा पसेर पनि लिएँ, सुखमा लिएँ, दुःखमा लिएँ, लिदिन लिदिन भन्दै पनि लिएँ।
6: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
20: मानव विकास तथा सामुदायिक सेवाद्वारा सञ्चालित सामुदायिक रेडियो

0: कृषि खेती सम्बन्धी नयाँ प्रविधिका बारेमा जानकारी गराउन, कृषकलाई कृषि व्यवसायीकरण गर्न प्रेरणा दिन र कृषकले लगाएका बालीमा देखिएका समस्याका समाधानको बारेमा प्राविधिक जानकारी दिने कृषि कार्यक्रम।
1: आफ्नो एफएम 104.8 मेगाहर्ज र इन्टरनेट अनलाइन www.afnofm.org प्रत्येक शुक्रबारको साँझ 7 बजेदेखि 7:30 सम्म र पुनः प्रसारण मङ्गलबार बिहान 6:30 देखि 7 बजेसम्म सुन्न न

श्रोता नमस्कार, कृषि कार्यक्रममा म कार्यक्रम प्रस्तुता विनु राईको स्वागत छ। मानव विकास तथा सामुदायिक सेवा एचडिसिएसद्वारा सञ्चालित ओखलढुङ्गा जिल्लाकै पहिलो सामुदायिक रेडियो आफ्ना फेम 104.8 मेगाहर्ज र इन्टरनेट अनलाइन www.afnafm.org हरेक शुक्रबार साँझ 7 बजे र पुनः प्रसारण मंगलबार बिहान 36 बजे सुन्न सक्नुहुनेछ। यस्तै आफ्ना फेम 104.8 मेगाहर्ज डडेलधुराबाट, आफ्ना फेम 90.4 मेगाहर्ज रुकुमबाट, आफ्ना फेम 87.6 मेगाहर्ज चितवनबाट, नयाँ आशा एफएम 89.3 मेगाहर्ज जनकपुरबाट र भरोसा एफएम 104.9 मेगाहर्ज दाङबाट पनि यसै समयमा सुन्न सक्नुहुन्छ। नेपाल कृषि प्रधान देश हो, तर विडम्बना कृषिलाई नै सरकारले प्राथमिकतामा राख्ने गरेको छैन र यहाँका धेरै जमिनहरू बाँझो बन्नु दुखद हो। किसानले समयमा मल बिउ सिंचाई पाउँदैनन्, दुःख गरी बल्ल लगाएको खेती पनि वन्यजन्तु लगायत विपदले ठूलो क्षति भोग्नुपर्ने अवस्था छ। आलु नेपालको हिमालदेखि तराईसम्म विभिन्न भौगोलिक क्षेत्रमा उत्पादन हुने महत्वपूर्ण खाद्य तथा नगदे बाली हो। विशेष गरी उच्च पहाडी र मध्य पहाडी क्षेत्रमा आलु खेती किसानको आमदानीसँग जोडिएको छ। आलुको माग वर्षभरि नै हुने भएकाले बजारको राम्रो व्यवस्थापन गर्न सके यसबाट किसानले राम्रो आमदानी लिन सक्छन्। उखलढुङ्गाको माथिल्लो भेकमा परम्परागत विधिबाट उत्पादन हुँदै आएको बुङको आलुले अब अर्ग्यानिक प्रमाणीकरण पाएसँगै नयाँ पहिचान र बजार पाउन थालेको छ। सिद्धिचरण नगरपालिका 6 को जन्तरखानी र ठाडे क्षेत्रका किसानले उत्पादन गर्ने स्थानीय रैथाने पासाङ जातको रातो बुङको आलु अहिले प्रतिकिलो 100 रुपियाँसम्ममा बिक्री भइरहेको छ। परम्परागत बुङ खेतीमा करिब 5 वर्षसम्म बाँझो राखिएको जमिनमा पलाएको झारलाई माटोसहित खनेर सुकाइन्छ। त्यसपछि झार र माटो पोलेर तयार गरिएको खरानीको थुप्रोमै आलु रोप्ने गरिन्छ। गाईबस्तुको मल समेत प्रयोग नहुने यस खेती प्रणालीलाई प्राकृतिक तथा मौलिक मानिन्छ। यसै विषयमा त्यहाँका श्वेतीदेवी अगुवा आलु खेती कृषक समूहकी सदस्य डम्बर कुमारी मगरसँग कुराकानी गरेकी छु। कार्यक्रममा लागौं कुराकानीतर्फ नै।

0: हुन्छ, स्वागत छ यहाँहरूलाई।
1: धन्यवाद।
0: सन्चै हुनुहुन्छ?
1: सन्चै छु।
0: आलुको थुप्रोमा हुनुहुँदो रहेछ है?
1: हो त नि।
0: अनि यो आलुको बारेमा जो अहिले प्याकिङ पनि गर्दै हुनुहुँदो रहेछ, यो आलुको बारेमा जानकारी दिनुहोस् न।
1: यो आलुको बारेमा चाहिँ हाम्रो यो बुङको अर्ग्यानिक आलु हो।
0: हजुर।
1: अनि अर्ग्यानिक प्रमाणीकरण भइसकेपछि चाहिँ यस सालदेखि चाहिँ हामीले प्याकिङ गरेर पठाउँदैछौँ।
0: प्रमाणीकरणको लागि चाहिँ के गर्नु पर्ने रहेछ?
1: यसको लागि प्रक्रिया धेरै छ। हामीलाई अब सहयोग सुरुमा बाटो देखाउने त सास नेपाल, त्यसपछि हाम्रो ओडा पनि छ, नगरपालिका, अनि हाम्रो के अरे अब जिल्ला कृषि विकासहरू पनि हो, हुन त ज्ञान केन्द्रहरू पनि, तर पनि अहिले धेरै उ गर्ने चाहिँ सुरुमै यसो गर्नुपर्छ भन्ने चाहिँ सुरुमा सास नेपालै हो, होइन? अनि ओडा र सास नेपालले हो गरेको चाहिँ। अनि अहिले योभन्दा 2-3 वर्ष अघिदेखि हामीले पैसा चाहिँ रिन्यू गर्दै चाहिँ आएको थियो, होइन, प्रमाणीकरण भएर नि। अहिले चाहिँ अनि ओडा, सास नेपाल, नगरपालिका, अनि आधुनिकरण, प्रधानमन्त्री आधुनिकरण इकाइ ओखलढुङ्गा, त्यति मिलेर चाहिँ अनि हामीलाई अहिले काममा चाहिँ एकदम उयो अघि सरिरा अघि बढाइराख्नु भएको छ।
0: यो अघिल्लो वर्षहरूमा पनि अलिकति अभ्यास चाहिँ गरेको तर हुन सकेन भन्ने
1: अभ्यास गरे, हाम्रो हामीसँग ट्याग थिएन, बोरा थिए, हामीले जति मागे त्यही अनुसारले बोरा मात्रै प्याकिङ गर्दै सिलाउँदै पठायौँ।
0: हजुर।
1: तर त्यत्रो धेरैको उसमा भएन। आलु त थिनु त अहिलेको भन्दा पोहोर हो धेरै फलाइ, तर आलु रहेन रहनु चाहिँ हाम्रो, होइन, बिउ पनि त्यतिकै गयो, ठुलो पनि गयो, तर यस्तै ट्याग लगाएर प्याकिङ गरेर चाहिँ पठाउनु सकिनँ। पठाउनु त प्याक गरेरै पठायो, तर ट्याकिङ चाहिँ थिएन, ट्याग चाहिँ थिएन हामीसँग पोहोर।
0: भनेको तपाईँहरूले जुन प्रकारले चाहिँ यो अहिले जसरी गर्नु भएको छ त्यसरी चाहिँ गएन,
1: सिलाएर जति माग्छ त्यही अनुसार पठाउने भयो, यसरी प्याक गरेर थुपारेर राखेन।
0: हजुर।
1: अनि जसरी माग्छ अरू बोरामा नि पठायो, अनि एक खालको जुटको बोरामा नि पठायो, तर यस्तो प्याक गरेर चाहिँ यसरी थुपारेर देखाएर चाहिँ राखेन हामी।
0: अब अहिले चाहिँ तपाईँहरूको यो सरकारको विभिन्न सङ्घ संस्थाको सहयोगमा चाहिँ यो गर्नु भएको रहेछ, यो गर्नु र नगर्नुमा के फरक रहेछ?
1: यो गर्नुमा चाहिँ अब बुझ्ने मान्छेले चाहिँ धेरै नै, अहिले हिजो हाम्रो जुन ओखलढुङ्गा खबरले आएर यहाँ लगाइदिनु भयो, हामी हिजो पनि हामी काम गर्दै थियौँ, यसरी काम गरेको लगभग 3-4 दिन भइसक्यो हामी।
0: हजुर।
1: अनि पठाउँदैछौँ, ओखलढुङ्गा खबर आएर चाहिँ झन् लगाइदिनु भएपछि धेरैले फोन, अब टाढा टाढादेखिको अर्ग्यानिक पसलहरूले नि फोन आइराखेको छ, अब सक्ने ठाउँमा हामीले पठाउँछु सक्छु भनेको छ, नसक्नेमा चाहिँ अब उहाँहरूको गाडीको कन्ट्याक्ट भयो भने पठाउँछु, नत्र हाम्रो त्यहाँ त्यतातिर चाहिँ अब गाडीको रुट पर्दैन भनेर भनिराखेको छ। अब यो गर्नु र नगर्नुमा त के छ भने, अब अर्ग्यानिक चिन्नीले चाहिँ एकदम अर्ग्यानिक नै खोज्ने भएकोले गर्दाखेरि, अर्ग्यानिकै खोज्ने भएकोले गर्दाखेरि अर्ग्यानिकमा चाहिँ अब हामीले गरेको चाहिँ ठिकै रहेछ, राम्रो रहेछ, अहिले सुरुवात हो, पछि गर्दै जाँदा हाम्रो अर्ग्यानिकै गर्नुपर्ने रहेछ भन्ने लागेको छ, धेरै नै राम्रै लागेको छ।
0: अब अहिले चाहिँ पछिल्लो समय अर्ग्यानिकको निकै चर्चा चलाएको छ, खास अर्ग्यानिक भनेको चाहिँ के हो, किन अर्ग्यानिक भयो तपाईँहरूको आलु चाहिँ?
1: अर्ग्यानिक भनेको चाहिँ हाम्रो यो बुङ, त्यसलाई केही अब के भन्छ, बाहिरबाट आउने अरू केही केमिकलहरू रासायनिकहरू केही हुँदैन। अब यो बुङको चाहिँ हामीले जङ्गल फारेर बाजा खनेर त्यसलाई डराएर त्यसमा शुद्ध माटो पोलेको मात्रै भएर एकदम अर्ग्यानिकै हो, यसमा अर्ग्यानिक अर्ग्यानिक नै हो। अरूलाई अब बारीतिर पनि अर्ग्यानिक भनेको हुन्छ भन्न चाहिँ होइन, अब त्यसमा अर्ग्यानिक त त्यो पनि अर्ग्यानिकै हुन्छ, तर त्यसमा चाहिँ अब गोठेमलहरू पनि प्रयोग गरेको हुन्छ, हुन चाहिँ अर्ग्यानिकै
0: हो
1: तर बारीको गोठेमल प्रयोग गरेको हुन्छ, यो चाहिँ एकदम शुद्ध माटो मात्रै डराएको हुन्छ, त्यही भएर एकदम शुद्ध अर्ग्यानिक हो, त्यही भएर एकदमै।
0: यो मैले धेरैजनासँग पनि कुरा गरेँ, विश्वमै यो चाहिँ एकदमै नौलो चाहिँ अनौठो खालको खेती अनि अनौठो प्रकारले गरिएको तर चर्चा नभएको
1: त्यस्तै भइरहेको छ पहिलादेखि। हाम्रो त हुनु त यता सुरु उहिले बाउ बाजे यहाँनिर बस्ती रहेदेखि, बाउ बाजेको पालादेखि नै खेती गर्ने त हाम्रो यही नै हो हुनु त, तर यसरी अब अर्ग्यानिक भनेको के हो, बुङ बुङ बुङ आलु भने सके हुनु चाहिँ बुक आलु बुक हो, हुनु चाहिँ खासै चाहिँ हाम्रो हामी चाहिँ अब आफ्नो भाषा भनौँ कि के भन्नु, बुङ भन्छ होइन, नत्र बुक भनेर चाहिँ हुन्छ, बुङ भन्ने चाहिँ ठाउँको नाम पनि छ सोलुको, अनि काठमाडौँतिर हामीले यहाँबाट बुङको आलु यसलाई भन्छ भने काठमाडौँतिर चाहिँ बुङको आलु भनेर बारीको आलु बुङकै आलु बेचिराखेको छ, के अरे बारीको आलु बुङको ठाउँको नाम बुक भन्नुपर्ने
0: रहेछ।
1: यो बुक भनेको चाहिँ अब के हो, हामीले चाहिँ माटो पोलेर डराएको हुन्छ र त्यसलाई यस्तो यस्तो ड्याङ बनाएको
0: थुप्रो थुप्रो,
1: त्यो चाहिँ भाषा चाहिँ अब के हो भने त्यहीलाई नै बुक बनाएको भनेर चाहिँ यस्तो ड्याङ ड्याङ बनाएको हुन्छ, अब बारीमा खनेर त्यो ड्याङ बनाएर रोप्नेलाई चाहिँ ड्याङ भन्छ भने त्यसलाई चाहिँ यसरी डराएर यो गरेकोले बुङ भनेको हुन्छ।
0: ए भनेको खास चाहिँ यो भाषा स्थानीय भाषागतले बुङ भएको खास चाहिँ बुक हो,
1: बुक चाहिँ भन्नु भन्ने हो, हाम्रो चाहिँ लोकल भाषा भन्नु नि बुङ भन्ने चाहिँ लोकल भाषा जस्तै भयो चाहिँ, नत्र चाहिँ बुक हो। तर अनि अहिले त बुक नभनेर बुङ आलुमै चिनारी भइसकेको छ, बुङै भन्छ।
0: अब तपाईँहरूको चाहिँ अहिले चाहिँ यो सरकारले प्रमाणीकरण पनि गरेको छ, तपाईँले यहाँ यो बोरामा जुन प्याक गर्नुभएको छ यसमा सबै उल्लेख गर्नुभएको रहेछ। अनि जस्तो यो प्रमाणीकरण गर्नको लागि चाहिँ अलिक झन्झटिलो भएको कारणले पनि किसानहरूले गरेनन् भन्ने खालको पहिला पहिला अलिकति त्यस्तो आयो। के गर्नुपर्ने रहेछ त्यो प्रमाणीकरण?
1: यसलाई त प्रमाणीकरणको लागि त हरेक कुरा अब प्रमाणीकरणको गरी अब सबै कुरा अब यहाँनिर उताबाट प्रमाणीकरण गर्ने मान्छे आएर यो प्रमाणी यो
0: माटो जाँच गर्नुपर्छ।
1: माटो जाँच भन्दा नि यो आलु पनि जाँच गर्नु पर्यो, माटो पनि जाँच गर्नु पर्यो, खासै यो ठाउँमा यो अर्ग्यानिक हो कि होइन भनेर प्रत्यक्ष आएर क्षेत्र हेर्नु पर्यो। अनि त्यसपछि उहाँहरूले सबै रिपोर्टिङ गरेर उहाँ लगेर अनि त्यो ओसियानमा लगेर यो हो कि होइन भनेर यहाँ आउने मान्छेले निरीक्षण गरेर लगेर अनि हो भनेर पक्का भइसकेपछि मात्रै हुने हो प्रमाणीकरण।
0: कति वर्ष भयो प्रमाणीकरण भएको यहाँ?
1: यो 3 वर्ष भयो।
0: 3 वर्ष भयो।
1: 3 वर्षमा बल्ल यो साल प्याकिङ हुँदैछ। प्याकिङ त गरेर पठाए तर ट्याग लगाएर यस्तै गरेर चाहिँ प्याकिङै भनौँ न यसरी आज यही साल मात्रै हो।
0: पहिला चाहिँ किन तपाईँहरूलाई अलिकति चेतनाको पनि कमी भएर कि किन झन्झटिलो मानेर कि किन
1: झन्झटिलो हो कि खै अब हाम्रो चेतनाको नि कमी हो, जसरी पनि जति माग आउँछ त्यसरी पठाउँथे, आलु पनि यहाँनिर स्टक रहन्नथे त्यही भएर नि होला। अहिले नि स्टक रहने कुरा त छैन, तै पनि यसरी गर्नुपर्छ भनेर हामीले सुरुवातदेखि नै अहिले चाहिँ यसरी नै पठाउने भनेर हामी लागि पऱ्यौँ। अनि यहाँ सरहरूले अब सङ्घ संस्था जति पनि हामीलाई सरहरूले सहयोग गर्नुभएको छ, कुन कुन अफिसले गर्नुभएको छ त्यो अफिसको सरहरू सबैजना लागि परेर गर्नुभएको छ, उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद होइन। अब हाम्रो यो समूहको पनि अब हामीले समूहमा नि यो प्रमाणीकरण भएको जम्मा 7 वटा समूह छ, 7 वटै समूहको मान्छेहरूलाई नै अब हामीले भनेर अब हाम्रो चाहिँ यसरी प्रमाणीकरण भइसकेको छ। अब जसरी हुन्छ अब किसानलाई नै नमर्ने यहाँबाट पठाउने हिसाबले हामीले
0: किसान
1: पनि नमरोस्, अरू ठेकदारलाई पनि बरु ठेकदारलाई दिनु कसर्ता यहीँनिर हामी सबै यसरी पठाउँ भनेर किसानलाई पनि त्यसरी नै सम्झाएको छ। हामी नि किसानै हो, हामी गर्ने नि हामी व्यापारी नै होइन, हामी नि किसानै हो, पठाउँदा व्यापारी नै भयो, अगुवाई गरेर गर्दा चाहिँ अब हामी एक किसिमले व्यापारी पनि भयो। अनि हामी नि किसानै हो, हामी नि लगाउने हो, फेरि हामी यहाँ बसेर मुख बजाउने मात्रै होइन, हामी काम गर्ने
0: हामीलाई थाहा छ त्यो पक्का किसान हो कि होइन भन्ने कुरा चाहिँ। अब अर्को कुरा चाहिँ जस्तो किसानहरूमा पहिला पहिलाको प्रचलन अनुसार चाहिँ ठेकदारहरू चाहिँ घर घरमै गएर पैसा पेस्किदिने, त्यसले गर्दाखेरि पनि यो काम गर्न अलिक गाह्रो भयो भन्ने खालको सुनेको थिएँ।
1: अहिले
0: चाहिँ कस्तो छ?
1: अहिले पनि किसानलाई सम्झाउनुलाई धेरै गाह्रो छ, त्यस्तै हो, ठेकदारहरू जाने अनि यति दिन्छु भनेर सुरुमै भाउ राखिदिने उनीहरूले, अनि हामीले भने हाम्रो अर्ग्यानिक प्रमाणीकरण भइसकेको छ, जसरी पनि अब जसरी चल्छ त्यसरी नै दिउँ, तर बाहिर त्यति नपठाउँ। हामीले अब अहिलेको साल आगम गर्दै यसो गरेर हामीले लिनु सक्यो भने हामीले के अरे ठेकदारले दिने पैसा हामी के अरे ठेकदारबाट भन्दा किसानले पाउने पैसा उता अरू बिचौलियाले भन्दाखेरि जसरी हुन्छ किसानले नै प्रत्यक्ष पाओस् भन्ने किसानलाई मर्का नपरोस्, जसरी हुन्छ बरु के अरे पैसा किसानलाई नै आओस् होइन भन्ने कुरा
0: त्यो हिसाबले गर्नुभयो। अनि अर्को कुरा चाहिँ तपाईँहरूको यहाँ अर्ग्यानिक प्रमाणीकरण गरेपछि यहाँको किसानलाई चाहिँ के फाइदा हुँदो रहेछ? हुन त यो तत्काल अहिले नदेखिएला तर भविष्यमा यसले धेरै नै फाइदा पुर्याउँछ, केही बुझ्नु भएको छ यस विषयमा?
1: अब भविष्यको त गर्दै जाँदा देख्दा हो अनि के अरे थाहा हुँदो हो बुझ्दो हो, फाइदा त फाइदै हुन्छ यहाँको किसानलाई। अब यहाँनिर जति पनि अर्ग्यानिक लगाएको छ नि, अब मुला कोइरे मुला भए बन्दा काउली सबै अर्ग्यानिक हुन्छ, त्यो सामान पनि त हाम्रो कहाँ लगेर बेच्छु भन्नु परेन, अर्ग्यानिक पसल भनेर यहाँनिर हाम्रो यतिमा सामाजिक सञ्जालमा बजाउने बित्तिकै कति धेरै मागायो के पाउँछ भने होइन, हामीले पाउनु यहाँनिर पाउने सामानहरू हाम्रो केही पनि यहाँ खेर जाँदैन। अब पहिला चाहिँ हाम्रो अर्ग्यानिक त अर्ग्यानिकै हो, अब रासायनिकै भाउमा हामीले बेच्नु पर्थे, त्यही अनुसारले जान्थे, त्यही पनि कोही बेला लाने कोही बेला नलाने, अनि ठेकदारहरू आएर हामी किसान ठगिने त्यस्तो भइरहेको थियो। अनि अब चाहिँ पछि हामी ठगिँदैन होला, हाम्रो सामान उत्पादन गर्न सक्यो भने हाम्रो अर्ग्यानिकै भाउमा जान्छ भन्ने चाहिँ
0: पक्कै पनि। अब यो चाहिँ अर्ग्यानिक भन्ने बित्तिकै स्वास्थ्यसँग सम्बन्धित छ, किनभने रासायनिक मल विषादीहरू प्रयोग गरेकोले चाहिँ मान्छेको स्वास्थ्यमा असर गर्छ, अर्ग्यानिकले गर्दैन, जसले गर्दाखेरि यो चेतना पनि बढ्दैछ। अर्को कुरा त तपाईँहरूको त यो त अर्ग्यानिकको ठाउँ भन्ने बित्तिकै अर्कै खालको एउटा गर्व हुन्छ नि त, मान्छे हिँडेर आउँदाखेरि यहाँ यो चाहिँ अर्ग्यानिक ठाउँ है भन्ने खालको अर्कै एउटा पहिचान हो भन्ने लाग्छ क्या मलाई चाहिँ। अरूभन्दा पनि ठुलो कुरा यहाँको मान्छेले गर्व गर्नुपर्ने कुरा चाहिँ मान्छे पनि अर्ग्यानिक, यहाँको ठाउँ पनि अर्ग्यानिक भन्ने चाहिँ बुझ्नु पर्यो,
1: सामान पनि अर्ग्यानिक
0: हो। अब यो आलु मात्रै गर्नु भएको छ कि तपाईँहरूले यहाँ मैले केही टिम्मुरहरू केही अरू कुराहरू पनि देखिरहेको छु, के के गर्नुहुन्छ?
1: टिम्मुर पनि छ, अहिले यस सिजनमा चाहिँ ठ्याक्कै आलु मात्रै हो, नत्र अब हामीले सागहरू बन्दाहरू टिपेर स्टक गरिराख्दैन, जति माग्छ त्यही अनुसार पठाइराखेको छौँ। अनि अब सिजन अनुसारकै हुन्छ, सिमी हुन्छ, सित सिमी, अनि कोइरे मुला, अनि अब फापरहरू उहाँहरू सिजन अनुसार ल्याउँछु। अहिले चाहिँ ठ्याक्कै टिम्मुर छ अनि आलु मात्रै छ।
0: कहाँ कहाँ पठाउनु भएको छ यहाँको सामान अहिले?
1: अहिले त त्यही धेरै जस्तो काठमाडौँ अनि तराईतिर धेरै जस्तो काठमाडौँ पठाइराखेको छ हाम्रो सामान।
0: काठमाडौँ चाहिँ कसले लान्छन्?
1: काठमाडौँ त यस्तै आउने अफिसकै सरहरूले, अहिले चाहिँ ऊ गरेपछि कोसेलीकै रूपमा, सबै कोसेलीकै रूपमा। अनि अहिले चाहिँ काठमाडौँमा हामीले अर्ग्यानिक पसलमा त्यो जन्तर खानीको भाइ छ उहाँको पसलमा अब माग गर्ने जतिलाई त्यहीँ पठाइदिइसके, साथ नै 5-6 क्विन्टल पठाइदिए
0: भनेको 600 केजी पठाइदिनु भयो,
1: 600 केजी पठाइदिए आलु आज मात्रै, अनि हिजो पठाएँ, हिजो अस्तिको कुरा नगरौँ, अब आजकै पठाउनु त पठाइरहेको छ।
0: जोस अब त्यो त्यहाँ कस्तो प्रतिक्रिया दिएको छन् रे त यो तपाईँले पठाउँदाखेरि उहाँले केही भन्नुभयो?
1: अहिलेसम्म केही त्यस्तो नराम्रो केही भनेको छैन,
0: यो माग आएकै कारणले त उहाँले फेरि मागेर लानु भएको होला, माग नआएको राम्रो नभएको भए त पक्कै फेरि आउँदैन।
1: त्यही त खै नआउनु पर्ने, अब सबैले हिजो देखेपछि त झन् सबैले चाख्नुकै लागि भनेर नि भनेको छ, अनि यहाँबाट पठाउनु, अब एक बोरा दुई बोरा कति पठाउनु होइन, अनि उहाँको पसलमा कन्ट्याक्ट गर्नु भनेर पठाइदिएको छु, नत्र अरू बेला त हामीले यहीँबाट एक बोरा दुई बोरा जति माग्छ पठाइदिएको थिएँ, त्यसो गरेको छ।
0: पठाउँदाखेरि चाहिँ कसरी गाडीसँग सम्पर्क गरेर?
1: गाडीसँग सम्पर्क गर्ने, हामीले यहाँनिर केजीको लाग्ने मूल्य हामीले यहाँ लिने, अनि गाडीको कति लिन्छ त्यही अनुसारले उहाँहरूलाई भनिदिने, उतै दिनुहुन्छ भाडा, नत्र यता हामीले दिएर पठायो भने उताबाट लाइदिनुहुन्छ हामीलाई पैसा।
0: अहिले चाहिँ कसरी बेच्नु भएको छ तपाईँहरूको आलु?
1: अहिले सरदरमा 100 रुपियाँ केजीले गइरहेको छ।
0: 100 रुपियाँ केजी भनेको कति कति कति केजीको प्याकेजिङ हो तपाईँहरूको?
1: 25 केजीदेखि 10 केजीसम्मको छ, 25, 10, 15, 14, 13 त्यस्तै छ।
0: धेरै चाहिँ कति केजीको वाला?
1: धेरै चाहिँ अहिले लगिराखेको,
0: हजुर,
1: धेरैले 25 माग्छ अनि कसैले 15, धेरैले 25 मागेको छ।
0: 25 केजीकोलाई कति पर्छ?
1: 2500 भाडा बाहेक।
0: भाडा
1: अब उहाँहरूलाई भाडा एउटा बोराको 25 केजीको 300 लियो भने अब 2500-2800 पुग्यो उहाँ पुग्दा,
0: हजुर,
1: अनि अब त्यही 250-300 त्यस्तैले लगिदिन्छ एउटा बोराको।
0: अब यो त अब अझै पनि यो सुपर मार्केटहरूतिर त्यसरी दिन सक्यो भने त अझै राम्रो हुन्थ्यो होइन? अब तपाईँहरू यहीँ हुनुहुन्छ, यहीभन्दा मासतिर पत्तालेमा पनि आलु मात्रै लगाइन्छ धेरै, अहिले पछिल्लो समय तपाईँले यो गरे, यो तपाईँहरू सुरु गर्नुभएपछि त्यता पत्ताले त्यो तिरको पनि आलु ल्याउनुहुन्छ कि के कसो कसरी?
1: अहिलेसम्म पत्तालेको ल्याएको छैन हामीले,
0: हजुर,
1: अब पत्तालेमा चाहिँ हाम्रो चाहिँ यो पुरै पहिलाको भयो होइन, सादीको भयो,
0: यो पुरानो आलु तपाईँहरूको
1: पुरानो रैथाने आलु नै हो यो हाम्रोमा चाहिँ, पत्तालेमा चाहिँ अहिले त्यो एउटा टापटिङ अनि अथवा ज्योति भन्दो रहेछ, त्यो अलि उन्नत जातको हो, त्यो चाहिँ ठुलो ठुलो आलु हुन्छ पत्तालेमा, अनि ल्याएको छैन अब अहिलेको साल, अहिले ल्याउँदैन पनि हाम्रो अर्ग्यानिकमा त्यो,
0: अब यसपालि चाहिँ
1: यसपालि ल्याउँदैन, पछि पछि नै अब हेरौँ के हुन्छ, खासै ल्याउने कुरा छैन,
0: जस आलुको जात मात्रै फरक हो, फेरि अर्ग्यानिक त अब त्यहाँको नि अर्ग्यानिक नै,
1: त्यहाँनिर नि बुङमा लगाएको त अर्ग्यानिकै हो, बारीको चाहिँ अब के हो भन्न सकिन्न, अब बारीको नै अर्ग्यानिकै होला होइन।
0: भनेको अहिले तपाईँहरूको यहाँ ओखलढुङ्गा जिल्लाबाट चाहिँ अर्ग्यानिक प्रमाणीकरण भएको चाहिँ यही जन्तरखानी मात्रै हो?
1: जन्तरखानी मात्रै हो,
0: ए माथिको चाहिँ अब जाँच हुन
1: बाँकी, माथिको खै अब त्यस्तो अर्ग्यानिक प्रमाणीकरण भएको भनेर सुनेको छुइनँ, छ भने अब सुन्छ होला होइन, तर यहाँनिर हाम्रो ओखलढुङ्गा जिल्लाभरिकै प्रमाणीकरण भएको भनेको हाम्रो यहाँको मात्रै हो, अहिलेसम्म सुनेको छैन अन्त
0: होइन, किनभने आलु जोन त सोलोमा पनि हो नि त, यो
1: जोन चाहिँ आलु जोन चाहिँ हो,
0: हजुर,
1: तर पनि त्यहाँनिर त्यो अर्ग्यानिक प्रमाणीकरण भएको छैन,
0: सायद त्यो भयो कि भएन भन्ने कुरा तपाईँलाई पनि थाहा
1: छैन, भएको छ भने सुनिहाल्थे, छैन नै होला, छैन नै।

0: मुङमै लगाउँथ्यो नि त, हाम्रो चाहिँ पहिलादेखिको अर्ग्यानिक हो नि त, तर हामीले प्रमाणीकरण भएर नआउनेसम्म हामीले अर्ग्यानिक भनेर बोल्ने ठाउँ नआउने रहेछ कि.
1: त्यही त
0: मेन कुरा चाहिँ अब यो भइसकेपछि चाहिँ अब हामीले अर्ग्यानिक हो भनेर हामीले नभने नि अन्तैबाट देखेर नि हामीलाई खोजी आउने रहेछ कि.
1: हो पक्कै पनि त्यही त. तपाईँलाई अब अहिले चाहिँ कस्तो लागिरहेको छ? पहिला त यतिखेर तपाईँहरूको आलु सबै तपाईँहरूले पनि त्यही ठेकेदारलाई नै
0: दिनु हो नि त.
1: अहिले चाहिँ कस्तो लागिरहेछ?
0: अहिले त एकदम खुसी. बिचौलालाई बिचौलियालाई दिनु परेन. हामी किसानले अब कति पाउने हो मूल्य त्यो ठ्याक्कै किसानले नै पाउने भए, त्यही भएर एकदम खुसी नै छ.
1: एउटा त मूल्य पाउने कुरा भयो, अर्को त पहिचान. मैले भने नि मुख्य कुरा त पहिचान हो नि त. जस्तो अहिले संसारमा अर्ग्यानिक भन्ने चिज कति धेरै महँगो छ, कति धेरै पाउन गाह्रो छ, मान्छेले चाहेर पनि पाउँदैन. तर तपाईँहरूको त यहाँ प्रमाणीकरण भएर यो गर्नुभएको कारणले गर्दाखेरि तपाईँहरूको इज्जत, यहाँको प्रतिष्ठा पनि ठुलो कुरा हो के. तर यो कुरा चाहिँ अहिले हाम्रो किसानहरूले बुझ्न सक्नु भएन. मैले पनि धेरैचोटि सरकारसँग के भने, मैले बजारमै पनि तपाईँको अर्ग्यानिक र नन अर्ग्यानिक तपाईँ कम्तीमा त्यो गर्न छुटाउनुहोस् न, कम्ती किन्ने मान्छेलाई पनि मलाई ढुक्कले मैले चाहिँ 2 रुपियाँ 5 रुपियाँ बढी किनेर पनि मैले अर्ग्यानिक
0: खाँदैछु
1: भन्ने कुरा होस्, अनि बेच्नेलाई पनि मैले चाहिँ मूल्य पाएँ अर्ग्यानिक भएको कारणले भन्ने होस् भन्ने मैले धेरै चोटि भन्ने गर्थेँ.
0: तर पनि बल्ल चाहिँ सुरुवात भयो, तर किसानले अझै पनि बुझ्दैन, किसानले नि बुझ्दैन, अनि किन्ने मान्छेले पनि अब तपाईँले बुझ्नुहुन्छ, उस्तै अब 2-4 जनाले चाहिँ अर्ग्यानिकै के हो भन्ने थाहा हुनेले बुझ्नुहुन्छ, नत्र उपभोक्ताले नि बुझ्नु हुँदैन क्या. हामीलाई जस्ता सस्ता अनि जता टिलिक्क टल्किने छ त्यहीमा आँखा जाने चाहिँ हामी के अरे मानवको.
1: त्यही त हो नि, कहाँ चाहिँ हलक्कै परेको छ, राम्रो छ त्यो कुरा चाहिँ हामी किन्छौँ, त्यसमा बिचारी छ कि अथवा छैन
0: कि के थाहा हुँदैन. अलिअलि कोत्रे अनि छेत्रेको थोरै किरा लागेको छ भने त्यो राम्रो छैन भनेर फालिदिने हाम्रै बानी हो. तर अर्ग्यानिक चाहिँ त्यो रहेछ नि त.
1: तर म चाहिँ फरक छु, बजार जाँदाखेरि तरकारी किन्दा पनि बरु किरा छ भने यसमा बिचारी छैन भनेर थाहा पाउनु पर्छ. मेरो थाहा पाउने तरिका चाहिँ त्यो हो. अलिकति नराम्रो खालको, अलिकति काँस्रा किस्रिक परेको छ भने त्यसमा चाहिँ अलिकति विषारीहरू कम प्रयोग भएको छ अथवा भएको छैन भनेर बुझ्न सकिन्छ भन्ने हो. हुन्छ, तपाईँहरूको समूहको नाम चाहिँ एकपटक फुलाइदिनुहोस् न राम्रोसँग.
0: हाम्रो समूहको नाम चाहिँ
1: हजुर
0: मेरो नाम मेरो परिचय भन्नुपर्छ,
1: म भन्छु परे चाहिँ, तर पहिला तपाईँको समूहको नाम.
0: हाम्रो समूहको नाम चाहिँ सेती देवी अग्ग आली खेती कृषक समूह.
1: कति हुनुहुन्छ यो समूहमा? कतिजना?
0: 32 जना हो.
1: 32 जना
0: हो अहिले. 32 जनामा कोही कसै काठमाडौँ हुनुहुन्छ, नत्र 32 जनै छौँ हामी.
1: सबैजनाले नै मिलेर
0: सबैजना मिलेर गर्ने सबैजना अगुवाई सार्ने 2-4 जना त्यस्तै क्या. यतिले चाहिँ गर्नु तपाईँहरूले भनेर दिनुभएको चाहिँ हामी 4 जनालाई जिम्मा दिएको छ.
1: ए हजुर,
0: त्यसरी नै दिनुभएको छ.
1: जस गर्नु चाहिँ सबैले मिलेर गर्नु भएको छ.
0: सबै
1: खेतीहरू नै मिलेर गर्नुहुन्छ कि खेती चाहिँ आफ्नो आफ्नो हुन्छ?
0: खेती आफ्नो आफ्नो नै हुन्छ. हामीले कोही खेती मिलेर नै गर्छौँ, कोही आफ्नो आफ्नो पनि हुन्छ.
2: श्रोता, अहिले तपाईँ आफ्ना फेमी 4.8 MHz ओखलडुङ्गाले तयार पारेको कृषि कार्यक्रम सुन्दै हुनुहुन्छ र भर्खरै सुन्नुभयो ओखलडुङ्गा सिद्धिचरण नगरपालिका 6 ठाडेका जब्बर कुमारी मगरसँग गरिएको कुराकानी. अर्ग्यानिक प्रमाणीकरणले ओखलडुङ्गाको मौलिक बुङको आलुलाई बजारसँग जोड्ने आधार बनाएको छ. उत्पादन, सङ्कलन, गुणस्तरीय प्याकेजिङ र ब्रान्डिङलाई अझ व्यवस्थित गर्न सके यसले किसानको आमदानी बढाउनुका साथै जिल्लाको स्थानीय अर्थतन्त्र र कृषि पर्यटनमा समेत टेवा पुर्याउन सक्छ. आजलाई कार्यक्रमको निर्धारित समय सकिएको हुँदा मगर र समूहका अन्य सदस्यहरूसँग गरिएको कुराकानी अर्को कार्यक्रममा जोड्नेछु. श्रोता, अब भने कार्यक्रमलाई निर्धारण गरिएको समय अनुसार मैले पनि बिदा लिने बेला भएको छ. बिदा हुन अघि आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो सल्लाह सुझाव दिन नभुल्नुहोला. जसको लागि टेलिफोन नम्बर रहेको छ 0375203545 र हाम्रो इमेल ठेगाना afnoofm@gmail.com पनि इमेल गर्न सक्नुहुनेछ, अर्थात् अहिले तपाईँले सुनिरहनु भएको रेडियो स्टेसनमा पनि पत्रचार गर्न सक्नुहुनेछ. यतिन्जेल कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद. अर्को हप्ता फरक विषयमा फरक जानकारी लिएर आउने नै छु. तबसम्मको लागि म कार्यक्रम प्रस्तुता विनु राई बिदा हुन्छु. नमस्कार.
3: दिदी आज

0: मेरो घरमा पाहुना आउँदैछन्, ताजा र राम्रो मासु कहाँ पाइन्छ होला?
1: अरे त्यसको किन चिन्ता गर्नुहुन्छ, हाम्रै ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडामा रहेको सरोज फ्रेस हाउस एन्ड सप्लायर्स जानुहोस् न।
0: ए, अनि त्यहाँ मासु चाहिँ के के को पाइँदो रहेछ?
1: त्यहाँ त सधैँ ताजा राँगा र सुँगुरको मासु पाइन्छ नि, साथै राँगा भैँसी सुँगुर खरिद वा बिक्री पनि गरिन्छ।
0: ओहो, यो त एकदमै सजिलो रहेछ, बरु सम्पर्क नम्बर पनि भनिदिइहाल्नुहोस् न।
1: सम्पर्क नम्बर प्रोपाइटर सरोज कुखरे 98 62 81 052, अरुणा 98 62 49 46 39।
0: सरोज फ्रेस हाउस एन्ड सप्लायर्स, सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।
1: ताजा मासु सुपथ मूल्य र भरपर्दो सेवा, एकपटक सेवा लिनुहोस्, फेरि फेरि सम्झिनु हुनेछ।
2: माया, तिम्रो बगैँचा त कस्तो राम्रो भएछ, कसरी यति सुन्दर बनायो है? मेरो पनि कार्यालय सँगै आफ्नै घर पनि निर्माण सम्पन्न हुन लाग्यो। यस्तै सुन्दर बगैँचाले सजाउने अनि मेरो पुर्ख्यौली बाजु जमिनमा फलफुलको बिरुवा रोप्ने सोच्दैछु। कहाँ पाइन्छ होला यो सबै सुविधा?
0: ल, तिमीलाई थाहा छैन, यो सबै काम त ओखलढुङ्गाकै पहिलो इन्दिरा नर्सरी तथा कृषि फर्मले गरिदिइहाल्छ नि। त्यहाँ सजावटका लागि फुलहरू, मनी प्लान्ट, धुपी, कटहर, लिची, हरुबरु लगायतका सबै किसिमका बिरुवाहरू सुपथ मूल्यमा पाइन्छ।
2: ए लौ, कस्तो राम्रो सेवा दिने रहेछ, कसरी काठमाडौँबाट फुलहरू ल्याउने होला भनेर चिन्तित थिए। ल, मलाई सम्पर्क नम्बर देऊ त, म नि बुझिहाल्न पर्यो।
0: 9846663325 र 9919906926 सिधै इन्दिरा खतिवडालाई सम्पर्क गर्न सकिन्छ।
2: इन्दिरा नर्सरी तथा कृषि फार्म, सिद्धिचरण नगरपालिका 4 रुम्जटार र सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।
3: हन जेठी, आज भोलि त किन झोक्राई बस्छस्? झ्यान पनि सुकेर पातलै भइसकेछ।
4: हेर्नु न दिदी, तल्लो पेट बेसकन दुख्छ, महिनावारी पनि गडबडी छ, रगत धेरै बग्छ। राम्रो डाक्टर देखाउन काठमाडौँ जाउँ भनेको, खर्चको जोहै गर्न सकिएको छैन।
3: ल, समस्या त अलि गम्भीर नै रहेछ, तर यतिको लागि किन काठमाडौँ नै जाने? हाम्रै फुलुङ्गा सामुदायिक अस्पताल मिसनमा स्त्री रोग लगायतका अन्य विशेषज्ञ डाक्टरद्वारा अत्याधुनिक उपकरणबाट उपचार गरिन्छ नि।
4: ए हो र, मलाई त थाहै थिएन, त्यसो भए भोलि नै जचाउनु जानु पर्ला।
3: अस्पतालमा उपलब्ध सेवाहरू:
4: आकस्मिक र प्रसूति सेवा 24 घण्टा,
3: बहिरङ्ग सेवा आइतबार र बुधबार बाहेक अन्य दिनहरूमा बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म,
4: नाम दर्ता बिहान 8:30 बजेदेखि बेलुका 4 बजेसम्म,
3: निशुल्क पोषण पुनर्स्थापना केन्द्र, प्रसूति प्रतीक्षालय सेवा,
4: क्षयरोग केन्द्र,
3: डिजिटल एक्सरे सेवा,
4: भिडियो एक्सरे सेवा,
3: ईसीजी सेवा,
4: इन्डोस्कोपी सेवा,
3: इको सेवा,
4: प्रयोगशाला सेवा,
3: गरिब तथा असहायहरूका लागि निशुल्क सेवा,
4: परामर्श सेवा,
3: प्रेषण सेवा,
4: क्षयरोग परीक्षण सेवा,
3: कल्चर परीक्षण,
4: रक्तदान लिने र दिने केन्द्र,
3: खोप सेवा,
4: दन्त चिकित्सा सेवा,
3: प्रसूति सेवा,
4: स्त्री रोग सेवा,
3: अर्थोपेडिक सेवाहरू,
4: सामान्य शल्य चिकित्सा सेवाहरू,
3: एपेन्डिक्टोमी, हर्निया, हाइड्रोसिल, ल्याप्रोटोमी, हिस्ट्रेक्टोमी, पित्त थैलीका ढुङ्गा निकाल्ने लगायतका सेवाहरू,
4: फिजियोथेरापी,
3: चिनी रोग क्लिनिक हरेक शुक्रबार,
4: दम रोगीको क्लिनिक हरेक मङ्गलबार,
3: कपाल झर्ने समस्याको लागि पीआरपी सेवा।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 0375201076 र 0375201035 सम्पर्क गर्न सक्नुहुनेछ।
3: ओखलढुङ्गा सामुदायिक अस्पताल, सिद्धिचरण नगरपालिका 11 ओखलढुङ्गा।
5: आफ्नो एफएम टाइम चेक,
6: अहिले बिहानको 7 बज्यो।
5: टाइम चेक का साथमा ओम दयाल सुनसादी उद्योग तथा भाडा पसल, सिद्धिचरण नगरपालिका 11 बाल मन्दिर माथि ओखलढुङ्गा।

0: ओखलढुङ्गामा विभिन्न कार्यक्रम गरी तीज मनाइयो। संगिनी नाचको मौलिकता, जगेर्नामा जोड, बाल दिवसमा बालिकाको बालबालिकाको हक अधिकार र सुरक्षाबारे सचेतना कार्यक्रम, चम्पादेवीमा वन क्षेत्र अतिक्रमण गरी बनाइएका संरचना हटाइयो। किरात राई पत्रकार संघ खोटाङको अध्यक्षमा कृष्ण कला, सिन्धुलीको तीन पाटनमा पहिलो पटक रक्तदान कार्यक्रम, बाढी प्रभावितलाई चितवन रेड क्रस सनौलीले दियो 3,42,000। आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व मनाइरहेछ। आईसीयूमै अन्तर्वर्ता लिएको विषयमा प्रेस काउन्सिलको ध्यानाकर्षण, संखुवा सभा र भक्तपुरमा गइराति सबैभन्दा धेरै वर्षा। र बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरा प्रतिबन्धित, नेपालसँग अर्को वर्षभित्र द्विपक्षीय श्रृङ्खला खेल्ने बारे बङ्गलादेश सकारात्मक।
1: तपाईँको समुदायमा कुनै घटना दुर्घटना घटेको छ
2: वा कुनै विकास निर्माणको काम भइरहेको छ,
3: हामीलाई सत्य तथ्य सूचना दिनुहोस्, हामी त्यसलाई बनाउनेछौ आफ्नो समाचार
2: र पुर्याउनेछौ लाखौं श्रोतामाझ
1: मात्र आफ्नो एफएम 104.8 मेगाहर्जबाट।
3: फोन नम्बर 0375203445।
0: सामुदायिक रेडियो आफ्ना एफएम 104.8 मेगाहर्ज, इन्टरनेट अनलाइन www.afnafm.org र फेसबुकमा आफ्ना एफएम ओखलढुङ्गा साथै चितवन जिल्लामा सञ्चालित आफ्ना एफएम 87.6 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको बिहान 7 बजेको आफ्नो समाचारमा माया राईको स्वागत छ। आफ्नो समाचार शुरू गरौं स्थानीय प्रसंगबाट। हिजो हिन्दू महिलाहरूको प्रमुख पर्व हरितालिका तीजको अवसरमा ओखलढुङ्गाका विभिन्न स्थानमा पूजाआजा, संगीरा नाच तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी तीज पर्व मनाइएको छ। महिलाहरूले परम्परागत शैलीमा संगिनी नाच प्रस्तुत गर्दै तीजको मौलिकता, संस्कृति र परम्पराको जगेर्ना गर्ने प्रयास समेत गरेका छन्। मानेभञ्ज्याङ गाउँपालिका स्तरीय आमा समूह सञ्जालको आयोजनामा भदौ 27 गते तीज विशेष संगिनी नृत्य प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा विभिन्न समूहका आमा तथा दिदी बहिनीहरूले समेत मौलिक वेशभूषा सहित संगिरा नाच प्रस्तुत गरेका थिए। यसै सिद्धिचरण नगरपालिका 8 सलेरीमा चोला गाई एकता समाजद्वारा आमा तथा दिदी बहिनीहरूले परम्परागत शैलीमा संगिनी नाच्दै तीज मनाएका छन्। यसै सिद्धिचरण नगरपालिका 9 वडा कार्यालयले ओडा कार्यालयको आर्थिक सहयोगमा साबिक ज्यामिरे 4 स्थित दलित बस्तीमा निर्माण गरिएको शिव मन्दिर समेत हरितालिका तीजको पूर्व सन्ध्यामा उद्घाटन गरिएको छ। मन्दिर उद्घाटनसँगै स्थानीय महिलाहरूले तीज विशेष नाचगान र सांस्कृतिक कार्यक्रम गरेका थिए। यस्तै चिसङ्कोगढी गाउँपालिका सह भदौरेमा पनि रहेको तालेपोखरी मन्दिरमा तीज विशेष कार्यक्रम आयोजना गरिएको थियो। हरेक वर्ष तीजको अवसरमा पूजाआजा तथा मेला लाग्ने उक्त स्थानमा सांस्कृतिक कार्यक्रम गरिएको हो। जिल्लाका अन्य पालिका तथा विभिन्न ओडामा समेत मन्दिरमा पूजाआजा, नाचगान र सांस्कृतिक कार्यक्रम गरी उत्साह र भव्यताका साथ तीज पर्व मनाइएको थियो। ओखलढुङ्गामा बाल अधिकार दिवस, बालापनको रक्षा, भविष्यको सुरक्षा भन्ने नाराका साथ बाल अधिकार दिवस मनाइएको छ। जिल्लाको विद्यालयमा 62 राष्ट्रिय बाल अधिकार दिवस विभिन्न कार्यक्रम गरी मनाइएको हो। बालबालिकामा रहेको प्रतिभा प्रस्फुटन गराउन र बालबालिका सम्बन्धी सचेतना अभिवृद्धि गराउन प्रभात फेरीसँगै विभिन्न कार्यक्रम गरी मनाइएको मानेभञ्ज्याङ गाउँपालिका 2 अवस्थित कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक हिलराज श्रेष्ठले जानकारी दिनुभयो। विभिन्न नाराको साथमा तिनकन्या पञ्चौती मन्दिर परिसर साथै मुली गाउँमा प्रभात फेरी गरिएको प्रधानाध्यापक श्रेष्ठले बताउनुभयो। त्यस्तै विद्यालयको नवप्रतिभा बाल क्लबको आयोजनामा भएको नृत्य प्रतियोगितामा प्रथम द्वितीय राई, द्वितीय अल्पा राईको समूह र तृतीय अर्पणा राईको समूह भएको थियो। यस्तै गायनतर्फ सन्ध्या राई प्रथम, सुशान्त बाहिङ द्वितीय भएका छन् भने म्युजिकल चेयरमा ऋतिका राई प्रथम, सुशान्त बाहिङ द्वितीय र उमिता राई तृतीय भएका छन्। प्रथम, द्वितीय र तृतीय भएका विद्यालयहरूलाई प्रोत्साहनको लागि स्टेसनरीका सामग्री प्रदान गरिएको विद्यालयले जनाएको छ। त्यस्तै खिचिदेम्बा गाउँपालिका वडा नम्बर 9 अवस्थित जनता आधारभूत विद्यालय दोरा खड्कामा पनि हाजिरी जवाफ प्रतियोगिता र नृत्य प्रतियोगिता गरी दिवस मनाइएको विद्यालयका प्रधान अध्यापक शेरसाङ शेर्पाले जानकारी दिनुभयो। सदन वाइज दुई सेसनमा भएको प्रतियोगितामा प्रथम द्वितीय र तृतीय भएका दुवै टीमलाई स्टेशनरी सामग्री प्रदान गरिएको प्रधान अध्यापक शेर्पाले बताउनुभयो। जिल्लाको पालिकाको अन्य विद्यालयमा समेत विभिन्न कार्यक्रम गरी बाल दिवस मनाइएको जानकारी प्राप्त भएको छ। ओखलुङ्गाको चम्पादेवी गाउँपालिका साथ स्थित सल्लेरी रानी सामुदायिक वनमा वन क्षेत्रमा अतिक्रमण गरी विभिन्न निर्माण गरिएका अनाधिकृत संरचना हटाइएको छ। वन क्षेत्रमा निर्माण गरिएका 3 टहरा र 2 शौचालय हटाइएको हो। डिभिजन वन कार्यालय खलुङ्गाका प्रमुख मनाराज राईका अनुसार संरचना हटाइएसँगै करिब 0.5 हेक्टर वन क्षेत्र अतिक्रमण मुक्त भएको छ। सम्बन्धित व्यक्ति डिभिजन वन कार्यालय जिल्ला प्रहरी कार्यालय र स्थानीय तहका प्रतिनिधि सहितको संयुक्त टोलीले आपसी समझदारीमा ती संरचना हटाएको हो। वन क्षेत्रको अतिक्रमण नियन्त्रण तथा वन संरक्षणलाई प्रभावकारी बनाउन अनाधिकृत रूपमा निर्माण गरिएका संरचना हटाउने कार्यलाई निरन्तरता दिइने डिभिजन वन कार्यालय खलुङ्गाले जनाएको छ। साथै वन क्षेत्रको संरक्षणका लागि स्थानीय स्तरमा समेत एक निगरानी र समन्वय आवश्यक रहेको कार्यालयले जनाएको छ। जिल्ला स्पासको खबर, किरात राई पत्रकार संघ खोटाङको अध्यक्षमा कृष्ण कला राई सुनिता चयन हुनुभएको छ। किरात राई पत्रकार संघको आइतबार दिगतेलमा सम्पन्न 6 जिल्ला अधिवेशनबाट राई सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो। किरात राई पत्रकार संघको नवनिर्वाचित जिल्ला अध्यक्ष कृष्ण कला पत्रकार महासंघ खोटाङ शाखाको सदस्य समेत हुनुहुन्छ। जिल्लामा रहेर खोटाङ टुडे .com सञ्चालन गर्दै आउनुभएकी राई भर्खरै सम्पन्न नेपाल प्रेस युनियन खोटाङको उपाध्यक्ष हुनुहुन्छ। किरात राई पत्रकार संघको 7 जिल्ला कार्य समितिको उपाध्यक्षमा योगिन राई, सचिवमा राजहरी राई, सहसचिवमा मनिता राई र कोष अध्यक्षमा मीनाक्षी राई चयन हुनुभएको छ। सिन्धुलीको तीनपाटन गाउँपालिका 1 स्थित बेलघारीमा पहिलो पटक खुला रक्तदान कार्यक्रम गरिएको छ। नेपाल रेडक्रस सोसाइटी सिन्धुलीको प्राविधिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी भीम स्थान र बेलघारी उपशाखाको संयुक्त आयोजनामा प्राथमिक स्वास्थ्य केन्द्र बेलघारीमा रक्तदान कार्यक्रम गरिएको हो। कार्यक्रममा स्थानीयवासी युवा तथा सामाजिक व्यक्तित्व सहितको सहभागिता रहेको थियो भने 30 रक्तदाताले रक्तदान गरेको नेपाल रेड क्रस सोसाइटी सिन्धुलीका अध्यक्ष अशोक श्रेष्ठले जानकारी दिनुभयो। अब चितवन विशेष खबर, चितवनको भरतपुर बीच नेपाल रेडक्रस सोसाइटी चनौली उपशाखाले भुटेकोसी बाढी पीड़ितको सहयोगार्थ 3,42,000 प्रदान गरेको छ। चनौली उपशाखाको पहल तथा स्थानीय संघ संस्थाहरूको समन्वयमा सञ्चालित भुटेकोसी बाढी पीड़ित राहत संकलन अभियानबाट संकलित 3,42,346 रूपियाँ प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। भुटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका पीड़ितलाई सहयोग पुर्याउने उद्देश्यले सञ्चालन गरिएको अभियानबाट संकलित रकम मध्ये बाढी प्रभावित क्षेत्रका दीर्घ रोगीहरूका लागि अत्यावश्यक औषधि खरिद तथा उपचार सेवामा 25,402 खर्च गरिएको उपशाखाका सभापति ओमप्रसाद लामिछानेले बताउनुभयो। त्यस्तै बाँकी रकम मध्ये 1,01,000 नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय तथा 2,11,000 प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको उहाँले बताउनुभयो। समस्याग्रस्त बाघलाई व्यवस्थापन गर्न टाइगर सेन्चुरी बनाउन थालिएको छ। हाल 2 समस्याग्रस्त बाघ राखिएको देवनगरमा 20 बाघ राख्न सक्ने गरी टाइगर सेन्चुरी बनाउन लागेको हो। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको देवनगरमा चालु आर्थिक वर्षदेखि टाइगर सेन्चुरी निर्माणको काम थाल्न 5 बजेट विनियोजन गरिएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता डाक्टर हरि भट्टाचार्यका अनुसार अहिले भइरहेको होल्डिङ सेन्टर सहित 3 किसिममा संरचना सेन्चुरी बनाइने भएको छ। विशेष गरी ऋषि पञ्चमी पर्व सप्त ऋषिको पूजा आराधना गरी मनाउने गरिन्छ। महिलाहरूले आज बिहानै उठेर नजिकको नदी खोला ताल तलैया र पोखरीमा गई स्नान गर्ने चलन छ। स्नान गरेपछि अरुन्धती सहित अत्री गौतम भारद्वाज जम दग्नी वरिष्ठ कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ, जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ। ऋषि पञ्चमीको पूजा गर्ने भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो। आज काठमाडौँको टेकु मूलपानी लगायत देशभरका ऋषेश्वर मन्दिरमा पूजा आजाका लागि श्रद्धालु महिला भक्तजनको घुइचो लागेको छ। यस वर्ष गणेश चतुर्थी र ऋषि पञ्चमी एकै पर्व एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रमा उल्लेख छ। अस्ति आइतबार दर्खाई तीज पर्व शुरू भएकोमा हिजो भदौ शुक्ल तृतीयमा व्रत बसी पूजा उपासना गरिएको छ। गएको भदौ 10 गते रसुवाको भोटेकोसी बारीको पीड़ाका कारण विगत वर्षमा जस्तो यस वर्ष तीज पर्वको रौनक भने थिएन। आज सप्त ऋषिको पूजासँगै तीज समापन हुन्छ। रसुवाको भोटेकोसीमा आएको बाढी पछि उद्धार गरी अस्पतालको सघन उपचार कक्ष अर्थात आईसीयूमा उपचाररत व्यक्तिसँग अन्तर्वार्ता लिई युट्युब च्यानल मार्फत सम्प्रेषण गरिएको सामग्रीप्रति प्रेस काउन्सिल नेपालले ध्यान आकर्षण भएको जनाएको छ। काउन्सिलले प्रेस विज्ञप्ति निकालेर रसुवामा आएको बाढीका क्रममा त्रिशुली 3A जलविद्युत आयोजनाबाट 10 दिनपछि उद्धार गरिएका एक व्यक्तिसँग आईसीयूमा उपचाररत अवस्थामा अन्तर्वार्ता लिई इनसाइड द बंकर नामक युट्युब च्यानल मार्फत सामग्री प्रसारण गरिएको विषयमा आफ्नो जानकारीमा आएको जनाएको हो। गए राती देशका धेरै जसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा शङ्खसभाको टासी गाउँमा सबैभन्दा धेरै 112 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशका पहाड़ी भागमा केही ठाउँमा भागका केही ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षासम्मको वर्षा हिमपातको सम्भावना छ। आज कोशी प्रदेशको पहाड़ी र तराईका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले नदी आसपासका क्षेत्रमा सावधानी अपनाउन पनि मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। अब विदेशको खबर। बेलायतमा विद्यालयको दिवाभोजमा डिप फ्राइड अर्थात धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध लगाइने भएको छ। यो एक दशकभन्दा धेरै समय यता विद्यालयको खाना सम्बन्धी व्यवस्थामा गरिएको सबैभन्दा ठूलो परिवर्तन हो। नयाँ मापदण्ड अन्तर्गत ताजा फलफूल तथा तरकारीको प्रवर्धन गरिने बीबीसीले जनाएको छ। अब विद्यालयको खानामा फाइबर र पूर्ण अन्नको मात्रा बढाइनेछ भने ब्रेकफास्ट क्लबहरूले पहिलो पटक पोषण सम्बन्धी नियमहरू पालना गर्नुपर्नेछ। साथै विद्यालयहरूको अनुगमन पनि गरिने खबरमा उल्लेख छ। एसोसिएसन अफ स्कूल एण्ड कलेज लिडर्सले यी परिवर्तनहरूले स्वागत गर्दै नयाँ नियमहरू प्रधानाध्यापकहरूलाई हप्काउने वा दबाव दिने अर्को अस्त्र नबन्ने आशा व्यक्त गरेको छ। र बंगलादेश क्रिकेट बोर्ड बीसीबीले अर्को वर्ष सन् 2027 नेपालसँग द्विपक्षीय श्रृंखला खेल्ने बारे सकारात्मक प्रतिक्रिया जनाएको छ। यसअघि नेपाल क्रिकेट संज्ञानले आफ्नै घरेलु मैदानमा श्रृंखला खेल्न प्रस्ताव गरेपछि बीसीबीले सकारात्मक रूपमा छलफल अघि बढ़ाएको हो। बीसीबीका क्रिकेट संचालक प्रमुख साहियार नसीफले पत्रकारसँग कुरा गर्दै नेपाल क्रिकेट संघबाट केही समय अघि नै द्विपक्षीय खोला खेल्ने प्रस्ताव आएपछि बीसीबी र क्यानबिज यसको सम्भावनाबारे सकारात्मक छलफल भइरहेको बताउनु भएको छ। नफिसले बंगलादेशको आगामी क्रिकेट तालिका व्यस्त रहेकाले उपयुक्त समय मिलाउन चुनौती भए पनि सन् 2027 वर्तमान फ्युचर टुर्स प्रोग्राम चक्रभित्रै श्रृंखला आयोजना गर्ने प्रयास भइरहेको बताउनुभयो। आफ्नो एफएम 104.8 मेगाहर्ज इन्टरनेट अनलाइनमा www.afnfm.org र फेसबुकमा आफ्नो एफएम ओखलुङ्गा सहित चितवन जिल्लामा सञ्चालित आफ्नो एफएम 87.6 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको बिहान 7 बजेको आफ्नो समाचार सकिन लाग्यो। समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। ओखलढुङ्गामा विभिन्न कार्यक्रम गरी तीज मनाइयो। सङ्गिनी नाचको मौलिकता, जगेर्नमा जोड, बाल दिवस, बाल बालिकाको हक अधिकार र सुरक्षाबारे सचेतना कार्यक्रम, चम्पारेबीमा वन क्षेत्र अतिक्रमण गरी बनाइएका संरचना हटाइयो। किरात राई पत्रकार संघ खोटाङको अध्यक्षमा कृष्ण कला, सिन्धुलीको तीन पाटनमा पहिलो पटक रक्तदान कार्यक्रम, बाढी प्रभावितलाई चितवन रेड क्रस सनौलीले दियो 3,42,000। आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व मनाइँदैछ। आइसियुमै अन्तर्वार्ता लिएको विषयमा प्रेस काउन्सिलको ध्यानाकर्षण, शङ्खसभा र भक्तपुरमा गए राति सबैभन्दा धेरै वर्षा। र बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरा प्रतिबन्धित, नेपालसँग अर्को वर्षभित्र द्विपक्षीय श्रृङ्खला खेल्ने बारे बङ्गलादेश सकारात्मक। हवस् त, बिहान 7 बजेको आफ्नो समाचार अहिलेलाई सकियो। तपाईँको वरपर भएका समाचारका लागि हाम्रो टेलिफोन नम्बर 0375203545 खबर गर्न सक्नुहुनेछ। अहिलेलाई आफ्नो समाचारबाट माया राई बिदा हुन्छु। नमस्कार।

0: 제 자도 정말 아닙니다.
1: 수산데스 नमस्ते शुभ प्रभात हिमाली आशा सेवकाई को प्रस्तुति क्रिस्टियन आध्यात्मिक कार्यक्रम सुसंदेश मा हार्दिक स्वागत छ। श्रोता मित्र तपाईहरुसँग रेडियो मार्फत भेट गर्न पाउँदा हामीलाई धेरै खुशी लागेको छ। हामी विश्वास गर्दछौं कि कार्यक्रम सुसंदेश सुनेर यहाँहरुले जीवनमा धेरै आशिष प्राप्त गर्नुहुनेछ। आशा विहीनहरूको निम्ति नयाँ आशा, निराशामा जिराखेकाहरूको निम्ति उत्साहको सन्देश, वास्तविक जीवनको अर्थ, संगीतमय आत्मिक कार्यक्रम सुसन्देश।

0: प्रिय श्रोता मित्र, कार्यक्रम सुसन्देशमा अबको प्रस्तुति रहेको छ धर्मशास्त्र बाइबलबाट हृदयस्पर्शी सन्देश, भक्तपुर चर्चका पास्टर श्री चन्द्र श्रेष्ठ ज्यूबाट।
1: आदरणीय श्रोता, यो सुन्दर बिहानी कार्यक्रम सुसन्देशमा यहाँलाई हृदय भित्रै भित्रैदेखि न्यानो न्यानो स्वागत अभिवादन छ। आउनुहोस्, आज फेरि पनि यही सन्दर्भमा तपाईँ अनि मलाई प्रेम गर्नुहुने, जीवन दिनुहुने जीवित परमेश्वरको शक्तिशाली सन्देश उहाँको वचनबाट के छ त्यसलाई हेर्दै हामी अब बिस्तारै बिस्तारै अगाडि बढ्दै जाउँ। आज म तपाईँहरू सबैका लागि अत्यन्तै महत्वपूर्ण कुरा गर्दैछु, त्यसकारण सुरुमै ध्यान दिएर सुनिदिनु हुनका लागि म अनुरोध गर्दैछु। हाम्रो सन्दर्भ छ व्यक्तिगत जीवन, गाउँ, टोल, समाज, समुदाय र देशलाई सन्तुलित, स्थिर, समान, स्वतन्त्र, सफल, एक अर्कालाई कुनै पनि कुराको आधारमा विभेद पक्षपात नगरी सबैलाई समान व्यवहार गर्दै र समृद्धितर्फ लाने हो भनेदेखि हरेकको मन, जीवन र व्यवहार सबै खाले तितोपनाबाट, शत्रुभावबाट जोगाएर सामाजिक, राजनैतिक, आर्थिक विभेद पक्षपात, भेदभाव सबै हटाउन पर्छ र हटाउने काम तपाईँ हाम्रै हो, किनकि हामी सबैलाई एउटै परमेश्वरले एउटै उद्देश्य हासिल गर्न आफ्नै स्वरूप र प्रतिरूपमा बनाउनु भएकोले अन्य कुनै कुराको आधारमा कसैलाई कहिल्यै पनि विभेद पक्षपात गर्नु सिधै हाम्रो ठूलो गल्ती हुन्छ। त्यसैले आज हामीले गर्ने कुराको विषय हुनेछ सामाजिक न्याय, जो कुनै पनि मानवीय सिद्धान्त वा कसैले सुरु गरेको सिद्धान्त नभइकन विशुद्ध रूपमा परमेश्वरको वचन, पवित्र बाइबल धर्मशास्त्रको शिक्षाको आधारमा सबैका हित, कल्याण, उन्नति, भलाइ, मानव मानव बीचमा सद्भाव र समभावको वृद्धिका लागि परमेश्वरका भक्तजनहरूद्वारा सिकाइएको व्यवहारिक शिक्षा हो यो। अनि मैले भनिहालेँ आदरणीय श्रोता, यो शिक्षाको मूल आधार भनेकै सृष्टिकर्ता परमेश्वरको वचनको सन्देश हो अनि यो चाहिँ पवित्र धर्मशास्त्र बाइबलबाट हो। आदरणीय श्रोता, अनि सबैका बीचमा सबैका हितका लागि मन, बोली र व्यवहारमा हुने सारा तितोपना, शत्रुभाव आदि आदि मेटाएर गाउँ, टोल, समाज, समुदाय र देशमा सामाजिक सद्भाव र एक अर्कालाई परमेश्वरले आफ्नै स्वरूप र प्रतिरूपमा बनाउनु भएको सत्यतालाई स्वीकारेर आफ्नै भविष्य र चरित्र हत्या गर्ने खालका अहम्पना, घमण्ड, विभेद आदि आदि जस्ता अत्यन्तै अमानवीय कुराहरूलाई जरैदेखि नष्ट गरेर सबैका कल्याणका लागि जिउन सिक्नुपर्छ, सक्नुपर्छ र जान्नुपर्छ। आदरणीय श्रोता, अब सबैको कल्याण, उन्नति, सुधार, विकासका लागि शुद्ध र स्वच्छ हृदयले तपाईँ जिउन सक्नुहुन्छ। जबसम्म जिउन सक्नुहुन्छ, जबदेखि प्रयास गर्नुहुन्छ, तब बल्ल तपाईँको पनि उन्नति, कल्याण, सुधार हुन्छ र मान, इज्जत र सुनाम तपाईँको बढ्दै जान्छ। किनकि जबसम्म तपाईँको गाउँ, टोल, समाज, समुदाय र देशमा नराम्रो, गलत, अनैतिक अनि अत्याचार, शोषण, विभेद आदि आदि कायम रहन्छ, रहन दिन्छौँ, तबसम्म तपाईँ आफै पनि, हामी पनि यस्ता कुराहरूबाट अछुतो रहन सक्दैनौँ। किनभने यस्ता कुराहरूले हाम्रो समाजमा हामीद्वारा र हामीमाथि प्रभाव जमाइराखेको हुन्छ, प्रभाव पारिराखेको हुन्छ। यी सबै कुराहरूका मुख्य आधार, यी सबै कुराहरू, यस्ता खालका गलत कुराहरूमाथि विजयी हुनको लागि एउटा मुख्य आधार हो परमेश्वरको प्रेम, सत्यता, दया, उहाँको वचनको शिक्षा नै भएकोले सामाजिक न्यायको सिद्धान्त पवित्र परमेश्वरको वचन, बाइबल धर्मशास्त्रको शिक्षामा आधारित भएकोले यसलाई अन्य संसारभरिका शिक्षा, सिद्धान्त वा कुनै वादकै नजरले हेर्नु हुँदैन, नहेरिदिनुहोस्। किनकि यो सबै मानवका लागि उहाँको परमेश्वरको हृदयभित्रदेखि प्रकट भएको उहाँको चाहना हो। यसलाई यसै कारण पनि धेरै महत्व दिनुपर्छ कि मानिसको प्राण आत्मा र शरीरभन्दा माथि अरू कुनै कुरा हुनै सक्दैन भने मानिसले बनाएका नियम कानुनको त कुरै छोडो। जहाँ तितोपना, शोषण, अत्याचार, शत्रुभाव, अहम्पना, घमण्ड, विभेद आदि जस्ता कुराहरू हावी हुन्छ, बलियो हुन्छ, त्यहाँ मानिसको समाज, समझ, व्यवहार र बुझाइमा हुनुपर्ने सामाजिक न्यायको भावना र प्रेरणा हुनु त कत्ता हो देख्नसम्म पनि सुन्नसम्म पनि नपाइन हुन सक्छ, जो हाम्रो लागि त यसै उसै अत्यन्तै दुःखद कुरा हुन्छ भने स्वर्ग, पृथ्वी लगायत सारा प्राणीका प्राण, आत्मा, शरीर र यसको सुरक्षा, स्वास्थ्यता, वृद्धि र विस्तारका लागि आवश्यक सम्पूर्ण बन्दोबस्त असाध्यै रहस्यमय तरिकाले मिलाइदिएर हामी हरेकको जीवन, स्वास्थ्य, गृहस्थ जीवन, वातावरण, मौसम, झरी बादल, माटो, उब्जनी, हावा, घाम, आकाश, चन्द्र, सूर्य, तारामण्डल लगायत सम्पूर्ण बन्दोबस्त मिलाइदिनु हुने परमेश्वरलाई त झन् कति दुःखद कुरा हुन जान्छ होला। तपाईँ एकछिन गम्भीर भएर विचार गर्न सक्नुहुन्छ। यो तपाईँको लागि चुनौती म छोड्दैछु आजको कार्यक्रम सुसन्देश मार्फत, किनकि सामाजिक न्यायको जरा खोज्दै जाने हो भने सृष्टिकर्ता परमेश्वर र उहाँको वचन पवित्र धर्मशास्त्र बाइबलमै पुगेर मात्र टुङ्गिन्छ। आदरणीय श्रोता, म बडो गौरवका साथ यो कुरा भन्दैछु, जानकारी गराउँदैछु। त्यसैले यो कुरा कुनै मानिसको आविष्कार, कुनै शास्त्री पण्डित, धर्मगुरुहरूको धर्म शिक्षा वा कुनै राजनैतिक भावना वा स्वार्थद्वारा प्रेरित कुरा नभइकन सबैका लागि सर्वोच्च सृष्टिकर्ता परमेश्वरकै आज्ञा, सुझाव र व्यवस्था भएकोले गर्दाखेरि यो कसैका लागि पनि ऐच्छिक कुरा नभई बाध्यकारी कुरा भएकोले सबैले दिलैदेखि व्यवहारमा उतार्नु एकदम धेरै आवश्यक छ। आदरणीय श्रोता, धेरै मानव समाज, समुदाय, गाउँ, टोल र देशमा यो कुराको ठाडै उल्लङ्घन गरिएकाले यस्ता मानव समाज र समुदायमा धेरै खालका अमानवीय काम, कुरा, क्रियाकलाप र व्यवहारहरू प्रशस्त मात्रामा देखिँदैछन् र बेहर्न परिराखेको छ, सामना गरिराख्न परेको छ, जो असाध्यै दुःखद र दुर्भाग्यपूर्ण कुरा हो भन्दाखेरि त्यति धेरै फरक पर्दैन होला। किनकि हरेक मानिसका लागि परमेश्वरको विचार र चाहना यस्तो छ। फेरि पनि एकचोटि म आग्रह गर्दैछु, ध्यान दिएर सुनिदिनु होला। तिमीहरू जे गर्छौ त्यसमा सतर्क हो, किनभने मानिसहरूका निम्ति होइन तर तिमीहरूले न्यायको फैसला सुनाउँदा तिमीहरूसित हुनुहुने परमप्रभुको निम्ति तिमीहरू न्याय गर्दछौ। अब परमप्रभुको भय तिमीहरूमा रहोस्, तिमीहरू होसियारी साथ न्याय गर, किनभने परमप्रभु हाम्रा परमेश्वर अन्याय, पक्षपात र घुस लिएको सहनुहुन्न भनेर दोस्रो इतिहास नामक पुस्तकको 19 अध्यायको 6 र 7 पदमा बडो शक्तिशाली ढङ्गले तपाईँ अनि मेरो समाजको निम्ति, जीवन र व्यवहारको निम्ति सन्देश र सुझावको रूपमा व्यवहारमा उतार्न भनेर लेखिएको छ। यहाँ मानव समाजमा हुनै पर्ने सामाजिक न्यायका लागि सबैले बुझ्नै र व्यवहारमा उतार्नै पर्ने अत्यन्तै आधारभूत कुराहरूको बारेमा स्पष्टसँग नघुमाइकन जानकारी गराइएको छ। यसै कारणले मैले सुनाएँ कि यसलाई बुझेर व्यवहारमा उतार्न तपाईँलाई सहायता मिलोस् र परमेश्वरले तपाईँलाई दया गरून्, सहायता गरून्, अनुग्रह, बुद्धि र ज्ञान देऊन्। हरेक मानिस आफूले गर्ने अनेक खराबीहरूबाट कसरी सुरक्षित रहन सक्ला त भन्ने विषयमा पनि यसरी लेखिएको छ। आदरणीय श्रोता, अनि यस सम्बन्धमा पनि परमेश्वरकै वचनबाट म तपाईँलाई सुनाउँदैछु, ध्यान दिएर सुन्नुहोस्। प्रेम र विश्वास योग्यताद्वारा पापको प्रायश्चित हुन्छ। परमप्रभुको भयद्वारा मानिस खराबीदेखि अलग रहन्छ। जब मानिसका मार्गहरू परमप्रभुलाई मन पर्ने हुन्छन्, उहाँले त्यसका शत्रुहरूलाई समेत त्यससँग मिलापमा राख्नुहुन्छ। धार्मिकतासित थोरै हुनु अन्यायसँग धेरै लाभ भएको भन्दा उत्तम हो भनेर यसरी बडा राम्रो कुरा, असाध्यै असल कुरा, हाम्रो अहिलेको समाजको लागि नब्बै नहुने कुरा हितोपदेश नामक पुस्तकको 16 अध्यायको 6 र 8 पदमा लेखिएको छ। आदरणीय श्रोता, जहाँ सामाजिक न्यायको भावनालाई शुद्ध स्वच्छ रूपमा व्यवहारमा उतारिन्छ, त्यहाँ सबैसँग सबैको राम्रो मिलाप, शान्ति, स्थिरता, माया, प्रेम र उन्नति हुन्छ। आदरणीय श्रोता, सबैले एकले अर्कालाई सम्मान दिन सिकेका हुन्छन्, जानेका हुन्छन्, व्यवहारमा उतारेको हुन्छ। यी सबै कुरा सामाजिक न्यायको आधार, जीवन दिने जीवित परमेश्वर र उहाँको वचनका शिक्षालाई निष्ठापूर्वक स्वीकार गर्दा मात्र देख्न र अनुभव गर्न पाइने कुरा हो। जब तपाईँले परमेश्वर र उहाँको वचनलाई निष्ठापूर्वक स्वीकार गर्नुहुन्छ, तपाईँको व्यवहारमा आउने परिवर्तन यसको परिणाम मात्र हो। आदरणीय श्रोता, त्यसकारण म आज यो कार्यक्रम मार्फत यहाँ प्रत्येकलाई आग्रह गर्दैछु कि यो परमेश्वरको वचनलाई आफ्नो हृदयभित्रैदेखि सच्चा हृदयले निष्ठापूर्वक स्वीकार गर्नुहोस्, ग्रहण गर्नुहोस्, सोही बमोजिम जिउन थाल्नुहोस्। तपाईँ अनि तपाईँद्वारा तपाईँको गाउँटोल समाज निश्चित रूपमा आशिषित हुनेछ। परमेश्वरले तपाईँलाई धेरै धेरै आशिष दिउन्। धन्यवाद।
0: प्रिय श्रोता मित्र, अहिले तपाईँले भर्खरै सुन्नुभयो पास्टर चन्द्र श्रेष्ठज्यूले दिनुभएको बाइबल सन्देश।

श्रोता मित्र, कार्यक्रम सुसन्देश आजको लागि यति नै। कार्यक्रम सुनेर तपाईँको मनमा कुनै जिज्ञासा र प्रतिक्रियाहरू भएको खण्डमा हामीलाई अवश्य पनि पत्र लेख्नुहोस्। पत्र व्यवहारको निम्ति हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम सुसन्देश, पोस्ट बक्स नम्बर 20252, काठमाडौँ, नेपाल। आफ्नो सल्लाह र सुझावहरू तपाईँहरूले हामीलाई टेलिफोन मार्फत पनि दिन सक्नुहुनेछ। हाम्रो फोन नम्बर रहेको छ 6616958। टेलिफोन फेरि एकपटक 6616958। बाराई स्थान, भक्तपुर। हवस् त श्रोता, भोलि बिहान ठिक 7 बजे हाम्रो भेट हुने नै छ। तबसम्मको लागि प्राविधिक मित्र राजेश हाडा, पास्टर चन्द्र श्रेष्ठ र म प्रस्तुता केशव लुइटेल बिदा चाहन्छौ। नमस्ते, जय मसीहा।

0: के तपाईँ स्वास्थ्य उपचार गराउने ठाउँको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
0: रुम्जाटार पोलिक्लिनिक एन्ड डायलोसिस सेन्टर प्राली।
2: सेवाहरू दैनिक बिरामी जाँच सेवा,
3: मुटु मृगौला र कलेजो सम्बन्धी विशेष ल्याब सेवा,
1: एक्सरे सेवा,
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा,
3: एमसीएच सेवा, परिवार नियोजन सेवा
1: एवं पशु तथा पन्छीको औषधि समेत पाइन्छ।
2: साथै 50-70 जनाको एकै पटक तालिम प्रदान गर्न सकिने तालिम हलको व्यवस्था सँगै खाना तथा बासको व्यवस्था तथा गाडी रिजर्भको व्यवस्था गरिएको छ।
3: सम्पर्क पद्मा मेडिकल हल, सिद्धिचरण नगरपालिका 4, रुम्जाटार, ओखलढुङ्गा। फोन नम्बर 0375401124।
4: अपाङ्गता भएका व्यक्तिहरू अन्य व्यक्ति भन्दा बढी मानसिक समस्याबाट ग्रसित भएको पाइन्छ। उनीहरूलाई समयमै आवश्यक सल्लाह तथा परामर्श दिन सकेमा आफैले पनि मनोसामाजिक स्वास्थ्य समस्यालाई सन्तुलनमा राख्न सक्दछन्। यस्तो वातावरण सृजना गर्नका लागि परिवारका सदस्यहरूको महत्वपूर्ण भूमिका हुन्छ। समुदायले समेत उचित सहयोग, सम्मान र परामर्श दिन सकेमा अपाङ्गता भएका व्यक्तिहरूको मानसिक स्वास्थ्य समस्या सहजै न्यूनीकरण गर्न सकिन्छ। तसर्थ अपाङ्गता भएका व्यक्तिहरूको मानसिक स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउन तपाईँ हामी सबैले हातेमालो गरी उनीहरूलाई सम्मान र सहयोग गरौं।
5: समुदायको हितको लागि आफ्नो फिल्म ओखलढुङ्गाद्वारा जनहितमा जारी सन्देश।
6: हन जेठी, आजभोलि त किन झोक्राई बस्छस्? झ्यान पनि सुकेर पातलै भइसकेछ।
7: हेर्नु न दिदी, तल्लो पेट बेसकन दुख्छ, महिनावारी पनि गडबडी छ, रगत धेरै बग्छ। राम्रो डाक्टर देखाउन काठमाडौँ जाउँ भनेको, खर्चको जोहै गर्न सकिएको छैन।
6: ल, समस्या त अलिक गम्भीर नै रहेछ, तर यतिको लागि किन काठमाडौँ नै जाने? हाम्रै फुलडुङ्गा सामुदायिक अस्पताल मिसनमा स्त्री रोग लगायतका अन्य विशेषज्ञ डाक्टरद्वारा अत्याधुनिक उपकरणबाट उपचार गरिन्छ नि।
7: ए हो र, मलाई त थाहै थिएन। त्यसो भए भोलि नै जचाउनु जानु पर्ला।
6: अस्पतालमा उपलब्ध सेवाहरू:
7: आकस्मिक र प्रसूति सेवा 24 घण्टा,
6: बहिरङ्ग सेवा आइतबार र बुधबार बाहेक अन्य दिनहरूमा बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म,
7: नाम दर्ता बिहान 8:30 बजेदेखि बेलुका 4 बजेसम्म,
6: निशुल्क पोषण पुनर्स्थापना केन्द्र, प्रसूति प्रतीक्षालय सेवा,
7: क्षयरोग केन्द्र,
6: डिजिटल एक्सरे सेवा,
7: भिडियो एक्सरे सेवा,
6: ईसीजी सेवा,
7: इन्डोस्कोपी सेवा,
6: इको सेवा,
7: प्रयोगशाला सेवा,
6: गरिब तथा असहायहरूका लागि निशुल्क सेवा,
7: परामर्श सेवा,
6: प्रेषण सेवा,
7: क्षयरोग परीक्षण सेवा,
6: कल्चर परीक्षण,
7: रक्तदान लिने र दिने केन्द्र,
6: खोप सेवा,
7: दन्त चिकित्सा सेवा,
6: प्रसूति सेवा,
7: स्त्री रोग सेवा,
6: अर्थोपेडिक सेवाहरू,
7: सामान्य शल्य चिकित्सा सेवाहरू,
6: एपेन्डिक्टोमी, हर्निया, हाइड्रोसिल, ल्याप्रोटोमी, हिस्ट्रेक्टोमी, पित्तथैलीका ढुङ्गा निकाल्ने लगायतका सेवाहरू,
7: फिजियोथेरापी,
6: चिनी रोग क्लिनिक हरेक शुक्रबार,
7: दम रोगीको क्लिनिक हरेक मंगलबार,
6: कपाल झर्ने समस्याको लागि पीआरपी सेवा।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 0375201176 र 0375205035 सम्पर्क गर्न सक्नुहुनेछ।
6: ओखलढुङ्गा सामुदायिक अस्पताल, सिद्धिचरण नगरपालिका 11, ओखलढुङ्गा।
8: माया, तिम्रो बगैँचा त कस्तो राम्रो भएछ, कसरी यति सुन्दर बनायो है? मेरो पनि कार्यालय सँगै आफ्नै घर पनि निर्माण सम्पन्न हुन लाग्यो। यस्तै सुन्दर बगैँचाले सजाउने अनि मेरो पुर्ख्यौली बाजु जमिनमा फलफुलको बिरुवा रोप्ने सोच्दैछु। कहाँ पाइन्छ होला यो सबै सुविधा?
9: ल, तिमीलाई थाहा छैन, यो सबै काम त ओखलढुङ्गाकै पहिलो इन्दिरा नर्सरी तथा कृषि फर्मले गरिदिइहाल्छ नि। त्यहाँ सजावटका लागि फुलहरू, मनी प्लान्ट, धुपी, कटहर, लिची, हरोबरो लगायतका सबै किसिमका बिरुवाहरू सुपथ मूल्यमा पाइन्छ।
8: ए लौ, कस्तो राम्रो सेवा दिने रहेछ, कसरी काठमाडौँबाट फुलहरू ल्याउने होला भनेर चिन्तित थिए। ल, मलाई सम्पर्क नम्बर देऊ त, म नि बुझिहाल्न पर्यो।
9: 9846663325 र 9899596026 सिधै इन्दिरा खतिवडालाई सम्पर्क गर्न सकिन्छ।
8: इन्दिरा नर्सरी तथा कृषि फार्म, सिद्धिचरण नगरपालिका 4, रुम्जाटार र सिद्धिचरण नगरपालिका 11, रमाइलो डाँडा, उखलढुङ्गा।
10: भूकम्प जहिले र जति बेला पनि आउन सक्छ।
9: त्यसैले भूकम्पको समयमा लिएर हिँड्ने झटपट झोला तयारी अवस्थामा राख्नु पर्छ। झोलामा टर्च लाइट, रेडियो, एक दिनका लागि पुग्ने चिउरा तथा तयारी सुक्खा खाना, खाने पानीको बोतल, जरुरी औषधिहरू र आफ्नो कागजातको फोटोकपीहरू राख्न सकिन्छ।
10: भूकम्प गएपछिको समयमा टेलिफोन सञ्जाल व्यस्त रहने भएकोले सकभर मोबाइलबाट टेक्स्ट सन्देशहरू आदान प्रदान गर्नु पर्दछ।
9: चर्किएका तथा भत्किएका घर एवं अन्य संरचना भित्र नबस्ने, किनभने भूकम्पका पराकम्पले यस्ता संरचनाहरू भत्काएर जनधनको थप क्षति हुन सक्छ।
10: भूकम्पको समयमा खस्ने वस्तुहरू फर्निचर, फोटो फ्रेम, सजावटका वस्तु, पुस्तक र्याक, ग्यास सिलिन्डर जस्ता सामग्रीहरू ठिकसँग राख्नु पर्दछ।
9: भूकम्प आएको बेला सुरक्षित रहन घुँडा टेकेर गुडुल किने, यदि ओत लाग्ने ठाउँ छैन भने आफ्नो टाउको र घाँटीलाई सुरक्षित राख्नु पर्छ।
10: जब भूकम्प रोकिन्छ, आग लागि पहिरो, ढुङ्गाहरू खस्नु, बाढी जस्ता जोखिमहरू हुने भएकोले जोखिम कम गर्नका लागि सावधानी अपनाउनु पर्दछ।
9: भूकम्प आएको बेला चिच्याउनु हुँदैन, शान्त रहनु पर्छ।
10: प्राकृतिक रूपमा भूकम्प जाँदा आफैमा दन्जनको क्षति हुँदैन, तर कमजोर संरचना र सचेतनाको अभाव जस्ता असुरक्षित प्रचलनहरूका कारण जनधनको क्षति हुने भएकोले सचेत रहनु पर्दछ।
9: यदि भूकम्प आयो र सहयोग चाहिएमा ओखलढुङ्गाको निम्न फोन नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ।
10: नेपाल रेडक्रस सोसाइटीको फोन नम्बर 037-525-178,
9: जिल्ला प्रशासन कार्यालय 037-525-133,
10: जिल्ला प्रहरी कार्यालयको नम्बर 9852-88-90-50।
9: समुदायको हितको लागि आफ्नो एफएम परिवार ओखलढुङ्गा।
11: ए एन्जिला, तिमीले त कस्तो राम्रो राम्रो डिजाइनको गहना फेरिरहेको हौ। होइन, कुन पसलबाट किन्छौ?
12: दयाल सुनसादी उद्योगबाट ल्याउँछु नि, त्यहाँ त जस्तो सुकै डिजाइनमा पनि गरगहना किनबेच गरिन्छ नि।
11: ए हो र, त्यसो त म पनि अब दयाल सुनसादी उद्योगमै जान्छु। एउटा सानो डिजाइनमा सिक्री, औठी, अनि आमाको लागि पुरानो डिजाइनमा मालबाडी, दिदीको लागि मङ्गलसूत्र पनि बनाउनु छ। लौ म त लागे है दयाल सुनसादी उद्योगतिर।
13: हाम्रा सेवाहरू,
11: अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका सुनचादीका गरगहना बनाइन्छ।
13: पुरानोसँग नयाँ सट्टापट्टा गरिन्छ।
11: बिना रसायन गहना बनाइन्छ।
13: बनाइराखेकै रेडिमेड गरगहना पनि पाइन्छ।
11: प्रोप्राइटर भेष बहादुर दयाल, बेलकुमारी दयाल। मोबाइल नम्बर 9842-9932-06, 9842-9932-06 र 9842-8025-84। दयाल सुनचाँदी उद्योग, सिद्धिचरण नगरपालिका 12, हुलाक टोल, ओखलढुङ्गा।
9: तपाईँलाई घरको लागि एल्मुनियमको झ्याल ढोका चाहिएको छ? चाहिएको छ भने सम्पर्क गर्नुहोस् होम्स एल्मुनियम एन्ड डेकोरलाई।
14: आउनुहोस्, यहाँ घरका लागि चाहिने एल्मुनियम ढोका, झ्याल, पल सिलिङ, कार्पेट, पर्दा, सिसा साथै एल्मुनियम सम्बन्धी सम्पूर्ण काम गरिन्छ। प्रोप्राइटर चुरालाल श्रेष्ठ।
9: सम्पर्क नम्बर 9862-95-51-27 र 037-525-396।
14: होम्स एल्मुनियम एन्ड डेकोर, सिद्धिचरण नगरपालिका 11, मिलन चौक, ओखलढुङ्गा।
15: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो, सामुदायिक आवाज 104.8 मेगाहर्ट्ज।

0: प्रत्येक नेपालीको स्पन्दन बनेर धड्किएको छ संचार माध्यमको जगतमा। गगन बनेर युगकवि सिद्धिचरण श्रेष्ठको जन्मथलो ओखलढुङ्गा जिल्लाको पहिलो सामुदायिक रेडियो 104.8 मेगाहर्ज तपाईँहरूकै घर आँगनमा घन्किएको छ।
1: मानव विकास तथा सामुदायिक सेवाद्वारा सञ्चालित आफ्नो एफएम उकाली ओरालीको यात्रामा मेलापातमा अनि घर घरमा सुख दुःखको साथी बनेर हरपल अब तपाईँकै साथमा रहनेछ।

0: सोलुखुम्बु जिल्लाको सोलो दुधकुण्ड नगरपालिका 11 तिङला घुन्साघर भई हाल काठमाडौँमा बसोबास गर्दै आउनुभएका यस गुठीका साधारण सदस्य दीपक कुमार बस्नेत, गोपालका बुबा मानबहादुर बस्नेतको 83 वर्षको उमेरमा उपचारको क्रममा छाउनी हस्पिटलमा असामयिक निधन भएको हुँदा उहाँको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् भनी जनसेवा गुठी परिवार हार्दिक समवेदना प्रकट गर्दछौ।
1: अध्यक्ष सानो बाबु खड्का, उपाध्यक्ष प्रमिला राज भण्डारी श्रेष्ठ, सचिव ज्ञान बहादुर खत्री, को सदस्य बालकुमार श्रेष्ठ तथा जनसेवा गुठी परिवार सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।
2: तपाईँलाई घरको लागि एल्मुनियमको झ्याल ढोका चाहिएको छ भने सम्पर्क गर्नुहोस् होम्स एल्मुनियम एन्ड डेकोरलाई।
3: आउनुहोस्, यहाँ घरका लागि चाहिने एल्मुनियम ढोका, झ्याल, पल सिलिङ, कार्पेट, पर्दा, सिसा साथै एल्मुनियम सम्बन्धी सम्पूर्ण काम गरिन्छ। प्रोपाइटर चुरालाल श्रेष्ठ।
2: सम्पर्क नम्बर 98625597 र 0375203690।
3: होम्स एल्मुनियम एन्ड डेकोर, सिद्धिचरण नगरपालिका 11 मिलन चौक, ओखलढुङ्गा।
4: माया, तिम्रो बगैँचा त कस्तो राम्रो भएछ, कसरी यति सुन्दर बनायो है। मेरो पनि कार्यालय सँगै आफ्नै घर पनि निर्माण सम्पन्न हुन लाग्यो। यस्तै सुन्दर बगैँचाले सजाउने अनि मेरो पुर्ख्यौली बाजु जमिनमा फलफुलको बिरुवा रोप्ने सोच्दैछु। कहाँ पाइन्छ होला यो सबै सुविधा?
5: ल, तिमीलाई थाहा छैन, यो सबै काम त ओखलढुङ्गाकै पहिलो इन्दिरा नर्सरी तथा कृषि फर्मले गरिदिइहाल्छ नि। त्यहाँ सजावटका लागि फुलहरू, मनी प्लान्ट, धुपी, कटहर, लिची, हरुबरु लगायतका सबै किसिमका बिरुवाहरू सुपथ मूल्यमा पाइन्छ।
4: ए लौ, कस्तो राम्रो सेवा दिने रहेछ। कसरी काठमाडौँबाट फुलहरू ल्याउने होला भनेर चिन्तित थिए। ल, मलाई सम्पर्क नम्बर देऊ त, म नि बुझिहाल्न पर्यो।
5: 9846663325 र 9919596 मा सिधै इन्दिरा खतिवडालाई सम्पर्क गर्न सकिन्छ।
4: इन्दिरा नर्सरी तथा कृषि फार्म, सिद्धिचरण नगरपालिका 4 रुम्जटार र सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।
6: वर्षायाम सुरु भएसँगै पानीका मुहानहरू दूषित हुने जोखिम बढ्छ। दूषित पानीले झाडा पोखला, हैजा, टाइफाइड लगायतका रोग निम्त्याउन सक्छ।
7: त्यसैले पिउने पानीलाई कम्तीमा 3 मिनट उमालेर, फिल्टर गरेर वा क्लोरिन प्रयोग गरी शुद्ध बनाएर मात्र प्रयोग गरौँ।
8: पानीको मुहान वरपर फोहोर नगर्ने, पशु चौपाया प्रवेश गर्न नदिने र नियमित सरसफाई गर्ने पानी बसालौ।
7: स्वच्छ मुहान, शुद्ध पानी र स्वास्थ्य परिवारका लागि सबैको सहभागिता आवश्यक छ।
6: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, ओखलढुङ्गा।
9: मानसिक स्वास्थ्य बिना स्वास्थ्य जीवन सम्भव छैन। आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या भएका व्यक्तिहरूले अन्य व्यक्ति सरह मर्यादापूर्ण जीवन बाँच्न अधिकार प्रयोग गर्ने वातावरण बनाउनका लागि सहकार्य गरौ।
10: समुदायको हितको लागि आफ्नो FM ओखलढुङ्गाद्वारा जनहितमा जारी सन्देश।

0: कुटपिट, गाली गलोज, मानसिक यातना या कुनै पनि किसिमका लैङ्गिकताका आधारमा भएका हिंसाहरूलाई लैङ्गिक हिंसा भनिन्छ। यस्ता कुनै पनि किसिमका घटनाहरू महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पुरुषलाई भएमा त्यस्ता प्रभावितलाई जिल्ला अस्पताल ओखलढुङ्गाको ओसिएमसीमा निशुल्क रूपमा गोपनीयताका साथ स्वास्थ्य र कानुनी सेवा प्रदान गरिन्छ।
1: थप जानकारीको लागि ओसिएमसीको फोन नम्बर 9852024888 सम्पर्क गर्न सक्नुहुनेछ।
2: के तपाईँ स्वास्थ्य उपचार गराउने ठाउँको खोजीमा हुनुहुन्छ?
3: यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
2: रुम्जाटार पोलिक्लिनिक एन्ड डायलोसिस सेन्टर प्राली।
4: हाम्रा सेवाहरू दैनिक बिरामी जाँच सेवा,
5: मुटु, मृगौला र कलेजो सम्बन्धी विशेष ल्याब सेवा,
3: एक्सरे सेवा,
4: 24 घण्टा इमर्जेन्सी सेवा,
5: एमसीआर सेवा, परिवार नियोजन सेवा
3: एवं पशु तथा पन्छीको औषधि समेत पाइन्छ।
4: साथै 50-70 जनाको एकै पटक तालिम प्रदान गर्न सकिने तालिम हलको व्यवस्था सँगै खाना तथा बासको व्यवस्था तथा गाडी रिजर्भको व्यवस्था गरिएको छ।
5: सम्पर्क पद्मा मेडिकल हल, सिद्धिचरण नगरपालिका 4, रुम्जाटार, ओखलढुङ्गा। फोन नम्बर 0537541624।

0: प्रत्येक नेपालीको स्पन्दन बनेर धड्किएको छ संचार माध्यमको जगतमा। गगन बनेर युगकवि सिद्धिचरण श्रेष्ठको जन्मथलो ओखलढुङ्गा जिल्लाको पहिलो सामुदायिक रेडियो 104.8 MHz तपाईँहरूकै घर आँगनमा घन्किएको छ।
1: मानव विकास तथा सामुदायिक सेवाद्वारा सञ्चालित आफ्नो एफएम उकाली ओरालीको यात्रामा मेलापातमा अनि घर घरमा सुख दुःखको साथी बनेर हरपल अब तपाईँकै साथमा रहनेछ।

0: شوی درد آسمون احمی دار.
1: आफ्नै फिल्म टाइम चेक
2: अहिले बिहानको 8 बज्यो।
1: टाइम चेक का साथमा ओमदयाल सुनसादी उद्योग तथा भाडा पसल सिद्धिचरण नगरपालिका 11 बाल मन्दिर माथि ओखलढुङ्गा।
3: माया, तिम्रो बगैँचा त कस्तो राम्रो भएछ, कसरी यति सुन्दर बनायो है। मेरो पनि कार्यालय सँगै आफ्नै घर पनि निर्माण सम्पन्न हुन लाग्यो। यस्तै सुन्दर बगैँचाले सजाउने अनि मेरो पुर्ख्यौली बाजु जमिनमा फलफुलको बिरुवा रोप्ने सोच्दैछु। कहाँ पाइन्छ होला यो सबै सुविधा?
4: ल, तिमीलाई थाहा छैन, यो सबै काम त ओखलढुङ्गाकै पहिलो इन्दिरा नर्सरी तथा कृषि फर्मले गरिदिइहाल्छ नि। त्यहाँ सजावटका लागि फुलहरू, मनी प्लान्ट, धुपी, कटहर, लिची, हरोबरो लगायतका सबै किसिमका बिरुवाहरू सुपथ मूल्यमा पाइन्छ।
3: ए लौ, कस्तो राम्रो सेवा दिने रहेछ। कसरी काठमाडौँबाट फुलहरू ल्याउने होला भनेर चिन्तित थिए। ल, मलाई सम्पर्क नम्बर देऊ त, म नि बुझिहाल्न पर्यो।
4: 9846633325 र 9919596 मा सिधै इन्दिरा खतिवडालाई सम्पर्क गर्न सकिन्छ।
3: इन्दिरा नर्सरी तथा कृषि फार्म सिद्धिचरण नगरपालिका 4 रुम्जटार र सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।
5: वर्षायाम सुरु भएसँगै पानीका मुहानहरू दूषित हुने जोखिम बढ्छ। दूषित पानीले झाडा पोखला, हैजा, टाइफाइड लगायतका रोग निम्त्याउन सक्छ।
6: त्यसैले पिउने पानीलाई कम्तीमा 3 मिनट उमालेर, फिल्टर गरेर वा क्लोरिन प्रयोग गरी शुद्ध बनाएर मात्र प्रयोग गरौं।
7: पानीको मुहान वरपर फोहोर नगर्ने, पशु चौपाया प्रवेश गर्न नदिने र नियमित सरसफाई गर्ने पानी बसालौ।
6: स्वच्छ मुहान, शुद्ध पानी र स्वस्थ परिवारका लागि सबैको सहभागिता आवश्यक छ।
5: खाने पानी तथा सरसफाई डिभिजन कार्यालय ओखलढुङ्गा।
8: मानसिक स्वास्थ्य बिना स्वास्थ्य जीवन सम्भव छैन। आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या भएका व्यक्तिहरूले अन्य व्यक्ति सरह मर्यादापूर्ण जीवन बाँच्न अधिकार प्रयोग गर्ने वातावरण बनाउनका लागि सहकार्य गरौ।
9: समुदायको हितको लागि आफ्नै फिल्म ओखलढुङ्गाद्वारा जनहितमा जारी सन्देश।
10: बलात्कार, कुटपिट, गाली गलोज, मानसिक यातना या कुनै पनि किसिमका लैङ्गिकताका आधारमा भएका हिंसाहरूलाई लैङ्गिक हिंसा भनिन्छ। यस्ता कुनै पनि किसिमका घटनाहरू महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पुरुषलाई भएमा त्यस्ता प्रभावितलाई जिल्ला अस्पताल ओखलढुङ्गाको ओसिएमसीमा निशुल्क रूपमा गोपनीयताका साथ स्वास्थ्य र कानुनी सेवा प्रदान गरिन्छ।
11: थप जानकारीको लागि ओसिएमसीको फोन नम्बर 9952082488 मा सम्पर्क गर्न सक्नुहुनेछ।
12: भूकम्प जहिले र जति बेला पनि आउन सक्छ,
13: त्यसैले भूकम्पको समयमा लिएर हिँड्ने झटपट झोला तयारी अवस्थामा राख्नु पर्छ। झोलामा टर्च लाइट, रेडियो, एक दिनका लागि पुग्ने चिउरा तथा तयारी सुक्खा खाना, खाने पानीको बोतल, जरुरी औषधिहरू र आफ्नो कागजातको फोटोकपीहरू राख्न सकिन्छ।
12: भूकम्प गएपछिको समयमा टेलिफोन सञ्जाल व्यस्त रहने भएकोले सकभर मोबाइलबाट टेक्स्ट सन्देशहरू आदान प्रदान गर्नु पर्दछ।
13: चर्किएका तथा भत्किएका घर एवं अन्य संरचना भित्र नबस्ने, किनभने भूकम्पका पराकम्पले यस्ता संरचनाहरू भत्काएर जनधनको थप क्षति हुन सक्छ।
12: भूकम्पको समयमा खस्ने वस्तुहरू फर्निचर, फोटो फ्रेम, सजावटका वस्तु, पुस्तक र्याक, ग्यास सिलिन्डर जस्ता सामग्रीहरू ठिकसँग राख्नु पर्दछ।
13: भूकम्प आएको बेला सुरक्षित रहन घुँडा टेकेर गुडुल किने, यदि ओत लाग्ने ठाउँ छैन भने आफ्नो टाउको घाटीलाई सुरक्षित राख्नु पर्छ।
12: जब भूकम्प रोकिन्छ, आगलागी, पहिरो, ढुङ्गाहरू खस्नु, बाढी जस्ता जोखिमहरू हुने भएकोले जोखिम कम गर्नका लागि सावधानी अपनाउनु पर्दछ।
13: भूकम्प आएको बेला चिच्याउनु हुँदैन, शान्त रहनु पर्छ।
12: प्राकृतिक रूपमा भूकम्प जाँदा आफैमा दन्जनको क्षति हुँदैन, तर कमजोर संरचना र सचेतनाको अभाव जस्ता असुरक्षित प्रचलनहरूका कारण जनधनको क्षति हुने भएकोले सचेत रहनु पर्दछ।
4: यदि भूकम्प आयो र सहयोग चाहिएमा ओखलढुङ्गाको निम्न फोन नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ।
12: नेपाल रेडक्रस सोसाइटीको फोन नम्बर 037-520-178,
4: जिल्ला प्रशासन कार्यालय 037-520-133,
12: जिल्ला प्रहरी कार्यालयको नम्बर 9852-88-90-50।
4: समुदायको हितको लागि आफ्नो एफएम परिवार ओखलढुङ्गा।
14: ए एन्जिला, तिमीले त कस्तो राम्रो राम्रो डिजाइनको गहना फेरिरहेको हौ। होइन, कुन पसलबाट किन्छौ?
15: दयाल सुन चाँदी उद्योगबाट ल्याउँछु नि, त्यहाँ त जस्तो सुकै डिजाइनमा पनि गरगहना किनबेच गरिन्छ नि।
14: ए हो र, त्यसो त म पनि अब दयाल सुन चाँदी उद्योगमै जान्छु। एउटा सानो डिजाइनमा सिक्री, औठी अनि आमाको लागि पुरानो डिजाइनमा मालबाडी, दिदीको लागि मङ्गलसूत्र पनि बनाउनु छ। लौ म त लागे है दयाल सुन चाँदी उद्योगतिर।
16: हाम्रा सेवाहरू, अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका सुनचाँदीका गरगहना बनाइन्छ।
17: पुरानोसँग नयाँ सट्टापट्टा गरिन्छ।
16: बिना रसायन गहना बनाइन्छ।
17: बनाइराखेकै रेडिमेड गरगहना पनि पाइन्छ।
16: प्रोप्राइटर भेष बहादुर दयाल, बेलकुमारी दयाल। मोबाइल नम्बर 9842-9932-06, 9842-9932-06 र 9842-8025-84। दयाल सुनचाँदी उद्योग, सिद्धिचरण नगरपालिका 12, हुलाक टोल, ओखलढुङ्गा।
4: तपाईँलाई घरको लागि एल्मुनियमको झ्याल ढोका चाहिएको छ? चाहिएको छ भने सम्पर्क गर्नुहोस् होम्स एल्मुनियम एन्ड डेकोरलाई।
18: आउनुहोस्, यहाँ घरका लागि चाहिने एल्मुनियम ढोका, झ्याल, पल सिलिङ, कार्पेट, पर्दा, सिसा साथै एल्मुनियम सम्बन्धी सम्पूर्ण काम गरिन्छ। प्रोप्राइटर चुरालाल श्रेष्ठ।
4: सम्पर्क नम्बर 9862-95-51-27 र 037-520-396।
18: होम्स एल्मुनियम एन्ड डेकोर, सिद्धिचरण नगरपालिका 11, मिलन चौक, ओखलढुङ्गा।

0: भाषा, कला र संस्कृतिको संरक्षण गरौँ, हामी र हाम्रो गाउँलाई अगाडि बढाउँ। नमस्कार। कार्यक्रम हामी र हाम्रो गाउँको साथमा म सुनिता पार्की उपस्थित भइसकेकी छ। यस कार्यक्रममा विशेष गरी गाउँ बस्तीका गतिविधि, चालचलन, कला संस्कृतिलाई समेट्नेछ। हाम्रो गाउँ छरछिमेक समुदाय समाजमा रहेका अन्धविश्वासलाई हटाई सभ्य समाजको निर्माण गर्ने उद्देश्यले यो कार्यक्रम तयार गरेको हो। कार्यक्रम हामी र हाम्रो गाउँ डडेलधुरामा सञ्चालित जिल्लाकै पहिलो सामुदायिक रेडियो आफ्नै एफएम 104.8 मेगाहर्ज र इन्टरनेट अनलाइन www.afnefm.org/ आइतबार साँझ 7 बजे र पुनः प्रसारण मंगलबार बिहान 8:30 बजे सुन्न सक्नेछ। यस्तै आफ्नो एफएम 104.8 मेगाहर्ज ओखलढुङ्गाबाट सोमबार साँझ 7 बजे र पुनः प्रसारण मंगलबार बिहान 8:15 बजे प्रसारण हुन्छ। यस्तै आफ्नो एफएम 90.4 मेगाहर्ज रोकम, आफ्नो एफएम 87.6 मेगाहर्ज चितवन, नयाँ आशा एफएम 89.3 मेगाहर्ज जनकपुर र भरोसा एफएम 104.9 मेगाहर्जबाट पनि उचित समयमा सुन्न सक्नेछ। यस कार्यक्रममा गाउँ बस्तीमा रहेका विभिन्न कला, भाषा, संस्कृति र त्यहाँको वस्तुस्थितिको बारे चर्चा गर्छौँ। सुन्दर अनि सभ्य गाउँ बनाउनका लागि समाजभित्रका हरेक व्यक्तिको सकारात्मक सोच र महत्वपूर्ण भूमिका आवश्यक हुन्छ। सभ्य समाज निर्माणका लागि त्यहाँका बुद्धिजीवी वर्गसँग गरिएको छलफल कुराकानी कार्यक्रममा समावेश गर्छौँ। श्रोता, आजको विषयमा हामीले कनेपधुरा गाउँपालिका वडा नम्बर 4 रमाइल गाउँको बारेमा त्यहाँका स्थानीय सुनिल कुमार टुमाटासँग गरेको कुराकानी तपाईँ सुन्न सक्नुहुन्छ। गाउँमा अझै पनि विभिन्न किसिमका सेवा सुविधाबाट गाउँ वञ्चित बनेको छ। गाउँमा भने जस्तो सेवा सुविधा नभएका कारणले गर्दाखेरि गाउँबाट अरू ठाउँमा बसाइसराई सर्नु परेको छ। गाउँमा न त विद्यालय छ, न त खानेपानी छ, न त स्वास्थ्य चौकी छ, सडकको नै सुविधा छ। यस्ता विविध समस्याहरू भोग्दै गर्दाखेरि गाउँका व्यक्तिहरूले धेरै समस्याको सङ्घर्ष गर्दै गाउँको भोगाई भोग्नु परेको छ। गाउँमा धेरै कुराहरू हुन आवश्यक छ। एउटा गाउँ हो जहाँ हरेक व्यक्तिको राम्रो सोच, सद्भाव र हरेक व्यक्तिको जीवनीको सुरुवात भएको हुन्छ। तर गाउँमा पहिले जस्तो कला संस्कृतिका कुराहरू पनि छैन। विभिन्न किसिमका अन्धविश्वासका कारणले गर्दाखेरि गाउँमा नराम्रो असर फैलिरहेको छ। श्रोता, अबलाको उहाँसँग गरेको कुराकानीतर्फ नै
1: स्वागत छ तपाईँले कार्यक्रम हामी र हाम्रो गाउँमा।
2: धन्यवाद।
1: तपाईँको परिचय?
2: मेरो नाम सुनिल कुमार टमाटा।
1: तपाईँ घर?
2: गनेपद्रा गाउँपालिका वडा नम्बर 4 रुमाइल मेरो घर हो।
1: तपाईँको गाउँको नाम?
2: रुमाइल।
1: रमाइल भन्नुभयो। आज हामी तपाईँसँग कार्यक्रम हामी र हाम्रो गाउँको बारेमा कुराकानी गर्न गइरहेका छौँ। विशेष गरी रमाइल गाउँमा चाहिँ कतिको जनसङ्ख्या छ त?
2: रमाइल गाउँमा जनसङ्ख्या भन्नुपर्दा 150।
1: त्यहाँ चाहिँ कतिले बसाइसराई सर्नु भएको छ, कति चाहिँ गाउँमै हुनुहुन्छ?
2: बसाइसराईको कुरा गर्नुपर्दा धेरैभन्दा धेरै अब तराईतिर गइसके, किनकि गाउँमा त्यस्तो सुविधा पनि हुँदैन। गाउँमा धेरैभन्दा धेरै गाउँमा विकास छैन।
1: हजुर, गाउँमा विकास नभएका कारणले गर्दाखेरि चाहिँ बसाइसराई सर्नु परेको छ। अब तपाईँको भनौँ न, अब तपाईँले त्यो गाउँमा बस्दै आउँदाखेरि त्यहाँदेखि मुख्य मुख्य समस्याहरू चाहिँ के छन् त?
2: गाउँमा धेरै समस्याहरू देखा परेका छन्, जस्तै बाटो अनि स्वास्थ्य चौकी, स्कुल, खानेपानीको समस्या देखा परेका छन्। अब गाउँमा धेरै ती सबैको सुविधा हुने हो भनेपछि हामीले यसरी
1: गाउँ छोडेर
2: बाहिरतिर आउनु पर्दैन थियो होला। त्यसैले अब खासमा भन्यो भनेपछि हाम्रो गाउँतिर त्यति खासै सुविधा पनि छैन।
1: गाउँतिर चाहिँ त्यति खासै सुविधा छैन भन्नुभयो। तपाईँले जुन चाहिँ विद्यालयको कुरा गर्नुभयो, विद्यालय के कस्तो छ, कतिसम्मको छ त विद्यालय?
2: अब हाम्रै गाउँमा भन्नुपर्ने भनेपछि 8 सम्मको मात्रै छ। त्यसपछि हामीले मैले खुद आफूले पढेको स्कुल 8 सम्म मात्रै थियो। त्यसपछि मैले आफ्नो गाउँभन्दा धेरै टाढा गएर 12 सम्म पढेको हुँ। त्यसपछि मैले बाहिर यहाँ
1: डडेलधुरा पढिराखेको
2: छु। सायद हाम्रै गाउँमा विद्यालय राम्रो हुनु भइदिएको भए मैले यसरी बाहिर आएर हामी जस्ता धेरै युवाहरूले बाहिर आएर पढ्नु पर्दैन थियो होला।
1: अब गाउँमा चाहिँ विद्यालय राम्रो भइदिएको भए आठसम्मको मात्र छ भन्नुभयो, त्योमा चाहिँ अब साना बालबालिकाहरू लगायत होइन अब ठुलाहरू विद्यालय जाँदाखेरि चाहिँ समय कतिको लाग्छ त त्यो ठाउँमा? अलि विद्यालय सहज तरिकामा सही ठाउँमा छ कि अलि भिरालो ठाउँमा यस्तो जोखिमपूर्ण अवस्था बाटो काटेर जाने त्यस्तो केही समस्या?
2: नाइ नाइ त्यस्तो समस्या चाहिँ छैन,
1: हजुर
2: राम्रै ठाउँमा छ, नजिकै छ भन्नु पऱ्यो गाउँको स्कुल। अनि हामीले त्यो आठ पास गरिसकेपछि हामीले नाइन्थ क्लासमा जाने हो भने धेरै टाढा छ, अब धेरै समय लाग्छ
1: हामीलाई। कति समय लाग्छ लगभग?
2: त्यही एक डेढ घन्टा लाग्छ।
1: एक डेढ घन्टा लागेर चाहिँ तपाईँ बाह्रसम्म पढ्नुहुन्छ त्यो विद्यालयमा?
2: हजुर।
1: अब तपाईँले त्यस्तो पढाइको कुराहरू देख्दाखेरि आफूले भोग्दाखेरि चाहिँ गाउँमा यो यस्तो किन भयो भन्ने कुराहरू के कति महसुस हुन्छ त?
2: गाउँमा अब पढाइको बारेमा भन्यो भनेपछि गाउँमा त्यति खासै पढाइमा पनि त्यति खासै सुविधा छैन, जस्तै सहरमा अहिले हामी पढिराखेका छौँ जसरी हामीलाई सहरमा पढाइन्छ त्यसरी गाउँमा पनि छैन। गाउँमा अब त्यस्तै पढाइको उचित व्यवस्था पनि छैन, जसरी पढ्न चाहेका कुराहरू अब नपढाइने त्यही छ,
1: पढ्न चाहेका कुराहरू चाहिँ पढाइँदैन गाउँमा। अब तपाईँले चाहिँ अरूको ठाउँमा बस्दै आउँदाखेरि गाउँ र सहरमा चाहिँ कतिको तुलना देख्नुभयो, फरकका कुराहरू के कस्तो छ त?
2: धेरै अब गाउँ र सहरमा त धेरै फरक छ, अब गाउँमा बस्दै गर्दाखेरि पनि धेरै हाम्रो जस्तो सहरमा भन्यो भनेपछि सहरमा धेरै सुविधा छ, राम्रो शिक्षा अब यातायातका साधनमा पनि धेरै सुविधा भइराखेको छ। हाम्रो गाउँमा त अब रोड पनि छैन, बाटो हिँड्ने बाटो यो बर्खाको महिनामा त धेरै अप्ठ्यारो हुन्छ, ठिक समयमा गाडी पनि आउँदैन, त्यता हिँड्न धेरै अप्ठ्यारो भइराखेको हुन्छ।
1: अब सडकका कुरा गर्नुभयो तपाईँले चाहिँ बर्खाको समयमा चाहिँ यस्तो दुर्घटनाहरू भएर कति मान्छेले ज्यान स्यान त्यस्तो गुमाउनु पर्ने अवस्था पनि हुन्छ कि कहिले काहीँ?
2: त्यस्तो धेरै भएका छन् त्यसा गाउँघरमा, अब त्यसो सडकको कारणले मृत्यु भएका धेरै छन्, तर अहिलेसम्म पनि अब त्यहाँ त्यस्तो उचित केही भएको छैन, त्यसको उचित व्यवस्था
1: अहिलेसम्म पनि केही भएको छैन। बजेटका कुराहरू गाउँमा आएर नआएर हो कि त्यस्तो हुने, आएर पनि केही व्यवस्था गरेका कारणले गर्दाखेरि तपाईँको विचारमा के लाग्छ त?
2: बजेटको कुरा गर्ने भनेपछि आएकै हुन्छन् बजेटहरू, त अब त्यो व्यवस्थापन हुँदैन,
1: व्यवस्थापन चाहिँ हुँदैन। खानेपानीको के कस्तो छ त गाउँमा?
2: खानेपानीको अब समस्या छ, खानेपानीको पनि धेरै समस्या त छैन, अब उसरी घर घरमा धाराहरू छैनन्, एक घरमा एउटा धारो हुनुपर्ने हो खासमा त, अब त्यो टोलमा धेरै पानी हाम्रो गाउँठाउँबाट धेरै पानी बाहिरतिर गइराखेका छन्, तर आफ्नो ठाउँमा भने केही छैन त्यसको सुविधा भन्ने कुरा, पानीको सुविधा व्यवस्थापन केही भइराखेको छैन, त्यता समस्या छ
1: गाउँमा अहिले पनि पानीको समस्या छ। अब स्वास्थ्य चौकी चाहिँ के कस्तो छ त? बिराम हुँदाखेरि चाहिँ कतिको सेवा सुविधा छ स्वास्थ्य चौकीबाट?
2: यस स्वास्थ्य चौकीको कुरा गर्नुपर्दाखेरि धेरै समस्या छ स्वास्थ्य चौकीको, स्वास्थ्य चौकी तर बनिराखेका छन् तर त्यसमा उचित त्यसको पनि उचित व्यवस्था भइरहेको छ, धेरै इमर्जेन्सी कुनै बिरामी भयो भने केही बिराम भयो भने हामीले उहाँ उपचार नपाएर हामीले यहाँभन्दा बाहिर धनगढी त्यो डनेलधुरा ल्याउनु पर्ने अवस्था भइराखेको हुन्छ। अब ल्याउनु पर्दाखेरि पनि त्यही अब सडककै कुरा आउँछ बिचमा, अब त्यो समयमै गाडी नआउने, आएपछि पनि अब त्यो कच्ची रोड भन्छ नि त्यही रोडमा अब जाँदाखेरि आउँदाखेरि धेरै समस्या भइराख्ने भइराखेका हुन्छन्, तर अस्पताल चाहिँ बनेका छन् भन्न चाहिँ, तर उचित व्यवस्था चाहिँ भएको छैन,
1: सेवा सुविधा चाहिँ अलिकति कमै नै छ। अब तपाईँले गाउँमा बस्दै आउँदाखेरि होइन धेरै समय तपाईँले गाउँमै बस्नुभयो, अब गाउँमा सद्भावका कुराहरू एकअर्काप्रति गरिने सहयोगका कुराहरू कस्तो हुन्छ त?
2: गाउँमा सहयोगको कुरा गर्नु पर्दाखेरि सहयोगको भावना हुने भनेकै गाउँघरतिर हो, अब सहरतिर हेर्नु पर्दा त एउटा कोठामा बस्दा अर्को कोठाको मान्छेले वास्ता गर्दैनन्, अब सहरमा त त्यही हो भाडा तिरेर बस्नुपर्छ, कसैको कसैले वास्ता गर्दैन। गाउँघरमा अब सहयोगको कुरा धेरै भइरहेको छ, अब ओडम पढम भन्छन् नि त्यही कुरा धेरै भइरहेको छ, अब सहयोग पनि धेरै गरिरहेको छ, गाउँघरतिर सहयोग हुन्छ धेरै,
1: सहरभन्दा गाउँघरतिर नै धेरै सहयोग हुन्छ भन्नुभयो। अब खासमा चाहिँ पहिलेको र अहिलेको गाउँमा तपाईँले फरक देख्नुभएको के छ त गाउँमा?
2: पहिलेको भन्यो भने अहिलेको र पहिलेकोमा धेरै फरक छ, अहिलेको अब हाम्रो युवाको कुरा गर्नुपर्दाखेरि पनि धेरै परिवर्तन आइसकेको छ हाम्रो गाउँघरतिर पनि, अब खासै त्यो परिवर्तन आएको छैन, हाम्रो पुर्खौली बाजे बजेको सोच भने उही छ, हाम्रो मम्मी बुवाको सोच उही छ, पुर्खौली जमानाकै सोच छ, अब हामी जस्तै युवाको सोच हामीले नै देश बदल्ने हो, समाज बदल्ने हो, हाम्रो सोचमा त धेरै फरक छ, तर पहिलेको सोच भन्यो भने त्यही ठुलो जातका मान्छेको गुलामी गरेर बस्नुपर्ने, अब त्यही हल्ली बस्ने त्यही गाउँघरका मान्छेहरू अब भन्दा ठुलो मान्छेको त्यही उ गर्ने त्यही भइरहेको छ हाम्रो गाउँमा
1: हल्ली बस्ने भन्नुभयो। खासमा चाहिँ यो हल्ली बस्दाखेरि पहिलेको अवस्थामा त हल्ली बसेर आफूभन्दा माथिल्लो कास्टको काम गर्नुपर्ने भन्ने बुझिन्थ्यो, अहिले चाहिँ त्यो पनि गाउँमा छ कि छैन? अहिले
2: अहिले चाहिँ त्यो धेरैभन्दा धेरै कम भइसकेको छ। अहिले यस्तो अब आफैले हो नि समाज देश सुधार्ने परिवर्तनको सोच आइसकेको छ, खासै त्यो गर्दैनन् आजभोलि। पहिला चाहिँ हुन्थ्यो, धेरै हुन्थ्यो, हाम्रो बाबाजीको पालामा धेरै गरिन्थ्यो त्यस्तो।
1: तपाईँले देख्नुभएको खासमा चाहिँ के गरिन्थ्यो त्योमा चाहिँ?
2: हाम्रो बाबाजीको पालामा चाहिँ त्यही हल्ली बस्ने या भन्दा ठुलाको कुरा
1: के काम गर्ने भन्न खोजेको खासमा हल्ली बसेर चाहिँ कामहरू उहाँले भने अनुसारको के गर्नु पर्थ्यो हल्ली बस्दाखेरि चाहिँ?
2: हल्ली बस्दाखेरि चाहिँ त्यही खेत जोत्ने, उहाँले भनेको हर कुरा गर्ने,
1: खेतीपाती लगाउने लगायत अरू काम पनि गर्ने,
2: अरू काम पनि गरिन्थ्यो।
1: तपाईँको गाउँमा चाहिँ कुन कुन जातका मानिसहरू बसोबास गर्नुहुन्छ?
2: हाम्रो गाउँमा अनि भट्ट, पनिरु, त्यो साउद, भुल,
1: लगभग 4-5 जात। त्योमा चाहिँ जातीय छुवाछुतको के कस्तो छ?
2: धेरैभन्दा धेरै छुवाछुत छ गाउँमा। अब हाम्रो पालामा अब हामी जस्तै युवाहरू त गर्दैनन्, पहिलाको अब हाम्रो बुवाको उमेरका मान्छेहरू, बाजेको उमेरका मान्छेहरूले अब त पहिलाकै सोचमा गइराखेका हुन्छन्। आफ्नो खाने भाँडो लाग्न नदिने, आफ्नो घरभित्र जान नदिने, पानी खाने नहोला, धारा छुन नदिने, पानी खाँदा पनि धेरै आफूले लिएर हालिदिने, कसिनोमा धेरै टढावट हालिदिने, यस्ता काम भइराखेका हुन्छन्।
1: पहिले चाहिँ धेरै नै थियो,
2: पहिले चाहिँ धेरै नै थियो, अहिले त्यति खासै छैन।
1: अहिले चाहिँ अलिकति परिवर्तन भएको छ। अब त्योमा चाहिँ छाउपट्टिका कुराहरू गाउँमा अझै पनि के कस्तो छ त अवस्था?
2: छाउपट्टिको कुरा गर्नुपर्दा धेरैभन्दा धेरै छाउपट्टिकै छ। हाम्रो दिदीबहिनीहरू, आमा सबै मिन्स हुँदाखेरि, महिनावारी हुँदाखेरि महिनौ अनि हप्ताौ दिन बाहिर बस्ने, खाना नलाग्ने, भान्सामा जान नहुने, खानेपानी छुन नदिने, यसरी यसरी बाहिर बसाउने, गोठमा बसाउने, यस्ता क्रियाकलापहरू भइराखेका हुन्छन्।
1: अझै पनि त्यस्तै छ?
2: अझै पनि छ।
1: तपाईँको विचारमा के लाग्छ त यस्तो गर्नु राम्रो हो कि होइन?
2: अब यस्तो गर्नु त राम्रो होइन, धेरैभन्दा धेरै नराम्रो हो। तर हाम्रा मम्मी बुवा सबै, बाजे बजे सबै पहिलेकै सोचमा नलाग्न दिने हुन्छ नि, हाम्रो गाउँघरतिर धामी हुन्छ त्यो, यसरी लाग्न नदिने, धामीले खान्छन्, यो खान्छन्, ऊ खान्छन् भन्छ, लाग्न नदिने, टढै राख्ने, यहाँभन्दा धेरै टढा राख्ने, गोठमा राख्ने, खाने दिन खान लाग्न नदिने, त्यस्ता क्रियाकलाप भइराखेका हुन्छन्। तर हाम्रो सोच, मेरो सोचमा भन्नुपर्दा चाहिँ यो नगर्नुपर्ने हो, परिवर्तन धेरै परिवर्तन भइसकेको छ। हामीले यसरी गऱ्यो भने हाम्रो समाज पनि बन्न सक्दैन।
1: सकेसम्म समाज परिवर्तन होस् होइन, अब हाम्रो पुर्खाहरूले जे गरे पनि पछिल्लो समयमा यस्ता कुराहरू नहोस् होइन, केही कुराहरू परिवर्तन होस् भन्न चाहनुहुन्छ। अब तपाईँको घर परिवारमा चाहिँ तपाईँ होइन धर्म चाहिँ कतिको मान्नुहुन्छ?
2: अब धर्मको कुरा गर्नुपर्दा म लगायत मेरो घर परिवार सबै हिन्दू धर्म मान्ने मान्छे हो। अब धर्म हाम्रो चाडपर्वमा धेरै रमाइलो गर्ने, देवी देवता मान्ने, धर्मको बारेमा धेरै मान्ने चलन छ।
1: धर्म चाहिँ धेरै मान्नुहुन्छ, चाड पर्व चाहिँ मुख्य के बनाउनुहुन्छ त गाउँमा?
2: त्यो भाइटिका, तिहार अनि त्यो गौरा पर्व धेरै भइरहेको छ।
1: दसैँ होइन,
2: दसैँ
1: चाडपर्व चाहिँ बनाइराख्नुहुन्छ। अब तपाईँलाई चाहिँ, तपाईँ एउटा गाउँको व्यक्ति भएर पनि होइन, एउटा विद्यार्थी भएकै कारणले गर्दाखेरि तपाईँको विचारमा एउटा सभ्य गाउँ बनाउनुको लागि चाहिँ के गर्नुपर्ने हुन्छ?
2: सभ्य गाउँ बनाउनु त पहिला आफ्नो सोच परिवर्तन गर्नु पर्यो। सबैभन्दा पहिला त आफ्नो सोच परिवर्तन भएन भने हामीले बोलिराखेका हुन्छौँ तर आफ्नै सोच राम्रो छैन भने अरूलाई भन्न पनि सकिन्न। सबैभन्दा पहिला सोच परिवर्तन गर्नु पर्यो अनि
1: सोच परिवर्तन गर्यो भने समाज पनि परिवर्तन हुन्छ भन्नुभयो। अब धार्मिक अहिले हाम्रा सम्पदाहरू विनाश भइरहेका छन् होइन, एकातिर विकास भए पनि अर्कोतिर विनाश भइरहेका छन्, यो विषयमा चाहिँ तपाईँ के भन्नुहुन्छ? हाम्रो धार्मिक सम्पदाहरू जोगाउनु पर्छ कि विविध कारणले गर्दाखेरि चाहिँ उहाँको भनौँ न त्यसै विकृतिका कुराहरू फैलिनु पर्छ त?
2: धार्मिक सम्पदा पनि जोगाउनु पर्छ, विकास पनि भइरहेको छ, तर धार्मिक सम्पदा भन्नुपर्दा अब हाम्रो गाउँघरतिर चौतारो, पाटी पौवा, मन्दिर लगायत धेरै विभिन्न किसिमका हुन्छन्, तर यहाँलाई संरक्षण गर्नु पर्यो। अब लथालिङ्ग हुनुबाट जोगाउनु पर्यो, यसको संरक्षण गर्नु पर्यो। धार्मिक सम्पदा जोगाउनु भनेकै हाम्रो पुर्खौलीमा भएको कुरा हो नि त, जोगाउनु पर्यो सबैले। अब ध्यान आकर्षण गर्नु पर्यो।
1: हजुर, गाउँकै व्यक्तिहरूले चाहिँ ध्यान आकर्षण गर्यो भने होइन लथालिङ्ग भएका हाम्रा धार्मिक परम्परालाई जोगाउन सकिन्छ भन्नुभयो। तपाईँलाई चाहिँ आफ्नो गाउँप्रति कतिको गर्व लाग्छ?
2: मलाई चाहिँ आफ्नो गाउँप्रति धेरै गर्व लाग्छ। अब म जन्मिएको ठाउँ हो, अब गाउँ जस्तो सहर हुँदैन, अब गाउँ सहरमा भनेको जस्तो हुँदैन, गाउँमा त आफ्नो साथीहरू हुन्छ, मेलमिलापका कुरा हुन्छ, त्यही भएर मलाई गाउँ नै राम्रो लाग्छ। अब जति सक्दो आफ्नो गाउँलाई संरक्षण गर्ने, जोगाउने, आफ्नो गाउँप्रति ध्यान आकर्षण गर्ने।
1: तपाईँलाई चाहिँ आफ्नो गाउँप्रति धेरै नै गर्व लाग्छ। हुन्छ हुन्छ, तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहे। आगाम वर्षमा पनि हामी तपाईँसँग कुराकानी जोडिनेछौँ। अहिले कार्यक्रमबाट हामी छुट्टिन्छौँ।
2: हस् त, धन्यवाद।
0: श्रोता, भर्खरै तपाईँले सुन्नुभयो कनेपथुरा गाउँपालिका वडा नम्बर 4 रमाइल गाउँको बारेमा त्यहाँका स्थानीय सुनिल कुमार टमाटासँग गरिएको कुराकानी। यो गाउँ डडेलधुरा जिल्लाको गणेपधुरा गाउँपालिका वडा नम्बर 4 पर्दछ। गाउँमा सेवा सुविधा हुन आवश्यक छ। गाउँको विकास भयो भने गाउँका व्यक्तिले गाउँ छोडेर अरू ठाउँमा जानु पर्दैन र गाउँमा विभिन्न किसिमका सेवा सुविधा हुन पनि आवश्यक छ। गाउँमा अन्धविश्वासलाई हटाउन पनि आवश्यक छ। आफ्नो कला संस्कृति जोगाउन पनि आवश्यक रहेको छ।
1: गाउँमा अन्धविश्वास हटायो भने एउटा सभ्य समाज बन्दछ। गाउँमा अझै पनि छाउपटी प्रथा, जातीय छुवाछुत बढ्दो देखिएको छ। योबाट पनि गाउँका मान्छेमा धेरै नै नराम्रो असर पर्दछ। गाउँका मान्छेकै सोच राम्रो भइदिएको भए गाउँभित्र यस्ता समस्याहरू भोग्नु पर्दैन थियो। गाउँमा छाउपटी प्रथाको अन्त्य हुन पनि आवश्यक छ। हवस् त श्रोता, अब भने मैले पनि कार्यक्रम हामी र हाम्रो गाउँबाट बिदा लिने समय भइसकेको छ। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? कार्यक्रमको विषयमा तपाईँको सल्लाह, सुझाव, प्रतिक्रिया र तपाईँको कथा प्रसारण गर्नका लागि हाम्रो स्टुडियोको सम्पर्क नम्बर 0996420720 सम्पर्क गर्नुहोला। यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोताप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछ। आउने हप्ता अर्को नयाँ कथालाई लिएर आउने वाचाका साथ आजको लागि भने म सुनिता पार्कीलाई बिदा दिनुहोस्। नमस्कार।

0: Tú estás escuchando a FNFM en 104.8 MHz.
1: भूकम्प जहिले र जति बेला पनि आउन सक्छ,
2: त्यसैले भूकम्पको समयमा लिएर हिँड्ने झटपट झोला तयारी अवस्थामा राख्नु पर्छ। झोलामा टर्च लाइट, रेडियो, एक दिनका लागि पुग्ने चिउरा तथा तयारी सुक्खा खाना, खाने पानीको बोतल, जरुरी औषधिहरू र आफ्नो कागजातको फोटोकपीहरू राख्न सकिन्छ।
1: भूकम्प गएपछिको समयमा टेलिफोन सञ्जाल व्यस्त रहने भएकोले सकभर मोबाइलबाट टेक्स्ट सन्देशहरू आदान प्रदान गर्नु पर्दछ।
2: चर्किएका तथा भत्किएका घर एवं अन्य संरचना भित्र नबस्ने, किनभने भूकम्पका पराकम्पले यस्ता संरचनाहरू भत्काएर जनधनको थप क्षति हुन सक्छ।
1: भूकम्पको समयमा खस्ने वस्तुहरू फर्निचर, फोटो फ्रेम, सजावटका वस्तु, पुस्तक र्याक, ग्यास सिलिन्डर जस्ता सामग्रीहरू ठिकसँग राख्नु पर्दछ।
2: भूकम्प आएको बेला सुरक्षित रहन घुँडा टेकेर गुडुल किने, यदि ओत लाग्ने ठाउँ छैन भने आफ्नो टाउको र घाँटीलाई सुरक्षित राख्नु पर्छ।
1: जब भूकम्प रोकिन्छ, आगलागी, पहिरो, ढुङ्गाहरू खस्नु, बाढी जस्ता जोखिमहरू हुने भएकोले जोखिम कम गर्नका लागि सावधानी अपनाउनु पर्दछ।
2: भूकम्प आएको बेला चिच्याउनु हुँदैन, शान्त रहनु पर्छ।
1: प्राकृतिक रूपमा भूकम्प जाँदा आफैमा दनझनको क्षति हुँदैन, तर कमजोर संरचना र सचेतनाको अभाव जस्ता असुरक्षित प्रचलनहरूका कारण जनधनको क्षति हुने भएकोले सचेत रहनु पर्दछ।
2: यदि भूकम्प आयो र सहयोग चाहिएमा ओखलढुङ्गाको निम्न फोन नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ।
1: नेपाल रेड क्रस सोसाइटीको फोन नम्बर 0375201178,
2: जिल्ला प्रशासन कार्यालय 0375201133,
1: जिल्ला प्रहरी कार्यालयको नम्बर 9852988090050।
2: समुदायको हितको लागि FNFM परिवार ओखलढुङ्गा।
3: ए एन्जिला, तिमीले त कस्तो राम्रो राम्रो डिजाइनको गहना फेरिरहेको हौ। होइन, कुन पसलबाट किन्छौ?
4: दयाल सुन साथी उद्योगबाट ल्याउँछु नि, त्यहाँ त जस्तो सुकै डिजाइनमा पनि गरगहना किनबेच गरिन्छ नि।
3: ए हो र, त्यसो त म पनि अब दयाल सुन साथी उद्योगमै जान्छु। एउटा सानो डिजाइनमा सिक्री, औठी, अनि आमाको लागि पुरानो डिजाइनमा मालबाडी, दिदीको लागि मङ्गलसूत्र पनि बनाउनु छ। लौ म त लागे है दयाल सुन साथी उद्योगतिर।
5: हाम्रा सेवाहरू,
3: अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका सुनचाँदीका गरगहना बनाइन्छ,
5: पुरानोसँग नयाँ सट्टापट्टा गरिन्छ,
3: बिना रसायन गहना बनाइन्छ,
5: बनाइराखेकै रेडिमेड गरगहना पनि पाइन्छ।
3: प्रोप्राइटर भेष बहादुर दयाल, बेलकुमारी दयाल। मोबाइल नम्बर 9842939306, 9842939306 र 9842808584। दयाल सुनचाँदी उद्योग, सिद्धिचरण नगरपालिका 12, हुलाकटोल, ओखलढुङ्गा।
6: आप्रवासी स्रोत केन्द्र सिद्धिचरण नगरपालिकाको अनुरोध।
7: आप्रवासनमा चुनौती र अवसर दुवै छन्। आप्रवासनलाई हामी व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सक्छौ।
8: पर्याप्त सूचना र चाहिने सिप सिकेर विदेश जाँदा विदेशमा दुःख पाइँदैन। काम के हो, तलब कति हुन्छ, सिप कस्तो चाहिन्छ, विदेश जानुभन्दा पहिला सोधखोज गरौं र श्रम स्वीकृति लिएर मात्रै विदेश जाउँ। श्रम स्वीकृति लिएर जाँदा सुरक्षित भइन्छ र समस्यामा परेर फर्किनु परेमा न्याय पाउन पनि सहज हुन्छ।
7: अनि तपाईँलाई थाहा छ, स्थानीय सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित र सुरक्षित बनाउन आप्रवासी स्रोत केन्द्रको सञ्चालन र व्यवस्थापन गरिरहेका छन् नि।
8: थाहा छ नि, धेरैजसो जिल्लामा जिल्ला प्रशासन कार्यालय भित्र वा कार्यालय छेउमै आप्रवासी स्रोत केन्द्रहरू स्थापना भएका छन्। यस्ता स्रोत केन्द्रहरूले सुरक्षित वैदेशिक रोजगारीका लागि सही सूचना दिने र सिप सिक्न सिफारिस गर्ने गर्छन्, साथै विदेश जाने क्रममा समस्यामा परे न्यायका लागि सहयोग पनि गर्छन्।
9: हजुर, वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूलाई सरल, छिटो, सहज सेवा प्रवाह गर्ने उद्देश्यले सिद्धिचरण नगरपालिकामा श्रम स्वीकृति सेवा सञ्चालन भइरहेको बेहोरा सहर्ष जानकारी गराइन्छ।
6: अन्य थप जानकारीको लागि सम्पर्क नम्बर 9849912808, 9849912808।
9: सिद्धिचरण नगरपालिकाको कार्यालय ओखलढुङ्गा।
10: व्यक्ति स्वयं अपाङ्ग हुँदैन, व्यक्ति यस्तो वातावरणमा बाँचिरहेको हुन्छ त्यो वातावरणलाई चाहिँ अपाङ्गता भनिन्छ। त्यो वातावरण कस्तो हो त भन्दाखेरि व्यक्तिको शारीरिक, मानसिक, इन्द्रिय र बौद्धिक कार्यगत विचलन र ऊ बाँचेको वातावरणसम्ममा रहेको अवरोधसँगको अन्तर्क्रियाले उसलाई सहभागिताबाट वञ्चित हुनुपर्ने अवस्था सृजना हुन्छ भने त्यस्तो अवस्थालाई अपाङ्गता भनिन्छ र त्यस्तो अवस्थामा बाँचेको व्यक्तिलाई चाहिँ अपाङ्गता भएका व्यक्ति भनेर भनिन्छ।
3: गर्भवतीले जथाभावी औषधि सेवन गर्नाले, गर्भपतन गर्नाले आमालाई कुपोषण भएमा विषयुक्त पदार्थ सेवन, लामो व्यथा लागेर जन्मन कठिन भएमा जबरजस्ती प्रसूति गराउँदा, शिशुमा आघात पुग्दा, विभिन्न दुर्घटना लगायतका कारणले अपाङ्गता हुने गर्दछ।
11: अपाङ्गतालाई शारीरिक, दृष्टि सम्बन्धी, सुनाइ सम्बन्धी, श्रवण दृष्टिविहीन, स्वर र बोलाइ सम्बन्धी, मानसिक वा मनोसामाजिक, बौद्धिक, अनुवंशीय रक्तस्राव सम्बन्धी, अटिजम सम्बन्धी र बहुअपाङ्गता गरी 10 भागमा वर्गीकरण गरिएको छ।
3: अपाङ्गताबाट बच्न नियमित गर्भजात, बालबालिकालाई पूर्ण खोप, पौष्टिक आहारा, गर्भवतीले डाक्टरको प्रिस्क्राइब बिना औषधि सेवन साथै धुम्रपान मद्यपान गर्नु हुँदैन, हरेक हुन सक्ने सम्भावित दुर्घटनाबाट बच्ने र बचाउने स्वास्थ्य संस्थामै प्रसूति गराउनु पर्दछ, यदि अपाङ्गता भइहाले समयमै पहिचान गरी उपचार गर्नुपर्दछ।
11: अपाङ्गता हुनु जीवनै सकिनु होइन, अवसर पाउन सके उनले परिवार, समाज र राष्ट्रका लागि महत्वपूर्ण योगदान गर्न सक्छ।
3: मानव विकास तथा सामुदायिक सेवा, आफ्नो एफएमको जनहितमा जारी सन्देश।
12: हन जेठी, आजभोलि त किन झोक्राई बस्छस्? ज्यान पनि सुकेर पातले भइसकेछ।
13: हेर्नु न दिदी, तल्लो पेट बेसकन दुख्छ, महिनावारी पनि गडबडी छ, रगत धेरै बग्छ। राम्रो डाक्टर देखाउन काठमाडौँ जाउँ भनेको, खर्चको जोहै गर्न सकिएको छैन।
12: ल, समस्या त अलि गम्भीर नै रहेछ, तर यतिको लागि किन काठमाडौँ नै जाने? हाम्रै फुलडुङ्गा सामुदायिक अस्पताल मिसनमा स्त्री रोग लगायतका अन्य विशेषज्ञ डाक्टरद्वारा अत्याधुनिक उपकरणबाट उपचार गरिन्छ नि।
13: ए हो र, मलाई त थाहै थिएन, त्यसो भए भोलि नै जचाउनु जानु पर्ला।
12: अस्पतालमा उपलब्ध सेवाहरू:
13: आकस्मिक र प्रसूति सेवा 24 घण्टा,
12: बहिरङ्ग सेवा आइतबार र बुधबार बाहेक अन्य दिनहरूमा बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म,
13: नामदर्ता बिहान 8:30 बजेदेखि बेलुका 4 बजेसम्म,
12: निशुल्क पोषण पुनर्स्थापना केन्द्र, प्रसूति प्रतीक्षालय सेवा,
13: क्षयरोग केन्द्र,
12: डिजिटल एक्सरे सेवा,
13: भिडियो एक्सरे सेवा,
12: ईसीजी सेवा,
13: इन्डोस्कोपी सेवा,
12: इको सेवा,
13: प्रयोगशाला सेवा,
12: गरिब तथा असहायहरूका लागि निशुल्क सेवा,
13: परामर्श सेवा,
12: प्रेषण सेवा,
13: क्षयरोग परीक्षण सेवा,
12: कल्चर परीक्षण,
13: रक्तदान लिने र दिने केन्द्र,
12: खोप सेवा,
13: दन्त चिकित्सा सेवा,
12: प्रसूति सेवा,
13: स्त्री रोग सेवा,
12: अर्थोपेडिक सेवाहरू,
13: सामान्य शल्य चिकित्सा सेवाहरू,
12: एपेन्डिक्टोमी, हर्निया, हाइड्रोसिल, ल्याप्रोटोमी, हिस्ट्रेक्टोमी, पित्त थैलीका ढुङ्गा निकाल्ने लगायतका सेवाहरू,
13: फिजियोथेरापी,
12: चिनी रोग क्लिनिक हरेक शुक्रबार,
13: दम रोगीको क्लिनिक हरेक मंगलबार,
12: कपाल झर्ने समस्याको लागि पीआरपी सेवा।
13: थप जानकारीका लागि सम्पर्क नम्बर 0375201076 र 0375201735 सम्पर्क गर्न सक्नुहुनेछ।
12: ओखलढुङ्गा सामुदायिक अस्पताल, सिद्धिचरण नगरपालिका 11, ओखलढुङ्गा।
0: Du hörst AFNO FM auf 104,8 MHz.

0: माया, तिम्रो बगैँचा त कस्तो राम्रो भएछ, कसरी यति सुन्दर बनायो है। मेरो पनि कार्यालय सँगै आफ्नै घर पनि निर्माण सम्पन्न हुन लाग्यो। यस्तै सुन्दर बगैँचाले सजाउने अनि मेरो पुर्ख्यौली बाजु जमिनमा फलफुलको बिरुवा रोप्ने सोच्दैछु। कहाँ पाइन्छ होला यो सबै सुविधा?
1: ल, तिमीलाई थाहा छैन, यो सबै काम त ओखलढुङ्गाकै पहिलो इन्दिरा नर्सरी तथा कृषि फर्मले गरिदिइहाल्छ नि। त्यहाँ सजावटका लागि फुलहरू, मनी प्लान्ट, धुपी, कटहर, लिची, हरुबरु लगायतका सबै किसिमका बिरुवाहरू सुपथ मूल्यमा पाइन्छ।
0: ए लौ, कस्तो राम्रो सेवा दिने रहेछ। कसरी काठमाडौँबाट फुलहरू ल्याउने होला भनेर चिन्तित थिए। ल, मलाई सम्पर्क नम्बर देऊ त, म नि बुझिहाल्न पर्यो।
1: 9846633325 र 9819909626 सिधै इन्दिरा खतिवडालाई सम्पर्क गर्न सकिन्छ।
0: इन्दिरा नर्सरी तथा कृषि फार्म, सिद्धिचरण नगरपालिका 4 रुम्जटार र सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा। वर्षायाम सुरु भएसँगै पानीका मुहानहरू दूषित हुने जोखिम बढ्छ। दूषित पानीले झाडा पोखला, हैजा, टाइफाइड लगायतका रोग निम्त्याउन सक्छ।
2: त्यसैले पिउने पानीलाई कम्तीमा 3 मिनट उमालेर फिल्टर गरेर वा क्लोरिन प्रयोग गरी

0: ए एन्जिला, तिमीले त कस्तो राम्रो राम्रो डिजाइनको गहना फेरिरहेको हौ। होइन, कुन पसलबाट किन्छौ?
1: दयाल सुन साथी उद्योगबाट ल्याउँछु नि। त्यहाँ त जस्तो सुकै डिजाइनमा पनि गरगहना किनबेच गरिन्छ नि।
0: ए हो र, त्यसो त म पनि अब दयाल सुन साथी उद्योगमै जान्छु। एउटा सानो डिजाइनमा सिक्री, औठी अनि आमाको लागि पुरानो डिजाइनमा मालबाडी, दिदीको लागि मङ्गलसूत्र पनि बनाउनु छ। लौ म त लागे है दयाल सुन साथी उद्योगतिर।
1: हाम्रा सेवाहरू
0: अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका सुनचाँदीका गरगहना बनाइन्छ।
1: पुरानोसँग नयाँ सट्टापट्टा गरिन्छ।
0: बिना रसायन गहना बनाइन्छ।
1: बनाइराखेकै रेडिमेड गरगहना पनि पाइन्छ।
0: प्रोप्राइटर भेष बहादुर दयाल, बेलकुमारी दयाल। मोबाइल नम्बर 9842930 9842930 र 9842805584। दयाल सुनचाँदी उद्योग, सिद्धिचरण नगरपालिका 12, हुलाकटोल, ओखलढुङ्गा।
2: तपाईँलाई घरको लागि एल्मुनियमको झ्याल ढोका चाहिएको छ भने सम्पर्क गर्नुहोस् होम्स एल्मुनियम एन्ड डेकोरलाई।
3: आउनुहोस्, यहाँ घरका लागि चाहिने एल्मुनियम ढोका, झ्याल, पल सिलिङ, कार्पेट, पर्दा, सिसा साथै एल्मुनियम सम्बन्धी सम्पूर्ण काम गरिन्छ। प्रोप्राइटर चुरालाल श्रेष्ठ।
2: सम्पर्क नम्बर 9862595127 र 0335203690।
3: होम्स एल्मुनियम एन्ड डेकोर, सिद्धिचरण नगरपालिका 11, मिलन चौक, ओखलढुङ्गा।
4: व्यक्ति स्वयं अपाङ्ग हुँदैन, व्यक्ति यस्तो वातावरणमा बाँचिरहेको हुन्छ, त्यो वातावरणलाई चाहिँ अपाङ्गता भनिन्छ। त्यो वातावरण कस्तो हो त भन्दाखेरि, व्यक्तिको शारीरिक, मानसिक, इन्द्रिय र बौद्धिक कार्यगत विचलन र ऊ बाँचेको वातावरणसम्ममा रहेको अवरोधसँगको अन्तर्क्रियाले उसलाई सहभागिताबाट वञ्चित हुनुपर्ने अवस्था सृजना हुन्छ भने त्यस्तो अवस्थालाई अपाङ्गता भनिन्छ र त्यस्तो अवस्थामा बाँचेको व्यक्तिलाई चाहिँ अपाङ्गता भएका व्यक्ति भनेर भनिन्छ।
5: गर्भवतीले जथाभावी औषधि सेवन गर्नाले, गर्भपतन गर्नाले आमालाई कुपोषण भएमा विषयुक्त पदार्थ सेवन, लामो व्यथा लागेर जन्मन कठिन भएमा जबरजस्ती प्रसुति गराउँदा, शिशुमा आघात पुग्दा, विभिन्न दुर्घटना लगायतका कारणले अपाङ्गता हुने गर्दछ।
6: अपाङ्गतालाई शारीरिक, दृष्टि सम्बन्धी, सुनाइ सम्बन्धी, श्रवण दृष्टिविहीन, स्वर र बोलाइ सम्बन्धी, मानसिक वा मनोसामाजिक, बौद्धिक, अनुवंशीय रक्तस्राव सम्बन्धी, अटिजम सम्बन्धी र बहुअपाङ्गता गरी 10 भागमा वर्गीकरण गरिएको छ।
5: अपाङ्गताबाट बच्न नियमित गर्भजात, बालबालिकालाई पूर्ण खोप, पौष्टिक आहारा, गर्भवतीले डाक्टरको प्रिस्क्राइब बिना औषधि सेवन साथै धुम्रपान, मद्यपान गर्नु हुँदैन। हरेक हुन सक्ने सम्भावित दुर्घटनाबाट बच्ने र बचाउने स्वास्थ्य संस्थामै प्रसुति गराउनु पर्दछ। यदि अपाङ्गता भइहाले समयमै पहिचान गरी उपचार गर्नुपर्दछ।
6: अपाङ्गता हुनु जीवनै सकिनु होइन, अवसर पाउन सके उनले परिवार, समाज र राष्ट्रका लागि महत्वपूर्ण योगदान गर्न सक्छ।
5: मानव विकास तथा सामुदायिक सेवा, आफ्नो एफएमको जनहितमा जारी सन्देश।
7: अपाङ्गता भएका व्यक्तिहरू अन्य व्यक्ति भन्दा बढी मानसिक समस्याबाट ग्रसित भएको पाइन्छ। उनीहरूलाई समयमै आवश्यक सल्लाह तथा परामर्श दिन सकेमा आफैले पनि मनोसामाजिक स्वास्थ्य समस्यालाई सन्तुलनमा राख्न सक्दछन्। यस्तो वातावरण सृजना गर्नका लागि परिवारका सदस्यहरूको महत्वपूर्ण भूमिका हुन्छ। समुदायले समेत उचित सहयोग, सम्मान र परामर्श दिन सकेमा अपाङ्गता भएका व्यक्तिहरूको मानसिक स्वास्थ्य समस्या सहजै न्यूनीकरण गर्न सकिन्छ। तसर्थ अपाङ्गता भएका व्यक्तिहरूको मानसिक स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउन तपाई हामी सबैले हातेमालो गरी उनीहरूलाई सम्मान र सहयोग गरौं।
8: समुदायको हितको लागि आफ्नो फिल्म ओखलढुङ्गाद्वारा जनहितमा जारी सन्देश।

सोलुखुम्बु जिल्लाको सोलो दुधकुण्ड नगरपालिका 11 तिङला घुन्साघर भई हाल काठमाडौँमा बसोबास गर्दै आउनुभएका यस गुठीका साधारण सदस्य दीपक कुमार बस्नेत, गोपालका बुबा मानबहादुर बस्नेतको 83 वर्षको उमेरमा उपचारको क्रममा छाउनी हस्पिटल

0: हस्पिटलमा असामयिक निधन भएको हुँदा उहाँको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् भनी जनसेवा गुठी परिवार हार्दिक समवेदना प्रकट गर्दछौ।
1: अध्यक्ष सानो बाबु खड्का, उपाध्यक्ष प्रमिला राज भण्डारी श्रेष्ठ, सचिव ज्ञान बहादुर खत्री, को सदस्य बालकुमार श्रेष्ठ तथा जनसेवा गुठी परिवार सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओ

0: दिदी आज त मेरो घरमा पाहुना आउँदैछन्, ताजा र राम्रो मासु कहाँ पाइन्छ होला?
1: अरे त्यसको किन चिन्ता गर्नुहुन्छ, हाम्रै ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडामा रहेको सरोज फ्रेस हाउस एन्ड सप्लायर्स जानुहोस् न।
0: ए अनि त्यहाँ मासु चाहिँ के को पाइँदो रहेछ?
1: त्यहाँ त सधैँ ताजा राँगा र सुँगुरको मासु पाइन्छ नि, साथै राँगा भैँसी सुँगुर खरिद वा बिक्री पनि गरिन्छ।
0: ओहो यो त एकदमै सजिलो रहेछ, बरु सम्पर्क नम्बर पनि भनिदिइहाल्नुहोस् न।
1: सम्पर्क नम्बर प्रोपाइटर सरोज कुखरे 98 62 81 252, अरुणा 98 62 79 46 39।
0: सरोज फ्रेस हाउस एन्ड सप्लायर्स सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।
1: ताजा मासु सुपथ मूल्य र भरपर्दो सेवा, एकपटक सेवा लिनुहोस्, फेरि सम्झिनु हुनेछ।
2: बलात्कार, कुटपिट, गाली गलोज, मानसिक यातना या कुनै पनि किसिमका लैङ्गिकताका आधारमा भएका हिंसाहरूलाई लैङ्गिक हिंसा भनिन्छ। यस्ता कुनै पनि किसिमका घटनाहरू महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पुरुषलाई भएमा त्यस्ता प्रभावितलाई जिल्ला अस्पताल ओखलढुङ्गाको ओसिएमसीमा निशुल्क रूपमा गोपनीयताका साथ स्वास्थ्य र कानुनी सेवा प्रदान गरिन्छ।
0: थप जानकारीको लागि
2: जिल्ला अस्पताल ओखलढुङ्गाको ओसिएमसीमा निशुल्क रूपमा गोपनीयताका साथ स्वास्थ्य र कानुनी सेवा प्रदान गरिन्छ।
0: थप जानकारीको लागि ओसिएमसीको फोन नम्बर 9852 08 24 88 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: आफ्नै फिल्म टाइम चेक।
1: अहिले बिहानको 9 बजे हो।
2: टाइम चेक का साथमा ओम दयाल सुनसादी उद्योग तथा भाडा पसल सिद्धिचरण नगरपालिका 11 बाल मन्दिर माथि ओखलढुङ्गा
3: सम्पर्कविहीन। आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व मनाइँदै ऋषेश्वर मन्दिरमा व्रतालुको घुइँचो। स्विजरल्यान्डमा गर्मीले हिमताल पग्लिन थाल्यो, जोगाउन परीक्षणका लागि भेडाको ऊनबाट बनेको कम्बल ओढाइयो। र प्रिमियर लिगमा लिड्सले न्युकासललाई 4-1 गोलले हरायो। नेपाल खबर, विशेष गरी सङ्खुवा सभा शाखाले टाँसी गाउँ आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह समेत गरेको छ। गैराती टाँसी गाउँमा सबैभन्दा धेरै 116 मिलिमिटरसम्म वर्षा मापन भएको थियो। अहिले कोशी, बागमती र गण्डकी प्रदेशका 1-2 ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज राति पनि कोशीको पहाड र तराईका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना छ। ठूलो पानी पर्न सक्ने अनुमान गरिएका ठाउँको नदी तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाको आग्रह छ। यसैबीच भक्तपुर र काठमाडौँको सिमाना भएर बग्ने मनवारा खोलामा गैराती बाढी आएको छ। खोलामा पानीको बहाव बढेपछि स्थानीय बासिन्दालाई राति नै सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले बताउनुभयो। खोला किनारमा टहरा एवं घर बनाएर बसोबास गर्दै आएकाहरू बस्ती छाडेर भक्तपुरको लोकन्थली हाइटमा पुगेका हुन्। चाङ्गु नारायणको नगरकोट, काठमाडौँको साँखु लगायतका क्षेत्रमा हिजो बेलुकादेखि अबेरसम्म परेको ठूलो वर्षाका कारण आएको बाढीले खोला किनारका बस्तीमा पानी पसेको छ। राति 9 बजे खोलाको बहाव बढेपछि प्रहरीले साइरन बजाएको थियो। साथै मनवारा खोलाको छेउमा नजान अनुरोध गरिएको थियो। सरकारले मनवारा सुकुम्बासी बस्ती यसअघि नै हटाइसकेको छ। जडीबुटी पेप्सी कोलातर्फको पश्चिमतर्फ निजी जग्गा भाडामा लिएर र आफ्नै जग्गामा घर टहरार बनाएर बसेकाहरूको बस्तीभित्र बाढी पसेको हो। अहिले भने मनोहरा खोलाको पानीको सतह घटेको छ। रसुवाको भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको आज 3 हप्ता भएको छ। अहिलेसम्म 1,395 जनाको शव भेटिएको छ भने 5,130 जना अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार चितवनमा सबैभन्दा धेरै 364 वटा शव भेटिएका छन्। त्यस्तै नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 202, रसुवामा 186, गोरखामा 77, धादिङमा 72 र तनहुँमा 30 वटा शव भेटिएका हुन्। उपचारको क्रममा काठमाडौँमा 2 जनाको ज्यान गएको हो। भेटिएका शवमध्ये 104 वटाको शनाखत भइसकेको छ। बाँकीको पहिचानका लागि डीएनए परीक्षण लगायत प्रक्रिया अघि बढाएको प्राधिकरणले जनाएको छ। बाढीपछि 13,737 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये विभिन्न 33 वटा होल्डिङ सेन्टरमा राखिएका नागरिक मध्ये नुवाकोटमा 1,499, रसुवामा 825 र धादिङमा 94 जना रहेका छन्। त्यस्तै विभिन्न 19 अस्पतालमा 341 जनाको उपचार गरिएकोमा 278 जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। सुरक्षा निकाय, पालिका तथा विभिन्न सरकारी र गैर सरकारी क्षेत्रबाट सम्पर्कविहीनको खोजी, घाइतेको उद्धार तथा उपचार र राहत व्यवस्थापनका काम भइरहेका छन्। यो बाढीले गरेको क्षति पुनर्निर्माणको लागि 7 खर्ब रुपियाँभन्दा धेरै लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा आजदेखि घरबझोङ जलवायु परिवर्तन सम्मेलन शुरू हुँदैछ। सम्मेलनको कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्ने कार्यक्रम छ। सम्मेलनमा भाग लिन 420 भन्दा धेरै पालिका र 36 जिल्ला समन्वय समितिका जनप्रतिनिधि मुस्ताङ पुगेका छन्। 2,000 भन्दा धेरै अतिथि सहभागी रहेको र आगन्तुकको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मी स्वयंसेवक परिचालन गरिएको छ। गाउँपालिकाको मुख्य राजमार्ग सड़क तथा भित्री सड़कमा सड़क बत्ती जडान गरी झिलिमिली पारिएको छ। सम्मेलन स्थलमा 28 फिट उचाइको जलवायु परिवर्तनको असर सम्बन्धी जनचेतना झल्काउने पृथ्वी रोइरहेको बेलुनको गोलाकार आकृति राखिएको छ। यस्तै मुस्ताङका कृषि उत्पादनको प्रचार प्रसार गर्ने उद्देश्यका साथ 50 भन्दा धेरै स्टल राखिएको गाउँपालिकाको कृषि शाखा अधिकृत रोशन थकालीले जानकारी दिनुभयो। सम्मेलनमा सहभागिताका लागि आयोजक घरबझोङ गाउँपालिकाले यसअघि नै सबै पालिकालाई पत्राचार गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिनुभयो। जलवायु परिवर्तनले हिमाल पहाड र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा घरबझोङ जलवायु परिवर्तन सम्मेलन गर्न लागि आयोजकले जनाएको छ। सम्मेलनका लागि मुस्ताङका अन्य 4 पालिकाले पनि सहयोग गरिरहेका छन्। घरबझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचनले सम्मेलन साझा पृथ्वी साझा दायित्व, जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता साथै खबरदारीका लागि महत्वपूर्ण रहेको बताउनु भएको छ। भोलिसम्म चल्ने सम्मेलनले घरबझोङ घोषणा पत्र जारी गर्नेछ। गएको भदौ 10 गते भोटेकोसीको बाढीले जनधनको ठूलो क्षति गरेको अवस्थामा घरपझोङमा जलवायु परिवर्तन सम्मेलन हुन लागेको हो। साथै प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रसङ्घीय महासभामा भाग लिन जाने र जलवायु सम्बन्धी विषय उठाउने एजेण्डा लिइरहँदा कार्यक्रमको सान्दर्भिकता झन बढेको अध्यक्ष लालचन्दले बताउनुभयो। उहाँका अनुसार प्रधानमन्त्री शाहबाट सम्मेलनको सफलताका लागि शुभकामना सन्देश प्राप्त भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा,
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। भारतले नेपाललाई दैनिक 654 मेगावाट बिजुली दिने भएको छ। भारतको ऊर्जा मन्त्रालयले प्रेस विज्ञप्ति मार्फत नेपाललाई आउँदो डिसेम्बर 31 तारिक अर्थात पुष 16 गतेसम्म राति 12 बजेदेखि बेलुका 6 बजेसम्म विद्युत उपलब्ध गराउने निर्णय भएको जनाएको छ। मुजफ्फरपुर ढल्केवर 400 केभी डबल सर्किट प्रसारण लाइन मार्फत अधिकतम 600 मेगावाट र टनकपुर महेन्द्रनगर 132 केभी सिंगल सर्किट प्रसारण लाइन मार्फत 54 मेगावाट विद्युत उपलब्ध गराइनेछ। भारतले सन् 2027 जनवरीदेखि हुने विद्युत निर्यात भने सन् 2026 डिसेम्बरमा समीक्षा गरिने उल्लेख गरेको छ। भदौ 10 गते भोटेकोशी नदीमा आएको बाढीका कारण जलविद्युत आयोजनाको पूर्वाधारमा ठूलो असर परेको छ। भारतले यो कठिन अवस्थामा नेपाललाई सहयोग गर्न तथा ऊर्जा क्षेत्रमा दुई देशबीचको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको पनि जनाएको छ। आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व मनाइँदैछ। विशेष गरी ऋषि पञ्चमी पर्व सप्तऋषिको पूजा आराधना गरी मनाउने गरिन्छ। महिलाहरूले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई स्नान गर्ने चलन छ। स्नान गरेपछि अरुण, धरतीसहित अत्री, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ, जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ। सप्तऋषिको पूजा गर्ने भएकोले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो। आज काठमाडौँको टेकु, मूलपानी लगायत देशभरका ऋषि मन्दिरमा पूजा आजका लागि श्रद्धालु महिला भक्तजनको घुइँचो लागेको छ। यस वर्ष गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रमा उल्लेख छ। अस्ति आइतबार दर्खाई तीज पर्व शुरू भएकोमा हिजो भदौ शुक्ल तृतीयामा व्रत बसी पूजा उपासना गरिएको छ। गएको भदौ 10 गते रसुवाको भोटेकोशी बाढीको पीडाका कारण विगतका वर्षमा जस्तो यस वर्ष तीज पर्वको रौनक रहेन। आज सप्तऋषिको पूजासँगै तीज समापन हुन्छ। अब विदेशको खबर। स्विजरल्याण्डमा तीव्र गतिमा पग्लिरहेका हिमनदी र ताललाई जोगाउन वैज्ञानिकहरूले एउटा नयाँ उपायको परीक्षण गरिरहेका छन्। उनीहरूले पश्चिमी स्विजरल्याण्डको ताच्चा फ्लुरोन हिमनदीमा भेडाको ऊनबाट बनेका दुईवटा कम्मल अर्थात च्यादर उडाएका छन्। उनलाई यी कम्मलले हिउँ पग्लिनबाट रोक्न सक्छन् कि सक्दैनन् भन्ने विषयलाई वैज्ञानिकहरूले हेर्न र थप अध्ययन गर्न चाहेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। हिमनदीको हिउँलाई तीव्र घाम र गर्मीबाट जोगाउन यसअघि नै विशेष प्रकारका सिन्थेटिक तानहरूको प्रयोग गरिदिए आएको छ। यी तानहरूले सूर्यको किरणलाई फर्काइदिन्छन् जसले गर्दा हिउँसम्म कम गर्मी पुग्छ। यो प्रयोग किप इट वुल परियोजना अन्तर्गत भइरहेको छ। यसलाई समिट फाउन्डेसन र युनिभर्सिटी अफ लोसानले संयुक्त रूपमा सञ्चालन गरिरहेका छन्। यो प्रयोगको अर्को उद्देश्य स्विजरल्याण्डमा खेर गइरहेको भेडाको उनलाई प्रयोगमा ल्याउनु पनि हो। यी तानहरूले हिउँलाई केही हदसम्म जोगाउन त सक्छन् तर बढ्दो तापक्रम नियन्त्रण गर्नु नै हिमनदी र हिमताललाई जोगाउने वास्तविक र दिगो उपाय मानिन्छ। अब खेल खबर। इङ्ग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडले न्युकासल युनाइटेडलाई 4-1 पराजित गरेको छ। घरेलु मैदान इङ्ल्याण्ड रोडमा आज बिहान भएको खेलमा लिड्सले न्युकासललाई 6-0 हराएको हो। लिड्सले 1 गोल उपहार पाएको थियो। न्युकासलका लुइस माइलीले खेलको 32 मिनटमा आफ्नै पोस्टमा गोल गरे। त्यसपछि 34 मिनटमा जेडेन बोगलले गोल गर्दै लिड्सको अग्रता दोब्बर बनाए। डोमिनिक कावल्ट लेभिनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेपछि लिड्सले 3 गोलको अग्रता बनायो। दोस्रो हाफमा नोआ ओका फोरले अर्को गोल थपे। न्युकासलका बाजुमाना टुरेले 90 मिनटमा सान्त्वना गोल फर्काए। यो जितसँगै लिड्स लिगमा अपराजित रहँदै 8 अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ। शीर्ष स्थानमा रहेको आर्सेनल र दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको समान 12 अङ्क छ। न्युकासल 12 स्थानमा छ। चार भन्जाङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। कोशी, बागमती र गण्डकीका एक दुई ठाउँमा आज मुसलधारी वर्षाको सम्भावना। सङ्खुवा सभाको टाँसी खाउँमा विशेष सतर्कता अप्नाउन आग्रह। भोटे कोशी बाढीको आज तेस्रो हप्ता पुग्यो। अहिलेसम्म 1395 शव भेटिए, 5130 जना आजै सम्पर्कविहीन। आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व मनाइँदै ऋषेश्वर मन्दिरमा व्रतालुको भीड। स्विजरल्याण्डमा गर्मीले हिमताल पग्लिन थाल्यो। जोगाउन परीक्षणका लागि भेडाको उनबाट बनेको कम्बल उडाइयो। र प्रिमियर लिगमा लिड्सले न्युक्यासललाई 4-1 गोलले हरायो।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
4: विशेषताहरू
5: Du hörst Afno FM auf 104,8 MHz.
6: वर्षायाम सुरु भएसँगै पानीका मुहानहरू दूषित हुने जोखिम बढ्छ। दूषित पानीले झाडा पोखला, हैजा, टाइफाइड लगायतका रोग निम्त्याउन सक्छ।
7: त्यसैले पिउने पानीलाई कम्तीमा 3 मिनट उमालेर, फिल्टर गरेर वा क्लोरिन प्रयोग गरी शुद्ध बनाएर मात्र प्रयोग गरौं।
8: पानीको मुहान वरपर फोहोर नगर्ने, पशु चौपाया प्रवेश गर्न नदिने र नियमित सरसफाई गर्ने पानी बसालौ।
7: स्वच्छ मुहान, शुद्ध पानी र स्वस्थ परिवारका लागि सबैको सहभागिता आवश्यक छ।
6: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ओखलढुङ्गा।
9: माया, तिम्रो बगैँचा त कस्तो राम्रो भएछ, कसरी यति सुन्दर बनायो है। मेरो पनि कार्यालय सँगै आफ्नै घर पनि निर्माण सम्पन्न हुन लाग्यो। यस्तै सुन्दर बगैँचाले सजाउने अनि मेरो पुर्ख्यौली बाजु जमिनमा फलफुलको बिरुवा रोप्ने सोच्दैछु। कहाँ पाइन्छ होला यो सबै सुविधा?
8: ल, तिमीलाई थाहा छैन, यो सबै काम त ओखलढुङ्गाकै पहिलो इन्दिरा नर्सरी तथा कृषि फर्मले गरिदिइहाल्छ नि। त्यहाँ सजावटका लागि फुलहरू, मनी प्लान्ट, धुपी, कटहर, लिची, हरोबरो लगायतका सबै किसिमका बिरुवाहरू सुपथ मूल्यमा पाइन्छ।
9: ए लौ, कस्तो राम्रो सेवा दिने रहेछ। कसरी काठमाडौँबाट फुलहरू ल्याउने होला भनेर चिन्तित थिए। ल, मलाई सम्पर्क नम्बर देऊ त, म नि बुझिहाल्न पर्यो।
8: 9846663325 र 9899596026 सिधै इन्दिरा खतिवडालाई सम्पर्क गर्न सकिन्छ।
9: इन्दिरा नर्सरी तथा कृषि फार्म, सिद्धिचरण नगरपालिका 4 रुम्जटार र सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।
10: हन जेठी, आजभोलि त किन झोक्राई बस्छस्? ज्यान पनि सुकेर पातलै भइसकेछ।
11: हेर्नु न दिदी, तल्लो पेट बेसखाना दुख्छ, महिनावारी पनि गडबडी छ, रगत धेरै बग्छ। राम्रो डाक्टर देखाउन काठमाडौँ जाउँ भनेको, खर्चको जोहै गर्न सकिएको छैन।
10: ल, समस्या त अलि गम्भीर नै रहेछ, तर यतिको लागि किन काठमाडौँ नै जाने? हाम्रै फुलुङ्गा सामुदायिक अस्पताल मिसनमा स्त्री रोग लगायतका अन्य विशेषज्ञ डाक्टरद्वारा अत्याधुनिक उपकरणबाट उपचार गरिन्छ नि।
11: ए हो र, मलाई त थाहै थिएन, त्यसो भए भोलि नै जचाउनु जानु पर्ला।
10: अस्पतालमा उपलब्ध सेवाहरू:
11: आकस्मिक र प्रसूति सेवा 24 घण्टा,
10: बहिरङ्ग सेवा आइतबार र बुधबार बाहेक अन्य दिनहरूमा बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म,
11: नाम दर्ता बिहान 8:30 बजेदेखि बेलुका 4 बजेसम्म,
10: निशुल्क पोषण पुनर्स्थापना केन्द्र, प्रसूति प्रतीक्षालय सेवा,
11: क्षयरोग केन्द्र,
10: डिजिटल एक्सरे सेवा,
11: भिडियो एक्सरे सेवा,
10: ईसीजी सेवा,
11: इन्डोस्कोपी सेवा,
10: इको सेवा,
11: प्रयोगशाला सेवा,
10: गरिब तथा असहायहरूका लागि निशुल्क सेवा,
11: परामर्श सेवा,
10: प्रेषण सेवा,
11: क्षयरोग परीक्षण सेवा,
10: कल्चर परीक्षण,
11: रक्तदान लिने र दिने केन्द्र,
10: खोप सेवा,
11: दन्त चिकित्सा सेवा,
10: प्रसूति सेवा,
11: स्त्री रोग सेवा,
10: अर्थोपेडिक सेवाहरू,
11: सामान्य शल्य चिकित्सा सेवाहरू,
10: एपेन्डिक्टोमी, हर्निया, हाइड्रोसिल, ल्याप्रोटोमी, हिस्ट्रेक्टोमी, पित्त थैलीका ढुङ्गा निकाल्ने लगायतका सेवाहरू,
11: फिजियोथेरापी,
10: चिनी रोग क्लिनिक हरेक शुक्रबार,
11: दम रोगीको क्लिनिक हरेक मङ्गलबार,
10: कपाल झर्ने समस्याको लागि पीआरपी सेवा।
11: थप जानकारीका लागि सम्पर्क नम्बर 0735201076 र 0735201035 सम्पर्क गर्न सक्नुहुनेछ।
10: ओखलढुङ्गा सामुदायिक अस्पताल, सिद्धिचरण नगरपालिका 11, ओखलढुङ्गा।

0: ए लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
5: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
6: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
7: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

तपाईँ रमाइलो रिमिक्समा रमाउन चाहनुहुन्छ? यदि त्यसो हो भने फटाफट डायल गर्नुहोस् 0537523 45।

गुड मर्निङ दर्शन, नमस्ते, हार्दिक स्वागत छ कार्यक्रम रमाइलो रिमिक्समा। तपाईँ सुन्दै हुनुहुन्छ खुलिङ आज लागे पहिलो सामुदायिक रेडियो आफ्नो फेम 104.8 मेगाहर्ज, इन्टरनेट अनलाइन www.afnofm.org मार्फत कार्यक्रम सुन्दै हुनुहुन्छ रमाइलो रिमिक्स। आज मंगलबार व्यवसायमा म अतिथि प्रस्तुताको साथमा तपाईँले आजको कार्यक्रमलाई सुन्न सक्नुहुनेछ। कार्यक्रम रहेको छ रमाइलो रिमिक्स। रमाइलो रिमिक्समा तपाईँको लागि रिमिक्स गीत बजाइनेछ। तपाईँको लागि मैले 5 गीतलाई लिएर प्रस्तुत भएको छु। 5 तपाईँलाई मनपर्ने गीत एउटा रोज्न सक्नुहुन्छ, तपाईँको साथी सङ्गी सँगसँगै आफै पनि सुन्न सक्नुहुनेछ भन्छ है त। कार्यक्रम रहेको छ फिल्म रमाइलो रिमिक्स। रमाइलो रिमिक्समा कल गर्ने नम्बर 97 62 44 00 4, यो नम्बर तपाईँले कल गर्न सक्नुहुन्छ र आज तपाईँलाई मनपर्ने गीत रोज्न सक्नुहुन्छ। अनि सबैजना सन्चै हुनुहुन्छ होला भन्ने आशा मैले गरी, र विशेष गरी भन्नुपर्दाखेरि चाहिँ हिजोको दिन तिज एकदमै रमाइलो गरेर तपाईँहरूले बिताउनु भयो होला, तिज व्रत पनि राख्नुभयो होला, अनि आज अलिक थकित हुनुहुन्छ होला। कतिजना चाहिँ आज ऋषि तर्पणी यानि कि ऋषि पञ्चमीको दिन रहेको कारणले गर्दा आज पूजा आजा गर्ने चलन पनि रहेको छ धेरैजनाको। सो आज पनि तपाईँहरू व्यस्त हुनुहुन्छ होला, व्यस्त रहनुहोस्, मस्त रहनुहोस्, तर स्वास्थ्यको ख्याल गर्नुहोस् भन्छ है त। र कार्यक्रममा तपाईँले कल गर्ने नम्बर 97 62 44 00 7, यो नम्बरमा पनि कल गरिदिई गर्नु होला। म पनि तपाईँको लागि ढिला नगरी गीतका हाइलाइट्सतर्फ लाग्छु। गीतका हाइलाइट सुन्दै गर्नुहोस्, त्यसपछि तपाईँको फोन कल लिएर कार्यक्रममा आउने नै छु। तपाईँलाई मनपर्ने गीत रोज्नुहोला भन्छु कार्यक्रम मार्फत। तपाईँको लागि राखेँ ढिला भने ढिला नगरी 5 गीतका हाइलाइटहरू सुन्दै गर्नुहोस्, गीतका हाइलाइट, त्यसपछि तपाईँको फोन कल लिएर आउने नै छु।

पुनः हार्दिक स्वागत छ कार्यक्रम रमाइलो रिमिक्समा. सुन्नुभयो गीतका हाइलाइटहरू, पाँचवटा गीतका हाइलाइट सुनिसक्नु भएको छ. अब पनि तपाईँलाई मनपर्ने गीतहरू चलाउन सक्नुहुन्छ, यानि कि पाँचवटामा तपाईँले एउटा गीत बुझ्न सक्नुहुन्छ. तपाईँको रोजाइको गीतलाई म राख्नेछु. कार्यक्रम रमाइलो रिमिक्स हरेक हप्ताको तपाईँले मङ्गलबार नबजेको नेपाल खबरपछि 10 बजीसम्म सुन्दै आउनु भएको छ र आज पनि अतिथिको रूपमा उपस्थित भएको छ. अतिथि प्रस्तुताको साथमा म मेनुका श्रेष्ठ तपाईँको माझमा उपस्थित भएको छु है त. र क्यारेक्टरमा तपाईँलाई मनपर्ने पाँचवटा मध्ये एउटा गीत रचनालाई आउन सक्नुहुनेछ. आई होप हिजो तपाईँहरूको भन्नुपर्दाखेरि चाहिँ तिज रमाइलो भयो होला, होइन, दुईजनाको खल्लो खल्लो पनि भयो होला सायद. अनि यो विषम परिस्थितिमा यो वर्षको तिज त्यति धेरै रमाइलो भयो जस्तो लाग्दैन मलाई. तैपनि धेरैजनाले चाहिँ रमाइलो गर्नुभयो होला. र आज भनेपछि विशेष गरी ऋषि पञ्चमी पर्व पनि मनाइँदैछ. धेरैजनाले चाहिँ व्रत पनि बस्नुभएको छ. हिजोदेखि व्रत बसेर आज चाहिँ पूजाआजा गरेर मात्रै व्रत तपाईँहरूले तोड्दै हुनुहुन्छ होला, होइन. अनि आज बिहानै चाहिँ उठेर नदी, खोला, तलाउ, तलैया र पोखरीमा गई स्नान गर्ने चलन पनि रहेको छ. र धेरैजना स्नान गरेर पनि आइसक्नु भएको होला. र विशेष गरी आज धेरैजनाले होम पूजा पनि लाउने गर्नुहुन्छ, होइन, विभिन्न पूजा पनि लाउने गर्नुहुन्छ. सो सबैजनालाई मैले दिदीबहिनीहरूलाई शुभकामना व्यक्त गरी आज ऋषि पञ्चमीको भन्छु. र कार्यक्रममा कल गर्ने नम्बर 97 62 44 07 यो नम्बरमा तपाईँले कल गर्न सक्नुहुन्छ. तपाईँलाई मनपर्ने रमाइलो गीत, रमाइलो रिमिक्स गीत रोज्न सक्नुहुन्छ पाँचवटा मध्ये एउटा, र तपाईँको लागि म बजाउनेछु भन्छु है त. र भन्नुपर्दाखेरि भोटे खुसीको बारेले गर्दाखेरि धेरै क्षति भएको छ हाम्रो नेपालमा, होइन, यसले हामीलाई धेरै दुःख दिएको छ, धेरै दुखाएको छ मन. अनि अहिलेसम्म चाहिँ 1395 जनाको शव भेटिएको छ भने 5130 जना चाहिँ अझै सम्पर्कविहीन भएका छन्. यसको मतलब धेरैजनाको शव भेटिएको छैन भन्ने कुरा पनि हो, होइन. यति धेरै ठुलो बाढी आयो कि कसैले सोच्न पनि सकेन, होइन. अनि हामीले जसरी त्यो लासहरूलाई देखिरहेका छौँ, हेरिरहेको छौँ भने यति अचानक भएको भयानक घटना थियो, होइन. त्यसले गर्दाखेरि धेरैजनाको ज्यान गएको छ. अनि हाम्रो आफन्तहरू पनि पर्नु भएको छ, पक्कै पनि. कतिजना त फर्किन भयो, कतिजना फर्किन पाउनु भएको छैन. अनि भेटिएको शबमध्ये चाहिँ 104 वटाको सनाखत भइसकेको छ भने अझै पनि बाँकी छ. 104 वटा भनेपछि 1395 जनामध्ये चाहिँ 104 वटा मात्रै शबको सनाखत हुनु भनेको तपाईँ आफै बुझ्नुहोस् कस्तो अवस्थामा होला त्यो शबहरू, होइन. अहिलेसम्म सनाखत हुन सकेको छैन. कसैको हात, कसैको खुट्टा, कसैको पहुँजा मात्रै भेटिएको छ भने कसैको टाउको खाचाकुचुक भएको देखिएको छ. जब हामीले त्यो कुराहरू हेर्दैछौँ, हेर्दछौँ, एकदमै हामीलाई हेर्न नसक्ने दृश्यहरू नै हो. अनि यस्तो पक्कै पनि नहोस्, त्यसैले नदी किनारमा बस्नुहुने सबैजनालाई म सचेत रहन अनुरोध गर्दछु, होइन. आजभोलि चाहिँ विशेष गरी भोटे कुर्सीको बारीमा पनि टिमुरे अनि रसुवाको त्यो चाइना बोर्डरमा चाहिँ धेरैजनाले सूचना नै पाउनु भएन भने, तर त्यो सूचना पाउनुहुनेले पनि व्यवस्था गरेका हामी धेरैजनाको ज्यान गएको भन्ने कुरा पनि छन्. थाहा छैन के हो, कसो हो, कुनै हो, होइन. हामीले त्यहाँ हेरिनौँ, बोकिनौँ पनि, होइन. त्यहाँ बोक्नेलाई धेरै गाह्रो छ र अझै पनि पीडित व्यक्तिहरूलाई धेरै गाह्रो भइरहेको अवस्थाहरू छन्. बस्नको लागि, खानाको लागि नै गाह्रो छ, होइन. सो सकेको सहयोग पनि गरौँ यो समयमा भन्छु कार्यक्रम मार्फत. अनि अझै पनि सुरुङ मार्गमा चाहिँ धेरैजनाको उद्धारको लागि पनि खटिरहनु भएको छ. थाहा छैन जीवित हुनुहुन्छ, हुनुहुन्न, आशा छ जीवित छ भनेर नै उहाँले खोजिरहनु भएको अवस्थाहरू पनि छन्. सो दुःखद घटना भएको छ. हरेक वर्ष चाहिँ हाम्रो नेपालमा केही न केही भइरहेको अवस्थाहरू छन्, होइन. सो यो हुनको कारण के हो थाहा छैन हामीलाई, होइन. सायद हामी मानवहरूकै कारणले पनि होला. जुन जे आन्दोलन भयो, धेरैजनाको ज्यान गयो. अहिले विभिन्न बाढी विपत्तिहरू आइरहेको छ अनि यो चाहिँ जलवायु परिवर्तनले नै हो भन्ने कुराहरू पनि छन्. त्यसैले हामीले यो कुराहरूमा ख्याल गर्नुपर्छ. आज हामी हेर्छौँ भने शिक्षित व्यक्तिहरू नै यति धेरै भइसकेका छौँ कि आफूले खाएको खाने कुराबाट निस्केको फोहोरहरूलाई जताततै फालिदिने, फोहोर बनाइदिने कार्यक्रमहरू हाम्रो भइरहने रहन्छ. यसो याद गर्छु म, कतै घुम्ने ठाउँमा जान्छौँ भने, कतै केही गर्छौँ भने
प्राय जसो मानिसहरूले चाहिँ यत्तिकै छोडेर फोहोरहरू फालेर आउनु भएको अवस्थाहरू पनि देखिन्छ. सो त्यसैले सचेत रहनुहोस् हाम्रो होइन देशलाई अनि सँगसँगै विश्वलाई नै जलवायु परिवर्तन हुनबाट रोकौँ भन्छु. अहिले नै रोकेनौँ भने चाहिँ थाहा छैन भोलि के हुन्छ भनेर. सो तपाईँहरूको लागि गीत राखेँ, नम्बर एकको गीत. फोन आएको छैन, फोन कल आएको खण्डमा म तपाईँको फोन कल लिनेछ. अहिलेसम्म चाहिँ फोन कल नआएको कारणले गर्दाखेरि तपाईँहरूको लागि चाहिँ गीत राखेँ है त भन्छु. कार्यक्रममा सुन्दै गर्नुहोस् गीत. गीत पश्चात म फेरि तपाईँको रेडियो सेटमा उपस्थित हुनेछु तपाईँको फोन कल लिँदै.

0: पुनः हार्दिक स्वागत छ गीसुनुमा गीतसँगै फेरि पनि स्वागत गरी साखो मेरो माया छैन रे साको गीत थियो गीतसँगै फेरि पनि स्वागत गर्दछु अनि गीतले भने जै छैन रे साको हाम्रो श्रोता मित्र पनि है पक्कै पनि फोन कल आएको थिएन त्यसैले भने फोन कल आइसकेको छ लिन नगइ लिए हेरौँ कहाँबाट को हुनुहुन्छ
1: हेलो
0: हेलो
1: नमस्ते नमस्ते नाना
0: नमस्ते को बोल्दै हुनुहुन्छ अनि कस्तो भयो सुशीलाको तेज हिजो हामीहरूको पनि रमाइलो भयो भन्नुपर्छ कतै गइएन अफिसतिरै बसियो है ल ठिक छ त्यसो भए सुशीलाजी अनि आज के गर्दै हुनुहुन्छ ओके कोदो गर्ने बेला भएको छ है ल ठिक छ त्यसो भए कार्यक्रम सुन्दै हुनुहुँदो रहेछ खुसी लाग्यो र कति नम्बरको गीत रोज्नुहुन्छ आज पनि ओके ल त नम्बर चारको गीत तपाईँको लागि बजाउने छ कसलाई सम्झिनुहुन्छ ओके बाई सुशीला हुनुहुने यसरी सक्नुभएको छ कार्यक्रमबाट नम्बर फोरको गीतलाई रोजेर अहिले पनि ढिलो नगरी हामी गीत र सुन्नतर्फ लाग्नेछौँ अनि तपाईँको लागि रहनेछ नम्बर फोरको गीत यो फोरको गीत तपाईँको लागि सुनाउँदैछु सुनेर इन्जोय गर्दै गर्नु होला यसपछि तपाईँको फोन कल लिएर आउने नै छु वान र फोरको गीत गइसकेको छ बाँकी अरू बाँकी छ अहिले पनि तपाईँको लागि नम्बर फोरको गीत तिन पाती डाँडा काटेर भन्ने गीत छ सुन्दै गर्नुहोस् इन्जोय गर्दै गर्नुहोस्
2: Those brothers, hit it, brother.

पुनः हार्दिक स्वागत छ कार्यक्रममा। सुन्नुभयो तिन पाते डाँडा खाटेर गीत सँगै गीत फेरि स्वागत गरे ल तपाईँ सुन्दै हुनुहुन्छ खुलुङ्गा जिल्लाकै पहिलो समुदायिक रेडियो आफ्नो फर्म 104.8 मेगाहर्ज इन्टरनेट अनलाइन www.afnofm.org मार्फत कार्यक्रम सुनिरहनु भएको छ। र कार्यक्रममा म छु तपाईँको साथमा कार्यक्रम सञ्चालिका मेनुका स्वस्थ पुनः तपाईँको रेडियो सेटमा उपस्थित भइसकेको छु। र यो कार्यक्रम हरेक तपाईँले हप्ताको मङ्गलबार 9 बजेको नेपाल खबरपछि 10 बजेसम्म सुन्दै आउनु भएको कार्यक्रम हो। र कार्यक्रमलाई लिएर आउने गर्दछौँ हामी र आज पनि अतिथिको रूपमा उपस्थित भएको छु आइदामा। र तपाईँले यो कार्यक्रमलाई सुनिरहनु भएको छ डिना ठाकरे, तपाईँले फोन गर्न सक्नुहुन्छ 97-62-44-007 यो नम्बरमा कल गरेर तपाईँलाई मनपर्ने गीत रोज्न सक्नुहुन्छ र तपाईँले रोज्नु भएको गीत तपाईँको लागि बजाउनेछु अनि साथी सङ्गीहरूलाई समर्पण पनि गर्न सक्नुहुनेछ भन्छु है। त कल गर्ने नम्बर 97-62-44-007 रहेको छ। कार्यक्रम रहेको छ रमाइलो रिमिक्स र यतिखेर तपाईँले हामीलाई फेसबुकबाट पनि लाइभ सुनिरहनु भएको छ अनि हेरिरहनु भएको छ, केही कमेन्ट प्राप्त छन् ती कमेन्टलाई म लिन्छु अनि कार्यक्रममा गीत राख्नेछु। हजुर गुड मर्निङ, म तिनजुनी मिडिया ग्रुपको मेम्बर तेह्रथुम गोफेदाबाट लेख्नु भएको छ कमल श्रेष्ठ। यस कार्यक्रम मार्फत चाहिँ गीत सुनाउनु पर्दा साथीहरू देवास कोठा, मनोज भुजेल, लोकेन थेक्लिन निम्बुको लागि, क्षेत्री योगीको लागि, मिडिया प्रेमी निर्मला वनिम लगायत सबैजनालाई सम्झिरहेको छु भनेर लेख्नु भएको छ। थ्याङ्क यू सो मच भन्छु ल मेसेजको लागि। गुड मर्निङ मिसियल भनेर लेख्नु भएको छ राई राई राईजी लेख्नु भएको छ, नाम चाहिँ के कुनै राई हुनुहुँदो रहेछ। नमस्ते दिदी, सुन्दैछु है सिकेजे जाँदै लाइभबाट भनेर स्नेहा चामलिङ खोटाङबाट लेख्नुभएको रहेछ। सिकेजी भनेको चाहिँ कता हो भन्छु है। त्यसै गरी गुड मर्निङ नाना तामाङ नि सुहाना कटुन्जेबाट भनेर लेख्नु भएको छ। गुड मर्निङ दिदी, कोमल खड्का ओखलढुङ्गाबाट अब बज्ने गीत मार्फत सबैजनाको लागि भनेर लेख्नु भएको छ। मिस यु, म चाहिँ हो हजारमान राई फ्रम उदयपुर राइट नाउ चाहिँ युएईबाट भनेर लेख्नु भएको छ। हजुरलाई पनि धेरै धेरै धन्यवाद भन्छु ल मेसेज को लागि। त्यसै गरी गुड मर्निङ दर्शन, नमस्ते मिस यु अल माई फ्रेन्ड भनेर सुजन बुजेल खोटाङ्गे भाइले लेख्नु भएको छ। नमस्ते हजुर भनेर लेख्नु भएको छ। तामाङ प्रतापजीले लेख्नु भएको छ भने मिस यु अल भनेर भूमिका राईले लेख्नु भएको छ। हेलो जुरली दर्शन, नमस्ते म पनि सुन्दैछु खोटाङ ओखलढुङ्गाको दियालीबाट हो जमुन आले सम्पूर्ण सबैजनालाई सम्झिरहेको छु भनेर लेख्नु भएको छ। थ्याङ्क यू सो मच भन्छु ल। यसले पनि दिलाई नगरी हामी अर्को गीत सुन्नतर्फ लाग्नेछौँ। तपाईँको लागि नम्बर 2 को गीत राख्नतर्फ लागे ल, सुन्दै गर्नुहोस्, इन्जोय गर्दै गर्नुहोस्। यसपछि म तपाईँको रेडियो सेटमा पुनः उपस्थित हुने नै छु। नम्बर 2 को गीत को हो त्यो भन्ने गीत राखेको छ, सुन्दै गर्नुहोस्।

हार्दिक स्वागत छ कि सुन्नुभयो कि सँगै फेरि पनि स्वागत गए तपाईँ सुन्दै हुनुहुन्छ खुलुङ्गे आज लागि पहिलो समुदायको रेडियो आफ्नो कार्यक्रम रहेको छ रमाइलो रिमिक्स रमाइलो रिमिक्समा रमाइलो रिमिक्स गीत बजिरहेको छ र तपाईँले कल गर्ने नम्बर 9762447077 यो नम्बरमा कल गर्न सक्नुहुन्छ भने आज एउटा मात्र कल आएको छ अहिलेसम्म र त्योभन्दा बाहेक कल आएको छैन र पक्कै पनि व्यस्त हुनुहुन्छ होला मस्त रहनु भएको होला आज भोलि फोन कल गर्नुभन्दा पनि विशेष गरी म्यासेज गर्न नै सजिलो हुन्छ धेरैजनालाई त्यसैले म्यासेज पनि गरिरहनु भएको छ लेख्नु भएको छ गुड मर्निङ दिदी नमस्ते भनेर दिपेश देवानले लेख्नु भएको छ नमस्कार सिस्टर म पनि सुन्दैछु खोटाङबाट सुशीला आले मगेर मिस यु अल माई फ्रेन्ड भनेर लेख्नु भएको छ हजुरलाई धेरै धेरै धन्यवाद भन्न चाहे कार्यक्रम मार्फत त्यसै गरी अर्को साथी हुनुहुन्छ म्यासेज गर्नुभएको छ हामीलाई सुपर जोले मेनुका दि आराम हुनुहुन्छ खुट्टाङको टिममा हाल चाहिँ काठमाडौँबाट जमुना मगर लाइभ मार्फत सुनिरहेको छु बज्ने गीत हजुरको लागि घर फ्यामिलीको लागि सबैजनालाई माया सम्झना भनेर लेख्नु भएको छ हेलो जोले दर्शन म पनि मजाले सुनिरहेको छु खोलुङ्गाको दियालीबाट गङ्गा आले मगर हो सम्पूर्ण साथीहरूलाई चाहिँ मिठो माया सम्झना माया भन्ने छुट्टिएर भन्नुभएको छ थ्याङ्क यू सो मच गङ्गा जमुनाले मेसेज गर्नुभएको छ तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद अहिले पनि ढिला नगरी हामी अर्को गीत सुन्नतर्फ लाग्नेछौँ तपाईँको लागि राख्दैछु अर्को गीत यानि कि नम्बर 3 गीतलाई नै सुन्दै गर्नुहोस् मुसु मुसु हाँसी देऊ न लै लै भन्ने गीत राखेको छ सुनेर इन्जोय गर्दै गर्नुलाई यसपछि फेरि पनि तपाईँको रेडियो सेटमा उपस्थित हुनेछु अर्को गीतको साथमा सुन्दै गर्नुहोस्

हार्दिक स्वागत छ अन्तिम चरणमा उपस्थित भएको. सो थ्याङ्क यू सो मच सबैजनालाई कार्यक्रममा आइदिनु भएको लागि मेसेज मार्फत. अन्तिम कलरको रूपमा साथी आउनुभएको छ.

अखिल अनि काठमाडौँको खबर के छ सुनाइदिनुहोस् न। यहाँ पनि यस्तै छ, हिजोदेखि घाम खासै लागेको छैन, धुम्मिरहेको छ, पानी परिरहेकै छ, दिनकै दिन यस्तै यस्तै भइरहेछ। हजुर, खाना भइसक्यो, हजुरको के भयो? ए ल, त्यसो भए शुभ रहोस् दिन। अन्तिममा आउनुभएको छ, गीत रुज्न पाउनु भएन, नम्बर चारको गीत तपाईँको लागि रहेको छ, कसलाई सम्झिनुहुन्छ गीत मार्फत?

ओके ब भाइ, थ्याङ्क यू सो मच. प्रेमिसा हुनुहुन्थ्यो, काठमाडौँबाट आउनुभएको थियो. धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहे कार्यक्रममा दिनुभएको लागि. उहाँसँग पनि छुट्टिन्छु. गुड मर्निङ सिस्टर मिसाल भनेर स्वर्णिमा राईले लेख्नुभएको छ भने पुनम सुनवारले पनि मिस आर माई फ्रेन्ड भनेर लेख्नुभएको छ. र त्यसै गरी गुड मर्निङ पाकिस्तानबाट सुन्दैछु भनेर लेख्नुभएको रहेछ. युङ मिस बब्बर हा हाफिज बब्बरजीले लेख्नुभएको रहेछ. थ्याङ्क यू सो मच भन्छु ल म्यासेजको लागि. अन्तिममा नम्बर 4 गीतलाई छाड्दै पनि म पनि बिदा हुन्छु. तपाईँहरूको बाँकी समय एकदमै शुभ रहोस् र हामी फेरि पनि भेट्नेछौँ भन्दै अन्तिममा तपाईँहरूको लागि गीतलाई छाड्दै बिदा भए. बाँकी समय शुभ रहोस्.

0: आफ्नै फिल्म टाइम चेक।
1: अहिले बिहानको 10 बजे
2: टाइम चेक का साथमा ओम दयाल सुनसादी उद्योग तथा भाडा पसल सिद्धिचरण नगरपालिका 11 बाल मन्दिर माथि ओखलढुङ्गा।
3: नेपालीको स्पन्दन बनेर धड्किएको छ संचार माध्यमको जगतमा गगन बनेर युगकवि सिद्धिचरण श्रेष्ठको जन्मथलो ओखलढुङ्गा जिल्लाको पहिलो सामुदायिक रेडियो 104.8 MHz तपाईँहरूकै घर आँगनमा घन्किएको छ।
4: मानव विकास तथा सामुदायिक सेवाद्वारा सञ्चालित आफ्नो एफएम उक्काली ओरालीको यात्रामा मेलापातमा अनि घर घरमा सुख दुःखको साथी बनेर हरपल अब तपाईँकै साथमा रहनेछ।
5: बिस वर्ष भइसकेछ झन्डै मैले आफैलाई गुमाएको। डिप्रेसनको कारण म आत्महत्यासम्म पुग्न लागेको थिएँ। धन्न मसँग मलाई बुझ्ने साथी थियो। मैले सबै आफ्नो समस्या उसलाई सुनाए। समयमै परामर्श उपचार भयो र म आज यहाँ छु। अहिले थाहा पाएँ आत्महत्या गर्नु महापाप रहेछ र जीवन ईश्वरको सबैभन्दा सुन्दर अनि अमूल्य उपहार। आजभोलि आत्महत्याको घटनाहरू सुन्दा झस्कन्छु र लाग्छ उनीहरूले पनि मैले जस्तै उपचार पाएको भए जीवन गुमाउने थिएनन् होला। म बाँचेर पो संसार देख्न अनि समाजलाई योगदान दिन पाएकोमा खुसी छु। आत्महत्याको मुख्य कारण मानसिक स्वास्थ्य समस्या हो। यस्ता मानिसहरूको विशेष ख्याल गरौं र आत्महत्या गर्नबाट बचाउ। समुदायको हितको लागि आफ्नो एफएम ओखलढुङ्गा।
6: अपाङ्गता भएका व्यक्तिहरू अन्य व्यक्ति भन्दा बढी मानसिक समस्याबाट ग्रसित भएको पाइन्छ। उनीहरूलाई समयमै आवश्यक सल्लाह तथा परामर्श दिन सकेमा आफैले पनि मनोसामाजिक स्वास्थ्य समस्यालाई सन्तुलनमा राख्न सक्दछन्। यस्तो वातावरण सृजना गर्नका लागि परिवारका सदस्यहरूको महत्वपूर्ण भूमिका हुन्छ। समुदायले समेत उचित सहयोग, सम्मान र परामर्श दिन सकेमा अपाङ्गता भएका व्यक्तिहरूको मानसिक स्वास्थ्य समस्या सहजै न्यूनीकरण गर्न सकिन्छ। तसर्थ अपाङ्गता भएका व्यक्तिहरूको मानसिक स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउन तपाईँ हामी सबैले हातेमालो गरी उनीहरूलाई सम्मान र सहयोग गरौं।
7: समुदायको हितको लागि आफ्नो फिल्म ओखलढुङ्गाद्वारा जनहितमा जारी सन्देश।
1: एन्जिला, तिमीले त कस्तो राम्रो राम्रो डिजाइनको गहना फेरिरहेको हौ। होइन, कुन पसलबाट किन्छौ?
8: दयाल सुनसादी उद्योगबाट ल्याउँछु नि। त्यहाँ त जस्तो सुकै डिजाइनमा पनि गरगहना किनबेच गरिन्छ नि।
1: ए हो र, त्यसो त म पनि अब दयाल सुनसादी उद्योगमै जान्छु। एउटा सानो डिजाइनमा सिक्री, औठी अनि आमाको लागि पुरानो डिजाइनमा मालबाडी, दिदीको लागि मङ्गलसूत्र पनि बनाउनु छ। लौ म त लागे है दयाल सुनसादी उद्योगतिर।
8: हाम्रा सेवाहरू
1: अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका सुनचादीका गरगहना बनाइन्छ।
8: पुरानोसँग नयाँ सट्टापट्टा गरिन्छ।
1: बिना रसायन गहना बनाइन्छ।
8: बनाइराखेकै रेडिमेड गरगहना पनि पाइन्छ।
1: प्रोप्राइटर भेष बहादुर दयाल, बेलकुमारी दयाल। मोबाइल नम्बर 9842939306 9842939306 र 9842805584। दयाल सुनचादी उद्योग, सिद्धिचरण नगरपालिका 12 हुलाकटोल ओखलढुङ्गा।
9: तपाईँलाई घरको लागि एल्मुनियमको झ्याल ढोका चाहिएको छ? चाहिएको छ भने सम्पर्क गर्नुहोस् होम्स एल्मुनियम एन्ड डेकोरलाई।
10: आउनुहोस्, यहाँ घरका लागि चाहिने एल्मुनियम ढोका, झ्याल, पल सिलिङ, कार्पेट, पर्दा, सिसा साथै एल्मुनियम सम्बन्धी सम्पूर्ण काम गरिन्छ। प्रोप्राइटर चुरालाल श्रेष्ठ।
9: सम्पर्क नम्बर 9862595127 र 0637520396।
10: होम्स एल्मुनियम एन्ड डेकोर, सिद्धिचरण नगरपालिका 11 मिलन चौक ओखलढुङ्गा।
11: माया, तिम्रो बगैँचा त कस्तो राम्रो भएछ। कसरी यति सुन्दर बनायो है? मेरो पनि कार्यालय सँगै आफ्नै घर पनि निर्माण सम्पन्न हुन लाग्यो। यस्तै सुन्दर बगैँचाले सजाउने अनि मेरो पुर्ख्यौली बाजु जमिनमा फलफुलको बिरुवा रोप्ने सोच्दैछु। कहाँ पाइन्छ होला यो सबै सुविधा?
9: ल, तिमीलाई थाहा छैन यो सबै काम त ओखलढुङ्गाकै पहिलो इन्दिरा नर्सरी तथा कृषि फर्मले गरिदिइहाल्छ नि। त्यहाँ सजावटका लागि फुलहरू, मनी प्लान्ट, धुपी, कटहर, लिची, हरुबरु लगायतका सबै किसिमका बिरुवाहरू सुपथ मूल्यमा पाइन्छ।
11: ए ल, कस्तो राम्रो सेवा दिने रहेछ। कसरी काठमाडौँबाट फुलहरू ल्याउने होला भनेर चिन्तित थिए। ल, मलाई सम्पर्क नम्बर देऊ त, म नि बुझिहाल्न पर्यो।
9: 9846633325 र 9919596026 सिधै इन्दिरा खतिवडालाई सम्पर्क गर्न सकिन्छ।
11: इन्दिरा नर्सरी तथा कृषि फार्म, सिद्धिचरण नगरपालिका 4 रुम्जटार र सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा। वर्षायाम सुरु भएसँगै पानीका मुहानहरू दूषित हुने जोखिम बढ्छ। दूषित पानीले झाडा पोखला, हैजा, टाइफाइड लगायतका रोग निम्त्याउन सक्छ।
0: त्यसैले पिउने पानीलाई कम्तीमा 3 मिनट उमालेर, फिल्टर गरेर वा क्लोरिन प्रयोग गरी शुद्ध बनाएर मात्र प्रयोग गरौँ।
9: पानीको मुहान वरपर फोहोर नगर्ने, पशु चौपाया प्रवेश गर्न नदिने र नियमित सरसफाई गर्ने पानी बसालौ।
0: स्वच्छ मुहान, शुद्ध पानी र स्वस्थ परिवारका लागि सबैको सहभागिता आवश्यक छ।
11: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ओखलढुङ्गा।
7: मानसिक स्वास्थ्य बिना स्वास्थ्य जीवन सम्भव छैन। आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या भएका व्यक्तिहरूले अन्य व्यक्ति सरह मर्यादापूर्ण जीवन बाँच्न अधिकार प्रयोग गर्ने वातावरण बनाउनका लागि सहकार्य गरौ।
6: समुदायको हितको लागि आफ्नो एफएम ओखलढुङ्गाद्वारा जनहितमा जारी सन्देश।
12: बलात्कार, कुटपिट, गाली गलोज, मानसिक यातना या कुनै पनि किसिमका लैङ्गिकताका आधारमा भएका हिंसाहरूलाई लैङ्गिक हिंसा भनिन्छ। यस्ता कुनै पनि किसिमका घटनाहरू महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पुरुषलाई भएमा त्यस्ता प्रभावितलाई जिल्ला अस्पताल ओखलढुङ्गाको ओसिएमसीमा निशुल्क रूपमा गोपनीयताका साथ स्वास्थ्य र कानुनी सेवा प्रदान गरिन्छ।
9: थप जानकारीको लागि ओसिएमसीको फोन नम्बर 9952082488 सम्पर्क गर्न सक्नुहुनेछ।
2: के तपाईँ स्वास्थ्य उपचार गराउने ठाउँको खोजीमा हुनुहुन्छ?
13: यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
2: रुम्जाटार पोलिक्लिनिक एन्ड डायलोसिस सेन्टर प्राली।
14: हाम्रा सेवाहरू दैनिक बिरामी जाँच सेवा,
15: मुटु, मृगौला र कलेजो सम्बन्धी विशेष ल्याब सेवा,
13: एक्सरे सेवा,
14: 24 घण्टा इमर्जेन्सी सेवा,
15: एमसीएच सेवा, परिवार नियोजन सेवा
13: एवं पशु तथा पन्छीको औषधि समेत पाइन्छ।
14: साथै 50-70 जनाको एकै पटक तालिम प्रदान गर्न सकिने तालिम हलको व्यवस्था सँगै खाना तथा बासको व्यवस्था तथा गाडी रिजर्भको व्यवस्था गरिएको छ।
2: सम्पर्क पद्मा मेडिकल हल, सिद्धिचरण नगरपालिका 4 रुम्जाटार, ओखलढुङ्गा। फोन नम्बर 0375401124। के तपाईँ स्वास्थ्य उपचार गराउने ठाउँको खोजीमा हुनुहुन्छ?
13: यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
2: रुम्जाटार पोलिक्लिनिक एन्ड डायलोसिस सेन्टर प्राली।
14: सेवाहरू दैनिक बिरामी जाँच सेवा,
15: मुटु, मृगौला र कलेजो सम्बन्धी विशेष ल्याब सेवा,
13: एक्सरे सेवा,
14: 24 घण्टा इमर्जेन्सी सेवा,
15: एमसीएच सेवा, परिवार नियोजन सेवा
13: एवं पशु तथा पन्छीको औषधि समेत पाइन्छ।
14: साथै 50-70 जनाको एकै पटक तालिम प्रदान गर्न सकिने तालिम हलको व्यवस्था सँगै खाना तथा बासको व्यवस्था तथा गाडी रिजर्भको व्यवस्था गरिएको छ।
2: सम्पर्क पद्मा मेडिकल हल, सिद्धिचरण नगरपालिका 4 रुम्जाटार, ओखलढुङ्गा। फोन नम्बर 0375401124।
5: बिस वर्ष भइसकेछ झन्डै मैले आफैलाई गुमाएको। डिप्रेसनको कारण म आत्महत्यासम्म पुग्न लागेको थिएँ। धन्न मसँग मलाई बुझ्ने साथी थियो। मैले सबै आफ्नो समस्या उसलाई सुनाएँ। समयमै परामर्श उपचार भयो र म आज यहाँ छु। अहिले थाहा पाएँ आत्महत्या गर्नु महापाप रहेछ र जीवन ईश्वरको सबैभन्दा सुन्दर अनि अमूल्य उपहार। आजभोलि आत्महत्याको घटनाहरू सुन्दा झस्कन्छु र लाग्छ उनीहरूले पनि मैले जस्तै उपचार पाएको भए जीवन गुमाउने थिएनन् होला। म बाँचेर पो संसार देख्न अनि समाजलाई योगदान दिन पाएकोमा खुसी छु। आत्महत्याको मुख्य कारण मानसिक स्वास्थ्य समस्या हो। यस्ता मानिसहरूको विशेष ख्याल गरौं र आत्महत्या गर्नबाट बचाऊ। समुदायको हितको लागि आफ्ना फेम ओखलढुङ्गा।
12: बलात्कार, कुटपिट, गाली गलोज, मानसिक यातना या कुनै पनि किसिमका लैङ्गिकताका आधारमा भएका हिंसाहरूलाई लैङ्गिक हिंसा भनिन्छ। यस्ता कुनै पनि किसिमका घटनाहरू महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पुरुषलाई भएमा त्यस्ता प्रभावितलाई जिल्ला अस्पताल ओखलढुङ्गाको ओसिएमसीमा निशुल्क रूपमा गोपनीयताका साथ स्वास्थ्य र कानुनी सेवा प्रदान गरिन्छ।
16: थप जानकारीको लागि ओसिएमसीको फोन नम्बर 9852024888 मा सम्पर्क गर्न सक्नुहुनेछ।
9: तपाईँलाई घरको लागि एल्मुनियमको झ्याल ढोका चाहिएको छ भने सम्पर्क गर्नुहोस् होम्स एल्मुनियम एन्ड डेकोरलाई।
10: आउनुहोस्, यहाँ घरका लागि चाहिने आल्मुनियम ढोका, झ्याल, पल सिलिङ, कार्पेट, पर्दा, सिसा साथै आल्मुनियम सम्बन्धी सम्पूर्ण काम गरिन्छ। प्रोपाइटर चुरालाल श्रेष्ठ।
9: सम्पर्क नम्बर 9862595127 र 0335203690।
10: होम्स आल्मुनियम एन्ड डेकोर, सिद्धिचरण नगरपालिका 11 मिलन चौक, ओखलढुङ्गा।
11: माया, तिम्रो बगैँचा त कस्तो राम्रो भएछ, कसरी यति सुन्दर बनायो है। मेरो पनि कार्यालय सँगै आफ्नै घर पनि निर्माण सम्पन्न हुन लाग्यो। यस्तै सुन्दर बगैँचाले सजाउने अनि मेरो पुर्ख्यौली बाजु जमिनमा फलफुलको बिरुवा रोप्ने सोच्दैछु। कहाँ पाइन्छ होला यो सबै सुविधा?
16: ल, तिमीलाई थाहा छैन, यो सबै काम त ओखलढुङ्गाकै पहिलो इन्दिरा नर्सरी तथा कृषि फर्मले गरिदिइहाल्छ नि। त्यहाँ सजावटका लागि फुलहरू, मनी प्लान्ट, धुपी, कटहर, लिची, हरोबरो लगायतका सबै किसिमका बिरुवाहरू सुपथ मूल्यमा पाइन्छ।
11: ए ल, कस्तो राम्रो सेवा दिने रहेछ। कसरी काठमाडौँबाट फुलहरू ल्याउने होला भनेर चिन्तित थिए। ल, मलाई सम्पर्क नम्बर देऊ त, म नि बुझिहाल्न पर्यो।
16: 9046663325 र 9919596 मा सिधै इन्दिरा खतिवडालाई सम्पर्क गर्न सकिन्छ।
11: इन्दिरा नर्सरी तथा कृषि फार्म, सिद्धिचरण नगरपालिका 4 रुम्जटार र सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा, ओखलढुङ्गा।
17: वर्षायाम सुरु भएसँगै पानीका मुहानहरू दूषित हुने जोखिम बढ्छ। दूषित पानीले झाडा पोखला, हैजा, टाइफाइड लगायतका रोग निम्त्याउन सक्छ।
0: त्यसैले पिउने पानीलाई कम्तीमा 3 मिनट उमालेर, फिल्टर गरेर वा क्लोरिन प्रयोग गरी शुद्ध बनाएर मात्र प्रयोग गरौँ।
16: पानीको मुहान वरपर फोहोर नगर्ने, पशु चौपाया प्रवेश गर्न नदिने र नियमित सरसफाई गर्ने पानी बसालौँ।
0: स्वच्छ मुहान, शुद्ध पानी र स्वस्थ परिवारका लागि सबैको सहभागिता आवश्यक छ।
17: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, ओखलढुङ्गा।
18: भूकम्प जहिले र जति बेला पनि आउन सक्छ,
9: त्यसैले भूकम्पको समयमा लिएर हिँड्ने झटपट झोला तयारी अवस्थामा राख्नु पर्छ। झोलामा टर्च लाइट, रेडियो, एक दिनका लागि पुग्ने चिउरा तथा तयारी सुक्खा खाना, खाने पानीको बोतल, जरुरी औषधिहरू र आफ्नो कागजातको फोटोकपीहरू राख्न सकिन्छ।
18: भूकम्प गएपछिको समयमा टेलिफोन सञ्जाल व्यस्त रहने भएकोले सकभर मोबाइलबाट टेक्स्ट सन्देशहरू आदान प्रदान गर्नु पर्दछ।
9: चर्किएका तथा भत्किएका घर एवं अन्य संरचनाभित्र नबस्ने, किनभने भूकम्पका पराकम्पले यस्ता संरचनाहरू भत्काएर जनधनको थप क्षति हुन सक्छ।
18: भूकम्पको समयमा खस्ने वस्तुहरू फर्निचर, फोटो फ्रेम, सजावटका वस्तु, पुस्तक र्याक, ग्यास सिलिन्डर जस्ता सामग्रीहरू ठिकसँग राख्नु पर्दछ।
9: भूकम्प आएको बेला सुरक्षित रहन घुँडा टेकेर गुडुल किने, यदि ओत लाग्ने ठाउँ छैन भने आफ्नो टाउको र घाँटीलाई सुरक्षित राख्नु पर्छ।
18: जब भूकम्प रोकिन्छ, आगलागी, पहिरो, ढुङ्गाहरू खस्नु, बाढी जस्ता जोखिमहरू हुने भएकोले जोखिम कम गर्नका लागि सावधानी अपनाउनु पर्दछ।
9: भूकम्प आएको बेला चिच्याउनु हुँदैन, शान्त रहनु पर्छ।
18: प्राकृतिक रूपमा भूकम्प जाँदा आफैमा दञ्जनको क्षति हुँदैन, तर कमजोर संरचना र सचेतनाको अभाव जस्ता असुरक्षित प्रचलनहरूका कारण जनधनको क्षति हुने भएकोले सचेत रहनु पर्दछ।
16: यदि भूकम्प आयो र सहयोग चाहिएमा ओखलढुङ्गाको निम्न फोन नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ।
18: नेपाल रेड क्रस सोसाइटीको फोन नम्बर 037-520-178,
16: जिल्ला प्रशासन कार्यालय 037-520-133,
18: जिल्ला प्रहरी कार्यालयको नम्बर 9852-88-90-50।
16: समुदायको हितको लागि आफ्नो एफएम परिवार ओखलढुङ्गा।
2: अब तपाईका रोजाइका गीत तपाईकै एसएमएस मार्फत मात्र कार्यक्रम अनुरोध संगीतमा हरेक बिहान 10-11 बजेसम्म आफ्नो एफएम 104.8 मेगाहर्जमा कार्यक्रम अनुरोध संगीत गीत सुन्न र सुनाउनको लागि आफ्नो मोबाइल उठाउनुहोस् र एसएमएस गर्नुहोस्। BDR टाइप गरेर एक स्पेस दिनुहोस्, स्मल लेटरमा AS लेख्नुहोस् अनि एक स्पेस दिएर तपाईँको नाम र तपाईँले रोजेको गीत लेख्नुहोस्। तपाईँले सुनाउन चाहनु भएका साथीहरूको नाम लेख्नुहोस् र पठाउनुहोस् 37799 मा। कार्यक्रम अनुरोध संगीत।

नमस्कार, स्वागत छ कार्यक्रम अनुरोध संगीतमा। तपाईँ सुन्दै हुनुहुन्छ ओखलढुङ्गा जिल्लाकै पहिलो सामुदायिक रेडियो आफ्नो एफएम 104.8 मेगाहर्ज र इन्टरनेट अनलाइन www.afnoefm.org मार्फत र चितवन जिल्लामा सञ्चालित आफ्नो एफएम 87.6 मेगाहर्ज मार्फत एकैसाथ कार्यक्रम अनुरोध संगीतलाई लिएर म मनिषा खत्री तपाईँहरूको माझमा उपस्थित भइसकेको छु। कार्यक्रम अनुरोध संगीत हरेक बिहान 10 बजेदेखि 11 बजेसम्म आउने गर्दछ, फरक दिन फरक प्रस्तुताको साथमा। आज भने मंगलबारको दिन म उपस्थित भइसकेको छु, जसका लागि तपाईँले म्यासेज गर्न सक्नुहुनेछ हाम्रो फेसबुक आइडी आफ्नो एफएम ओखलढुङ्गा नेपालीमा रहेको एउटा स्टाटस साथै लाइभसम्म गरेको छु र कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ। अब भने कार्यक्रमको सुरुवाती चरणमा म आफ्नै रोजाइको गीत राख्नेछु। गीत पश्चात तपाईँहरूको माझमा उपस्थित हुने नै छु।

गीत पश्चात फेरि पनि उपस्थित भइसकेको छु। अब ढिला नगरी प्राप्त म्यासेजलाई अघान्छु। लेख्नुहुन्छ, आज मलाई भगवान भण्डारी र विष्णु माझीको आवाजमा रहेको लोक भाका दिलको ढोका बन भन्ने लोक भाका यदि मिल्छ भने प्लिज प्लिज बजाइदिनुहोस् न ल सिस्टर। हेलो हजुर, नमस्कार, म तिन्जुरे मिडिया ग्रुपको सदस्य तेह्रथुम फेदौवाबाट कमल श्रेष्ठ यस कार्यक्रम मार्फत अब बज्ने गीत सुनाउनु पर्दा साथीहरू देव बास्कोटा, मनोज भुजेल, छुचे आरती लिम्बू, लोक्ने थोक्ने लिम्बू, यसै गरी लेख्नुहुन्छ मिडिया प्रेमी निर्मला वानेम, टिकाराम सुनवार, मेनुका मुखिया लगायत सम्पूर्ण साथीहरूलाई अब बज्ने गीत मार्फत मजाले इन्जोय लिनुहोला भन्दै बिदा हुन्छु। ओके बाबाई भनेर म्यासेज गर्नुभएको छ, म्यासेजको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यसै गरी लेख्नुहुन्छ दर्शन, नमस्कार, म टिकाराम सुनवार रामेछाप घर भए हाल काठमाडौँबाट प्रोग्राम मार्फत सम्झाउनु पर्दा साथीहरू साना कन्तवा, मिडिया प्रेमी निर्मला वानेम, राजगले मगर, शर्मिला सरु मगर, गायल अभिरमान सुनवार, मुना मुखिया, अवागिनी रैनी, युनिसाल, टिका आइडो, सजना माझी, सजना बुद्धिवीर तामाङ, दिलदुखी रिया, सरस्वती खत्री, मनको साथी जीवन कार्की लगायत सम्पूर्ण साथीहरूलाई भन्दै छुट्टिन्छु भनेर धेरै साथीको नाम मेन्सन गर्नुभएको छ। म्यासेजको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यसै गरी लेख्नुहुन्छ स्वर्णिम राई, गुड मर्निङ, मिस यु अल भनेर म्यासेज गर्नुभएको छ। म्यासेजको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यसै गरी म्यासेज गर्नुहुन्छ, नमस्ते, म ढकाल धर्मराज दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई गोविन्द पौडेलको सातै जुनी बोलको गीत बजाइदिनुहोस् ल। आज जन्मदिन मनाउने मेरी बुहारी नानी सावित्रा ढकाल र सानो भतिज नामसाङ तुम्बा तुम्बा फेर झापाकी साथी मिसिङ रेवातलाई जन्मदिनको शुभकामना, सबैमा शुभ दिनको कामना, मिठो सम्झना भनेर म्यासेज गर्नुभएको छ। म्यासेजको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यसै गरी म्यासेज लेख्नुहुन्छ, मिस यु अल माई फ्रेन्ड फ्रम सङ्खुवा सभा भनेर लिम्बू विजयले म्यासेज गर्नुभएको छ। म्यासेजको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अब कार्यक्रममा फेरि पनि गीत राख्ने बेला भइसकेको छ। गीत पश्चात तपाईँहरूको माझमा फेरि पनि उपस्थित हुने नै छु। अहिलेलाई भने यो गीत तपाईँहरूको लागि

गीत पश्चात फेरि पनि उपस्थित भइसकेको छु र तपाईँ म्यासेज गर्न बाँकी हुनुहुन्छ भने म्यासेज गर्नुहोस् भन्न चाहन्छु। यसो त तपाईँ सुन्दै हुनुहुन्छ ओखलढुङ्गा जिल्लाकै पहिलो सामुदायिक रेडियो आफ्नो एफएम 104.8 मेगाहर्ज र इन्टरनेट अनलाइन www.afnoefm.org मार्फत संसारभरिकै साथ सुनिरहनु भएको छ भने सामाजिक सञ्जालबाट पनि सुनिरहनु भएको छ। र अब भने ढिला नगरी प्राप्त म्यासेजलाई अगाडि बढाउन चाहन्छु र यदि म्यासेज गर्न बाँकी हुनुहुन्छ भने म्यासेज गर्दै गर्नुहोला भन्न चाहन्छु र तपाईँहरूको गीत क्रमशः बजाउनेछु भन्दै अब ढिला नगरी प्राप्त म्यासेजलाई लिन्छु। लेख्नुहुन्छ बिना मगर मिस यु अल भनेर म्यासेज गर्नुभएको छ, म्यासेजको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अपकमिङ सङ डेडिकेट अल फ्रेन्ड्स भनेर जनक र रैजली मगरले म्यासेज गर्नुभएको छ, म्यासेजको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यसै गरी लेख्नुहुन्छ सलिमा नछरिङले मिस यु अल भन्नुभएको छ, म्यासेजको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यसै गरी लेख्नुहुन्छ हेलो सिस गुड मर्निङ के छ खबर सन्चै हुनुहुन्छ, इट्स मी विष्णु खनाल फ्रम अथ तेह्रथुमबाट प्रोग्राम मार्फत साथीहरू सम्झनु पर्दा मनको साथी जीवन कार्की विनिता दाहाल सुवेदी गगन तेह्रथुमे लिम्बुनी सजा दुर्गा कटवाल पूर्वेली खुसी ममता पोया राजु भण्डारी पुष्पा राई काली कमला ओनेम लिम्बु ढकाल धर्मराज लगाए सम्पूर्णको लागि बज्ने गीत समर्पण गर्न चाहन्छु। बाई बाई भनेर म्यासेज गर्नुभएको छ, म्यासेजको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यसै गरी लेख्नुहुन्छ हेलो नमस्ते सेवारो, म सयात्री मिडिया ग्रुपको मेम्बर कमला अनेम लिम्बु ताप्लेजुङ घर भए हाल कुवेतबाट विशेष गरी प्यारी आमालाई धेरै धेरै माया र सम्झना छ। मेरो आत्मीय साथीहरू सम्झनु पर्दा निर्मला वानेम सन्देश गुरुङ खुसी यमुना विष्ट यसै गरी लेख्नुहुन्छ हरफल रोशनी विष्णु खनाल मुना मुखिया अरुण भण्डारी विपना रुम्जाली अल्का बान्तावा अन्त्यमा प्रोग्राम सुनेर बस्नुहुने सबैमा मिठो सम्झना सहित शुभ दिन भन्न चाहन्छु। बाबाई दी भनेर म्यासेज गर्नुभएको छ र उहाँले धेरै साथीहरूको नाम मेन्सन गर्नुभएको छ, म्यासेजको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यसै गरी लेख्नुहुन्छ हेलो दर्शन नमस्ते, इट्स मी विनोद लजालु फ्रम केटिएम अफ सङ अप कमिङ सङ फ्रेन्डहरू बेस्टु दीपिका आचार्य पूजा युङहाङ एक्सन विराज राई खुसी यमुना विष्ट काली मिना राई र यसै गरी लेख्नुहुन्छ हिमा राई वरुण चञ्चले राई सुरज बराल अल्का बान्तावा लगायत अल फ्रेन्डहरूलाई सुनाउन चाहन्छु भनेर म्यासेज गर्नुभएको छ, म्यासेजको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यसै गरी लेख्नुहुन्छ कमल खड्का ओखलढुङ्गाबाट अब बज्ने सङ अल लाई भनेर म्यासेज गर्नुभएको छ, म्यासेजको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र अब भने फेरि पनि कार्यक्रममा गीत राख्ने बेला भइसकेको छ, गीत पश्चात तपाईँहरूको माझमा उपस्थित हुने नै छु। अहिलेलाई भने यो गीत तपाईँहरूको लागि

गीत पश्चात फेरि पनि उपस्थित भइसकेको छु। अब ढिलान अगाडि प्राप्त म्यासेजलाई अगाडि बढाउन चाहन्छु र कार्यक्रमको अन्तिम अन्तिम छेडमा पनि आइसकेको छु र म्यासेज गर्नुहुन्छ, हेलो गुड मर्निङ सिस्टर, सन्चै हुनुहुन्छ, लङ टाइम पछि आउँदैछु ओखलढुङ्गा खिजीदेम्बा नोहाल सिक्किमबाट। फुदुम शेर्पा, मेरो आज यो आजको यता साथी हस्पिटलसम्म जाँदै हुनुहुन्छ र साथीहरू सम्झनु पर्दा माई हस्बेन्ड निमसाङ शेर्पा अनि मेरो प्यारो भन्दा पनि प्यारो मान छोरा पूर्व पालदे शेर्पालाई धेरै माया अनि सम्झना, मिस यु अल फ्रेन्ड भनेर म्यासेज गर्नुभएको छ। म्यासेजको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यसै गरी लेख्नुहुन्छ, हेलो हाई नमस्ते, के छ खबर, मोडङ खानीपोखरीबाट सिम्पल सरिङ गुरुङ मिल्छ भने सङ आज प्रमोद खरेलको आज तिम्रो जन्मदिन परेको भन्ने गीत बजाइदिनु ल, स्पेसल आज जन्मदिन मनाउने भदैनी एउटा गुरुङ र मिसिङ रिवाद बुनु उषा र पी मगर सम्झना सबैजनामा जन्मदिनको धेरै शुभकामना, ह्याप्पी बर्थडे टु यु डियर फ्रेन्ड बुढा बिगा नवी तामाङ, बेस्ट टु सुदीप बस्नेत, राजगले मगर, तीर्थ राई, हर्फल रोशनी, यसै गरी म्यासेज गर्नुभएको छ कमल मुखिया, गीता लिम्बू, गीता राई लगायत नेम छुटेका सम्पूर्ण साथीहरूलाई आजको दिन शुभ रहोस्, ह्याभ अ गुड डे भनेर धेरै साथीको नाम मेन्सन गर्नुभएको छ। म्यासेजको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु र यसै गरी म्यासेज गर्न बाँकी हुनुहुन्छ भने म्यासेज गर्दै गर्नुहोला भन्न चाहन्छु र यसै गरी लेख्नुहुन्छ, हाई सिस्टर, भेरी गुड मर्निङ, नमस्ते, के छ हजुरको खबर, सन्चै हुनुहुन्छ, रोसा भुटिया टिपिजी अफबाट केटिएमबाट अपकमिङ सङ प्यारी मोटु सन्ध्या थुमाको लागि र साथीहरू, यसै गरी लेख्नुहुन्छ सन्जु शेर्पा, गौतम तामाङ, राम कुमार लिम्बू, दिलदुखी रिया, कला लिम्बू, युगेन लिम्बू एन्ड अल भनेर धेरै साथीको नाम मेन्सन गर्नुभएको छ। म्यासेजको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यसै गरी लेख्नुहुन्छ, नमस्ते नाना, फ्रम सिन्धुलीबाट सुनिसा अम्बुले राई, मिस गर्नु पर्दा चाहिँ तपाईँको लागि मिस यु सानी सलिमा नाछिरिङ मायालु सपना चामलिङ र यसै गरी लेख्नुहुन्छ, बेस्ट टु मनिषा राई, बिनु तामाङ बज तामाङ, दिलु मन्जु राई, बाँकी अल भनेर म्यासेज गर्नुभएको छ। म्यासेजको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यसै गरी म्यासेज गर्न बाँकी हुनुहुन्छ भने म्यासेज गर्दै गर्नुहोला भन्न चाहन्छु र ढिला नगरी प्राप्त म्यासेजलाई अगाडि बढाउन चाहन्छु। राम तिमोथी राप्चाले शुभ दिन बहिनी भनेर म्यासेज गर्नुभएको छ। म्यासेजको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु र मोलुङ तिन हाल सिन्धुपाल्चोकबाट हेर्दैछु भनेर म्यासेज गर्नुभएको छ। म्यासेजको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु र यसै गरी लेख्नुहुन्छ, नमस्ते हजुर, म दुर्गा अम्बुले राई, ओखलढुङ्गा माने भन्ज्याङ तिन उबु घर भए हाल कतारबाट कार्यक्रम सुन्दैछु र अब बज्ने गीत मार्फत कार्यक्रम सुनेर बस्नुहुने सबैलाई समर्पण गर्न चाहन्छु भनेर म्यासेज गर्नुभएको छ। म्यासेजको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यसै गरी लेख्नुहुन्छ, हेलो गुड मर्निङ सिस, म रूपदारबाट विपना मगर, मिस यु अल भनेर
म्यासेज गर्नुभएको छ, म्यासेजको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यसै गरी लेख्नुहुन्छ, गुड मर्निङ दर्शन, नमस्कार दिदी हजुर, म पनि सुन्दैछु खोटाङबाट सुजन भुजेल, फेसबुक लाइभबाट मजाले सुनिरहेको छु, गीत रोज्नु रोजे पनि बन्दैन मेरो लागि, सबैजना साथीहरूलाई एक मुष्टमा मिठो सम्झना, माया, शुभ दिन कामना छ, दिनको कामना छ, बाई बाई भनेर म्यासेज गर्नुभएको छ। म्यासेजको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यसै गरी लेख्नुहुन्छ निश्चल राई, गुड मर्निङ भनेर म्यासेज गर्नुभएको छ, म्यासेजको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यसै गरी लेख्नुहुन्छ हेलो झोले दर्शन दिदी, म पनि सुन्दैछु ओखलढुङ्गा दियालेबाट जमुना आले, सम्पूर्ण साथीहरूमा सम्झना छ भन्दै छुटिन्छु, नमस्ते भनेर म्यासेज गर्नुभएको छ। म्यासेजको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यसै गरी लेख्दै लेख्नुहुन्छ, हेर्दैछु है म यहाँ रमाइलो डाँडाबाट, कति मजाले कार्यक्रम चलाउनुहुन्छ सारी बहिनीले भनेर म्यासेज गर्नुभएको छ। म्यासेजको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु निश्चल राई लाई। र यसै गरी म्यासेज गर्नुहुन्छ, हजुर नानी नमस्ते, नमस्कार, तिजको शुभकामना सहित हेर्दै र सुन्दैछु म तनहुँबाट भनेर तिकु छेत्रीले म्यासेज गर्नुभएको छ। म्यासेजको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यसै गरी लेख्नुहुन्छ म्यासेज, अब बज्ने गीत मार्फत साथीहरू गगन तेह्र थुमे, मनको साथी जीवन कार्की, मिडिया प्रेम

चाहन्छु। रत्न बहादुर थापाले धेरै साथीको नाम मेन्सन गर्नुभएको छ, मेसेजको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यसै गरी लेख्नुहुन्छ, नमस्ते नमस्कार दिदी, म पनि सुन्दैछु खोटाङबाट, सुशीला मगर मिस यु अल फ्रेन्डमा भनेर मेसेज गर्नुभएको छ। मेसेजको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यसै गरी मेसेज गर्नुहुन्छ, हेलो गुड मर्निङ ब्युटिफुल सिस मिस यु अल भनेर मेसेज गर्नुभएको छ मुना मुखिया। मेसेजको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यसै गरी लेख्नुहुन्छ, सिस नमस्ते ओखलढुङ्गा भदौरे हाल केटिएमबाट विनिता मगर अपकमिङ सङ अल भदौरेमा हुनुहुने अललाई मिस यु सो मच भन्दै बाबाई भनेर मेसेज गर्नुभएको छ। मेसेजको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यसै गरी लेख्नुहुन्छ, मेसेज गर्दै गर्नुहोला भन्न चाहन्छु। यसै गरी मेसेज, हेलो इट्स मी मनिषा खतिवडा घर ओखलढुङ्गा भदौरे अहिले केटिएमबाट सुन्दैछु मिस यु अल भनेर मेसेज गर्नुभएको छ। मेसेजको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यसै गरी लेख्नुहुन्छ, नमस्ते नमस्कार हजुर, म पनि सुन्दैछु मोरङको रतुवा माईबाट, आज जन्मदिन मनाउने मिसिङ रेवातलाई जन्मदिनको लाखौँ लाख शुभकामना व्यक्त गर्दछु भनेर मेसेज गर्नुभएको छ। मेसेजको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु, र सकेसम्म चाहिँ एउटैमा मेसेज गरिदिनु भएको भए राम्रो हुन्थ्यो भन्न चाहन्छु। र यसै गरी लेख्नुहुन्छ, नमस्ते दिदी, म पनि सुन्दैछु है बराहा पोखरीबाट, बराहा पोखरी खोटाङ घर भई हाल क्युबतबाट सम्झनु पर्दा फ्रेन्ड्सहरू एन्ड टेक्निसियन मित्र र मेरो घरमा हुनुहुने मेरो भाइ इन्सु राई र रञ्जित राई, सम्झना योजन सबिन तामाङ, बाँकी सबैजनालाई सम्झन्छु है बाबाई भनेर मेसेज गर्नुभएको छ। मेसेजको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यसै गरी मेसेज गर्नुहुन्छ, हेलो सिस गुड मर्निङ, आई एम मुना तामाङ फ्रम सोलुखुम्बुबाट है अल फ्रेन्डलाई भनेर मेसेज गर्नुभएको छ। मेसेजको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र यसै गरी लेख्नुहुन्छ, सेवा छ हजुर, म यता सङ्कुवा सभा धरान देवी दुई तामा पोखरीबाट अर्जुन एका मिस यु अल फ्रेन्ड भनेर मेसेज गर्नुभएको छ। मेसेजको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र अब भने मैले सबै मेसेज लिइसकेको छु भने, गुड मर्निङ दिदी, म पनि सुन्दैछु ओखलढुङ्गाबाट, बिमला भुजेल मिस यु अल भनेर मेसेज गर्नुभएको छ। मेसेजको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अब भने कार्यक्रममा मैले पनि बिदा लिने बेला भइसकेको छ। यतिन्जेलसम्म कार्यक्रम हेरेर सुनेर साथ दिनुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद भन्दै तपाईँहरूकै साथी म मनिषा खत्री बिदा हुन चाहन्छु। र तपाईँहरूको लागि एउटा गीत राख्दै

0: नमस्कार, ओखलढुङ्गा जिल्ला र डडेलधुरा जिल्लाबाट सञ्चालित आफ्ना एफएम 104 थुप्रो 8 मेगाहर्स इन्टरनेट अनलाइन www.afnafm.org मार्फत संसारभर एकैसाथ सुनिरहनु भएको बिहान 11 बजेको न्यूज अपडेटबाट माया राईको स्वागत छ। ऋषि पञ्चमीका दिन आज काठमाडौँको टेकुमा रहेको ऋषेश्वर महादेव मन्दिरमा व्रतालुको घुइँचो लागेको छ। राति 12 बजेदेखि नै दर्शनका लागि मन्दिर खुला गरिएको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर 12ले मन्दिर तथा त्यस आसपास क्षेत्रका सम्पदा स्थलमा सरसफाई, रङरोगन, सड़क बत्ती व्यवस्थापन सहित भेट व्यवस्थापनको काम गरिरहेको छ। प्रारम्भिक स्वास्थ्य जाँच सम्बन्धी शिविर सञ्चालन गरिएको छ। आवश्यक परेमा एम्बुलेन्स सेवा तयारी अवस्थामा राखिएको वडाध्यक्ष बालकृष्ण महर्जनले जानकारी दिनुभयो। रसुवाको भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको आज 3 हप्ता भएको छ। अहिलेसम्म 1395 जनाको शव भेटिएको छ भने 5130 जना सम्पर्कविहीन रहेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार चितवनमा सबैभन्दा धेरै 364 शव भेटिएका छन्। त्यस्तै नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 202, रसुवामा 186, गोर्खामा 77, धादिङमा 72 र तनहुमा 38 छन्। उपचारका क्रममा काठमाडौँमा 2 जनाको ज्यान गएको छ। भेटिएको सबमध्ये 104 वटाको शनाखत भइसकेको छ। बाँकीको पहिचानका लागि डिएनए परीक्षण लगायतका प्रक्रिया अघि बढाइएको प्राधिकरणले जनाएको छ। भारतले नेपाललाई दैनिक 654 मेगावाट बिजुली दिने भएको छ। भारतले ऊर्जा मन्त्रालयले प्रेस विज्ञप्ति मार्फत नेपाललाई आउँदो डिसेम्बर 31 अर्थात पुस 16 गतेसम्म राति 12 बजेदेखि बेलुकी 6 बजेसम्म विद्युत उपलब्ध गराउने निर्णय भएको जनाएको छ। मुजफ्फरपुर पुरु ढल्केबर 400 केबी डबल सर्किट प्रसारण लाइन मार्फत अधिकतम 600 मेगावाट र छकनपुर महेन्द्रनगर 132 केबी सिङ्गल सर्किट प्रसारण मार्फत 54 मेगावाट विद्युत उपलब्ध गराइनेछ। भारतले सन् 2027 जनवरीदेखि हुने विद्युत निर्यात भने सन् 2026 डिसेम्बरमा समीक्षा गरिने उल्लेख गरेको छ। गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयलाई 5 बुधे परिपत्र जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्रेद्वारा जारी परिपत्रमा सेवाग्राहीलाई बिचौलिया मुक्त, छिटो छरितो, सरल र प्रभावकारी रूपमा सेवा प्रवाहका लागि परिपत्र गरेको हो। परिपत्र अनुसार सरकारी कार्यालय वरिपरि सेवाग्राहीलाई सहयोग र सहजीकरण गर्ने नाममा गैर कानूनी रूपमा रकम असुल गर्ने कार्यमा संलग्न हुने व्यक्तिलाई निगरानी गरी कानून बमोजिम कार्यवाहीको व्यवस्था मिलाउन निर्देशन दिएको छ। अब विदेशको खबर। अमेरिकी सर्वोच्च अदालतले आउँदो नोभेम्बरमाथि मध्यवर्ती चुनाव अघि हुलाकबाट गरिने मतदानलाई सीमित पार्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनालाई अस्वीकार गरेको छ। न्यायाधीशले संघीय न्यायाधीशको आदेशलाई सदर गरे जसले अमेरिका हुलाक सेवालाई हुलाकबाट गरिने मतपत्र सम्बन्धी नयाँ नियमहरू लागू गर्नबाट अस्थायी रूपमा रोकेको छ। तर त्यस विषयमा सर्वोच्च अदालतको अन्तिम निर्णय भने आइसकेको छैन। ट्रम्प प्रशासनको योजना अदालतले अस्वीकार गरेपछि लाखौं मतदाताको हुलाक मार्फत मतदान गर्ने अधिकार तत्काल कायम रहने बीबीसीले जनाएको छ। र इङ्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडले न्यूक्यासल युनाइटेडलाई 4-1 पराजित गरेको छ। घरेलु मैदान इङ्ल्यान्ड रोडमा आज भएको खेलमा लिड्सले न्यूक्यासललाई सहजै हराएको हो। लिड्सले एक गोल उपहार पाएको थियो। न्यूक्यासलका लुइस माई लीले खेलको 32 मिनटमा आफ्नै पोस्टमा गोल गरे। त्यसपछि 34 मिनटमा जोटले बोगलले गोल गर्दै लिड्सको अग्रता दोब्बर बनाए। डोमिनिक कार्भर्ट लेभिनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेपछि लिड्सले 3 गोलको अग्रता बनायो। दोस्रो हाफमा नोआ ओकाफोरले अर्को गोल थपे। न्यूक्यासलका बाजुमाना टू रेले 90 मिनटमा सान्तोना गोल फर्काए। यो जितसँगै लिड्स लिगमा अपराजित रहँदै 8 अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ। शीर्ष स्थानमा रहेको आर्सेनल र दोस्रोमा रहेको म्यान्चेस्टर सिटीको समान 12 अङ्क छ। न्यूक्यासल 12 स्थानमा रहेको छ। आफ्ना एफएम 104.8 मेगाहर्ज इन्टरनेट अनलाइन www.afnafm.org मार्फत संसारभरकै साथ सुनिरहनु भएको बिहान 11 बजेको न्यूज अपडेट सकियो। माया राई बिदा हुन्छु। नमस्कार।
1: व्यक्ति स्वयं अपाङ्ग हुँदैन, व्यक्ति यस्तो वातावरणमा बाँचिरहेको हुन्छ त्यो वातावरणलाई चाहिँ अपाङ्गता भनिन्छ। त्यो वातावरण कस्तो हो त भन्दाखेरि व्यक्तिको शारीरिक मानसिक इन्द्रिय र बौद्धिक कार्यगत विचलन र ऊ बाँचेको वातावरणसम्ममा रहेको अवरोधसँगको अन्तर्क्रियाले उसलाई सहभागिताबाट वञ्चित हुनुपर्ने अवस्था सृजना हुन्छ भने त्यस्तो अवस्थालाई अपाङ्गता भनिन्छ र त्यस्तो अवस्थामा बाँचेको व्यक्तिलाई चाहिँ अपाङ्गता भएका व्यक्ति भनेर भनिन्छ।
2: गर्भवतीले जथाभावी औषधि सेवन गर्नाले गर्भपतन गर्नाले आमालाई कुपोषण भएमा विषयुक्त पदार्थ सेवन लामो व्यथा लागेर जन्मन कठिन भएमा जबरजस्ती प्रसुति गराउँदा शिशुमा आघात पुग्दा विभिन्न दुर्घटना लगायतका कारणले अपाङ्गता हुने गर्दछ।
3: अपाङ्गतालाई शारीरिक दृष्टि सम्बन्धी सुनाइ सम्बन्धी श्रवण दृष्टिविहीन स्वर र बोलाइ सम्बन्धी मानसिक वा मनोसामाजिक बौद्धिक अनुवंशीय रक्तस्राव सम्बन्धी अटिजम सम्बन्धी र बहु अपाङ्गता गरी 10 भागमा वर्गीकरण गरिएको छ।
2: अपाङ्गताबाट बच्न नियमित गर्भजात बालबालिकालाई पूर्ण खोप पौष्टिक आहारा गर्भवतीले डाक्टरको प्रिस्क्राइब बिना औषधि सेवन साथै धुम्रपान मद्यपान गर्नु हुँदैन। हरेक हुन सक्ने सम्भावित दुर्घटनाबाट बच्ने र बचाउने स्वास्थ्य संस्थामै प्रसुति गराउनु पर्दछ। यदि अपाङ्गता भइहाले समयमै पहिचान गरी उपचार गर्नुपर्दछ।
3: अपाङ्गता हुनु जीवनै सकिनु होइन, अवसर पाउन सके उनले परिवार समाज र राष्ट्रका लागि महत्वपूर्ण योगदान गर्न सक्छ।
2: मानव विकास तथा सामुदायिक सेवा आफ्ना एफएमको जनहितमा जारी सन्देश।
4: भूकम्प जहिले र जति बेला पनि आउन सक्छ,
5: त्यसैले भूकम्पको समयमा लिएर हिँड्ने झटपट झोला तयारी अवस्थामा राख्नु पर्छ। झोलामा टर्च लाइट, रेडियो, एक दिनका लागि पुग्ने चिउरा तथा तयारी सुक्खा खाना, खाने पानीको बोतल, जरुरी औषधिहरू र आफ्नो कागजातको फोटोकपीहरू राख्न सकिन्छ।
4: भूकम्प गएपछिको समयमा टेलिफोन सञ्जाल व्यस्त रहने भएकोले सकभर मोबाइलबाट टेक्स्ट सन्देशहरू आदान प्रदान गर्नु पर्दछ।
5: चर्किएका तथा भत्किएका घर एवं अन्य संरचनाभित्र नबस्ने, किनभने भूकम्पका पराकम्पले यस्ता संरचनाहरू भत्काएर जनधनको थप क्षति हुन सक्छ।
4: भूकम्पको समयमा खस्ने वस्तुहरू फर्निचर, फोटो फ्रेम, सजावटका वस्तु, पुस्तक र्याक, ग्यास सिलिन्डर जस्ता सामग्रीहरू ठिकसँग राख्नु पर्दछ।
5: भूकम्प आएको बेला सुरक्षित रहन घुँडा टेकेर गुडुल किने, यदि ओत लाग्ने ठाउँ छैन भने आफ्नो टाउको र घाँटीलाई सुरक्षित राख्नु पर्छ।
4: जब भूकम्प रोकिन्छ, आग लागि पहिरो ढुङ्गाहरू खस्नु बाढी जस्ता जोखिमहरू हुने भएकोले जोखिम कम गर्नका लागि सावधानी अपनाउनु पर्दछ।
5: भूकम्प आएको बेला चिच्याउनु हुँदैन, शान्त रहनु पर्छ।
4: प्राकृतिक रूपमा भूकम्प जाँदा आफैमा दन्जनको क्षति हुँदैन, तर कमजोर संरचना र सचेतनाको अभाव जस्ता असुरक्षित प्रचलनहरूका कारण जनधनको क्षति हुने भएकोले सचेत रहनु पर्दछ।
5: यदि भूकम्प आयो र सहयोग चाहिएमा ओखलढुङ्गाको निम्न फोन नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ।
4: नेपाल रेड क्रस सोसाइटीको फोन नम्बर 0375201178,
5: जिल्ला प्रशासन कार्यालय 0375201133,
4: जिल्ला प्रहरी कार्यालयको नम्बर 9852988050,
5: समुदायको हितको लागि आफ्नो FM परिवार ओखलढुङ्गा।

0: दामिङ जिल्ला, तिमीले त कस्तो राम्रो राम्रो डिजाइनको गहना फेरिरहेको हौ। होइन, कुन पसलबाट किन्छौ?
1: दयाल सुनसादी उद्योगबाट ल्याउँछु नि। त्यहाँ त जस्तो सुकै डिजाइनमा पनि गरगहना किनबेच गरिन्छ नि।
0: ए हो र, त्यसो त म पनि अब दयाल सुनसादी उद्योगमै जान्छु। एउटा सानो डिजाइनमा सिक्री, औठी, अनि आमाको लागि पुरानो डिजाइनमा मालबाडी, दिदीको लागि मङ्गलसूत्र पनि बनाउनु छ। लौ म त लागे है दयाल सुनसादी उद्योगतिर।
1: हाम्रा सेवाहरू,
0: अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका सुनचारीका गरगहना बनाइन्छ।
1: पुरानोसँग नयाँ सट्टापट्टा गरिन्छ।
0: बिना रसायन गहना बनाइन्छ।
1: बनाइराखेकै रेडिमेड गरगहना पनि पाइन्छ।
0: प्रोप्राइटर भेष बहादुर दयाल, बेलकुमारी दयाल। मोबाइल नम्बर 9842939036 9842939036 र 9842808584। दयाल सुनचाँदी उद्योग, सिद्धिचरा नगरपालिका 12, हुलाक टोल, ओखलढुङ्गा।
2: अन जेठी, आजभोलि त किन झोक्राई बस्छस्? झ्यान पनि सुकेर पातलै भइसकेछ।
3: हेर्नु न दिदी, तल्लो पेट बेसकन दुख्छ, महिनावारी पनि गडबडी छ, रगत धेरै बग्छ। राम्रो डाक्टर देखाउन काठमाडौँ जाउँ भनेको, खर्चको जोहै गर्न सकिएको छैन।
2: ल, समस्या त अलिक गम्भीर नै रहेछ, तर यतिको लागि किन काठमाडौँ नै जाने? हाम्रै फुलडुङ्गा सामुदायिक अस्पताल मिसनमा स्त्री रोग लगायतका अन्य विशेषज्ञ डाक्टरद्वारा अत्याधुनिक उपकरणबाट उपचार गरिन्छ नि।
3: ए हो र, मलाई त थाहै थिएन। त्यसो भए भोलि नै जचाउनु जानु पर्ला।
2: अस्पतालमा उपलब्ध सेवाहरू:
3: आकस्मिक र प्रसूति सेवा 24 घण्टा,
2: बहिरङ्ग सेवा आइतबार र बुधबार बाहेक अन्य दिनहरूमा बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म,
3: नाम दर्ता बिहान 8:30 बजेदेखि बेलुका 4 बजेसम्म,
2: निशुल्क पोषण पुनर्स्थापना केन्द्र, प्रसूति प्रतीक्षालय सेवा,
3: क्षयरोग केन्द्र,
2: डिजिटल एक्सरे सेवा,
3: भिडियो एक्सरे सेवा,
2: ईसीजी सेवा,
3: इन्डोस्कोपी सेवा,
2: इको सेवा,
3: प्रयोगशाला सेवा,
2: गरिब तथा असहायहरूका लागि निशुल्क सेवा,
3: परामर्श सेवा,
2: प्रेषण सेवा,
3: क्षयरोग परीक्षण सेवा,
2: कल्चर परीक्षण,
3: रक्तदान लिने र दिने केन्द्र,
2: खोप सेवा,
3: दन्त चिकित्सा सेवा,
2: प्रसूति सेवा,
3: स्त्री रोग सेवा,
2: अर्थोपेडिक सेवाहरू,
3: सामान्य शल्य चिकित्सा सेवाहरू,
2: एपेन्डिक्टोमी, हर्निया, हाइड्रोसिल, ल्याप्रोटोमी, हिस्ट्रेक्टोमी, पित्त थैलीका ढुङ्गा निकाल्ने लगायतका सेवाहरू,
3: फिजियोथेरापी,
2: चिनी रोग क्लिनिक हरेक शुक्रबार,
3: दम रोगीको क्लिनिक हरेक मंगलबार,
2: कपाल झर्ने समस्याको लागि पीआरपी सेवा।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0375201076 र 0375201035 सम्पर्क गर्न सक्नुहुनेछ।
2: ओखलढुङ्गा सामुदायिक अस्पताल, सिद्धिचरण नगरपालिका 11, ओखलढुङ्गा।
4: दाई, अब उठ्नुपर्छ अनि उठाउनुपर्छ, अब बन्नुपर्छ र बनाउनै पर्छ।
5: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
4: अनि यी सबै कहाँ पाउने त दाई?
5: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
4: कार्यक्रम मुक्तिको मार्ग?
5: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो, आफ्नो एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बिहान 5:30 देखि 6 बजेसम्म सुन्न नभुल्नु होला है।
6: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
7: तिमलाई भेट्नुभन्दा अगाडि एउटा कुरा देखाउँछु।
8: के?
7: कार एक्सिडेन्टमा 2 वर्ष अगाडि यही एउटा कुरा भन्न बाँकी थियो, तिमीले फेरि भेट्ने कुरा गर्यौ, त्यसैले भोलि भेट्छौ नि मलाई?
8: श्योर, बरु तिमी भन न कहाँ भेट्ने।
9: ओए, हेरेर हिँड्न सक्दैनस्? छोयो यहाँ, यो को हो थाहा छ?
8: को हो यो?
9: दलित हो, दलित। यसले छोएको पानी पनि चल्दैन, यसले छोएको लुगा चल्छ, पैसा चल्छ, तर यसलाई छुनु हुँदैन। जाउँ।
7: त्यसो भए तिमी र म दुवै अपाङ्ग, म शारीरिक अपाङ्ग अनि तिमी सामाजिक। मलाई भाग्यले अपाङ्ग बनायो अनि तिमीलाई समाजले। के तिमी मलाई साँच्चीकै माया गर्छौ?
8: धेरै गर्छु।
7: अनि त्यसो भए किन हामी स्याड? इट मेक्स नो सेन्स.
8: हामी बीच सिर्फ माया मात्रै छ. सायद हामीलाई चाहिने त्यति नै हो नि, होइन र?
7: हो.
2: अपाङ्गता र जातीय विभेद सामाजिक अपराध हो. यो दण्डनीय छ. समुदायको हितको लागि आफ्नो एफएम ओखलढुङ्गा.
10: आप्रवासी स्रोत केन्द्र सिद्धिचरण नगरपालिकाको अनुरोध.
11: आप्रवासनमा चुनौती र अवसर दुवै छन्. आप्रवासनलाई हामी व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सक्छौ.
12: पर्याप्त सूचना र चाहिने सिप सिकेर विदेश जाँदा विदेशमा दुःख पाइँदैन. काम के हो, तलब कति हुन्छ, सिप कस्तो चाहिन्छ, विदेश जानुभन्दा पहिला सोधखोज गरौ र श्रम स्वीकृति लिएर मात्रै विदेश जाउँ. श्रम स्वीकृति लिएर जाँदा सुरक्षित भइन्छ र समस्यामा परेर फर्किनु परेमा न्याय पाउन पनि सहज हुन्छ.
11: अनि तपाईँलाई थाहा छ, स्थानीय सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित र सुरक्षित बनाउन आप्रवासी स्रोत केन्द्रको सञ्चालन र व्यवस्थापन गरिरहेका छन् नि.
12: थाहा छ नि, धेरै जसो जिल्लामा जिल्ला प्रशासन कार्यालय भित्र वा कार्यालय छेउमै आप्रवासी स्रोत केन्द्रहरू स्थापना भएका छन्. यस्ता स्रोत केन्द्रहरूले सुरक्षित वैदेशिक रोजगारीका लागि सही सूचना दिने र सिप सिक्न सिफारिस गर्ने गर्छन्. साथै विदेश जाने क्रममा समस्यामा परे न्यायका लागि सहयोग पनि गर्छन्.
13: हजुर, वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूलाई सरल, छिटो, सहज सेवा प्रवाह गर्ने उद्देश्यले सिद्धिचरण नगरपालिकामा श्रम स्वीकृति सेवा सञ्चालन भइरहेको बेहोरा सहर्ष जानकारी गराइन्छ.
10: अन्य थप जानकारीको लागि सम्पर्क नम्बर 9849812808 9849812808.
13: सिद्धिचरण नगरपालिकाको कार्यालय ओखेलढुङ्गा.

0: तपाईँ हाम्रो मनको आवाज आफ्नो एफएम 104.8 मेगाहर्ज
1: सुनो मिले
2: माया, तिम्रो बगैँचा त कस्तो राम्रो भएछ, कसरी यति सुन्दर बनायो है। मेरो पनि कार्यालय सँगै आफ्नै घर पनि निर्माण सम्पन्न हुन लाग्यो। यस्तै सुन्दर बगैँचाले सजाउने अनि मेरो पुर्ख्यौली बाजु जमिनमा फलफुलको बिरुवा रोप्ने सोच्दैछु। कहाँ पाइन्छ होला यो सबै सुविधा?
3: ल, तिमीलाई थाहा छैन, यो सबै काम त ओखलढुङ्गाकै पहिलो इन्दिरा नर्सरी तथा कृषि फर्मले गरिदिइहाल्छ नि। त्यहाँ सजावटका लागि फुलहरू, मनी प्लान्ट, धुपी, कटहर, लिची, हरुबरु लगायतका सबै किसिमका बिरुवाहरू सुपथ मूल्यमा पाइन्छ।
2: ए लौ, कस्तो राम्रो सेवा दिने रहेछ। कसरी काठमाडौँबाट फुलहरू ल्याउने होला भनेर चिन्तित थिए। ल, मलाई सम्पर्क नम्बर देऊ त, म नि बुझिहाल्न पर्यो।
3: 9846633325 र 9919906926 सिधै इन्दिरा खतिवडालाई सम्पर्क गर्न सकिन्छ।
2: इन्दिरा नर्सरी तथा कृषि फार्म, सिद्धिचरण नगरपालिका 4 रुम्जटार र सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा। वर्षायाम सुरु भएसँगै पानीका मुहानहरू दूषित हुने जोखिम बढ्छ। दूषित पानीले झाडा पोखला, हैजा, टाइफाइड लगायतका रोग निम्त्याउन सक्छ।
4: त्यसैले पिउने पानीलाई कम्तीमा 3 मिनट उमालेर, फिल्टर गरेर वा क्लोरिन प्रयोग गरी शुद्ध बनाएर मात्र प्रयोग गरौं।
3: पानीको मुहान वरपर फोहोर नगर्ने, पशु चौपाया प्रवेश गर्न नदिने र नियमित सरसफाई गर्ने पानी बसालौं।
4: स्वच्छ मुहान, शुद्ध पानी र स्वस्थ परिवारका लागि सबैको सहभागिता आवश्यक छ।
2: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ओखलढुङ्गा।

0: सोलुखुम्बु जिल्लाको सोलो दुधकुण्ड नगरपालिका 11 तिङला घुन्साघर भई हाल काठमाडौँमा बसोबास गर्दै आउनुभएका यस गुठीका साधारण सदस्य दीपक कुमार बस्नेत गोपालका बुबा मानबहादुर बस्नेतको 83 वर्षको उमेरमा उपचारको क्रममा छाउनी हस्पिटलमा असामयिक निधन भएको हुँदा उहाँको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् भनी जनसेवा गुठी परिवार हार्दिक समवेदना प्रकट गर्दछौ।
1: अध्यक्ष सानो बाबु खड्का, उपाध्यक्ष प्रमिला राज भण्डारी श्रेष्ठ, सचिव ज्ञान बहादुर खत्री, को सदस्य बालकुमार श्रेष्ठ तथा जनसेवा गुठी परिवार सिद्धिचरण नगरपालिका 11 रमाइलो

0: दिदी, आज त मेरो घरमा पाहुना आउँदैछन्, ताजा र राम्रो मासु कहाँ पाइन्छ होला?
1: अरे, त्यसको किन चिन्ता गर्नुहुन्छ? हाम्रै ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडामा रहेको सरोज फ्रेस हाउस एन्ड सप्लायर्स जानुहोस् न।
0: ए, अनि त्यहाँ मासु चाहिँ के के को पाइदो रहेछ?
1: त्यहाँ त सधैँ ताजा राँगा र सुँगुरको मासु पाइन्छ नि, साथै राँगा, भैँसी, सुँगुर खरिद वा बिक्री पनि गरिन्छ।
0: ओहो, यो त एकदमै सजिलो रहेछ। बरु सम्पर्क नम्बर पनि भनिदिइहाल्नुहोस् न।
1: सम्पर्क नम्बर प्रोप्राइटर सरोज कुखरे 98-62-81-252, अरुणा 98-62-49-46-39।
0: सरोज फ्रेस हाउस एन्ड सप्लायर्स, सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।
1: ताजा मासु सुपथ मूल्य र भरपर्दो सेवा, एकपटक सेवा लिनुहोस्, फेरि फेरि सम्झिनु हुनेछ। मानसिक स्वास्थ्य बिना स्वास्थ्य जीवन सम्भव छैन। आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या भएका व्यक्तिहरूले अन्य व्यक्ति सरह मर्यादापूर्ण जीवन बाँच्न अधिकार प्रयोग गर्ने वातावरण बनाउनका लागि सहकार्य गरौ।
2: समुदायको हितको लागि आफ्नो एफएम ओखलढुङ्गाद्वारा जनहितमा जारी सन्देश।
3: बलात्कार, कुटपिट, गाली गलोज, मानसिक यातना या कुनै पनि किसिमका लैङ्गिकताका आधारमा भएका हिंसाहरूलाई लैङ्गिक हिंसा भनिन्छ। यस्ता कुनै पनि किसिमका घटनाहरू महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पुरुषलाई भएमा त्यस्ता प्रभावितलाई जिल्ला अस्पताल ओखलढुङ्गाको ओसिएमसीमा निशुल्क रूपमा गोपनीयताका साथ स्वास्थ्य र कानुनी सेवा प्रदान गरिन्छ।
0: थप जानकारीको लागि ओसिएमसीको फोन नम्बर 9852-08-2488 सम्पर्क गर्न सक्नुहुनेछ।
4: के तपाईँ स्वास्थ्य उपचार गराउने ठाउँको खोजीमा हुनुहुन्छ?
5: यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
4: रुम्जाटार पोलिक्लिनिक एन्ड डायलोसिस सेन्टर प्राली।
6: हाम्रा सेवाहरू दैनिक बिरामी जाँच सेवा,
7: मुटु, मृगौला र कलेजो सम्बन्धी विशेष ल्याब सेवा,
5: एक्सरे सेवा,
6: 24 घण्टा इमर्जेन्सी सेवा,
7: एमसीआर सेवा, परिवार नियोजन सेवा
5: एवं पशु तथा पन्छीको औषधि समेत पाइन्छ।
6: साथै 50-70 जनाको एकै पटक तालिम प्रदान गर्न सकिने तालिम हलको व्यवस्था सँगै खाना तथा बासको व्यवस्था तथा गाडी रिजर्भको व्यवस्था गरिएको छ।
7: सम्पर्क पद्मा मेडिकल हल, सिद्धिचरण नगरपालिका 4, रुम्जाटार, ओखलढुङ्गा। फोन नम्बर 37-45-124।

0: र स्क्यान सेवा, इमेलबाट पत्राचार गरी अभिलेख बुझ्न पठाउने र प्राप्त गरी प्रिन्ट गर्ने। सम्मेलन स्थलमा 28 फिट उचाइको जलवायु परिवर्तनको असर सम्बन्धी जनचेतना झल्काउने पृथ्वी रोइरहेको बेलुनको गोलाकार आकृति राखिएको छ। त्यस्तै मुस्ताङका कृषि उत्पादनको प्रचार प्रसार गर्ने उद्देश्यका साथ 50 भन्दा धेरै स्टल राखिएको गाउँपालिकाको कृषि शाखा अधिकृत रोशन थकालीले जानकारी दिनुभयो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जलवायु परिवर्तनले हिमाल पहाड र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न सम्मेलनको आयोजना गरिएको बताउनुभयो। घरबजोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले सम्मेलन साझा पृथ्वी साझा दायित्व जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता साथै खबरदारीका लागि महत्वपूर्ण रहेको बताउनु भएको छ। भोलिसम्म चल्ने सम्मेलनले घरबजोङ घोषणा पत्र जारी गर्नेछ। गएको भदौ 10 गते बोटेकोसीको बाढीले जनधनको ठूलो क्षति गरेको अवस्थामा घरबजोङमा जलवायु परिवर्तन सम्मेलन हुन लागेको हो। प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रसंघीय महासभामा भाग लिन जानेर जलवायु सम्बन्धी विषय उठाउने एजेण्डा लिइरहँदा कार्यक्रमको सान्दर्भिकता झन बढेको अध्यक्ष लालचन्दले बताउनु भएको छ। आज काठमाडौँ उपत्यका सहित 18 जिल्लामा आकस्मिक बाढीको मध्यम स्तरको जोखिम रहेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ, भक्तपुर र ललितपुर सहित ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, सोलुखुम्बु, सिन्धुपाल्चोक, काभ्रे, गोरखा, तनहुँ, लमजुङ, कास्की पर्वत, बागलुङ, म्याग्दी, बझाङ, बाजुरा र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ। यसअघि गैराती, भक्तपुर र काठमाडौँको सिमाना भएर बग्ने मनौरा खोलामा बाढी आएको थियो। यसैबीच स्याङ्जाको आँधी खोलामा आज ऋषि पञ्चमीको अवसरमा नुहाउने क्रममा एक महिलाको ज्यान गएको छ। वालिङ नगरपालिका 9 भुमरेकी 53 वर्षीय माया पाण्डेको शव भेटिएको वडा प्रहरीकारले वालिङ का प्रहरी नायब उपरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार भुम्रेको आँधी खोलामा नुहाउने क्रममा बिहान पाण्डेलाई खोलाले बगाएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा प्रधानमन्त्री राहत कोषमा मौजदात 14 अर्ब रूपियाँ पुग्यो, सुन चाँदीको भाव आज पनि घट्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98-578-3590, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले सहयोगका नाममा गैर कानूनी रूपमा असुली गर्नेलाई कारवाही गर्न गृह मन्त्रालयद्वारा सबै प्रशासनलाई निर्देशन, मुस्ताङमा जलवायु सम्बन्धी राष्ट्रिय सम्मेलन शुरू लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 14,02,73,29,000 रुपियाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहान 9 बजेसम्मको विवरणमा विभिन्न 9 बैंकमा 10,40,49,43,000 जम्मा भएको छ। त्यस्तै कोषका अन्य 2 बैंकमा रहेको डलर खातामा 2,37,06,575 अमेरिकी डलर जम्मा भएको छ। रात कोषबाट रसुवाको भोटेकोशी बाढीमा आएको बाढीबाट पीड़ितलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत यसअघि 1 रुपियाँ निकासा गरिएको थियो। सुन चाँदीको भाउ आज पनि घटेको छ। सुन आज तोलामा 900 रुपियाँले घटेर तोलाको 3,01,00,000 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। तीजको दिन हिजो पनि सुन चाँदीको भाउ घटेको थियो। सुन हिजो तोलामा 1,200 रुपियाँले घटेर तोलाको 3,01,000 रुपियाँमा कारोबार भएको थियो। त्यस्तै चाँदी आज तोलामा 20 रुपियाँले घटेर तोलाको 4,600 रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशका खबर। कृत्रिम बुद्धिमत्ता अर्थात एआई प्रविधिबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई समयमै पहिचान तथा सम्बोधन गर्न आवश्यक रहेको अस्ट्रेलियाको साइबर गुप्तचर निकायका प्रमुखले बताउनु भएको छ। अस्ट्रेलियन सिग्नल्स डाइरेक्टोरेटी महानिर्देशक अबिगेल ब्राडसाले क्यानबेरामा आयोजित एक सम्मेलनमा एआईसँग सम्बन्धित सम्भावित आक्रमणले सरकारी निकाय तथा व्यवसायहरूले प्रयोग गरिरहेका पुराना प्रविधिमा रहेका कमजोरीलाई लक्षित गर्न सक्ने सम्भावना रहेको र यसका लागि अस्ट्रेलियामा पूर्व चेतावनी प्रणाली विकास गर्न आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। उहाँले सम्भावित जोखिमलाई प्रारम्भिक चरणमै पहिचान गर्न आवश्यक तयारी र सहकार्यलाई निरन्तर प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। ब्राडसाले यो धारणा एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकारी डारियो अमोडेईले एआई विकासको गति केही समयमित बनाउन तथा स्वतन्त्र मूल्याङ्कनकर्ता मार्फत एआई नमूनाहरूको सुरक्षा मापदण्ड परीक्षण गर्न आग्रह गरेको केही दिनपछि आएको हो। अमोडेईको धारणालाई ओपन एआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यान र एक्सएआईका प्रमुख एलन मक्सले पनि समर्थन जनाउनु भएको छ। अमेरिकी सर्वोच्च अदालतले आउँदो नोभेम्बरको मध्यावधि चुनाव अघि हुलाकबाट गरिने मतदानलाई सीमित पार्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनालाई अस्वीकार गरेको छ। न्यायाधीशहरूले संघीय न्यायाधीशको आदेशलाई सदर गरे जसले अमेरिकी हुलाक सेवा यूएसपीएसलाई हुलाकबाट गरिने मतपत्र सम्बन्धी नयाँ नियमहरू लागू गर्नबाट अस्थायी रूपमा रोकेको छ। तर यस विषयमा सर्वोच्च अदालतको अन्तिम निर्णय भने आइसकेको छैन। ट्रम्प प्रशासनको योजना अदालतले अस्वीकार गरेपछि लाखौं मतदाताको हुलाक मार्फत मतदान गर्ने अधिकार तत्काल कायम रहने भएको बीबीसीले जनाएको छ। अब खेल खबर। भारत र अफगानिस्तान बीचको दोस्रो टी20 अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदैछ। यो खेल दिल्लीको अरूण जेटली रंगशालामा बेलुका 7:45 शुरू हुनेछ। 3 खेलको श्रृङ्खलामा भारत 1-0 अगाडि छ। पहिलो खेल भारतले 7 विकेटले जितेको थियो। श्रृङ्खलाको तेस्रो तथा अन्तिम खेल पर्सि बिहिबार हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। गृह मन्त्रालयद्वारा सबै जिल्ला प्रशासनलाई 5 बुँदे परिपत्र, सहयोगका नाममा गैरकानूनी रूपमा असुली गर्नेलाई कारवाही गर्न निर्देशन। मुस्ताङमा जलवायु सम्बन्धी राष्ट्रिय सम्मेलन शुरू, भोलिसम्म चल्ने सम्मेलनले घरबजोङ घोषणापत्र जारी गर्ने। आज काठमाडौँ उपत्यकासहित 18 जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम। स्याङ्जाको आँधी खोलामा नुहाउने क्रममा खोलाले बगाउँदा 1 महिलाको ज्यान गयो। एआईबाट उत्पन्न हुन सक्ने जोखिमका लागि पूर्व तयारीमा जोड, पुराना प्रविधिमा रहेका कमजोरीलाई एआईले लक्षित गर्न सक्ने सम्भावना। र भारत र अफगानिस्तान बीचको दोस्रो टी20। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।
2: मेरे बुढी
3: नमस्कार म कलाकार नारद खतिवडा अहिले तपाईँ सुन्दै हुनुहुन्छ ओखलढुङ्गा जिल्लाको पहिलो सामुदायिक रेडियो आफ्नो एफएम 104.8 मेगाहर्ज।
4: भूकम्प जहिले न जति बेला पनि आउन सक्छ, त्यसैले भूकम्पको समयमा लिएर हिँड्ने झटपट झोला तयारी अवस्थामा राख्नु पर्छ। झोलामा टर्च लाइट, रेडियो, एक दिनका लागि पुग्ने चिउरा तथा तयारी सुक्खा खाना, खाने पानीको बोतल, जरुरी औषधिहरू र आफ्नो कागजातको फोटोकपीहरू राख्न सकिन्छ।
5: भूकम्प गएपछिको समयमा टेलिफोन सञ्जाल व्यस्त रहने भएकोले सकभर मोबाइलबाट टेक्स्ट सन्देशहरू आदान प्रदान गर्नु पर्दछ।
4: चर्किएका तथा भत्किएका घर एवं अन्य संरचना भित्र नबस्ने, किनभने भूकम्पका पराकम्पले यस्ता संरचनाहरू भत्काएर जनधनको थप क्षति हुन सक्छ।
5: भूकम्पको समयमा खस्ने वस्तुहरू फर्निचर, फोटो फ्रेम, सजावटका वस्तु, पुस्तक र्याक, ग्यास सिलिन्डर जस्ता सामग्रीहरू ठिकसँग राख्नु पर्दछ।
4: भूकम्प आएको बेला सुरक्षित रहन घुँडा टेकेर गुडुल किने, यदि ओत लाग्ने ठाउँ छैन भने आफ्नो टाउको घाटीलाई सुरक्षित राख्नु पर्छ।
5: जब भूकम्प रोकिन्छ, आग लागि पहिरो, ढुङ्गाहरू खस्नु, बाढी जस्ता जोखिमहरू हुने भएकोले जोखिम कम गर्नका लागि सावधानी अपनाउनु पर्दछ।
4: भूकम्प आएको बेला चिच्याउनु हुँदैन, शान्त रहनु पर्छ।
5: प्राकृतिक रूपमा भूकम्प जाँदा आफैमा दन्जनको क्षति हुँदैन, तर कमजोर संरचना र सचेतनाको अभाव जस्ता असुरक्षित प्रचलनहरूका कारण जनधनको क्षति हुने भएकोले सचेत रहनु पर्दछ।
4: यदि भूकम्प आयो र सहयोग चाहिएमा ओखलढुङ्गाको निम्न फोन नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ।
5: नेपाल रेड क्रस सोसाइटीको फोन नम्बर 037-520-178,
4: जिल्ला प्रशासन कार्यालय 037-520-133,
5: जिल्ला प्रहरी कार्यालयको नम्बर 9852-88-90-50।
4: समुदायको हितको लागि आफ्नो एफएम परिवार ओखलढुङ्गा।
6: ए एन्जिला, तिमीले त कस्तो राम्रो राम्रो डिजाइनको गहना फेरिरहेको हौ। होइन, कुन पसलबाट किन्छौ?
7: दयाल सुन साथी उद्योगबाट ल्याउँछु नि, त्यहाँ त जस्तो सुकै डिजाइनमा पनि गरगहना किनबेच गरिन्छ नि।
6: ए हो र, त्यसो त म पनि अब दयाल सुन साथी उद्योगमै जान्छु। एउटा सानो डिजाइनमा सिक्री, औठी, अनि आमाको लागि पुरानो डिजाइनमा मालबाडी, दिदीको लागि मङ्गलसूत्र पनि बनाउनु छ। लौ म त लागे है दयाल सुन साथी उद्योगतिर।
7: हाम्रा सेवाहरू,
6: अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका सुनचाँदीका गरगहना बनाइन्छ।
7: पुरानोसँग नयाँ सट्टापट्टा गरिन्छ।
6: बिना रसायन गहना बनाइन्छ।
7: बनाइराखेकै रेडिमेड गरगहना पनि पाइन्छ।
6: प्रोप्राइटर भेषबहादुर दयाल, बेलकुमारी दयाल। मोबाइल नम्बर 9842-9932-06, 9842-9932-06 र 9842-8025-84। दयाल सुनचाँदी उद्योग, सिद्धिचरण नगरपालिका 12, हुलाकटोल, ओखलढुङ्गा।
8: हन जेठी, आज भोलि त किन झोक्राई बस्छस्? झ्यान पनि सुकेर पातलै भइसकेछ।
9: हेर्नु न दिदी, तल्लो पेट बेसकन दुख्छ, महिनावारी पनि गडबडी छ, रगत धेरै बग्छ। राम्रो डाक्टर देखाउन काठमाडौँ जाउँ भनेको, खर्चको जोहै गर्न सकिएको छैन।
8: ल, समस्या त अलि गम्भीर नै रहेछ, तर यतिको लागि किन काठमाडौँ नै जाने? हाम्रै ओखलढुङ्गा सामुदायिक अस्पताल मिसनमा स्त्री रोग लगायतका अन्य विशेषज्ञ डाक्टरद्वारा अत्याधुनिक उपकरणबाट उपचार गरिन्छ नि।
9: ए हो र, मलाई त थाहै थिएन। त्यसो भए भोलि नै जचाउनु जानु पर्ला।
8: अस्पतालमा उपलब्ध सेवाहरू:
9: आकस्मिक र प्रसूति सेवा 24 घण्टा,
8: बहिरङ्ग सेवा आइतबार र बुधबार बाहेक अन्य दिनहरूमा बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म,
9: नामदर्ता बिहान 8:30 बजेदेखि बेलुका 4 बजेसम्म,
8: निशुल्क पोषण पुनर्स्थापना केन्द्र, प्रसूति प्रतीक्षालय सेवा,
9: क्षयरोग केन्द्र,
8: डिजिटल एक्सरे सेवा,
9: भिडियो एक्सरे सेवा,
8: ECG सेवा,
9: इन्डोस्कोपी सेवा,
8: इको सेवा,
9: प्रयोगशाला सेवा,
8: गरिब तथा असहायहरूका लागि निशुल्क सेवा,
9: परामर्श सेवा,
8: प्रेषण सेवा,
9: क्षयरोग परीक्षण सेवा,
8: कल्चर परीक्षण,
9: रक्तदान लिने र दिने केन्द्र,
8: खोप सेवा,
9: दन्त चिकित्सा सेवा,
8: प्रसूति सेवा,
9: स्त्री रोग सेवा,
8: अर्थोपेडिक सेवाहरू,
9: सामान्य शल्य चिकित्सा सेवाहरू,
8: एपेन्डिक्टोमी, हर्निया, हाइड्रोसिल, ल्याप्रोटोमी, हिस्ट्रेक्टोमी, पित्तथैलीका ढुङ्गा निकाल्ने लगायतका सेवाहरू,
9: फिजियोथेरापी,
8: चिनी रोग क्लिनिक हरेक शुक्रबार,
9: दम रोगीको क्लिनिक हरेक मङ्गलबार,
8: कपाल झर्ने समस्याको लागि पीआरपी सेवा।
9: थप जानकारीका लागि सम्पर्क नम्बर 0375201076 र 0375201035 सम्पर्क गर्न सक्नुहुनेछ।
8: ओखलढुङ्गा सामुदायिक अस्पताल, सिद्धिचरण नगरपालिका 11, ओखलढुङ्गा।
2: दाई, अब उठ्नुपर्छ अनि उठाउनुपर्छ, अब बन्नुपर्छ र बनाउनै पर्छ।
10: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
2: अनि यी सबै कहाँ पाउने त दाई?
10: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
2: कार्यक्रम मुक्तिको मार्ग?
10: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो आफ्नो एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बिहान 5:30 6 बजेसम्म सुन्न नभुल्नुहोला है।
11: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
12: तिमलाई भेट्नुभन्दा अगाडि एउटा कुरा देखाउँछु।
13: के?
12: कार एक्सिडेन्टमा 2 वर्ष अगाडि यही एउटा कुरा भन्न बाँकी थियो, तिमीले फेरि भेट्ने कुरा गर्यौ, त्यसैले भोलि भेट्छौ नि मलाई?
13: श्योर, बरु तिमी भन न कहाँ भेट्ने।
14: ओए, हेरेर हिँड्न सक्दैनस्? छोयो यहाँ, यो को हो थाहा छ?
13: को हो यो?
14: दलित हो, दलित। यसले छोएको पानी पनि चल्दैन, यसले छोएको लुगा चल्छ, पैसा चल्छ, तर यसलाई छुनु हुँदैन। जाउँ।
12: त्यसो भए तिमी र म दुवै अपाङ्ग, म शारीरिक अपाङ्ग अनि तिमी सामाजिक। मलाई भाग्यले अपाङ्ग बनायो अनि तिमीलाई समाजले। के तिमी मलाई साँच्चीकै माया गर्छौ?
13: धेरै गर्छु।
12: अनि त्यसो भए किन हामी स्याड? It makes no sense.
13: हामी बीच सिर्फ माया मात्रै छ, सायद हामीलाई चाहिने त्यति नै हो नि, होइन र?
12: हो।
15: अपाङ्गता र जातीय विभेद सामाजिक अपराध हो, यो दण्डनीय छ। समुदायको हितको लागि आफ्नो एफएम ओखलढुङ्गा।
16: आप्रवासी स्रोत केन्द्र सिद्धिचरण नगरपालिकाको अनुरोध।
17: आप्रवासनमा चुनौती र अवसर दुवै छन्। आप्रवासनलाई हामी व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सक्छौ।
18: पर्याप्त सूचना र चाहिने सिप सिकेर विदेश जाँदा विदेशमा दुःख पाइँदैन। काम के हो, तलब कति हुन्छ, सिप कस्तो चाहिन्छ, विदेश जानुभन्दा पहिला सोधखोज गरौ र श्रम स्वीकृति लिएर मात्रै विदेश जाउँ। श्रम स्वीकृति लिएर जाँदा सुरक्षित भइन्छ र समस्यामा परेर फर्किनु परेमा न्याय पाउन पनि सहज हुन्छ।
17: अनि तपाईँलाई थाहा छ, स्थानीय सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित र सुरक्षित बनाउन आप्रवासी स्रोत केन्द्रको सञ्चालन र व्यवस्थापन गरिरहेका छन् नि।
18: थाहा छ नि, धेरै जसो जिल्लामा जिल्ला प्रशासन कार्यालय भित्र वा कार्यालय छेउमै आप्रवासी स्रोत केन्द्रहरू स्थापना भएका छन्। यस्ता स्रोत केन्द्रहरूले सुरक्षित वैदेशिक रोजगारीका लागि सही सूचना दिने र सिप सिक्न सिफारिस गर्ने गर्छन्, साथै विदेश जाने क्रममा समस्यामा परे न्यायका लागि सहयोग पनि गर्छन्।
19: हजुर, वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूलाई सरल, छिटो, सहज सेवा प्रवाह गर्ने उद्देश्यले सिद्धिचरण नगरपालिकामा श्रम स्वीकृति सेवा सञ्चालन भइरहेको बेहोरा सहर्ष जानकारी गराइन्छ।
16: अन्य थप जानकारीको लागि सम्पर्क नम्बर 9849812808, 9849812808।
19: सिद्धिचरण नगरपालिकाको कार्यालय, ओखलढुङ्गा।
20: व्यक्ति स्वयं अपाङ्ग हुँदैन, व्यक्ति यस्तो वातावरणमा बाँचिरहेको हुन्छ त्यो वातावरणलाई चाहिँ अपाङ्गता भनिन्छ। त्यो वातावरण कस्तो हो त भन्दाखेरि व्यक्तिको शारीरिक, मानसिक, इन्द्रिय र बौद्धिक कार्यगत विचलन र ऊ बाँचेको वातावरणसम्ममा रहेको अवरोधसँगको अन्तर्क्रियाले उसलाई सहभागिताबाट वञ्चित हुनुपर्ने अवस्था सृजना हुन्छ भने त्यस्तो अवस्थालाई अपाङ्गता भनिन्छ र त्यस्तो अवस्थामा बाँचेको व्यक्तिलाई चाहिँ अपाङ्गता भएका व्यक्ति भनेर भनिन्छ।
21: गर्भवतीले जथाभावी औषधि सेवन गर्नाले, गर्भपतन गर्नाले आमालाई कुपोषण भएमा विषयुक्त पदार्थ सेवन, लामो व्यथा लागेर जन्मन कठिन भएमा जबरजस्ती प्रसूति गराउँदा, शिशुमा आघात पुग्दा, विभिन्न दुर्घटना लगायतका कारणले अपाङ्गता हुने गर्दछ।
22: अपाङ्गतालाई शारीरिक, दृष्टि सम्बन्धी, सुनाइ सम्बन्धी, श्रवण दृष्टिविहीन, स्वर र बोलाइ सम्बन्धी, मानसिक वा मनोसामाजिक, बौद्धिक, अनुवंशीय रक्तस्राव सम्बन्धी, अटिजम सम्बन्धी र बहुअपाङ्गता गरी 10 भागमा वर्गीकरण गरिएको छ।
21: अपाङ्गताबाट बच्न नियमित गर्भजात, बालबालिकालाई पूर्ण खोप, पौष्टिक आहारा, गर्भवतीले डाक्टरको प्रिस्क्राइब बिना औषधि सेवन साथै धुम्रपान मद्यपान गर्नु हुँदैन। हरेक हुन सक्ने सम्भावित दुर्घटनाबाट बच्ने र बचाउने स्वास्थ्य संस्थामै प्रसूति गराउनु पर्दछ। यदि अपाङ्गता भइहाले समयमै पहिचान गरी उपचार गर्नुपर्दछ।
22: अपाङ्गता हुनु जीवनै सकिनु होइन, अवसर पाउन सके उनले परिवार, समाज र राष्ट्रका लागि महत्वपूर्ण योगदान गर्न सक्छ।
21: मानव विकास तथा सामुदायिक सेवा, आफ्नो एफएमको जनहितमा जारी सन्देश।

0: नमस्कार म कलाकार नारद खतिवडा अहिले तपाईँ सुन्दै हुनुहुन्छ ओखलढुङ्गा जिल्लाको पहिलो सामुदायिक रेडियो आफ्नो एफएम 104.8 मेगाहर्ज।
1: के तपाईँ स्वास्थ्य उपचार गराउने ठाउँको खोजीमा हुनुहुन्छ?
2: यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
1: रुम्जाटार पोलिक्लिनिक एन्ड डायलोसिस सेन्टर प्राली।
3: हाम्रा सेवाहरू दैनिक बिरामी जाँच सेवा,
4: मुटु मृगौला र कलेजो सम्बन्धी विशेष ल्याब सेवा,
2: एक्सरे सेवा,
3: 24 घण्टा इमर्जेन्सी सेवा,
4: एमसीएच सेवा, परिवार नियोजन सेवा
2: एवं पशु तथा पन्छीको औषधि समेत पाइन्छ।
3: साथै 50-70 जनाको एकै पटक तालिम प्रदान गर्न सकिने तालिम हलको व्यवस्था सँगै खाना तथा बासको व्यवस्था तथा गाडी रिजर्भको व्यवस्था गरिएको छ।
4: सम्पर्क पद्मा मेडिकल हल, सिद्धिचरण नगरपालिका 4, रुम्जाटार, ओखलढुङ्गा। फोन नम्बर 0375 41 124।

0: सोलुखुम्बु जिल्लाको सोलोदुतकुण्ड नगरपालिका 11 तिङला घुन्सागर भई हाल काठमाडौँमा बसोबास गर्दै आउनुभएका यस गुठीका साधारण सदस्य दीपक कुमार बस्नेत, गोपालका बुबा मानबहादुर बस्नेतको 83 वर्षको उमेरमा उपचारको क्रममा छाउनी हस्पिटलमा असामयिक निधन भएको हुँदा उहाँको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् भनी जनसेवा गुठी परिवार हार्दिक समवेदना प्रकट गर्दछौ।
1: अध्यक्ष सानो बाबु खड्का, उपाध्यक्ष प्रमिला राज भण्डारी श्रेष्ठ, सचिव ज्ञान बहादुर खत्री, को सदस्य बालकुमार श्रेष्ठ तथा जनसेवा गुठी परिवार सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा।

0: दिदी आज त मेरो घरमा पाहुना आउँदैछन्, ताजा र राम्रो मासु कहाँ पाइन्छ होला?
1: अरे त्यसको किन चिन्ता गर्नुहुन्छ, हाम्रै ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडामा रहेको सरोज फ्रेस हाउस एन्ड सप्लायर्स जानुहोस् न।
0: ए अनि त्यहाँ मासु चाहिँ के को पाइँदो रहेछ?
1: त्यहाँ त सधैँ ताजा राँगा र सुँगुरको मासु पाइन्छ नि, साथै राँगा भैँसी सुँगुर खरिद वा बिक्री पनि गरिन्छ।
0: ओहो यो त एकदमै सजिलो रहेछ, बरु सम्पर्क नम्बर पनि भनिदिइहाल्नुहोस् न।
1: सम्पर्क नम्बर प्रोपाइटर सरोज कुखरे 98 62 81 252, अरुणा 98 62 79 46 39।
0: सरोज फ्रेस हाउस एन्ड सप्लायर्स सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।
1: ताजा मासु सुपथ मूल्य र भरपर्दो सेवा, एकपटक सेवा लिनुहोस्, फेरि फेरि सम्झिनु हुनेछ।
2: माया तिम्रो बगैँचा त कस्तो राम्रो भएछ, कसरी यति सुन्दर बनायो है? मेरो पनि कार्यालय सँगै आफ्नै घर पनि निर्माण सम्पन्न हुन लाग्यो। यस्तै सुन्दर बगैँचाले सजाउने अनि मेरो पुर्ख्यौली बाजु जमिनमा फलफुलको बिरुवा रोप्ने सोच्दैछु, कहाँ पाइन्छ होला यो सबै सुविधा?
0: ल तिमीलाई थाहा छैन, यो सबै काम त ओखलढुङ्गाकै पहिलो इन्दिरा नर्सरी तथा कृषि फर्मले गरिदिइहाल्छ नि। त्यहाँ सजावटका लागि फुलहरू, मनी प्लान्ट, धुपी, कटहर, लिची, हरोबरो लगायतका सबै किसिमका बिरुवाहरू सुपथ मूल्यमा पाइन्छ।
2: ए लौ कस्तो राम्रो सेवा दिने रहेछ, कसरी काठमाडौँबाट फुलहरू ल्याउने होला भनेर चिन्तित थिए। ल मलाई सम्पर्क नम्बर देऊ त, म नि बुझिहाल्न पर्यो।
0: 9846 63 25 र 9919 90 59 26 मा सिधै इन्दिरा खतिवडालाई सम्पर्क गर्न सकिन्छ।
2: इन्दिरा नर्सरी तथा कृषि फार्म सिद्धिचरण नगरपालिका 4 रुम्जटार र सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा। वर्षायाम सुरु भएसँगै पानीका मुहानहरू दूषित हुने जोखिम बढ्छ। दूषित पानीले झाडा पोखला, हैजा, टाइफाइड लगायतका रोग निम्त्याउन सक्छ।
3: त्यसैले पिउने पानीलाई कम्तीमा 3 मिनट उमालेर, फिल्टर गरेर वा क्लोरिन प्रयोग गरी शुद्ध बनाएर मात्र प्रयोग गरौँ।
0: पानीको मुहान वरपर फोहोर नगर्ने, पशु चौपाया प्रवेश गर्न नदिने र नियमित सरसफाई गर्ने पानी बसालौ।
3: स्वच्छ मुहान, शुद्ध पानी र स्वस्थ परिवारका लागि सबैको सहभागिता आवश्यक छ।
2: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ओखलढुङ्गा।
4: मानसिक स्वास्थ्य बिना स्वास्थ्य जीवन सम्भव छैन, आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या भएका व्यक्तिहरूले अन्य व्यक्ति सरह मर्यादापूर्ण जीवन बाँच्न, अधिकार प्रयोग गर्ने वातावरण बनाउनका लागि सहकार्य गरौ।
5: समुदायको हितको लागि आफ्नो एफएम ओखलढुङ्गाद्वारा जनहितमा जारी सन्देश।
6: बलात्कार, कुटपिट, गाली गलोज, मानसिक यातना या कुनै पनि किसिमका लैङ्गिकताका आधारमा भएका हिंसाहरूलाई लैङ्गिक हिंसा भनिन्छ। यस्ता कुनै पनि किसिमका घटनाहरू महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पुरुषलाई भएमा त्यस्ता प्रभावितलाई जिल्ला अस्पताल ओखलढुङ्गाको ओसिएमसीमा निशुल्क रूपमा गोपनीयताका साथ स्वास्थ्य र कानुनी सेवा प्रदान गरिन्छ।
0: थप जानकारीको लागि ओसिएमसीको फोन नम्बर 9952 08 24 88 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: तिजमा गजल भनेर पहिलोचोटि हामीले निकालेको थियौँ होइन, त्यसलाई निरन्तरता दिइरहेको छौँ। त्यो पोरभन्दा केही फरक, अलिकति फरक पारेर सङ्गीतमा, शब्दमा केही चेन्ज गरेर
1: एउटा उद्यमशील नेपालीको साथमा सधैँ महेन्द्र बोलेरो पिकअप।

0: Tozo Pela Kirangin Hue, Afno FM Gatamba Chiktang, Shitigya Megahertz, Okuldunga.
1: Big the swim of Pango dinner, big the estu Batavarma Bansi Raycons, two Batavar Lazar, a Pangatavaninja, two Batavar Costu Tobanaki, big to Sarik, Manasik, Indria, Botic, Karikat Vigilan. रु बाँचेको वातावरणसम्ममा रहेको अवरोधसँगको अन्तर्क्रियाले उसलाई सहभागिताबाट वञ्चित हुनुपर्ने अवस्था सृजना हुन्छ भने त्यस्तो अवस्थालाई अपाङ्गता भनिन्छ र त्यस्तो अवस्थामा बाँचेको व्यक्तिलाई चाहिँ अपाङ्गता भएका व्यक्ति भनेर भनिन्छ।
2: गर्भवतीले जथाभावी औषधि सेवन गर्नाले गर्भपतन गर्नाले आमालाई कुपोषण भएमा विषयुक्त पदार्थ सेवन लामो व्यथा लागेर जन्मन कठिन भएमा जबरजस्ती प्रसुति गराउँदा शिशुमा आघात पुग्दा विभिन्न दुर्घटना लगायतका कारणले अपाङ्गता हुने गर्दछ।
3: अपाङ्गतालाई शारीरिक दृष्टि सम्बन्धी सुनाइ सम्बन्धी श्रवण दृष्टिविहीन स्वर र बोलाइ सम्बन्धी मानसिक वा मनोसामाजिक बौद्धिक अनुवंशीय रक्तस्राव सम्बन्धी अटिजम सम्बन्धी र बहुअपाङ्गता गरी 10 भागमा वर्गीकरण गरिएको छ।
2: अपाङ्गताबाट बच्न नियमित गर्भजात बालबालिकालाई पूर्ण खोप पौष्टिक आहार गर्भवतीले डाक्टरको प्रिस्क्राइब बिना औषधि सेवन साथै धुम्रपान मद्यपान गर्नु हुँदैन। हरेक हुन सक्ने सम्भावित दुर्घटनाबाट बच्ने र बचाउने स्वास्थ्य संस्थामै प्रसुति गराउनु पर्दछ। यदि अपाङ्गता भइहाले समयमै पहिचान गरी उपचार गर्नुपर्दछ।
3: अपाङ्गता

0: जीवनै सकिनु होइन। अवसर पाउन सके उनले परिवार, समाज र राष्ट्रका लागि महत्वपूर्ण योगदान गर्न सक्छ।
1: मानव विकास तथा सामुदायिक सेवा आफ्नो एफएमको जनहितमा जारी सन्देश।
2: अहिले दिउँसोको एक बज्यो। टाइम चेकको साथमा अन्दल सुन्चा उद्योग तथा भाँडा पसल सिद्धिचरण नगरपालिका 11 बाल मन्दिर माथि उखलढुङ्गा।
3: तिमलाई भेट्नुभन्दा अगाडि एउटा कुरा देखाउँछु।
4: के?
3: कार एक्सिडेन्टमा 2 वर्ष अगाडि यही एउटा कुरा भएकी थियो। तिमीले फेरि भेट्ने कुरा गर्यौ, त्यसैले भोलि भेट्छौ नि मलाई?
4: श्योर, बरु तिमी भन न कहाँ भेट्ने।
5: ओए, हेरेर हिँड्न सक्दैनस्? छोयो यहाँ। यो को हो थाहा छ?
6: को हो यो?
5: दलित हो, दलित। यसले छोएको पानी पनि चल्दैन, यसले छोएको लुगा चल्छ, पैसा चल्छ, तर यसलाई छुनु हुँदैन। जाउँ।
3: त्यसो भए तिमी र म दुवै अपाङ्ग, म शारीरिक अपाङ्ग अनि तिमी सामाजिक। मलाई भाग्यले अपाङ्ग बनायो अनि तिमीलाई समाजले। के तिमी मलाई साँच्चीकै माया गर्छौ?
4: धेरै गर्छु।
3: अनि त्यसो भए किन हामी स्याड? इट मेक्स नो सेन्स।
4: हामी बीच सिर्फ माया मात्रै छ। सायद हामीलाई चाहिने त्यति नै हो नि, होइन र?
3: हो।
0: अपाङ्गता र जातीय विभेद सामाजिक अपराध हो, यो दण्डनीय छ। समुदायको हितको लागि आफ्नो एफएम ओखलढुङ्गा। माया, तिम्रो बगैँचा त कस्तो राम्रो भएछ, कसरी यति सुन्दर बनायो है? मेरो पनि कार्यालय सँगै आफ्नै घर पनि निर्माण सम्पन्न हुन लाग्यो। यस्तै सुन्दर बगैँचाले सजाउने अनि मेरो पुर्ख्यौली बाजु जमिनमा फलफुलको बिरुवा रोप्ने सोच्दैछु। कहाँ पाइन्छ होला यो सबै सुविधा?
1: ल, तिमीलाई थाहा छैन, यो सबै काम त ओखलढुङ्गाकै पहिलो इन्दिरा नर्सरी तथा कृषि फर्मले गरिदिइहाल्छ नि। त्यहाँ सजावटका लागि फुलहरू, मनी प्लान्ट, धुपी, कटहर, लिची, हरुबरु लगायतका सबै किसिमका बिरुवाहरू सुपथ मूल्यमा पाइन्छ।
0: ए लौ, कस्तो राम्रो सेवा दिने रहेछ। कसरी काठमाडौँबाट फुलहरू ल्याउने होला भनेर चिन्तित थिए। ल, मलाई सम्पर्क नम्बर देऊ त, म नि बुझिहाल्न पर्यो।
1: 9846633325 र 9919596 सिधै इन्दिरा खतिवडालाई सम्पर्क गर्न सकिन्छ।
0: इन्दिरा नर्सरी तथा कृषि फार्म, सिद्धिचरण नगरपालिका 4 रुम्जटार र सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा उखलढुङ्गा। वर्षायाम सुरु भएसँगै पानीका मुहानहरू दूषित हुने जोखिम बढ्छ। दूषित पानीले झाडा पोखला, हैजा, टाइफाइड लगायतका रोग निम्त्याउन सक्छ।
7: त्यसैले पिउने पानीलाई कम्तीमा 3 मिनट उमालेर, फिल्टर गरेर वा क्लोरिन प्रयोग गरी शुद्ध बनाएर मात्र प्रयोग गरौं।
1: पानीको मुहान वरपर फोहोर नगर्ने, पशु चौपाया प्रवेश गर्न नदिने र नियमित सरसफाई गर्ने पानी बसालौ।
7: स्वच्छ मुहान, शुद्ध पानी र स्वस्थ परिवारका लागि सबैको सहभागिता आवश्यक छ।
0: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ओखलढुङ्गा।
8: आप्रवासी स्रोत केन्द्र सिद्धिचरण नगरपालिकाको अनुरोध।
9: आप्रवासनमा चुनौती र अवसर दुवै छन्। आप्रवासनलाई हामी व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सक्छौ।
10: पर्याप्त सूचना र चाहिने सिप सिकेर विदेश जाँदा विदेशमा दुःख पाइँदैन। काम के हो, तलब कति हुन्छ, सिप कस्तो चाहिन्छ, विदेश जानुभन्दा पहिला सोधखोज गरौं र श्रम स्वीकृति लिएर मात्रै विदेश जाउँ। श्रम स्वीकृति लिएर जाँदा सुरक्षित भइन्छ र समस्यामा परेर फर्किनु परेमा न्याय पाउन पनि सहज हुन्छ।
9: अनि तपाईँलाई थाहा छ, स्थानीय सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित र सुरक्षित बनाउन आप्रवासी स्रोत केन्द्रको सञ्चालन र व्यवस्थापन गरिरहेका छन् नि।
10: थाहा छ नि, धेरैजसो जिल्लामा जिल्ला प्रशासन कार्यालयभित्र वा कार्यालय छेउमै आप्रवासी स्रोत केन्द्रहरू स्थापना भएका छन्। यस्ता स्रोत केन्द्रहरूले सुरक्षित वैदेशिक रोजगारीका लागि सही सूचना दिने र सिप सिक्न सिफारिस गर्ने गर्छन्, साथै विदेश जाने क्रममा समस्यामा परे न्यायका लागि सहयोग पनि गर्छन्।
6: हजुर, वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूलाई सरल, छिटो, सहज सेवा प्रवाह गर्ने उद्देश्यले सिद्धिचरण नगरपालिकामा संस्वीकृति सेवा सञ्चालन भइरहेको बेहोरा सहर्ष जानकारी गराइन्छ।
8: अन्य थप जानकारीको लागि सम्पर्क नम्बर 9849912808 9849912808।
6: सिद्धिचरण नगरपालिकाको कार्यालय ओखलढुङ्गा।
11: व्यक्ति स्वयं अपाङ्ग हुँदैन, व्यक्ति यस्तो वातावरणमा बाँचिरहेको हुन्छ त्यो वातावरणलाई चाहिँ अपाङ्गता भनिन्छ। त्यो वातावरण कस्तो हो त भन्दाखेरि व्यक्तिको शारीरिक, मानसिक, इन्द्रिय र बौद्धिक कार्यगत विचलन र ऊ बाँचेको वातावरणसम्ममा रहेको अवरोधसँगको अन्तर्क्रियाले उसलाई सहभागिताबाट वञ्चित हुनुपर्ने अवस्था सृजना हुन्छ भने त्यस्तो अवस्थालाई अपाङ्गता भनिन्छ र त्यस्तो अवस्थामा बाँचेको व्यक्तिलाई चाहिँ अपाङ्गता भएका व्यक्ति भनेर भनिन्छ।
1: गर्भवतीले जथाभावी औषधि सेवन गर्नाले, गर्भपतन गर्नाले आमालाई कुपोषण भएमा विषयुक्त पदार्थ सेवन, लामो व्यथा लागेर जन्मन कठिन भएमा जबरजस्ती प्रसूति गराउँदा, शिशुमा आघात पुग्दा, विभिन्न दुर्घटना लगायतका कारणले अपाङ्गता हुने गर्दछ।
0: अपाङ्गतालाई शारीरिक, दृष्टि सम्बन्धी, सुनाइ सम्बन्धी, श्रवण दृष्टिविहीन, स्वर र बोलाइ सम्बन्धी, मानसिक वा मनोसामाजिक, बौद्धिक, अनुवंशीय रक्तस्राव सम्बन्धी, अटिजम सम्बन्धी र बहुअपाङ्गता गरी 10 भागमा वर्गीकरण गरिएको छ।
1: अपाङ्गताबाट बच्न नियमित गर्भजात, बालबालिकालाई पूर्ण खोप, पौष्टिक आहारा, गर्भवतीले डाक्टरको प्रिस्क्राइब बिना औषधि सेवन साथै धुम्रपान मद्यपान गर्नु हुँदैन। हरेक हुन सक्ने सम्भावित दुर्घटनाबाट बच्ने र बचाउने स्वास्थ्य संस्थामै प्रसूति गराउनु पर्दछ। यदि अपाङ्गता भइहाले समयमै पहिचान गरी उपचार गर्नुपर्दछ।
0: अपाङ्गता हुनु जीवनै सकिनु होइन, अवसर पाउन सके उनले परिवार, समाज र राष्ट्रका लागि महत्वपूर्ण योगदान गर्न सक्छ।
1: मानव विकास तथा सामुदायिक सेवा आफ्नो एफएमको जनहितमा जारी सन्देश।
12: भूकम्प जहिले र जति बेला पनि आउन सक्छ,
13: त्यसैले भूकम्पको समयमा लिएर हिँड्ने झटपट झोला तयारी अवस्थामा राख्नु पर्छ। झोलामा टर्च लाइट, रेडियो, एक दिनका लागि पुग्ने चिउरा तथा तयारी सुक्खा पानीको बोतल, जरुरी औषधिहरू र आफ्नो कागजातको फोटो कपीहरू राख्न सकिन्छ।
12: भूकम्प गएपछिको समयमा टेलिफोन सञ्जाल व्यस्त रहने भएकोले सकभर मोबाइलबाट टेक्स्ट सन्देशहरू आदान प्रदान गर्नु पर्दछ।
13: चर्किएका तथा भत्किएका घर एवं अन्य संरचना भित्र नबस्ने, किनभने भूकम्पका पराकम्पले यस्ता संरचनाहरू भत्काएर जनधनको थप क्षति हुन सक्छ।
12: भूकम्पको समयमा खस्ने वस्तुहरू फर्निचर, फोटो फ्रेम, सजावटका वस्तु, पुस्तक र्याक, ग्यास सिलिन्डर जस्ता सामग्रीहरू ठिकसँग राख्नु पर्दछ।
13: भूकम्प आएको बेला सुरक्षित रहन घुँडा टेकेर गुडुल किने, यदि ओत लाग्ने ठाउँ छैन भने आफ्नो टाउको र घाँटीलाई सुरक्षित राख्नु पर्छ।
12: जब भूकम्प रोकिन्छ, आगलागी, पहिरो, ढुङ्गाहरू खस्नु, बाढी जस्ता जोखिमहरू हुने भएकोले जोखिम कम गर्नका लागि सावधानी अपनाउनु पर्दछ।
13: भूकम्प आएको बेला चिच्याउनु हुँदैन, शान्त रहनु पर्छ।
12: प्राकृतिक रूपमा भूकम्प जाँदा आफैमा दन्जनको क्षति हुँदैन, तर कमजोर संरचना र सचेतनाको अभाव जस्ता असुरक्षित प्रचलनहरूका कारण जनधनको क्षति हुने भएकोले सचेत रहनु पर्दछ।
13: यदि भूकम्प आयो र सहयोग चाहिएमा ओखलढुङ्गाको निम्न फोन नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ।
12: नेपाल रेड क्रस सोसाइटीको फोन नम्बर 037-520-178,
13: जिल्ला प्रशासन कार्यालय 037-520-133,
12: जिल्ला परिकार्यालयको नम्बर 9852-88-90-50।
13: समुदायको हितको लागि आफ्नो एफएम परिवार ओखलढुङ्गा।
14: एन्जिला, तिमीले त कस्तो राम्रो राम्रो डिजाइनको गहना फेरिरहेको हौ। होइन, कुन पसलबाट किन्छौ?
15: दयाल सुन साथी उद्योगबाट ल्याउँछु नि, त्यहाँ त जस्तो सुकै डिजाइनमा पनि गरगहना किनबेच गरिन्छ नि।
14: ए हो र, त्यसो त म पनि अब दयाल सुन चाँदी उद्योगमै जान्छु। एउटा सानो डिजाइनमा सिक्री औठी, अनि आमाको लागि पुरानो डिजाइनमा मालबाडी, दिदीको लागि मङ्गलसूत्र पनि बनाउनु छ। लौ म त लागे है दयाल सुन चाँदी उद्योगतिर।
15: हाम्रा सेवाहरू,
14: अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका सुनचाँदीका गरगहना बनाइन्छ।
15: पुरानोसँग नयाँ सट्टापट्टा गरिन्छ।
14: बिना रसायन गहना बनाइन्छ।
15: बनाइराखेकै रेडिमेड गरगहना पनि पाइन्छ।
14: प्रोप्राइटर भेष बहादुर दयाल, बेलकुमारी दयाल। मोबाइल नम्बर 9842939306, 9842939306 र 9842808584। दयाल सुनचाँदी उद्योग, सिद्धिचरण नगरपालिका 12, हुलाक टोल, ओखलढुङ्गा।
1: तपाईँलाई घरको लागि एल्मुनियमको झ्याल ढोका चाहिएको छ? चाहिएको छ भने सम्पर्क गर्नुहोस् होम्स एल्मुनियम एन्ड डेकोरलाई।
16: आउनुहोस्, यहाँ घरका लागि चाहिने एल्मुनियम ढोका, झ्याल, पल सिलिङ, कार्पेट, पर्दा, सिसा साथै एल्मुनियम सम्बन्धी सम्पूर्ण काम गरिन्छ। प्रोप्राइटर चुरालाल श्रेष्ठ।
1: सम्पर्क नम्बर 9862595127 र 0335203690।
16: होम्स एल्मुनियम एन्ड डेकोर, सिद्धिचरण नगरपालिका 11, मिलन चौक, ओखलढुङ्गा।
17: नमस्कार, म कलाकार नारद खतिवडा। अहिले तपाईँ सुन्दै हुनुहुन्छ ओखलढुङ्गा जिल्लाको पहिलो सामुदायिक रेडियो आफ्नो एफएम 104.8 मेगाहर्ज।

0: hörst AFNOFM auf 104,8 MHz.
1: २० वर्ष भइसकेछ झन्डै मैले आफैलाई गुमाएको डिप्रेसनको कारण म आत्महत्यासम्म पुग्न लागेको थिएँ भन्न मसँग मलाई बुझ्ने साथी थियो मैले सबै आफ्नो समस्या उसलाई सुनाए समयमै परामर्श उपचार भयो र म आज यहाँ छु अहिले थाहा पाएँ आत्महत्या गर्नु महापाप रहेछ र जीवन ईश्वरको सबैभन्दा सुन्दर अनि अमूल्य उपहार आजभोलि आत्महत्याको घटनाहरू सुन्दा झस्कन्छु र लाग्छ उनीहरूले पनि मैले जस्तै उपचार पाएको भए जीवन गुमाउने थिएनन् होला म बाँचेर पो संसार देख्न अनि समाजलाई योगदान दिन पाएकोमा खुसी छु आत्महत्याको मुख्य कारण मानसिक स्वास्थ्य समस्या हो यस्ता मानिसहरूको विशेष ख्याल गरौं र आत्महत्या गर्नबाट बचाऊ समुदायको हितको लागि आफ्ना फेम ओखलढुङ्गा
2: अपाङ्गता भएका व्यक्तिहरू अन्य व्यक्ति भन्दा बढी मानसिक समस्याबाट ग्रसित भएको पाइन्छ उनीहरूलाई समयमै आवश्यक सल्लाह तथा परामर्श दिन सकेमा आफैले पनि मनोसामाजिक स्वास्थ्य समस्यालाई सन्तुलनमा राख्न सक्दछन् यस्तो वातावरण सृजना गर्नका लागि परिवारका सदस्यहरूको महत्वपूर्ण भूमिका हुन्छ समुदायले समेत उचित सहयोग सम्मान र परामर्श दिन सकेमा अपाङ्गता भएका व्यक्तिहरूको मानसिक स्वास्थ्य समस्या सहजै न्यूनीकरण सकिन्छ तसर्थ अपाङ्गता भएका व्यक्तिहरूको मानसिक स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउन तपाईँ हामी सबैले हातेमालो गरी उनीहरूलाई सम्मान र सहयोग गरौं
3: समुदायको हितको लागि आफ्नो फिल्म ओखलढुङ्गाद्वारा जनहितमा जारी सन्देश मानसिक स्वास्थ्य बिना स्वास्थ्य जीवन सम्भव छैन आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ मनमा अत्याधिक डर चिन्ता तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या भएका व्यक्तिहरूले अन्य व्यक्ति सरह मर्यादापूर्ण जीवन बाँच्न अधिकार प्रयोग गर्ने वातावरण बनाउनका लागि सहकार्य गरौ
2: समुदायको हितको लागि आफ्नो एफएम ओखलढुङ्गाद्वारा जनहितमा जारी सन्देश
4: बलात्कार कुटपिट गाली गलोज मानसिक यातना या कुनै पनि किसिमका लैङ्गिकताका आधारमा भएका हिंसाहरूलाई लैङ्गिक हिंसा भनिन्छ यस्ता कुनै पनि किसिमका घटनाहरू महिला बालबालिका ज्येष्ठ नागरिक तथा पुरुषलाई भएमा त्यस्ता प्रभावितलाई जिल्ला अस्पताल ओखलढुङ्गाको ओसिएमसीमा निशुल्क रूपमा गोपनीयताका साथ स्वास्थ्य र कानुनी सेवा प्रदान गरिन्छ
5: थप जानकारीको लागि ओसिएमसीको फोन नम्बर 9952082488 सम्पर्क गर्न सक्नुहुनेछ
6: के तपाईँ स्वास्थ्य उपचार गराउने ठाउँको खोजीमा हुनुहुन्छ
7: यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्
6: रुम्जाटार पोलिक्लिनिक एन्ड डायलोसिस सेन्टर प्राली
8: हाम्रा सेवाहरू दैनिक बिरामी जाँच सेवा
9: मुटु मृगौला र कलेजो सम्बन्धी विशेष ल्याब सेवा
10: एक्सरे सेवा
8: 24 घण्टा इमर्जेन्सी सेवा
9: एमसीएच सेवा परिवार नियोजन सेवा
10: एवं पशु तथा पन्छीको औषधि समेत पाइन्छ
8: साथै 50-70 जनाको एकै पटक तालिम प्रदान गर्न सकिने तालिम हलको व्यवस्था सँगै खाना तथा बासको व्यवस्था तथा गाडी रिजर्भको व्यवस्था गरिएको छ
9: सम्पर्क पद्मा मेडिकल हल सिद्धिचरण नगरपालिका 4 रुम्जाटार ओखलढुङ्गा फोन नम्बर 0375401124

0: सोलुखुम्बु जिल्लाको सोलो दुतकुण्ड नगरपालिका 11 तिङला घुन्सागर भई हाल काठमाडौँमा बसोबास गर्दै आउनुभएका यस गुठीका साधारण सदस्य दीपक कुमार बस्नेत, गोपालका बुबा मानबहादुर बस्नेतको 83 वर्षको उमेरमा उपचारको क्रममा छाउनी हस्पिटलमा असामयिक निधन भएको हुँदा उहाँको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् भनी जनसेवा गुठी परिवार हार्दिक समवेदना प्रकट गर्दछौ।
1: अध्यक्ष सानो बाबु खड्का, उपाध्यक्ष प्रमिला राज भण्डारी श्रेष्ठ, सचिव ज्ञान बहादुर खत्री, को सदस्य बालकुमार श्रेष्ठ तथा जनसेवा गुठी परिवार सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा

0: दिदी, आज त मेरो घरमा पाहुना आउँदैछन्। ताजा र राम्रो मासु कहाँ पाइन्छ होला?
1: अरे, त्यसको किन चिन्ता गर्नुहुन्छ? हाम्रै ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडामा रहेको सरोज फ्रेस हाउस एन्ड सप्लायर्स जानुहोस् न।
0: ए, अनि त्यहाँ मासु चाहिँ के के को पाइदो रहेछ?
1: त्यहाँ त सधैँ ताजा राँगा र सुँगुरको मासु पाइन्छ नि। साथै राँगा, भैँसी, सुँगुर खरिद वा बिक्री पनि गरिन्छ।
0: ओहो, यो त एकदमै सजिलो रहेछ। बरु सम्पर्क नम्बर पनि भनिदिइहाल्नुहोस् न।
1: सम्पर्क नम्बर प्रोप्राइटर सरोज कुखरे 98-62-81-252, अरुणा 98-62-49-46-39।
0: सरोज फ्रेस हाउस एन्ड सप्लायर्स, सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।
1: ताजा मासु सुपथ मूल्य र भरपर्दो सेवा, एकपटक सेवा लिनुहोस्, फेरि फेरि सम्झिनु हुनेछ।
2: Du hörst AFNOR FM auf 104,8 MHz.

0: मानव विकास तथा सामुदायिक सेवाद्वारा सञ्चालित सामुदायिक रेडियो
1: आफ्नो एफएम 104.8 मेगाहर्ज।
2: बलात्कार, कुटपिट, गाली गलोज, मानसिक यातना या कुनै पनि किसिमका लैङ्गिकताका आधारमा भएका हिंसाहरूलाई लैङ्गिक हिंसा भनिन्छ। यस्ता कुनै पनि किसिमका घटनाहरू महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पुरुषलाई भएमा त्यस्ता प्रभावितलाई जिल्ला अस्पताल ओखलढुङ्गाको ओसिएमसीमा निशुल्क रूपमा गोपनीयताका साथ स्वास्थ्य र कानुनी सेवा प्रदान गरिन्छ।
3: थप जानकारीको लागि ओसिएमसीको फोन नम्बर 9952082488 सम्पर्क गर्न सक्नुहुनेछ।
4: के तपाईँ स्वास्थ्य उपचार गराउने ठाउँको खोजीमा हुनुहुन्छ?
5: यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
4: रुम्जाटार पोलिक्लिनिक एन्ड डायलोसिस सेन्टर प्राली।
6: हाम्रा सेवाहरू दैनिक बिरामी जाँच सेवा,
7: मुटु, मृगौला र कलेजो सम्बन्धी विशेष ल्याब सेवा,
5: एक्सरे सेवा,
6: 24 घण्टा इमर्जेन्सी सेवा,
7: एमसीएच सेवा, परिवार नियोजन सेवा
5: एवं पशु तथा पक्षीको औषध

0: सोलुखुम्बु जिल्लाको सोलो दुधकुण्ड नगरपालिका 11 तिङला घुन्साघर भई हाल काठमाडौँमा बसोबास गर्दै आउनुभएका यस गुठीका साधारण सदस्य दीपक कुमार बस्नेत, गोपालका बुबा मानबहादुर बस्नेतको 83 वर्षको उमेरमा उपचारको क्रममा छाउनी हस्पिटलमा असामयिक निधन भएको हुँदा उहाँको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् भनी जनसेवा गुठी परिवार हार्दिक समवेदना प्रकट गर्दछौ।
1: अध्यक्ष सानो बाबु खड्का, उपाध्यक्ष प्रमिला राज भण्डारी श्रेष्ठ, सचिव ज्ञान बहादुर खत्री, को सदस्य बालकुमार श्रेष्ठ तथा जनसेवा गुठी परिवार सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।
2: माया, तिम्रो बगैँचा त कस्तो राम्रो भएछ, कसरी यति सुन्दर बनायो है। मेरो पनि कार्यालय सँगै आफ्नै घर पनि निर्माण सम्पन्न हुन लाग्यो। यस्तै सुन्दर बगैँचाले सजाउने अनि मेरो पुर्ख्यौली बाजु जमिनमा फलफुलको बिरुवा रोप्ने सोच्दैछु। कहाँ पाइन्छ होला यो सबै सुविधा?
3: ल, तिमीलाई थाहा छैन, यो सबै काम त ओखलढुङ्गाकै पहिलो इन्दिरा नर्सरी तथा कृषि फर्मले गरिदिइहाल्छ नि। त्यहाँ सजावटका लागि फुलहरू, मनी प्लान्ट, धुपी, कटहर, लिची, हरोबरो लगायतका सबै किसिमका बिरुवाहरू सुपथ मूल्यमा पाइन्छ।
2: ए लौ, कस्तो राम्रो सेवा दिने रहेछ। कसरी काठमाडौँबाट फुलहरू ल्याउने होला भनेर चिन्तित थिए। ल, मलाई सम्पर्क नम्बर देऊ त, म नि बुझिहाल्न पर्यो।
3: 9846633325 र 9899956 सिधै इन्दिरा खतिवडालाई सम्पर्क गर्न सकिन्छ।
2: इन्दिरा नर्सरी तथा कृषि फार्म, सिद्धिचरण नगरपालिका 4 रुम्जटार र सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा। वर्षायाम शुरू भएसँगै पानीका मुहानहरू दूषित हुने जोखिम बढ्छ। दूषित पानीले झाडा पोखला, हैजा, टाइफाइड लगायतका रोग निम्त्याउन सक्छ।
4: त्यसैले पिउने पानीलाई कम्तीमा 3 मिनट उमालेर, फिल्टर गरेर वा क्लोरिन प्रयोग गरी शुद्ध बनाएर मात्र प्रयोग गरौँ।
3: पानीको मुहान वरपर फोहोर नगर्ने, पशु चौपाया प्रवेश गर्न नदिने र नियमित सरसफाई गर्ने पानी बसालौ।
4: स्वच्छ मुहान, शुद्ध पानी र स्वस्थ परिवारका लागि सबैको सहभागिता आवश्यक छ।
2: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ओखलढुङ्गा।
5: मानसिक स्वास्थ्य बिना स्वास्थ्य जीवन सम्भव छैन। आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौं। मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या भएका व्यक्तिहरूले अन्य व्यक्ति सरह मर्यादापूर्ण जीवन बाँच्न अधिकार प्रयोग गर्ने वातावरण बनाउनका लागि सहकार्य गरौं।
6: समुदायको हितको लागि आफ्नो एफएम ओखलढुङ्गाद्वारा जनहितमा जारी सन्देश।
7: आप्रवासी स्रोत केन्द्र सिद्धिचरण नगरपालिकाको अनुरोध।
8: आप्रवासनमा चुनौती र अवसर दुवै छन्। आप्रवासनलाई हामी व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सक्छौ।
9: पर्याप्त सूचना र चाहिने सिप सिकेर विदेश जाँदा विदेशमा दुःख पाइँदैन। काम के हो, तलब कति हुन्छ, सिप कस्तो चाहिन्छ, विदेश जानुभन्दा पहिला सोधखोज गरौं र श्रम स्वीकृति लिएर मात्रै विदेश जाउँ। श्रम स्वीकृति लिएर जाँदा सुरक्षित भइन्छ र समस्यामा परेर फर्किनु परेमा न्याय पाउन पनि सहज हुन्छ।
8: अनि तपाईँलाई थाहा छ, स्थानीय सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित र सुरक्षित बनाउन आप्रवासी स्रोत केन्द्रको सञ्चालन र व्यवस्थापन गरिरहेका छन् नि।
9: थाहा छ नि, धेरै जसो जिल्लामा जिल्ला प्रशासन कार्यालय भित्र वा कार्यालय छेउमै आप्रवासी स्रोत केन्द्रहरू स्थापना भएका छन्। यस्ता स्रोत केन्द्रहरूले सुरक्षित वैदेशिक रोजगारीका लागि सही सूचना दिने र सिप सिक्न सिफारिस गर्ने गर्छन्। साथै विदेश जाने क्रममा समस्यामा परे न्यायका लागि सहयोग पनि गर्छन्।
10: हजुर, वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूलाई सरल, छिटो, सहज सेवा प्रवाह गर्ने उद्देश्यले सिद्धिचरण नगरपालिकामा श्रम स्वीकृति सेवा सञ्चालन भइरहेको बेहोरा सहर्ष जान

0: जानकारी गराइन्छ।
1: अन्य थप जानकारीको लागि सम्पर्क नम्बर 9849912808 9849912808।
0: सिद्धिचर नगरपालिकाको कार्यालय ओखलढुङ्गा।
2: आफ्नै फ्रेम टाइम चेक।
3: अहिले दिउँसोको 2 बज्यो। टाइम चेकको साथमा अन्दाल सुन्चा उद्योग तथा भाँडा पसल सिद्धिचरण नगरपालिका 11 बालमन्दिरमाथि उखलढुङ्गा।

0: मनको आवाज आफ्नो एफएम 104.8 मेगाहर्ज
1: सुनो मिले
2: माया, तिम्रो बगैँचा त कस्तो राम्रो भएछ, कसरी यति सुन्दर बनायो है। मेरो पनि कार्यालय सँगै आफ्नै घर पनि निर्माण सम्पन्न हुन लाग्यो। यस्तै सुन्दर बगैँचाले सजाउने अनि मेरो पुर्ख्यौली बाजु जमिनमा फलफुलको बिरुवा रोप्ने सोच्दैछु। कहाँ पाइन्छ होला यो सबै सुविधा?
3: ल, तिमीलाई थाहा छैन, यो सबै काम त ओखलढुङ्गाकै पहिलो इन्दिरा नर्सरी तथा कृषि फर्मले गरिदिइहाल्छ नि। त्यहाँ सजावटका लागि फुलहरू, मनी प्लान्ट, धुपी, कटहर, लिची, हरोबरो लगायतका सबै किसिमका बिरुवाहरू सुपथ मूल्यमा पाइन्छ।
2: ए लौ, कस्तो राम्रो सेवा दिने रहेछ। कसरी काठमाडौँबाट फुलहरू ल्याउने होला भनेर चिन्तित थिए। ल, मलाई सम्पर्क नम्बर देऊ त, म नि बुझिहाल्न पर्यो।
3: 9846633325 र 9899956 सिधै इन्दिरा खतिवडालाई सम्पर्क गर्न सकिन्छ।
2: इन्दिरा नर्सरी तथा कृषि फार्म, सिद्धिचरण नगरपालिका 4 रुम्जटार र सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा। वर्षायाम शुरू भएसँगै पानीका मुहानहरू दूषित हुने जोखिम बढ्छ। दूषित पानीले झाडा पोखला, हैजा, टाइफाइड लगायतका रोग निम्त्याउन सक्छ।
4: त्यसैले पिउने पानीलाई कम्तीमा 3 मिनट उमालेर, फिल्टर गरेर वा क्लोरिन प्रयोग गरी शुद्ध बनाएर मात्र प्रयोग गरौँ।
3: पानीको मुहान वरपर फोहोर नगर्ने, पशु चौपाया प्रवेश गर्न नदिने र नियमित सरसफाई गर्ने पानी बसालौँ।
4: स्वच्छ मुहान, शुद्ध पानी र स्वस्थ परिवारका लागि सबैको सहभागिता आवश्यक छ।
2: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ओखलढुङ्गा।
5: तिमीलाई भेट्नुभन्दा अगाडि एउटा कुरा देखाउँछु।
6: के?
5: कार एक्सिडेन्टमा 2 वर्ष अगाडि यही एउटा कुरा भन्न बाँकी थियो। तिमीले फेरि भेट्ने कुरा गर्यौ, त्यसैले भोलि भेट्छौ नि मलाई?
6: श्योर, बरु तिमी भन न कहाँ भेट्ने।
7: ओए, हेरेर हिँड्न सक्दैनस्? छोयो यहाँ। यो को हो थाहा छ?
6: को हो यो?
7: दलित हो, दलित। यसले छोएको पानी पनि चल्दैन, यसले छोएको लुगा चल्छ, पैसा चल्छ, तर यसलाई छुनु हुँदैन। जाउँ।
5: त्यसो भए तिमी र म दुवै अपाङ्ग, म शारीरिक अपाङ्ग अनि तिमी सामाजिक। मलाई भाग्यले अपाङ्ग बनायो अनि तिमीलाई समाजले। के तिमी मलाई साँच्चीकै माया गर्छौ?
6: धेरै गर्छु।
5: अनि त्यसो भए किन हामी स्याड? इट मेक्स नो सेन्स।
6: हामी बिच सिर्फ माया मात्रै छ, सायद हामीलाई चाहिने त्यति नै हो नि, होइन र?
5: हो।
2: अपाङ्गता र जातीय विभेद सामाजिक अपराध हो, यो दण्डनीय छ। समुदायको हितको लागि आफ्नै फेम ओखलढुङ्गा।
8: आप्रवासी स्रोत केन्द्र सिद्धिचरण नगरपालिकाको अनुरोध।
9: आप्रवासनमा चुनौती र अवसर दुवै छन्। आप्रवासनलाई हामी व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सक्छौँ।
10: पर्याप्त सूचना र चाहिने सिप सिकेर विदेश जाँदा विदेशमा दुःख पाइँदैन। काम के हो, तलब कति हुन्छ, सिप कस्तो चाहिन्छ, विदेश जानुभन्दा पहिला सोधखोज गरौँ र श्रम स्वीकृति लिएर मात्रै विदेश जाउँ। श्रम स्वीकृति लिएर जाँदा सुरक्षित भइन्छ र समस्यामा परेर फर्किनु परेमा न्याय पाउन पनि सहज हुन्छ।
9: अनि तपाईँलाई थाहा छ, स्थानीय सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित र सुरक्षित बनाउन आप्रवासी स्रोत केन्द्रको सञ्चालन र व्यवस्थापन गरिरहेका छन् नि।
10: थाहा छ नि, धेरै जसो जिल्लामा जिल्ला प्रशासन कार्यालयभित्र वा कार्यालय छेउमै आप्रवासी स्रोत केन्द्रहरू स्थापना भएका छन्। यस्ता स्रोत केन्द्रहरूले सुरक्षित वैदेशिक रोजगारीका लागि सही सूचना दिने र सिप सिक्न सिफारिस गर्ने गर्छन्, साथै विदेश जाने क्रममा समस्यामा परे न्यायका लागि सहयोग पनि गर्छन्।
11: हजुर, वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूलाई सरल, छिटो, सहज सेवा प्रवाह गर्ने उद्देश्यले सिद्धिचरण नगरपालिकामा श्रम स्वीकृति सेवा सञ्चालन भइरहेको बेहोरा सहर्ष जानकारी गराइन्छ।
8: अन्य थप जानकारीको लागि सम्पर्क नम्बर 9849912808 9849912808।
11: सिद्धिचर नगरपालिकाको कार्यालय ओखलढुङ्गा।
12: व्यक्ति स्वयं अपाङ्ग हुँदैन, व्यक्ति यस्तो वातावरणमा बाँचिरहेको हुन्छ त्यो वातावरणलाई चाहिँ अपाङ्गता भनिन्छ। त्यो वातावरण कस्तो हो त भन्दाखेरि व्यक्तिको शारीरिक मानसिक इन्द्रिय र बौद्धिक कार्यगत विचलन र ऊ बाँचेको वातावरणसम्ममा रहेको अवरोधसँगको अन्तर्क्रियाले उसलाई सहभागिताबाट वञ्चित हुनुपर्ने अवस्था सृजना हुन्छ भने त्यस्तो अवस्थालाई अपाङ्गता भनिन्छ र त्यस्तो अवस्थामा बाँचेको व्यक्तिलाई चाहिँ अपाङ्गता भएका व्यक्ति भनेर भनिन्छ।
3: गर्भवतीले जथाभावी औषधि सेवन गर्नाले, गर्भपतन गर्नाले आमालाई कुपोषण भएमा विषयुक्त पदार्थ सेवन, लामो व्यथा लागेर जन्मन कठिन भएमा जबरजस्ती प्रसूति गराउँदा, शिशुमा आघात पुग्दा, विभिन्न दुर्घटना लगायतका कारणले अपाङ्गता हुने गर्दछ।
13: अपाङ्गतालाई शारीरिक, दृष्टि सम्बन्धी, सुनाइ सम्बन्धी, श्रवण दृष्टिविहीन, स्वर र बोलाइ सम्बन्धी, मानसिक वा मनोसामाजिक, बौद्धिक, अनुवंशीय रक्तस्राव सम्बन्धी, अटिजम सम्बन्धी र बहुअपाङ्गता गरी 10 भागमा वर्गीकरण गरिएको छ।
3: अपाङ्गताबाट बच्न नियमित गर्भजात, बालबालिकालाई पूर्ण खोप, पौष्टिक आहारा, गर्भवतीले डाक्टरको प्रिस्क्राइब बिना औषधि सेवन साथै धुम्रपान मद्यपान गर्नु हुँदैन। हरेक हुन सक्ने सम्भावित दुर्घटनाबाट बच्ने र बचाउने स्वास्थ्य संस्थामै प्रसूति गराउनु पर्दछ। यदि अपाङ्गता भइहाले समयमै पहिचान गरी उपचार गर्नुपर्दछ।
13: अपाङ्गता हुनु जीवनै सकिनु होइन, अवसर पाउन सके उनले परिवार, समाज र राष्ट्रका लागि महत्वपूर्ण योगदान गर्न सक्छ।
3: मानव विकास तथा सामुदायिक सेवा, आफ्नो एफएमको जनहितमा जारी सन्देश।
14: भूकम्प जहिले र जति बेला पनि आउन सक्छ,
15: त्यसैले भूकम्पको समयमा लिएर हिँड्ने झटपट झोला तयारी अवस्थामा राख्नु पर्छ। झोलामा टर्च लाइट, रेडियो, एक दिनका लागि पुग्ने चिउरा तथा तयारी सुक्खा खाना, खाने पानीको बोतल, जरुरी औषधिहरू र आफ्नो कागजातको फोटोकपीहरू राख्न सकिन्छ।
14: भूकम्प गएपछिको समयमा टेलिफोन सञ्जाल व्यस्त रहने भएकोले सकभर मोबाइलबाट टेक्स्ट सन्देशहरू आदान प्रदान गर्नु पर्दछ।
15: चर्किएका तथा भत्किएका घर एवं अन्य संरचनाभित्र नबस्ने, किनभने भूकम्पका पराकम्पले यस्ता संरचनाहरू भत्काएर जनधनको थप क्षति हुन सक्छ।
14: भूकम्पको समयमा खस्ने वस्तुहरू, फर्निचर, फोटो फ्रेम, सजावटका वस्तु, पुस्तक र्याक, ग्यास सिलिन्डर जस्ता सामग्रीहरू ठिकसँग राख्नु पर्दछ।
15: भूकम्प आएको बेला सुरक्षित रहन घुँडा टेकेर गुडुल किने, यदि ओत लाग्ने ठाउँ छैन भने आफ्नो टाउको र घाँटीलाई सुरक्षित राख्नु पर्छ।
14: जब भूकम्प रोकिन्छ, आगलागी, पहिरो, ढुङ्गाहरू खस्नु, बाढी जस्ता जोखिमहरू हुने भएकोले जोखिम कम गर्नका लागि सावधानी अपनाउनु पर्दछ।
15: भूकम्प आएको बेला चिच्याउनु हुँदैन, शान्त रहनु पर्छ।
14: प्राकृतिक रूपमा भूकम्प जाँदा आफैमा दन्जनको क्षति हुँदैन, तर कमजोर संरचना र सचेतनाको अभाव जस्ता असुरक्षित प्रचलनहरूका कारण जनधनको क्षति हुने भएकोले सचेत रहनु पर्दछ।
15: यदि भूकम्प आयो र सहयोग चाहिएमा ओखलढुङ्गाको निम्न फोन नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ।
14: नेपाल रेड क्रस सोसाइटीको फोन नम्बर 037-520-178,
15: जिल्ला प्रशासन कार्यालय 037-520-133,
14: जिल्ला परि कार्यालयको नम्बर 9852-88-90-50।
15: समुदायको हितको लागि आफ्नो एफएम परिवार ओखलढुङ्गा।
16: ए एन्जिला, तिमीले त कस्तो राम्रो राम्रो डिजाइनको गहना फेरिरहेको हौ, होइन कुन पसलबाट किन्छौ?
17: दयाल सुनसादी उद्योगबाट ल्याउँछु नि, त्यहाँ त जस्तो सुकै डिजाइनमा पनि गरगहना किनबेच गरिन्छ नि।
16: ए हो र, त्यसो त म पनि अब दयाल सुनसादी उद्योगमै जान्छु। एउटा सानो डिजाइनमा सिक्री, औठी, अनि आमाको लागि पुरानो डिजाइनमा मालबाडी, दिदीको लागि मङ्गलसूत्र पनि बनाउनु छ। लौ म त लागे है दयाल सुनसादी उद्योगतिर।
17: हाम्रा सेवाहरू,
16: अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका सुनचादीका गरगहना बनाइन्छ,
17: पुरानोसँग नयाँ सट्टापट्टा गरिन्छ,
16: बिना रसायन गहना बनाइन्छ,
17: बनाइराखेकै रेडिमेड गरगहना पनि पाइन्छ।
16: प्रोप्राइटर भेष बहादुर दयाल, बेलकुमारी दयाल। मोबाइल नम्बर 98 42 39 36 98 42 39 36 र 98 42 80 25 84 दयाल सुनचाँदी उद्योग सिद्धिचरण नगरपालिका 12 हुलाकटोल ओखलढुङ्गा।
18: Thank you.

0: 삼촌 나이 올해 아무 레벨 만 벌자 대별로 어리 순나 어버로 올라 에시제이 잣 슈퍼 핫 마이버스
1: के तपाईँ स्वास्थ्य उपचार गराउने ठाउँको खोजीमा हुनुहुन्छ?
2: यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
1: रुम्जाटार पोलिक्लिनिक एन्ड डायलोसिस सेन्टर प्राली।
3: हाम्रा सेवाहरू दैनिक बिरामी जाँच सेवा,
4: मुटु मृगौला र कलेजो सम्बन्धी विशेष ल्याब सेवा,
2: एक्सरे सेवा,
3: चौबिसै घण्टा इमर्जेन्सी सेवा,
4: एमसीएच सेवा, परिवार नियोजन सेवा
2: एवं पशु तथा पन्छीको औषधि समेत पाइन्छ।
3: साथै 50-70 जनाको एकै पटक तालिम प्रदान गर्न सकिने तालिम हलको व्यवस्था सँगै खाना तथा बासको व्यवस्था तथा गाडी रिजर्भको व्यवस्था गरिएको छ।
4: सम्पर्क पद्मा मेडिकल हल, सिद्धिचरण नगरपालिका 4, रुम्जाटार, ओखलढुङ्गा। फोन नम्बर 0537541624।

0: सोलुखुम्बु जिल्लाको सोलोदुतकुण्ड नगरपालिका 11 तिङला घुन्सागर भई हाल काठमाडौँमा बसोबास गर्दै आउनुभएका यस गुठीका साधारण सदस्य दीपक कुमार बस्नेत, गोपालका बुबा मानबहादुर बस्नेतको 83 वर्षको उमेरमा उपचारको क्रममा छाउनी हस्पिटलमा असामयिक निधन भएको हुँदा उहाँको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् भनी जनसेवा गुठी परिवार हार्दिक समवेदना प्रकट गर्दछौ।
1: अध्यक्ष सानो बाबु खड्का, उपाध्यक्ष प्रमिला राज भण्डारी श्रेष्ठ, सचिव ज्ञान बहादुर खत्री, को सदस्य बालकुमार श्रेष्ठ तथा जनसेवा गुठी परिवार सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।
2: तपाईँलाई घरको लागि एल्मुनियमको झ्याल ढोका चाहिएको छ भने सम्पर्क गर्नुहोस् होम्स एल्मुनियम एन्ड डेकोरलाई।
3: आउनुहोस्, यहाँ घरका लागि चाहिने एल्मुनियम ढोका, झ्याल, पल सिलिङ, कार्पेट, पर्दा, सिसा साथै एल्मुनियम सम्बन्धी सम्पूर्ण काम गरिन्छ। प्रोप्राइटर चुरालाल श्रेष्ठ,
2: सम्पर्क नम्बर 98625597 र 0335203690।
3: होम्स एल्मुनियम एन्ड डेकोर, सिद्धिचरण नगरपालिका 11 मिलन चौक ओखलढुङ्गा।
4: माया, तिम्रो बगैँचा त कस्तो राम्रो भएछ, कसरी यति सुन्दर बनायो है। मेरो पनि कार्यालय सँगै आफ्नै घर पनि निर्माण सम्पन्न हुन लाग्यो। यस्तै सुन्दर बगैँचाले सजाउने अनि मेरो पुर्ख्यौली बाजु जमिनमा फलफुलको बिरुवा रोप्ने सोच्दैछु। कहाँ पाइन्छ होला यो सबै सुविधा?
5: ल, तिमीलाई थाहा छैन, यो सबै काम त ओखलढुङ्गाकै पहिलो इन्दिरा नर्सरी तथा कृषि फर्मले गरिदिइहाल्छ नि। त्यहाँ सजावटका लागि फुलहरू, मनी प्लान्ट, धुपी, कटहर, लिची, हरुबरु लगायतका सबै किसिमका बिरुवाहरू सुपथ मूल्यमा पाइन्छ।
4: ए लौ, कस्तो राम्रो सेवा दिने रहेछ। कसरी काठमाडौँबाट फुलहरू ल्याउने होला भनेर चिन्तित थिए। ल, मलाई सम्पर्क नम्बर देऊ त, म नि बुझिहाल्न पर्यो।
5: 9846633325 र 9919906926 सिधै इन्दिरा खतिवडालाई सम्पर्क गर्न सकिन्छ।
4: इन्दिरा नर्सरी तथा कृषि फार्म, सिद्धिचरण नगरपालिका 4 रुम्जटार र सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।
6: वर्षायाम सुरु भएसँगै पानीका मुहानहरू दूषित हुने जोखिम बढ्छ। दूषित पानीले झाडा पोखला, हैजा, टाइफाइड लगायतका रोग निम्त्याउन सक्छ।
7: त्यसैले पिउने पानीलाई कम्तीमा 3 मिनट उमालेर, फिल्टर गरेर वा क्लोरिन प्रयोग गरी शुद्ध बनाएर मात्र प्रयोग गरौँ।
8: पानीको मुहान वरपर फोहोर नगर्ने, पशु चौपाया प्रवेश गर्न नदिने र नियमित सरसफाई गर्ने पानी बसालौँ।
7: स्वच्छ मुहान, शुद्ध पानी र स्वस्थ परिवारका लागि सबैको सहभागिता आवश्यक छ।
6: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ओखलढुङ्गा।
9: मानसिक स्वास्थ्य बिना स्वस्थ जीवन सम्भव छैन। आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या भएका व्यक्तिहरूले अन्य व्यक्ति सरह मर्यादापूर्ण जीवन बाँच्न अधिकार प्रयोग गर्ने वातावरण बनाउनका लागि सहकार्य गरौ।
10: समुदायको हितको लागि आफ्नै फिल्म ओखलढुङ्गाद्वारा जनहितमा जारी सन्देश।
11: बलात्कार, कुटपिट, गाली गलोज, मानसिक यातना या कुनै पनि किसिमका लैङ्गिकताका आधारमा भएका हिंसाहरूलाई लैङ्गिक हिंसा भनिन्छ। यस्ता कुनै पनि किसिमका घटनाहरू महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पुरुषलाई भएमा त्यस्ता प्रभावितलाई जिल्ला अस्पताल ओखलढुङ्गाको ओसिएमसीमा निशुल्क रूपमा गोपनीयताका साथ स्वास्थ्य र कानुनी सेवा प्रदान गरिन्छ।
12: थप जानकारीको लागि ओसिएमसीको फोन नम्बर 9952082488 सम्पर्क गर्न सक्नुहुनेछ।
13: Du hörst Afno FM auf 104,8 MHz.

0: Du hörst Affen FM auf 104,8 MHz.
1: आप्रवासी स्रोत केन्द्र सिद्धिचरण नगरपालिकाको अनुरोध।
2: आप्रवासनमा चुनौती र अवसर दुवै छन्। आप्रवासनलाई हामी व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सक्छौ।
3: पर्याप्त सूचना र चाहिने सिप सिकेर विदेश जाँदा विदेशमा दुःख पाइँदैन। काम के हो, तलब कति हुन्छ, सिप कस्तो चाहिन्छ, विदेश जानुभन्दा पहिला सोधखोज गरौं र श्रम स्वीकृति लिएर मात्रै विदेश जाउँ। श्रम स्वीकृति लिएर जाँदा सुरक्षित भइन्छ र समस्यामा परेर फर्किनु परेमा न्याय पाउन पनि सहज हुन्छ।
2: अनि तपाईँलाई थाहा छ, स्थानीय सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित र सुरक्षित बनाउन आप्रवासी स्रोत केन्द्रको सञ्चालन र व्यवस्थापन गरिरहेका छन् नि।
3: थाहा छ नि, धेरै जसो जिल्लामा जिल्ला प्रशासन कार्यालय भित्र वा कार्यालय छेउमै आप्रवासी स्रोत केन्द्रहरू स्थापना भएका छन्। यस्ता स्रोत केन्द्रहरूले सुरक्षित वैदेशिक रोजगारीका लागि सही सूचना दिने र सिप सिक्न सिफारिस गर्ने गर्छन्, साथै विदेश जाने क्रममा समस्यामा परे न्यायका लागि सहयोग पनि गर्छन्।
4: हजुर, वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूलाई सरल, छिटो, सहज सेवा प्रवाह गर्ने उद्देश्यले सिद्धिचरण नगरपालिकामा श्रम स्वीकृति सेवा सञ्चालन भइरहेको बेहोरा सहर्ष जानकारी गराइन्छ।
1: अन्य थप जानकारीको लागि सम्पर्क नम्बर 9849812808 9849812808।
4: सिद्धिचरण नगरपालिकाको कार्यालय ओखलढुङ्गा।
5: अहिले दिउँसोको 3 बज्यो। टाइम चेकको साथमा अन्दाल सुनचाँदी उद्योग तथा भाँडा पसल सिद्धिचरण नगरपालिका 11 बाल मन्दिर माथि ओखलढुङ्गा।

0: भएको घर पौझङ जलवायु सम्मेलनलाई शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद न्यूनीकरण र व्यवस्थापनका लागि विश्व समुदायसँग सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताउनु भएको हो। उहाँले जलवायु परिवर्तनको असर न्यूनीकरण र व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी भएकाले यसको समाधानका लागि अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। राष्ट्रसंघको 81 महासभामा नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेका समस्या क्षति र समाधानका विषयमा विश्व समुदायको ध्यान आकर्षण गराउने उहाँको भनाइ छ। प्रधानमन्त्री शाहले जलवायु परिवर्तनको असर सामना गर्न संघ प्रदेश र पालिका तहसँग बलियो सहकार्य आवश्यक रहेको बताउनु भएको छ। सम्मेलनको आज कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्नुभएको छ। सम्मेलनमा देशभरका गाउँपालिका तथा नगरपालिकाका प्रमुख तथा जिल्ला समन्वय समितिका प्रमुखहरूको सहभागिता छ। रसुवाको चिल्लीमै जलविद्युत आयोजनाको सुरुङमा बाढीपछि फँसेका 6 जनाको खोज तथा उद्धारको प्रयास चलिरहेको छ। सुरुङभित्र ठूला चट्टान, लेदो र पानीका कारण उद्धार कार्य चुनौतीपूर्ण बने पनि उद्धार टोलीले निरन्तर काम गरिरहेको रासोपाका सांसद एवं इन्जिनियर श्रीराम नेउपानेले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। उहाँका अनुसार पछिल्लो 2 दिनदेखि सुरुङभित्र 24 घण्टा उद्धारको प्रयास भइरहेको छ। अहिले सुरुङको झण्डै 150 मिटर भाग पानीले जलमग्न छ। पानीको सतह घटाउन सक्सन पम्प प्रयोग गर्ने तयारी भइरहेको पानीको सतह घटेपछि नेपाली सेनाको तालिम प्राप्त उद्धार टोलीलाई सुरुङको थप भित्री भागसम्म पुग्न सहज हुने अपेक्षा गरिएको छ। भोटेकोशी बाढीमा परेर 34 देशका 607 विदेशी पर्यटक बेपत्ता भएका छन्। पर्यटन विभागका सूचना अधिकारी सूरज घिमिरेले विभिन्न कम्पनी मार्फत कैलाश मानसरोवर र जनै पूर्णिमामा मेलाका लागि गोसाईकुण्ड गएका 607 विदेशी पर्यटक बेपत्ता भएको बताउनु भएको छ। बेपत्ता भएका विदेशी पर्यटक मध्ये 269 जना पुरूष, 329 महिला र 9 लिङ्ग पहिचान नभएका नागरिक रहेका छन्। बेपत्ता भएका विदेशी नागरिक मध्ये सबैभन्दा धेरै छिमेकी देश भारतका रहेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले भोटेकोशी बाढीमा बेपत्ता भएका व्यक्तिका परिवारको डीएनए परीक्षणको प्रतिवेदन छिटो उपलब्ध गराउन माग गरेका छन्। बैठकको आकस्मिक समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुशबु ओलीले बाढीमा बेपत्ता भएका व्यक्तिका परिवारले डीएनए परीक्षणको प्रतिवेदन कहिले आउँछ भनेर प्रश्न गर्न थालेको बताउनुभयो। उहाँले पीड़ित परिवारको अन्यल अन्त्य गर्न परीक्षणको प्रतिवेदन यथाशीघ्र उपलब्ध गराउन माग गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राणा मगरले विपदमा परेका नागरिकका लागि मानसिक स्वास्थ्य उपचार सहित आवश्यक सेवाको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। यस्तै एमालेका सांसद देवेन बहादुर महरले भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूको पीड़ा झन जटिल बन्दै गएको भन्दै खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन आग्रह गर्नु भएको छ। रासोपाकी सांसद समीक्षा बास्कोटाले अस्पतालको बाढीमा परि घाइते भएर सघन उपचार कक्षमा रहेका बिरामीसँग लिने कार्यप्रति प्रश्न उठाउँदै यसले स्वास्थ्य र संचार क्षेत्रका आचार संहितामाथि गम्भीर प्रश्न खड़ा गरेको बताउनुभयो। कांग्रेसका सांसद खड्गबहादुर बुढा, रासोपाका सांसद गोविन्द पन्थी र नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले पनि बाढी पीड़ितको बाढी पहिरोको रोकथाम, विपद व्यवस्थापन तथा सड़क दुर्घटनामा बढ़दो जोखिम न्यूनीकरणमा सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताउनु भएको छ। नेपाली कांग्रेसले विपदपछिको राहत उद्धार तथा पुनस्थापनाको काम प्रभावकारी र पारदर्शी बनाउन संसदीय उच्चस्तरीय समिति गठन गर्न सभामुखको ध्यान आकर्षण गराएको छ। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदाम्बेले आज सभामुख डोलप्रसाद अर्याललाई भेटेर विपद व्यवस्थापनका लागि तत्काल संसदीय उच्चस्तरीय समिति गठन गर्न माग गर्नुभएको छ। आङदाम्बेले विपद आएको 17-18 दिन बितिसक्दा पनि सर्वदलीय बैठकमा उठाएको समिति गठनको विषय कार्यान्वयनमा आउन नसकेको बताउनु भएको छ। हुलाकी राजमार्ग अन्तर्गत झापा जिल्लाको झापा गाउँपालिका 2 र गौरीगंज गाउँपालिका 1 जोड्ने कन्काई पुल 14 वर्षसम्म अलपत्र पार्ने निर्माण कम्पनी पप्पू महादेव खिम्ती संयुक्त उपक्रम जेबीलाई सरकारले झण्डै 2 अर्ब रुपियाँ जरिवाना तिराउने भएको छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले सार्वजनिक खरिद ऐन बमोजिम 1,99,12,58,775 रुपियाँ सरकारी राजस्व खातामा दाफिला गर्न 35 दिने सार्वजनिक सूचना निकालेको छ। तोकिएको समयभित्र रकम दाखिल नगरे निर्माण कम्पनीको चलअचल सम्पत्ति रोक्का गरी सरकारी बाँकी सरह तहसिल कार्यालय मार्फत असुलुपर गरिने कार्यालयले जनाएको छ। 2068 साल जेठ 31 गते 723 मिटर लामो कन्काई पुल निर्माणका लागि 34,09,00,000 रुपियाँमा ठेक्का सम्झौता भएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एक मात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहपथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स, घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। धनुषाको बेदह नगरपालिकाबाट झण्डै 2 हप्ता अघि अपहरणमा परेका 15 महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ। गएको भदौ 18 गते अपहरणमा परेका धनुषाको बेदह नगरपालिका कमलेश महतोका 15 महिने छोरा सिद्धान्त महतोलाई गैराति त्यही नगरपालिका 10 गजा क्षेत्रबाट सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन मार्फत जनाएको छ। बच्चालाई छाडेर भाग्दै गरेको अवस्थामा धनुषाको कमला नगरपालिका 9 पुनिता देवी पासवानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताउनुभयो। आज दिउँसो तराईका धेरै ठाउँमा तापक्रम 30 डिग्री सेल्सियस भन्दा माथि मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भदौको अन्तिमतिर आइपुग्दा पनि तराई क्षेत्रमा गर्मी छ। आज दिउँसो तराईका विभिन्न ठाउँमा अधिकतम तापक्रम 35 देखि 38 डिग्री सेल्सियससम्म पुगेको छ। विशेष गरी धनगढी, नेपालगंज, भैरवा र सिमरातर्फ अधिकतम तापक्रम 36 देखि 38 डिग्री सेल्सियससम्म पुगेको अनुमान छ। पहाड़ी क्षेत्रमा समेत कतिपय ठाउँमा तापक्रम तुलनात्मक रूपमा उच्च रहेको छ। तराई क्षेत्रमा तापक्रम बढेसँगै दिउँसोको समयमा गर्मी र तातो हावा महसुस हुन सक्ने भएकाले आवश्यक सावधानी अप्नाउन मौसमविदहरूले सुझाव दिएका छन्। अब विदेशको खबर, अमेरिकाले पृथ्वीको कक्षामा पहिलो पटक अन्तरिक्ष हतियार तैनाथ गरेको पुष्टि गरेको छ। अमेरिकाले यस्तो प्रकारको आक्रामक क्षमता रहेको स्वीकार गरेको यो पहिलो पटक हो। अमेरिकी वायुसेना सचिव ट्रोय मेन्कले शत्रुको आक्रामक कार्यवाहीबाट अमेरिकी सेनाको सुरक्षा गर्न अन अर्बिट हतियार आवश्यक रहेको बताउनु भएको बीबीसीले उल्लेख गरेको छ। हिजो आयोजित एयर स्पेस एण्ड साइबर कन्फरेन्समा बोल्दै मेकन्सले अमेरिका बदलिँदो खतराहरूको सामना गर्न तयार रहेको बताउनुभयो। तर उहाँले अन्तरिक्ष हतियारको क्षमता वा त्यसलाई अहिले कहिले कक्षामा स्थापित गरियो भन्नेबारे विस्तृत विवरण भने दिन भएन। अमेरिकालाई क्षेपास्त्र र अन्य हवाई खतराहरूबाट जोगाउन प्रतिरक्षा प्रणालीको एक महत्वपूर्ण अङ्गका रूपमा योजना गरिएको गोल्डेन होममा अन्तरिक्ष आधारित क्षमता र इन्टरसेप्टर क्षेपास्त्रहरू रहने ट्रम्प प्रशासनले भनेको छ। सन् 1967 एक सन्धिले अन्तरिक्षको कक्षमा आम विनाशकारी हतियार राख्न प्रतिबन्ध लगाएको थियो। त्यसैता अमेरिका, रुस र चीन जस्ता प्रमुख शक्ति राष्ट्रहरूले यो सन्धिको दायराभन्दा बाहिर रहेर अन्य क्षमताहरूको विकास गर्ने प्रयास गरिरहेका छन्। अब खेल खबर, अस्ट्रेलियाका चर्चित क्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लिग एनपीएल क्रिकेट खेल्न नेपाल आउने भएका छन्। एनपीएलको टोली काठमाडौँ गोर्खाजले तेस्रो संस्करणका लागि वार्नरलाई अनुबन्ध गरेको सामाजिक सञ्जाल मार्फत जनाएको छ। 39 वर्षीय डेभिड वार्नर एनपीएल खेल्न आउने अहिलेसम्मकै चर्चित विदेशी खेलाडी हुन्। यसअघि पहिलो संस्करणमा कर्णाली एक्सले भारतका शेखर धवन, दोस्रो संस्करणमा विराटनगर किङ्सले दक्षिण अफ्रिकाका फाफ डुप्लेसिसलाई अनुबन्ध गरेको थियो। वार्नरले 110 टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 1 शतक र 28 अर्धशतक सहित 3,277 रन बनाएका छन्। यस्तै उनले समग्र 439 टी20 क्रिकेटमा 10 शतक र 118 अर्धशतक सहित 14,284 रन बनाएका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राष्ट्रसंघ महासभामा नेपालको जलवायु समस्या उठाउने प्रधानमन्त्री शाहको प्रतिबद्धता, जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विश्व समुदायलाई आह्वान गर्ने, चिलिमे जलविद्युत आयोजनामा उद्धारको प्रयास चल्दै भोटेकोसी बाढीमा 34 देशका 607 विदेशी पर्यटक बेपत्ता, बाढीमा बेपत्ता व्यक्तिका परिवारलाई डीएनए परीक्षण प्रतिवेदन छिटो उपलब्ध गराउन सांसदहरूको माग, 14 वर्षदेखि कन्काई पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई 2 अर्ब रुपियाँ जरिवाना तिर्न 35 दिनको समय सीमा, अमेरिकाद्वारा पहिलो पटक अन्तरिक्ष हतियार तैनाथ गरेको पुष्टि, बदलिदो खतराहरूको सामना गर्न तयार रहेको भनाई, र अस्ट्रेलियाका डेभिड वार्नरले काठमाडौँ गोर्खाजबाट एनपीएल खेल्ने।
4: मणि चूडको काख
6: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति।
7: ए एन्जिला, तिमीले त कस्तो राम्रो राम्रो डिजाइनको गहना फेरिरहेको हौ। होइन, कुन पसलबाट किन्छौ?
8: दयाल सुनसादी उद्योगबाट ल्याउँछु नि, त्यहाँ त जस्तो सुकै डिजाइनमा पनि गरगहना किनबेच गरिन्छ नि।
7: ए हो र, त्यसो त म पनि अब दयाल सुनसादी उद्योगमै जान्छु। एउटा सानो डिजाइनमा सिक्री, औठी, अनि आमाको लागि पुरानो डिजाइनमा मालबाडी, दिदीको लागि मङ्गलसूत्र पनि बनाउनु छ। लौ म त लागे है दयाल सुनसादी उद्योगतिर।
8: हाम्रा सेवाहरू,
7: अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका सुनचादीका गरगहना बनाइन्छ,
8: पुरानोसँग नयाँ सट्टापट्टा गरिन्छ,
7: बिना रसायन गहना बनाइन्छ,
8: बनाइराखेकै रेडिमेड गरगहना पनि पाइन्छ।
7: प्रोप्राइटर भेष बहादुर दयाल, बेलकुमारी दयाल। मोबाइल नम्बर 9842939306, 9842939306 र 9842808584। दयाल सुनचादी उद्योग, सिद्धिचरण नगरपालिका 12, हुलाकटोल, ओखलढुङ्गा।
9: तपाईँलाई घरको लागि एल्मुनियमको झ्याल ढोका चाहिएको छ? चाहिएको छ भने सम्पर्क गर्नुहोस् होम्स एल्मुनियम एन्ड डेकोरलाई।
10: आउनुहोस्, यहाँ घरका लागि चाहिने एल्मुनियम ढोका, झ्याल, पल सिलिङ, कार्पेट, पर्दा, सिसा साथै एल्मुनियम सम्बन्धी सम्पूर्ण काम गरिन्छ। प्रोप्राइटर चुरालाल श्रेष्ठ।
9: सम्पर्क नम्बर 9862595127 र 0630520396।
10: होम्स एल्मुनियम एन्ड डेकोर, सिद्धिचरण नगरपालिका 11, मिलन चौक, ओखलढुङ्गा।
11: आप्रवासी स्रोत केन्द्र सिद्धिचरण नगरपालिकाको अनुरोध।
12: आप्रवासनमा चुनौती र अवसर दुवै छन्। आप्रवासनलाई हामी व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सक्छौं।
13: पर्याप्त सूचना र चाहिने सिप सिकेर विदेश जाँदा विदेशमा दुःख पाइँदैन। काम के हो, तलब कति हुन्छ, सिप कस्तो चाहिन्छ, विदेश जानुभन्दा पहिला सोधखोज गरौं र श्रम स्वीकृति लिएर मात्रै विदेश जाउँ। श्रम स्वीकृति लिएर जाँदा सुरक्षित भइन्छ र समस्यामा परेर फर्किनु परेमा न्याय पाउन पनि सहज हुन्छ।
12: अनि तपाईँलाई थाहा छ, स्थानीय सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित र सुरक्षित बनाउन आप्रवासी स्रोत केन्द्रको सञ्चालन र व्यवस्थापन गरिरहेका छन् नि।
13: थाहा छ नि, धेरै जसो जिल्लामा जिल्ला प्रशासन कार्यालय भित्र वा कार्यालय छेउमै आप्रवासी स्रोत केन्द्रहरू स्थापना भएका छन्। यस्ता स्रोत केन्द्रहरूले सुरक्षित वैदेशिक रोजगारीका लागि सही सूचना दिने र सिप सिक्न सिफारिस गर्ने गर्छन्, साथै विदेश जाने क्रममा समस्यामा परे न्यायका लागि सहयोग पनि गर्छन्।
14: हजुर, वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूलाई सरल, छिटो, सहज सेवा प्रवाह गर्ने उद्देश्यले सिद्धिचरण नगरपालिकामा श्रम स्वीकृति सेवा सञ्चालन भइरहेको बेहोरा सहर्ष जानकारी गराइन्छ।
11: अन्य थप जानकारीको लागि सम्पर्क नम्बर 9849912808, 9849912808।
14: सिद्धिचरण नगरपालिकाको कार्यालय, ओखलढुङ्गा।
15: व्यक्ति स्वयं अपाङ्ग हुँदैन, व्यक्ति यस्तो वातावरणमा बाँचिरहेको हुन्छ, त्यो वातावरणलाई चाहिँ अपाङ्गता भनिन्छ। त्यो वातावरण कस्तो हो त भन्दाखेरि, व्यक्तिको शारीरिक, मानसिक, इन्द्रिय र बौद्धिक कार्यगत विचलन रु बाँचेको वातावरणसँगमा रहेको अवरोधसँगको अन्तर्क्रियाले उसलाई सहभागिताबाट वञ्चित हुनुपर्ने अवस्था सृजना हुन्छ भने त्यस्तो अवस्थालाई अपाङ्गता भनिन्छ र त्यस्तो अवस्थामा बाँचेको व्यक्तिलाई चाहिँ अपाङ्गता भएका व्यक्ति भनेर भनिन्छ।
7: गर्भवतीले जथाभावी औषधि सेवन गर्नाले गर्भपतन गर्नाले आमालाई कुपोषण भएमा विषयुक्त पदार्थ सेवन लामो व्यथा लागेर जन्मन कठिन भएमा जबरजस्ती प्रसूति गराउँदा शिशुमा आघात पुग्दा विभिन्न दुर्घटना लगायतका कारणले अपाङ्गता हुने गर्दछ।
16: अपाङ्गतालाई शारीरिक दृष्टि सम्बन्धी सुनाइ सम्बन्धी श्रवण दृष्टिविहीन स्वर र बोलाइ सम्बन्धी मानसिक वा मनोसामाजिक बौद्धिक अनुवंशीय रक्तस्राव सम्बन्धी अटिजम सम्बन्धी र बहुअपाङ्गता गरी 10 भागमा वर्गीकरण गरिएको छ।
7: अपाङ्गताबाट बच्न नियमित गर्भजात बालबालिकालाई पूर्ण खोप पौष्टिक आहारा गर्भवतीले डाक्टरको प्रिस्क्राइब बिना औषधि सेवन साथै धुम्रपान मद्यपान गर्नु हुँदैन। हरेक हुन सक्ने सम्भावित दुर्घटनाबाट बच्ने र बचाउने स्वास्थ्य संस्थामै प्रसूति गराउनु पर्दछ। यदि अपाङ्गता भइहाले समयमै पहिचान गरी उपचार गर्नुपर्दछ।
16: अपाङ्गता हुनु जीवनै सकिनु होइन, अवसर पाउन सके उनले परिवार समाज र राष्ट्रका लागि महत्वपूर्ण योगदान गर्न सक्छ।
7: मानव विकास तथा सामुदायिक सेवा आफ्नो एफएमको जनहितमा जारी सन्देश।
17: भूकम्प जहिले र जति बेला पनि आउन सक्छ,
18: त्यसैले भूकम्पको समयमा लिएर हिँड्ने झटपट झोला तयारी अवस्थामा राख्नु पर्छ। झोलामा टर्च लाइट, रेडियो, एक दिनका लागि पुग्ने चिउरा तथा तयारी सुक्खा खाना, खाने पानीको बोतल, जरुरी औषधिहरू र आफ्नो कागजातको फोटोकपीहरू राख्न सकिन्छ।
17: भूकम्प गएपछिको समयमा टेलिफोन सञ्जाल व्यस्त रहने भएकोले सकभर मोबाइलबाट टेक्स्ट सन्देशहरू आदान प्रदान गर्नु पर्दछ।
18: चर्किएका तथा भत्किएका घर एवं अन्य संरचना भित्र नबस्ने, किनभने भूकम्पका पराकम्पले यस्ता संरचनाहरू भत्काएर जनधनको थप क्षति हुन सक्छ।
17: भूकम्पको समयमा खस्ने वस्तुहरू फर्निचर, फोटो फ्रेम, सजावटका वस्तु, पुस्तक र्याक, ग्यास सिलिन्डर जस्ता सामग्रीहरू ठिकसँग राख्नु पर्दछ।
18: भूकम्प आएको बेला सुरक्षित रहन घुँडा टेकेर गुडुल किने, यदि ओत लाग्ने ठाउँ छैन भने आफ्नो टाउको र घाँटीलाई सुरक्षित राख्नु पर्छ।
17: जब भूकम्प रोकिन्छ, आगलागी, पहिरो, ढुङ्गाहरू खस्नु, बाढी जस्ता जोखिमहरू हुने भएकोले जोखिम कम गर्नका लागि सावधानी अपनाउनु पर्दछ।
18: भूकम्प आएको बेला चिच्याउनु हुँदैन, शान्त रहनु पर्छ।
17: प्राकृतिक रूपमा भूकम्प जाँदा आफैमा दन्जनको क्षति हुँदैन, तर कमजोर संरचना र सचेतनाको अभाव जस्ता असुरक्षित प्रचलनहरूका कारण जनधनको क्षति हुने भएकोले सचेत रहनु पर्दछ।
18: यदि भूकम्प आयो र सहयोग चाहिएमा ओखलढुङ्गाको निम्न फोन नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ।
17: नेपाल रेड क्रस सोसाइटीको फोन नम्बर 037-520-178,
18: जिल्ला प्रशासन कार्यालय 037-520-133,
17: जिल्ला प्रहरी कार्यालयको नम्बर 9852-88-90-50।
18: समुदायको हितको लागि आफ्नो एफएम परिवार ओखलढुङ्गा।
19: दोजो पेला किरङ्गेन हुए आफ्नो एफएम गेथाम्बा चिक्तङ सितिग्या मेगाहर्ज ओखलढुङ्गा।
3: OSR Digital, entertaining the nation.

0: hörst Afno FM auf 104,8 MHz.
1: बलात्कार, कुटपिट, गाली गलोज, मानसिक यातना या कुनै पनि किसिमका लैङ्गिकताका आधारमा भएका हिंसाहरूलाई लैङ्गिक हिंसा भनिन्छ। यस्ता कुनै पनि किसिमका घटनाहरू महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पुरुषलाई भएमा त्यस्ता प्रभावितलाई जिल्ला अस्पताल ओखलढुङ्गाको ओसिएमसीमा निशुल्क रूपमा गोपनीयताका साथ स्वास्थ्य र कानुनी सेवा प्रदान गरिन्छ।
2: थप जानकारीको लागि ओसिएमसीको फोन नम्बर 9852024888 सम्पर्क गर्न सक्नुहुनेछ।
3: के तपाईँ स्वास्थ्य उपचार गराउने ठाउँको खोजीमा हुनुहुन्छ?
2: यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
3: रुम्जाटार पोलिक्लिनिक एन्ड डायलोसिस सेन्टर प्राली।
4: हाम्रा सेवाहरू दैनिक बिरामी जाँच सेवा,
5: मुटु, मृगौला र कलेजो सम्बन्धी विशेष ल्याब सेवा,
2: एक्सरे सेवा,
4: 24 घण्टा इमर्जेन्सी सेवा,
5: एमसीआर सेवा, परिवार नियोजन सेवा
2: एवं पशु तथा पन्छीको औषधि समेत पाइन्छ।
4: साथै 50-70 जनाको एकै पटक तालिम प्रदान गर्न सकिने तालिम हलको व्यवस्था सँगै खाना तथा बासको व्यवस्था तथा गाडी रिजर्भको व्यवस्था गरिएको छ।
5: सम्पर्क पद्मा मेडिकल हल, सिद्धिचरण नगरपालिका 4, रुम्जाटार, ओखलढुङ्गा। फोन नम्बर 0735401124।
6: जिल्ला, तिमीले त कस्तो राम्रो राम्रो डिजाइनको गहना फेरिरहेको हौ। होइन, कुन पसलबाट किन्छौ?
7: दयाल सुनसादी उद्योगबाट ल्याउँछु नि। त्यहाँ त जस्तो सुकै डिजाइनमा पनि गरगहना किनबेच गरिन्छ।
6: हो र, त्यसो त म पनि अब दयाल सुनसादी उद्योगमै जान्छु। एउटा सानो डिजाइनमा सिक्री, औठी अनि आमाको लागि पुरानो डिजाइनमा मालबाडी, दिदीको लागि मङ्गलसूत्र पनि बनाउनु छ। लौ, म त लागे है दयाल सुनसादी उद्योगतिर।
2: हाम्रा सेवाहरू,
6: अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका सुनचादीका गरगहना बनाइन्छ।
7: पुरानोसँग नयाँ सट्टापट्टा गरिन्छ।
6: बिना रसायन गहना बनाइन्छ।
7: बनाइराखेकै रेडिमेड गरगहना पनि पाइन्छ।
6: प्रोप्राइटर भेष बहादुर दयाल, बेलकुमारी दयाल। मोबाइल नम्बर 9842939306 र 9842808584। दयाल सुनचादी उद्योग, सिद्धिचरण नगरपालिका 12, हुलाक टोल, ओखलढुङ्गा।
2: तपाईँलाई घरको लागि एल्मुनियमको झ्याल ढोका चाहिएको छ? चाहिएको छ भने सम्पर्क गर्नुहोस् होम्स एल्मुनियम एन्ड डेकोरलाई।
8: आउनुहोस्, यहाँ घरका लागि चाहिने एल्मुनियम ढोका, झ्याल, पल सिलिङ, कार्पेट, पर्दा, सिसा साथै एल्मुनियम सम्बन्धी सम्पूर्ण काम गरिन्छ। प्रोप्राइटर चुरालाल श्रेष्ठ।
2: सम्पर्क नम्बर 9862595127 र 0335203690।
8: होम्स एल्मुनियम एन्ड डेकोर, सिद्धिचरण नगरपालिका 11, मिलन चौक, ओखलढुङ्गा।
9: माया, तिम्रो बगैँचा त कस्तो राम्रो भएछ। कसरी यति सुन्दर बनायो है? मेरो पनि कार्यालय सँगै आफ्नै घर पनि निर्माण सम्पन्न हुन लाग्यो। यस्तै सुन्दर बगैँचाले सजाउने अनि मेरो पुर्ख्यौली बाजु जमिनमा फलफुलको बिरुवा रोप्ने सोच्दैछु। कहाँ पाइन्छ होला यो सबै सुविधा?
2: ल, तिमीलाई थाहा छैन, यो सबै काम त ओखलढुङ्गाकै पहिलो इन्दिरा नर्सरी तथा कृषि फर्मले गरिदिइहाल्छ नि। त्यहाँ सजावटका लागि फुलहरू, मनी प्लान्ट, धुपी, कटहर, लिची, हरोबरो लगायतका सबै किसिमका बिरुवाहरू सुपथ मूल्यमा पाइन्छ।
9: ए लौ, कस्तो राम्रो सेवा दिने रहेछ। कसरी काठमाडौँबाट फुलहरू ल्याउने होला भनेर चिन्तित थिए। ल, मलाई सम्पर्क नम्बर देऊ त, म नि बुझिहाल्न पर्यो।
2: 9046663325 र 9919609926 सिधै इन्दिरा खतिवडालाई सम्पर्क गर्न सकिन्छ।
9: इन्दिरा नर्सरी तथा कृषि फार्म, सिद्धिचरण नगरपालिका 4, रुम्जाटार र सिद्धिचरण नगरपालिका 11, रमाइलो डाँडा, ओखलढुङ्गा।
10: वर्षायाम सुरु भएसँगै पानीका मुहानहरू दूषित हुने जोखिम बढ्छ। दूषित पानीले झाडा पोखला, हैजा, टाइफाइड लगायतका रोग निम्त्याउन सक्छ।
11: त्यसैले पिउने पानीलाई कम्तीमा 3 मिनट उमालेर, फिल्टर गरेर वा क्लोरिन प्रयोग गरी शुद्ध बनाएर मात्र प्रयोग गरौ।
2: पानीको मुहान वरपर फोहोर नगर्ने, पशु चौपाया प्रवेश गर्न नदिने र नियमित सरसफाई गर्ने पानी बसालौ।
11: स्वच्छ मुहान, शुद्ध पानी र स्वस्थ परिवारका लागि सबैको सहभागिता आवश्यक छ।
10: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, ओखलढुङ्गा।
12: मानसिक स्वास्थ्य बिना स्वास्थ्य जीवन सम्भव छैन। आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या भएका व्यक्तिहरूले अन्य व्यक्ति सरह मर्यादापूर्ण जीवन बाँच्न अधिकार प्रयोग गर्ने वातावरण बनाउनका लागि सहकार्य गरौ।
13: समुदायको हितको लागि आफ्नो एफएम ओखलढुङ्गाद्वारा जनहितमा जारी सन्देश।
14: मेरे बुढी
15: नमस्कार, म कलाकार नारद खतिवडा। अहिले तपाईँ सुन्दै हुनुहुन्छ ओखलढुङ्गा जिल्लाको पहिलो सामुदायिक रेडियो आफ्नो एफएम 104.8।

0: یک چهار تا سمون اخ میگار
1: आफ्नो फिल्म टाइम चेक
2: अहिले अपराह्नको चार बज्यो। टाइम चेकको साथमा अन्दयाल सुनचाँदी उद्योग तथा भाँडा पसल सिद्धिचरण नगरपालिका 11 बाल मन्दिर माथि उखलढुङ्गा।
3: तपाईँलाई घरको लागि एल्मुनियमको झ्याल ढोका चाहिएको छ भने सम्पर्क गर्नुहोस् होम्स एल्मुनियम एन्ड डेकोरलाई।
4: आउनुहोस्, यहाँ घरका लागि चाहिने एल्मुनियम ढोका, झ्याल, पल सिलिङ, कार्पेट, पर्दा, सिसा साथै एल्मुनियम सम्बन्धी सम्पूर्ण काम गरिन्छ। प्रोप्राइटर चुरालाल श्रेष्ठ।
3: सम्पर्क नम्बर 98625157 र 0375203690।
4: होम्स एल्मुनियम एन्ड डेकोर सिद्धिचरण नगरपालिका 11 मिलन चौक ओखलढुङ्गा।

सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार, अनि हार्दिक स्वागत छ तपाईँ सम्पूर्णलाई यति बेला कार्यक्रम लोकसारथीमा। अहँ श्रोतेव मित्र, तपाईँ यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा भए पनि कार्यक्रम लोकसारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला। तपाईँको पर्खाइको घडीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम लोकसारथीमा हामी आज पनि उपस्थित भइसकेका छौँ। मलाई प्रविधि संयोजनबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी प्रिया मगरको भनी आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौँ भने तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा जलजलापress.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ। यदि मात्र होइन, तपाईँले हामीलाई विभिन्न साझेदार रेडियोहरूबाट पनि कार्यक्रम लोकसारथी सुन्न सक्नुहुन्छ। सामाजिक सञ्जाल फेसबुकमा नेपाली अक्षरमा कार्यक्रम लोकसारथी लेखेर सर्च गर्नुभयो भने त्यहाँबाट हामीलाई अडियो लाइभ पनि सुन्न पाउनुहुन्छ। अब म सरस्वती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट जानकारी गराउँछु। सामुदायिक रेडियो महिला आवाज 90 MHz खलङ्गा प्युठानबाट सुशीला मगर, रेडियो स्वर्गभूमि 93 MHz भिङ्ग्री प्युठानबाट सन्तोष सुनार सङ्गम, रेडियो झुलेनी 104.7 MHz बिजवार प्युठानबाट यमुना धामी, रेडियो पाडिनी 79.1 MHz अर्घखाँचीबाट प्रकाश प्युठानी, रेडियो मालारानी 95.7 MHz, रेडियो निरसिम्मा 107.1 MHz अर्घखाँचीबाट कोपिला आचार्य, सामुदायिक रेडियो स्काई 90.4 MHz तमघास गुल्मीबाट सुषमा मल्ल, सामुदायिक रेडियो छत्रभूमि 93.6 MHz पौधी अमराई गुल्मीबाट प्रकाश आचार्य, रेडियो सारथी 107.4 MHz खरबाङ बागलुङबाट अनिस पाठक, रेडियो मोती 88.4 MHz छाप स्याङ्जाबाट कृष्ण बस्याल, रेडियो कपिल वस्तु 104.2 MHz कपिल वस्तुबाट रिमा भर, सामुदायिक रेडियो कुटुम्ब 97.8 MHz तानसेन पाल्पाबाट निराजन पौडेल, रेडियो देवघाट 102.6 MHz देवघाट तनहुँबाट नम्रता नेपाली, दमौली एफएम 94.2 MHz दमौली तनहुँबाट सन्देश चटाई, रेडियो बन्दीपुर 88.8 MHz बन्दीपुर तनहुँबाट भूमिका श्रेष्ठ, रेडियो फेमस एफएम 94.3 MHz कहलपुर बाँकेबाट सुदीप कुमार थारू, रेडियो भोटेउडा 90.8 MHz लमजुङबाट प्रमिला रेग्मी, रेडियो सुनवल 90.7 MHz नवलप्रासीबाट दुर्गा पौडेल, रेडियो जननी 90.6 MHz पोखराबाट प्रतिमा गुरुङ, रेडियो क्रान्ति 90.4 MHz काभ्रेप्रान्त कोसीपारीबाट नकुल घरती, रेडियो मौराखारा 106.5 MHz रुकुम पश्चिमबाट ज्ञानी खड्का, रुकुम पश्चिममा रेडियो आफ्नो एफएम 90.4 MHz मनिषा डागी, ओखलढुङ्गामा रेडियो आफ्नो एफएम 104.8 MHz बिनु माया राई, रेडियो लालीगुराँस 105.2 MHz धनकुटाबाट जानु तामाङ, रेडियो खबरपालिका 88.7 MHz धनकुटाबाट खड्गराज बस्नेत आकाश, रेडियो रेडियो झन्कार 97.5 MHz रामेछापबाट अनिता रसाइली अनु, रेडियो मेन्स्याम एफएम 103.4 MHz तेह्रथुमबाट रिजु कार्की, रेडियो बेलका एफएम 100.9 MHz उदयपुरबाट अजम्बर फुलामी, रेडियो भरोसा 104.9 MHz दाङघुराईबाट दीपक फुन, यसै क्रममा रेडियो मन सरोवर 92.1 MHz हुम्लाबाट धनबहादुर भण्डारी, रेडियो सरोवर 92.5 MHz हेटौडाबाट एलिसा ढुङ्गाना, यसै क्रममा रेडियो विभिन्न रेडियोबाट विभिन्न साथीहरूले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई रेडियो मध्यपहाड 88.2 MHz सल्यानबाट लोकमान चन्द र गोरख डागीले साथ दिइरहनु भएको छ, रेडियो मुटकीचुला 93.5 MHz डोल्पा, रेडियो डोल्पा 101.4 MHz डोल्पा र रेडियो सत्यवाणी 104 MHz पर्वतबाट कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ।
कार्यक्रम लोकसारथीको आज हामी मङ्गलबारी बसाईमा छौँ र मङ्गलबारी बसाईमा रहेर हामी तपाईँसँग एकदेखि आठ नम्बरसम्मका प्रश्नहरू का क्लिप्स नभएर हामी प्रश्नहरू राख्छौँ। प्रश्नको जवाब तपाईँले दिनुपर्ने हुन्छ। यो क्रममा तपाईँलाई जानकारी गराए 9868-6040-39 नम्बरमा फोन डायल गर्दै गर्नुहोला। हामी भने कार्यक्रमको शुभारम्भ स्वरूप एउटा गीत राख्छौँ। गीतपछि तपाईँको माझमा फेरि आउँछौँ। यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौँ।

0: यो दिवसपछि तपाईँलाई फेरि पनि स्वागत छ। कार्यक्रम लोकसारथीमा छौँ। आज हामी एकदेखि आठ नम्बरसम्मको प्रश्नहरू तपाईँहरूलाई सोध्नेछौँ। र आज हामी गीत सुनाउँदैनौँ। आज हामी तपाईँले कतिको नियमित कार्यक्रम सुन्नुहुन्छ होइन भन्ने कुरा हामी तपाईँलाई कार्यक्रमसँग सम्बन्धित रहेर हामी प्रश्न राख्नेछौँ। यो कुरा म तपाईँलाई जानकारी गराए। कार्यक्रममा पहिलो साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्ते हजुर।
1: नमस्ते।
0: को बोल्नु भयो? कहाँबाट?
1: म यता काठमाडौँबाट सतिक फुन्देल बोल्दैछु।
0: सतिक फुन्देल काठमाडौँबाट है?
1: हजुर।
0: कहाँको मान्छे? काठमाडौँ जानुभयो?
1: गुल्मी मुसिकोट नगरपालिका तीन ठुला चौरको मान्छे।
0: ए, ठुला चौरको मान्छे फुत्त उडेर काठमाडौँ जानुभयो?
1: हजुर।
0: किन काठमाडौँ जानुभयो भन्नुहोस् त?
1: म अध्ययनको लागि।
0: ए, कतिमा अध्ययन गर्नुहुन्छ?
1: कक्षा सातमा।
0: आज के गर्छौँ तपाईँलाई जानकारी छ?
1: जानकारी छ।
0: ल, कति नम्बरको प्रश्न राखौँ भन्नुहोस्?
1: पाँच।
0: पाँच नम्बरको होइन?
1: हजुर।
0: हुन्छ, तपाईँको लागि प्रश्न नम्बर पाँच यस प्रकार रहेको छ। गुल्मी जिल्लामा कार्यक्रम लोकसारथी प्रसारण हुने स्काई पछिको अर्को रेडियोको पुरा नाम भन्नुहोस्।
1: सामुदायिक रेडियो छत्रभूमि 93.6 MHz पौडी अमराई गुल्मी।
0: सामुदायिक रेडियो छत्रभूमि 93.6 MHz पौडी अमराई गुल्मी होइन?
1: हजुर।
0: कतिको ढुक्क हुनुहुन्छ?
1: ढुक्कै छु।
0: ढुक्कै हुनुहुन्छ, लक गरौँ।
1: हुन्छ
0: हुन्छ, हामी लक गर्छौँ, हेरौँ जवाब मिल्छ या मिल्दैन। तपाईँले दिनुभएको जवाब एकदमै सही छ। अब साथीहरूलाई सम्झिने अवसर पाउनुभयो।
1: फर्स्ट अफ अल हजुरको लागि
0: धन्यवाद,
1: अनि प्राविधिकमा हुनुहुने दिदीको लागि, अनि मेरो बाबा टिकाराम फुल्देल, मम्मी समीक्षा फुल्देल, बहिनी सम्प्रीतिका फुल्देललाई सम्झिँदै छुट्टिन्छु। नमस्ते।
0: नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो सतिक फुन्देल, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला। अब गीत बजाउँछौँ, एउटा गीत बजाउँछौँ, गीतपछि तपाईँको माझमा हामी फेरि आउँछौँ यो गीत तपाईँको लागि।

0: यो गीत पछि तपाईँलाई फेरि पनि स्वागत छ। हामी खेमसन चेरी र दीपिका बेम्बुको आवाजमा रहेको गीत तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छौँ। यति बेला 9868-6040-40 अर्का सहभागी हुनुहुन्न भन्नुभएको छ, फटाफट फोन डायल गर्नुहोला। 9868-6040-40 नम्बर तपाईँको लागि खुला गरेका छौँ। सजिला सजिला प्रश्नहरू छन् हामीसँग, है, तपाईँले रुजाइमा पार्न सक्नुहुन्छ। यो क्रममा तपाईँलाई जानकारी गराए। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर।
1: हजुर नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट?
1: हजुर म गुल्मीको इस्मादेखि, अपेक्षा भण्डारी।
0: अपेक्षा भण्डारी, के छ अपेक्षा, हालखबर?
1: एकदमै ठिकै छ, अनि हजुरहरूको के छ?
0: हाम्रो पनि एकदम ठिकठाक छ। के गर्दिनुहुन्छ यति बेला?
1: यति बेला चाहिँ कार्यक्रम सुन्दै बसिरहेको छु।
0: कार्यक्रम सुन्दै बसिरहनु भएको छ, होइन?
1: हजुर।
0: ल, कार्यक्रममा आउनु भएको छ। कति नम्बरको प्रश्न रोजाइमा पार्नुहुन्छ?
1: प्रश्न नम्बर 8 लागि।
0: कसको लागि?
1: 8
0: 8 है, तपाईँको लागि प्रश्न नम्बर 8 यस प्रकार रहेको छ, ध्यान दिएर सुन्नुहोला। तपाईँले कुन रेडियोबाट कार्यक्रम सुन्ने गर्नुहुन्छ?
1: मैले सामुदायिक रेडियो स्काईबाट।
0: ल, म तपाईँलाई प्रश्न राख्छु, ध्यान दिएर सुन्नुहोला। सामुदायिक रेडियो निरसिम्हाको मेगाहर्स कति हो? सामुदायिक रेडियो निरसिम्हाको मेगाहर्स कति हो? अपेक्षाजी रेडियोतिर होइन, ध्यान टेलिफोनतिर केन्द्रित गर्नुहोला, है। सामुदायिक रेडियो निरसिम्हाको मेगाहर्स कति हो? 98.1 मेगाहर्स। कतिको ढुक्का हुनुहुन्छ?
1: ढुक्का त छैन, यतिकै भनेको।
0: हुन्छ, हामी लक गर्छौँ, है। तपाईँले दिनुभएको जवाब मिलेन। के छ, कार्यक्रम ध्यान दिएर सुन्नुहुन्न क्या अनि?
1: हजुर,
0: कार्यक्रम ध्यान दिएर सुन्नुहुन्न क्या अनि?
1: नै,
0: त्यस्तो गर्नु भएन नि। ल, अब बिदा गर्छौँ, नमस्ते।
1: हस् नमस्ते।
0: टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, अपेक्षा भण्डारी, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला। 9868-6040-40 नम्बर तपाईँको लागि खुला गरेका छौँ, फोन डायल गर्नुहोला। यति बेला अर्को साथी, नमस्कार हजुर।
2: हजुर नमस्ते, नमस्कार दाई।
0: को बोल्नुभयो, कहाँबाट?
2: लुङ्गीबाट, पूजा बुढा थोकी।
0: पूजा बुढा थोकी बोल्दै हुनुहुन्छ लुङ्गीबाट। के छ लुङ्गीतिरको हालखबर पूजा?
2: यता लुङ्गीतिरको के भनौँ, अघि न घाम लाग्यो, अहिले चाहिँ पानी पर्ला पर्ला जस्तो गरेछ।
0: अघि नै घाम लाग्यो, अहिले पानी पर्ला पर्ला जस्तो भएको छ, होइन?
2: हजुर हजुर।
0: पूजाले प्रश्न सुन्नु भएको छ?
2: हजुर।
0: सामुदायिक रेडियो निरसिम्हाको मेगाहर्स कति हो?
2: के भन्नु रे?
0: सामुदायिक रेडियो निरसिम्हाको मेगाहर्स कति हो? पूजाजी, खोइ त उत्तर आएन त। थाहा भएन? हुन्छ, कार्यक्रम सुरुदेखि नियमित सुन्नु पर्यो, है। अहिलेको लागि बिदा गर्छौँ, नमस्ते। टेलिफोन सम्पर्कमा अपेक्षा नभएर पूजा पुडा थुकी आउनु भएको थियो, उहाँले मिलाउन सक्नु भएन। पालो तपाईँको हो, फोन गर्नुहोला। 9868-6040-40 नम्बर तपाईँको लागि खुला गरेका छौँ, फोन डायल गर्नुहोला। यति बेला अर्को साथी, नमस्कार हजुर।
3: हजुर नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट?
3: प्रसाद जेही, प्रकाश कुमार।
0: अर्को खाँचीबाट प्रकाश कुमार, होइन?
3: हजुर।
0: के छ, सही जवाब मिलाउँछु भनेर आउनुभयो?
3: हजुर, अब कोसिस गर्ने हो सर। हजुर,
0: अर्को खाँचीकै मान्छेले त मिलाइहाल्नुहुन्छ होला नि, होइन? ल भन्नुहोस् त,
3: ₹107.1
0: भन्नुहुन्छ?
3: हजुर,
0: लक गरौँ।
3: हजुर, लक गर्नु।
0: हुन्छ, हामी लक गर्छौँ, हेरौँ तपाईँले दिनुभएको जवाब मिल्छ या मिल्दैन। तपाईँले दिनुभएको जवाब मिलेको छ, साथीहरूलाई सम्झिनुहोस्।
3: प्रथम त हजुरलाई अनि मेरा बुवा आमा र मलाई पनि सम्पूर्ण साथीहरूलाई सम्झन्छु हजुर।
0: हुन्छ, अहिलेको लागि बिदा गर्छौँ। नमस्ते, आउनु भएको थियो प्रकाशको र उहाँले मिलाउनु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868-6039-40। अब गीत राख्छौँ, अर्को एउटा गीत राख्छौँ। गीतपछि तपाईँको माझमा फेरि आउँछौँ, यो गीत तपाईँको लागि।

0: फेरि पनि स्वागत छ कार्यक्रम लोक सारथीमा छौँ। तपाईँ यति बेला कार्यक्रम लोक सारथी सुन्दै हुनुहुन्छ। यति बेला के छ साथी हुनुहुन्छ? साथी हुनुहुन्न भन्नुभएको छ, फटाफट फोन डायल गर्नु होला। कता हराउनुहुन्छ साथीहरू? होइन, हराउनु भएन यसरी कार्यक्रममा आइसकेपछि तपाईँको फोन कल हामी लिनका लागि यहाँ उपस्थित भएका छौँ। 9868-6040-40 नम्बर तपाईँको लागि यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, मैले फोन गर्दै काट्दै नगर्नको लागि आग्रह गरिराखेको छु। 9868-6040-40 नम्बर। यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर।
1: नमस्कार हजुर,
0: को बोल्नुभयो, कहाँबाट?
1: म धुर्गु गाउँपल्लीदेखि सुमन नेपाली बोल्दैछु।
0: तपाईँको नाम के भन्नुभयो?
1: सुमन नेपाली।
0: सुमन नेपाली कहाँबाट?
1: धुर्कोट गाउँपालिकाबाट।
0: धुर्कोट गाउँपालिकाबाट, गुल्मीबाट बोल्दै हुनुहुन्छ होइन?
1: हजुर हजुर।
0: के छ सुमनजी, हालखबर तपाईँको?
1: एकदमै बढिया छ।
0: अनि आज के गर्छौँ, तपाईँलाई जानकारी छ कि छैन? आज के गर्छौँ तपाईँलाई जानकारी छ कि छैन भन्दै थिए। कृपया कार्यक्रमको बारेमा बुझेर मात्रै फोन डायल गर्नुहोला, म तपाईँलाई पटक पटक भनिराखेको हुन्छु है। अब यसरी फोन काट्नुभन्दा बरु कार्यक्रमको बारेमा बुझेर जानेर फोन गरेको राम्रो है, म तपाईँलाई आग्रह गर्छु। 9868-6040-40 नम्बरमा फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला, नम्बर तपाईँको लागि खुला गरेका छौँ। आज प्रश्न उत्तरको रमाइलो बसाई, त्यसमा पनि आज हामी कार्यक्रमसँग सम्बन्धित र कार्यक्रम लोकसारथी प्रसारण हुने रेडियोहरूसँग सम्बन्धित प्रश्नहरू हामी राख्नेछौँ। यो कुरा म तपाईँलाई जानकारी गराएँ, यसले के हुन्छ भने तपाईँले कतिको नियमित कार्यक्रम सुन्नुहुन्छ भन्ने कुरा जानकारी दिलाउँछ। तपाईँको घर छेउको रेडियोको बारेमा तपाईँलाई कतिको जानकारी छ भन्ने कुरा पनि तपाईँलाई महत्त्व, त्यसमा पनि महत्त्व राख्छ है। तसर्थ फोन डायल गर्नुहोला, 9868-6040-40 नम्बर तपाईँका लागि खुला गरेका छौँ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला, नम्बर तपाईँका लागि खुला गरेका छौँ। 9868-6040-40 नम्बर तपाईँका लागि हामी खुला गरेका छौँ। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ भन्ने पूर्ण अपेक्षा मैले यहाँबाट लिइराखेको छु। के छ साथी हुनुहुन्छ? हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
2: हजुर नमस्कार।
0: नमस्कार, कहाँदेखि को बोल्नुभयो?
2: म यता रुन्जिनगढी 5 रोल्पा रुन्जिनगढी।
0: नाम के होला तपाईँको?
2: कुलबहादुर सेजवाल।
0: कुलबहादुर
2: सेजवाल।
0: सेजवाल,
2: हजुर हजुर,
0: के छ के छ कुलबहादुरजी, खबर तपाईँको?
2: घाम लागिरहेको छ यता, उसमा टमाटर बयरमा काम चलिरहेको छ।
0: के छ, आज त पञ्चमी कसरी मनाउँदै हुनुहुन्छ?
2: हजुर,
0: आज त पञ्चमी हो क्यारे, कसरी मनाउँदै हुनुहुन्छ?
2: मनाइयो सर, हिजो दुई सर मनाइयो।
0: अह हुन्छ, कार्यक्रममा आउनु भएको छ। कति नम्बरको प्रश्न राखौँ तपाईँलाई भन्नुहोस् त?
2: मेरो 7 नम्बर राख्नु सर, 7 नम्बर।
0: 7 नम्बरको,
2: हजुर।
0: हुन्छ, तपाईँको लागि प्रश्न नम्बर 7 यस प्रकार रहेको छ, ध्यान दिएर सुन्नुहोला। तपाईँले सुनिरहनु भएको रेडियो जलजलाको वेबसाइटको नाम भन्नुहोस्।
2: वेबसाइट,
0: हजुर, तपाईँले सुनिरहनु भएको रेडियो जलजलाको वेबसाइटको नाम भन्नुहोस्। वेबसाइटको नाम पास गर्नुभयो, हुन्छ, अहिलेको लागि तपाईँलाई बिदा गर्छु, नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। हामीले रेडियो जलजलाको वेबसाइटको नाम सोधेका छौँ तपाईँलाई, आउनुहोला। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर, टेलिफोन सम्पर्कमा साथी आउनु भएको छैन, पालो तपाईँको हो, फोन गर्नुहोला। 9868-6040-40 नम्बर तपाईँका लागि खुला गरेका छौँ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला अर्को साथी, नमस्कार हजुर। मैले पटक पटक भनिराखेको छु, कृपया फोन गर्दै काट्दै गर्ने काम चाहिँ नगर्नुहोला है। 9868309940 फोन डायल गर्नुहोला। सकिन्छ फोन गरौँ, सकिँदैन सुनेर मात्रै पनि साथ दिन सकिन्छ। यति बेला साथी, नमस्कार हजुर।
3: नमस्कार हजुर, नमस्कार।
0: को बोल्नुभयो, कहाँबाट?
3: म ओखलडुङ्गाबाट, खगेन्द्र श्रेष्ठ।
0: खगेन्द्र श्रेष्ठ ओखलडुङ्गाबाट, होइन?
3: हजुर हजुर।
0: के छ खगेन्द्रजी, खबर तपाईँको?
3: ठिक छ हजुर, एकदम ठिक छ, पानी पर्न लागेको छ।
0: अनि कुन रेडियोबाट हामीलाई सुन्नुभयो?
3: म आफ्नो एफएम ओखलडुङ्गाबाट।
0: आफ्नो एफएम ओखलडुङ्गाबाट सुन्नुभयो, होइन?
3: हजुर सर।
0: तपाईँले प्रश्न सुन्नु भएको छ?
3: हजुर, एकचोटि।
0: हामी जुन रेडियोबाट बोलिरहेका छौँ, सामुदायिक रेडियो जलजला, सामुदायिक रेडियो जलजलाको वेबसाइटको नाम के हो?
3: फेसबुक एकाउन्ट पेज।
0: सामुदायिक रेडियो जलजलाको वेबसाइटको नाम के हो? वेबसाइट,
3: वेबसाइट
0: अनलाइन प्रसारण माध्यम।
3: फेसबुकको चाहिँ फेसबुक एकाउन्ट पेज हो, होइन?
0: कतिको ढुक्क हुनुहुन्छ?
3: एकदम ढुक्क छु।
0: मैले वेबसाइट भनिरहेको छु, हुन्छ, चेक गर्छौँ, हेरौँ जवाब मिल्छ मिल्दैन। तपाईँले दिनुभएको जवाब मिलेन, विदाय गर्छौँ, नमस्ते।
3: नमस्कार।
0: ओखलढुङ्गाबाट साथी आउनुभएको थियो, उहाँले दिनुभएको जवाब मिलेन, पालो तपाईँको हो, फोन गर्नुहोला। 9868309940 नम्बर तपाईँको लागि खुला गरेका छौँ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। नम्बर तपाईँको लागि खुला गरेका छौँ, 9868309940 नम्बर तपाईँको लागि खुला गरेका छौँ, फोन डायल गर्नुहोला। के छ साथी, हुनुहुन्छ, म स्वागत गरी, नमस्कार हजुर।
4: हजुर नमस्कार
0: भाइ, नमस्कार। कहाँबाट? पिताम्बर रोका, तेरा थुमबाट। के छ पिताम्बरजी, खबर तपाईँको?
4: ठिकै छ भाइ, ठिकै छ। तपाईँको अनि जलजला एफएमको ठिकै होला नि, होइन?
0: एकदम ठिक ठाक छ। मौसम कस्तो छ?
4: एकदम यहाँ भनेको धुम्म धुम्म, होइन? बादल लाग्ने, घाम लाग्ने, बादल र घामको लुकामारी पसरिरहेको छ अहिले, एकदम धुम्म परिरहेको बेला छ अहिले भन्नुपर्छ।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ, म तपाईँलाई प्रश्न राख्छु। प्रश्न सुन्नु भएको छ?
4: प्रश्न सुनिरहेको छु मैले।
0: ल, जवाब के होला?
4: जवाब चाहिँ म वेबसाइटको भन्नु पऱ्यो, होइन, नाम, होइन?
0: हजुर,
4: जलजला प्रेस डट कम, होइन त यसको?
0: जलजला के भन्नुभयो?
4: जलजला प्रेस डट कम।
0: जलजला पेज,
4: जलजला, जलजला होइन, जलजला प्रेस डट कम।
0: जलजला पेज भन्नुभयो कि प्रेस भन्नुभयो? हजुर,
4: PREFS प्रेस हुन्छ नि,
0: जलजला प्रेस डट कम। लग गरौँ,
4: लग गरौँ, लग गरौँ।
0: हुन्छ, हामी लग गर्छौँ, हेरौँ जवाब मिल्छ या मिल्दैन। तपाईँले दिनुभएको जवाब मिलेको छ, बधाई छ सही जवाब दिनुभएकोमा। साथीहरूलाई सम्झिनुहोस्।
4: साथीहरू भन्नुपर्दाखेरि जति पनि रेडियो सुन्ने बन्नुहुने सम्पूर्ण साथीहरूलाई, र मेरो नाम चित्त सम्पूर्ण, र मेरो छोरी प्रेसा, अनि अरू अन्य साथीहरूलाई भन्दै हजुरसँग बिदा माग्छु। ओके, बाई बाई।
0: नमस्ते। टेलिफोन सम्पर्कमा पिताम्बर रोका आउनु भएको थियो, उहाँले सही जवाब दिनुभएको छ। अब अर्को गीत राख्छौँ तपाईँको लागि, गीतपछि तपाईँको माझमा फेरि आउँछौँ, यो गीत तपाईँको लागि।

0: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ. अञ्जिता विश्वकर्माको आवाज हरिगिरी विमर्शीको गीत तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छौँ. उहाँले लेख्नु भएको गीत हो, पालो तपाईँको हो. फोन गर्नुहोला 9868-6040-40 को नम्बर तपाईँका लागि खुला गरेका छौँ. फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ. यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु. कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर. को बोल्नुभयो, कहाँबाट?
1: हजुर, खोटाङबाट सिया चामलिङ.
0: सिया चामलिङ खोटाङबाट है?
1: हजुर भाइ. म
0: के छ खोटाङतिरको हालखबर?
1: हजुर, खोटाङतिर एकदम ठिकठाक नै छ. म सम्झि झुमिरहेको, अनि तपाईँहरूकोतिर के कस्तो छ?
0: हाम्रोतिर पनि एकदम ठिकठाक छ. आज प्रश्न उत्तरको रमाइलो खेल खेल्न आउनु भएको छ. कति नम्बरको प्रश्न राख्नुहुन्छ, रोज्नुहुन्छ तपाईँले?
1: एक नम्बर राखिदिनुहोस् न.
0: एक नम्बर राखौँ है?
1: हजुर
0: हुन्छ. तपाईँको लागि प्रश्न नम्बर एक यस प्रकार रहेको छ, ध्यान दिएर सुन्नुहोला. कार्यक्रम लोक सारथी अन्तर्गत शुक्रबारीय बसाइमा हामी के गर्छौँ?
1: कुनै पनि कार्यक्रम प्रसारण हुने कार्यक्रम सञ्चालन गर्ने बसाइ हो.
0: कतिको ढुकाउनुहुन्छ?
1: हजुर, अलिअलि
0: अलिअलि. लग गरौँ?
1: हुन्छ
0: हुन्छ, हामी हेर्छौँ. आउनु भएको थियो साथी, उहाँलाई हामीले सोधेका छौँ कार्यक्रम लोक सारथीको शुक्रबारी बसाई अन्तर्गत कुन बसाई प्रसारण हुन्छ भनेर सोधेका छौँ. जवाब दिनुहोला यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गरी. नमस्कार हजुर.
2: नमस्ते.
0: को बोल्नुभयो, कहाँबाट?
2: म धनकुटादेखि हो, सदीक्षा तामाङ.
0: सदीक्षा तामाङ, के छ सदीक्षा हालखबर?
2: खबर सबै ठिकै छ.
0: सन्चै आरामै हुनुहुन्छ?
2: एकदम सन्चै आरामै छु भन्नुपर्छ.
0: यति बेला के गर्दै हुनुहुन्छ?
2: यति बेला घाँस काट्दै कार्यक्रम सुन्दै छु.
0: घाँस काट्दै कार्यक्रम सुन्दै हुनुहुन्छ होइन?
2: हजुर.
0: ल, कार्यक्रममा आउनु भएको छ, प्रश्न सुन्नु भएको छ?
2: सुने मैले.
0: जवाब के होला?
2: शुक्रबारको बसाइमा चाहिँ आफूलाई मनपर्ने गायक गायिकाको नाम बताउनु पर्ने र मन पर्नु पर्ने कारणहरू बताउनु पर्ने हो.
0: कतिको ढुक्क हुनुहुन्छ?
2: म ढुक्कै छु.
0: ल गरौँ.
2: गरौँ.
0: हुन्छ, हामीलाई गर्छौँ. तपाईँले दिनुभएको जवाब एकदमै सही छ. साथीहरूलाई सम्झिनुहोस्,
2: बस्ने भाकामा त सम्झिनु पर्दा फर्स्टमा हजुर, अनि टेक्निसनमा रहनुहुने टिचरलाई पनि बस्ने भाका सुनेर मनोरञ्जन लिनुहोला भन्न चाहन्छु. अनि जति साथीहरू यति बेला कार्यक्रम लोक तारा सुनेर बसिराख्नु भएको छ, सबै साथीलाई बस्ने भाका सुनेर मनोरञ्जन लिनुहोला भन्ने चाहन्छु. नमस्ते.
0: नमस्ते. टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बिचमा साथी, उहाँको नाम हो सदीक्षा तामाङ धनकुटाबाट. उहाँसँग कुराकानी गरिसकेका छौँ. पालो तपाईँको हो, फोन गर्नुहोला. अब गीत राख्छौँ क्यारे, सही जवाब मिलाएपछि त गीत राख्नुपर्छ. गीतपछि तपाईँको माझमा हामी फेरि आउँछौँ. यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौँ.

0: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। कार्यक्रम लोकसारथीमा छौँ, तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र कार्यक्रम लोकसारथीमा हामी छौँ र 9868309040 नम्बर तपाईँको लागि खुला गरेका छौँ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ, नम्बर तपाईँको लागि खुला गरेका छौँ। यति बेला साथी हुनुहुन्छ 9868309040। नमस्कार हजुर।
1: हजुर नमस्कार हजुर,
0: को बोल्नुभयो कहाँबाट?
1: म राजन केसी सल्यानदेखि हजुर।
0: सल्यानबाट राजन केसी है?
1: हजुर हजुर।
0: के छ सल्यानतिरको हालखबर राजनजी?
1: एकदम ठिक छ हजुर, पानी पर्ला पर्ला जस्तो गरिरहेछ, अरू त ठिकै छ।
0: अरू त ठिकै छ होइन?
1: हजुर हजुर, त्यतातिर
0: हजुरहरू
1: के छ?
0: यतातिरको मौसम पनि ठिक ठिकै गरेछ है?
1: हजुर हजुर।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज हामी के गर्छौँ तपाईँलाई थाहा छ कि छैन?
1: थाहा छ हजुर, थाहा छ।
0: प्रश्न उत्तरको रमाइलो खेल खेल्छौँ भन्ने कुरा होइन?
1: हजुर हजुर हजुर।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ, म तपाईँलाई प्रश्न राख्छु। कति नम्बरको प्रश्न राखौँ हजुर?
1: मलाई 4 नम्बरको राख्नुहोस् त।
0: 4 नम्बरको है?
1: हजुर।
0: हुन्छ, प्रश्न नम्बर 4 तपाईँको लागि यस प्रकार रहेको छ, ध्यान दिएर सुन्नुहोला। प्रश्न नम्बर 4, रुकुम पश्चिममा अवस्थित रेडियो मौराखारा एफएमको मेगाहर्स कति हो? रुकुम पश्चिममा अवस्थित रेडियो मौराखाराको मेगाहर्स कति हो? पास भन्नुहुन्छ होइन?
1: हजुर।
0: हुन्छ, अहिलेको लागि तपाईँलाई बिदा गर्छौँ, नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, उहाँले प्रश्नको जवाफ दिन सक्नु भएन। पालो तपाईँको हो, रुकुम पश्चिममा अवस्थित रेडियो मौराखारा जो जहाँबाट पनि कार्यक्रम लोकसारथी प्रसारण हुन्छ त्यो रेडियोको मेगाहर्स कति हो भनेर हामीले तपाईँलाई सोधेका छौँ, तपाईँले जवाब दिनुहोला। यति बेला साथी नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? के लिम्बु भन्नुभयो? अलिक बुझेन हजुर, तपाईँको आवाज सानो आयो, यो कल हामी लिन सक्दैनौँ, माफ गर्नु होला। आवाज एकदमै सानो आयो, नामै बुझिएन उहाँको है। कृपया कार्यक्रममा आइसकेपछि तपाईँले ठुलो आवाजमा बोलिदिनु भयो भने अझै राम्रो हुन्छ, बुझिने गरी बोलिदिनु होला, म तपाईँलाई आग्रह गर्छु। 9868309040 नम्बरमा फोन डायल गर्नुहोला। यति बेला अर्को साथी नमस्कार हजुर।
2: हेलो नमस्कार,
0: को बोल्नुभयो कहाँबाट? टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँको फोन काटिएको छ। 9868309040 फोन डायल गर्नुहोला, नम्बर यति बेला साथी हुनुहुन्छ। नमस्कार हजुर। को बोल्नुभयो कहाँबाट? अरुणिका राई धरानबाट। के छ अरुणिका हालखबर? के गरिदिनुहुन्छ यति बेला? रेडियो सुन्दै बस्नु भएको छ। कुन एफएमबाट कार्यक्रम सुन्नुभयो?
3: मैले बेलाकाबाट।
0: बेलाका एफएमबाट कार्यक्रम सुन्नुभयो होइन? प्रश्न सुन्नु भएको छ तपाईँले?
3: हजुर।
0: प्रश्न सुन्नु भएको छ, जवाब के होला प्रश्न? सामुदायिक रेडियो मौराखाराको मेगाहर्स कति हो? हजुर,
3: 106.5
0: मेगाहर्स। हुन्छ, हामी लग गर्छौँ, हेरौँ जवाब मिल्छ या मिल्दैन। सही जवाब दिनुभएको छ, 106.5 मेगाहर्स रेडियो मौराखाराको मेगाहर्स हो। अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस्।
3: साथीहरूलाई सम्झना गर्नु पर्दा फर्स्टमा हजुरहरू सबै इन्टरटेनर पनि एकदमै धेरै सम्झना, अनि साथी हुनुहुन्छ 13 तिनको दिपक तामाङ, उहाँलाई धेरै धेरै सम्झना, अनि सबै सबै साथीहरूलाई अलिक सम्झना गर्दै रहन्छ मलाई।
0: नमस्ते, अब हामी एउटा गीत तपाईँको लागि राख्छौँ। गीतपछि तपाईँको माझमा हामी फेरि आउँछौँ। 9868309940 को नम्बर तपाईँको लागि खुला गरेका छौँ। फोन डायल गर्नुभयो भने तपाईँसँग हामी मजाले कुराकानी गर्न सक्छौँ। यति बेला अब गीत राख्छौँ तपाईँको लागि, गीतपछि तपाईँको माझमा हामी फेरि आउँछौँ। यो गीत तपाईँको लागि

0: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथीमा छौँ। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। 9868309040 नम्बर तपाईँका लागि खुला गरेका छौँ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो तर उहाँको फोन डिस्कनेक्ट अर्थात् काटिसकेको छ। साथीहरूलाई मैले फोन गरिसकेपछि फोन नकाट्नको लागि म आग्रह गर्छु, किनभने फोन काट्यो भने त कुराकानी पाइन्न क्या। यति बेला साथी नमस्कार हजुर, नमस्कार हजुर, ए हजुर नमस्कार, आवाज आएन क्या रे, हामी उहाँको कल लिन सकेनौँ। नेटवर्कले काम नगरेको हो कि अथवा के हो, होइन त्यो त साथीलाई नै जानकारी होला, थाहा होला। 9868309040 नम्बर तपाईँका लागि खुला गरेका छौँ। फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौँ। यो क्रममा तपाईँलाई जानकारी गराएँ, 9868309040 फोन डायल गर्दै गर्नुहोला। हामी के छ साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर,
1: हेलो भाइ नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट?
1: म धनकुटाबाट, बिनिता
0: दाहाल। बिनिता बस्नेत धनकुटाबाट,
1: दाहाल।
0: ए बिनिता दाहाल, के छ बिनिता, हालखबर?
1: ठिकै छ, अनि तपाईँहरूको के छ?
0: ठिक छ। कुन रेडियोबाट सुन्नुभयो बिनिताले? रेडियो मेन्सी एमएफएमबाट सुन्नुभयो होइन? ल, कार्यक्रममा आउनु भएको छ। कति नम्बरको प्रश्न राखौँ तपाईँलाई? एक नम्बरको गइसक्यो है।
1: अब कति कतिको छ?
0: हामीसँग दुई तिन छ,
1: दुईको
0: राख्छौँ, दुईको है।
1: हजुर
0: हुन्छ, तपाईँको लागि प्रश्न नम्बर दुई यस प्रकार छ, ध्यान दिएर सुन्नुहोला। प्रश्न नम्बर दुई, धनकुटामा अवस्थित सामुदायिक रेडियो खबर पालिका एफएमको मेगा हर्स कति हो?
1: 88.1 मेगा हर्स
0: भन्नुहुन्छ।
1: हजुर,
0: कतिको ढुकाउनुहुन्छ? ल, हामी लक गर्छौँ, हेरौँ तपाईँले दिनुभएको जवाब मिल्छ या मिल्दैन। तपाईँले दिनुभएको जवाब मिलेन, अहिलेको लागि बिदा गर्छौँ, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बिचमा साथी, उहाँको नाम हो बिनिता दाहाल, उहाँले मिलाउन सक्नु भएन। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309040। अर्का सहभागी नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? मैले पटक पटक भनिराखेको छु, तपाईँले नमस्ते गर्नको लागि होइन, कार्यक्रममा सहभागिता जनाउनको लागि आउनुपर्ने हुन्छ। यो क्रम म तपाईँलाई जानकारी गराएँ। 9868309040 अर्को साथी नमस्कार हजुर,
2: नमस्कार हजुर,
0: को बोल्नुभयो, कहाँबाट? उमेश, के भन्नुभयो? उमेशजी के छ हालखबर? ल, म तपाईँलाई प्रश्न राखिहाल्छु, रेडियो खबर पालिकाको मेगा हर्स कति हो? अगाडिकै क्वेसन हो तपाईँलाई, हुन्छ बिदा गर्छौँ। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, पास गर्नुभएको छ। अब अन्तिम एकजना साथीसँग कुराकानी गर्छौँ, त्यसपछि कार्यक्रमबाट बिदा हुनेछौँ। 53 मिनट गइसकेको छ, अन्तिम एकजनालाई लिउनेछौँ, किनभने तिनजनाको टार्गेट हो है, त्यसैले फटाफट फोन डायल गर्नुहोला। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, भन्दै थिएँ मैले पटक पटक भनिराखेको छु, मिस कल नगर्नु होला। यति बेला साथी नमस्कार हजुर,
3: हेलो,
0: नमस्कार हजुर,
3: को बोल्नुभयो, आकाश छैन
0: आउनु भएको थियो साथी, उहाँसँग हामी कुराकानी गर्न सकेनौँ। होइन, मान्छेहरूले कहाँ फोन गर्दैछु भनेर थाहै नभइकन फोन गर्ने यो कस्तो रेडियोमा फोन गरेर कार्यक्रममा फोन गरेर कहाँदेखि को बोल्नु भयो अरे होइन, यो एउटा तरिका हो। यो नम्बर मलाई पठाउनु होला प्राविक मित्र, मैले नम्बर भोलिको कार्यक्रममा भए नि म भाषण गर्छु। यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर, को बोल्नु भयो कहाँबाट? ल कार्यक्रम तपाईँको नाम के भन्नुभयो? के लिम्बु भन्नुभयो? चित्रबास लिम्बु, चित्रराज लिम्बु होइन? ल प्रश्न सुन्नु भएको छ तपाईँले?
4: 98.2
0: ल गरौँ, हुन्छ हामी लग गर्छौँ। तपाईँले दिनुभएको जवाब मिलेन, विदा गर्छौँ। नमस्ते, यसको सही जवाब हो 87.8 मेगा हर्स है, 87.8 मेगा हर्स हो। तपाईँले यो जवाब नेमी सुन्ने र सुरुमा सुन्ने साथीहरूले त जानकारी हुन्छ है, त्यसैले कार्यक्रमलाई सुरुबाटै नियमित सुन्ने बानीको विकास गर्नुहोला भन्दै यति जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष आभारका शब्दहरू व्यक्त गर्छु। हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र प्रिया मगर लगायतका सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई विशेष धन्यवाद ज्ञापन गर्छु। सुझाव सल्लाह वा प्रतिक्रियाका लागि 98644 17298 फोन गर्नुहोला। आजको लागि आवाजबाट म वीरेन्द्र गिरी बिदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्, नमस्कार।

0: जलजला टाइम चेक।
1: तपाईलाई घरको लागि अल्मुनियमको झ्याल ढोका चाहिएको छ भने सम्पर्क गर्नुहोस् होम्स अल्मुनियम एन्ड डेकोरलाई।
2: मानव विकास तथा सामुदायिक सेवाद्वारा सञ्चालित सामुदायिक रेडियो

0: आफ्नै फेम टाइम चेक।
1: अहिले साँझको 5 बज्यो।
2: टाइम चेकको साथमा अन्दयाल सुनचा उद्योग तथा भाँडा पसल सिद्धिचरण नगरपालिका 11 बाल मन्दिर माथि उखलढुङ्गा।
3: समुदायको हितका लागि आफ्नो एफएम 104 दशमलव 8 मेगाहर्ज।
4: ए एन्जिला, तिमीले त कस्तो राम्रो राम्रो डिजाइनको गहना फेरिरहेको हौ। होइन, कुन पसलबाट किन्छौ?
5: दयाल सुनसादी उद्योगबाट ल्याउँछु नि। त्यहाँ त जस्तो सुकै डिजाइनमा पनि गरगहना किनबेच गरिन्छ नि।
4: ए हो र, त्यसो त म पनि अब दयाल सुनसादी उद्योगमै जान्छु। एउटा सानो डिजाइनमा सिक्री, औठी, अनि आमाको लागि पुरानो डिजाइनमा मालबाडी, दिदीको लागि मङ्गलसूत्र पनि बनाउनु छ। लौ म त लागे है दयाल सुनसादी उद्योगतिर।
5: हाम्रा सेवाहरू,
4: अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका सुनचाँदीका गरगहना बनाइन्छ।
5: पुरानोसँग नयाँ सट्टापट्टा गरिन्छ।
4: बिना रसायन गहना बनाइन्छ।
5: बनाइराखेकै रेडिमेड गरगहना पनि पाइन्छ।
4: प्रोप्राइटर भेष बहादुर दयाल, बेलकुमारी दयाल।

0: मोबाइल नम्बर 9842930036 9842930036 र 9842808584 दयाल सुनचारी उद्योग सिद्धिचरण नगरपालिका 12 हुलाक टोल ओखलढुङ्गा।
1: हन जेठी, आज भोलि त किन झोक्राइ बस्छस्? झ्यान पनि सुकेर पातलै भइसकेछ।
2: हेर्नु न दिदी, तल्लो पेट बेसखाना दुख्छ, महिनावारी पनि गडबडी छ, रगत धेरै बग्छ। राम्रो डाक्टर देखाउन काठमाडौँ जाउँ भनेको, खर्चको जोहै गर्न सकिएको छैन।
1: ल, समस्या त अलि गम्भीर नै रहेछ, तर यतिको लागि किन काठमाडौँ नै जाने? हाम्रै फुलुङ्गा सामुदायिक अस्पताल मिसनमा स्त्री रोग लगायतका अन्य विशेषज्ञ डाक्टरद्वारा अत्याधुनिक उपकरणबाट उपचार गरिन्छ नि।
2: ए हो र, मलाई त थाहै थिएन। त्यसो भए भोलि नै जचाउनु जानु पर्ला।
1: अस्पतालमा उपलब्ध सेवाहरू:
2: आकस्मिक र प्रसूति सेवा 24 घण्टा,
1: बहिरङ्ग सेवा आइतबार र बुधबार बाहेक अन्य दिनहरूमा बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म,
2: नाम दर्ता बिहान 8:30 बजेदेखि बेलुका 4 बजेसम्म,
1: निशुल्क पोषण पुनर्स्थापना केन्द्र, प्रसूति प्रतीक्षालय सेवा,
2: क्षयरोग केन्द्र,
1: डिजिटल एक्सरे सेवा,
2: भिडियो एक्सरे सेवा,
1: ईसीजी सेवा,
2: इन्डोस्कोपी सेवा,
1: इको सेवा,
2: प्रयोगशाला सेवा,
1: गरिब तथा असहायहरूका लागि निशुल्क सेवा,
2: परामर्श सेवा,
1: प्रेषण सेवा,
2: क्षयरोग परीक्षण सेवा,
1: कल्चर परीक्षण,
2: रक्तदान लिने र दिने केन्द्र,
1: खोप सेवा,
2: दन्त चिकित्सा सेवा,
1: प्रसूति सेवा,
2: स्त्री रोग सेवा,
1: अर्थोपेडिक सेवाहरू,
2: सामान्य शल्य चिकित्सा सेवाहरू,
1: एपेन्डिक्टोमी, हर्निया, हाइड्रोसिल, ल्याप्रोटोमी, हिस्ट्रेक्टोमी, पित्त थैलीका ढुङ्गा निकाल्ने लगायतका सेवाहरू,
2: फिजियोथेरापी,
1: चिनी रोग क्लिनिक हरेक शुक्रबार,
2: दम रोगीको क्लिनिक हरेक मंगलबार,
1: कपाल झर्ने समस्याको लागि पीआरपी सेवा।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0735201076 र 0735205335 सम्पर्क गर्न सक्नुहुनेछ।
1: ओखलढुङ्गा सामुदायिक अस्पताल, सिद्धिचरण नगरपालिका 11, ओखलढुङ्गा।
3: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात् जोनी र साथीहरू।
4: म यशुलाई देख्नेछु। नमस्ते तथा जय मसीह। म जोनी एरिक्सन टाडा। मलाई स्वर्गको बारेमा सोच्न साह्रै मनपर्छ, अनि बाइबलले पनि हामीलाई त्यसै गर्न भनेको छ। कलसी 3 अध्यायले भन्छ, माथिका कुरामा मन लगाओ, पृथ्वीमा भएका कुरामा होइन, किनभने तिमीहरू मरेका छौ र तिमीहरूको जीवन परमेश्वरमा ख्रिस्टसँग लुकाइएको छ। ख्रिस्ट जो हाम्रो जीवन हुनुहुन्छ, उहाँ प्रकट हुनुहुँदा तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ। के तपाईँलाई यो पद मन पर्दैन र? मेरो मतलब, यहाँ कति महान आज्ञा दिएको छ। हामी जतिसुकै व्यस्त भए पनि, हाम्रा वरपरका मानिसहरूका खाँचोहरू जतिसुकै धेरै भए पनि, र पृथ्वीमा सुसमाचारका लागि हामीबाट जतिसुकै कुरा माग गरिए तापनि, हामीले आफ्ना मन माथिका कुराहरूमै लगाउनुपर्छ। अनि मेरो लागि, जब मेरो आत्मा थाक्छ र दिनभरिका चिन्ताहरूले मलाई फिरोल्छ, तब यो मैले आफ्नै लागि गर्न सक्ने सबैभन्दा उत्तम कुरा हो। स्वर्गका बारेमा सोच्नाले मलाई संसारका हरेक परीक्षाहरू सहने शक्ति दिन्छ। त्यो पुरानो भजनको हरफ जस्तै, संसारमा त्यस्तो कुनै दुःख छैन जसलाई स्वर्गले निको पार्न नसकोस्। किनकि यदि मैले यो व्हीलचेयर र मेरो पक्षघात नै जीवनको सबै कुरा हो भनेर सोचेकी भए, यदि मैले मेरो पक्षघात सधैँका लागि हो र व्हीलचेयरको जीवन नै मैले भोग्ने एकमात्र कुरा हो भनेर ठानेकी भए, म त साह्रै निराश हुने थिएँ। जब म पीडामा हुन्छु, जब मेरो पक्षघातले मलाई निराश बनाउँछ, तब म स्वर्गका विचारहरूद्वारा आफ्नो हृदयलाई बलियो बनाउँछु। म मेरो थाकेको आत्मालाई भन्छु, जनी, परिस्थिति सधैँ यस्तै रहने छैन, स्वर्ग आउँदैछ, यो एकदमै नजिकै छ र क्षितिज पारि नै छ, दौड़को अन्तिम रेखा देखिँदैछ र चाँडै यो लडाई, विश्वासको यो असल लडाई अन्त हुनेछ। त्यसैले जनी, के तिमी टिकिरहन सक्छौ? के तिमी अन्तिमसम्म परमेश्वरको अनुग्रहमा विश्वास गरेर रहिरहन सक्छौ? पक्कै पनि सक्छौ। परमेश्वरले तिमी सक्छौ भन्नुहुन्छ। वास्तवमा यही कारणले परमेश्वर हामीले स्वर्गको बारेमा र त्यसले हाम्रा लागि मात्र होइन, यशुका लागि पनि के अर्थ राख्छ भन्ने कुरामा विचार गरौं भन्ने चाहनुहुन्छ। किनकि स्वर्गमा हामीले बगाएका हरेक आँसुको हिसाब हुनेछ, हाम्रा हरेक पीडादायी निराशाको उत्तर पाइनेछ। तानमा बुनिएको कपडाको उल्टो भाग, जुन अहिले हाम्रा लागि काला धागोहरूको जालो जस्तै अल्झिएको देखिन्छ, त्यो सुल्टो पारिनेछ र परमेश्वरले सुरुदेखि नै बनाउनु भएको त्यो सुन्दर बुट्टा र बुनाई हामीले देख्न पाउनेछौँ। स्वर्गले पाप, दुःख, कष्ट र शैतानमाथि सधैँका लागि पर्दा लगाइदिनेछ अनि यीशु राजाहरूका राजा र प्रभुहरूका प्रभुको रूपमा विराजमान हुनुहुनेछ। वास्तवमा उहाँको आफ्नै कष्टको पछाडि रहेको योजना सम्पूर्ण ब्रह्माण्डका अगाडि स्पष्ट हुनेछ र हामीले मुक्तिको त्यो अद्भुत कथाको अन्तिम अध्याय समाप्त भएको देख्नेछौँ, जसमा अनन्तताका लागि अझै नयाँ नयाँ अध्यायहरू लेखिन बाँकी नै हुनेछन्। अनि यी सबै कुराहरू मनमा राख्दै म एउटा पुरानो भजनका यी शब्दहरूद्वारा आफ्नो थाकेको हृदयलाई सान्त्वना दिन्छु। दिनभरिको कडा परिश्रम र गर्मीपछि मेरा सबै दुःख कष्टहरू सकिएपछि, मेरा सबै पीर मर्काहरू हटेपछि अन्तत म यीशुलाई देख्नेछु। मुटुको दुखाइ र सुस्केराहरू रोकिएपछि, चिसो हिउँदको हावा चलेर सकिएपछि, सङ्घर्षपछि त्यो महिमामय शान्ति आएपछि अन्तत म यीशुलाई देख्नेछु। साँझको अध्ययारो छाया परेपछि, मेरो जीवनको लङ्गर थामिएपछि, मेरा मुक्तिदाताको अन्तिम बोलावट सुनेपछि अन्तत म यीशुलाई देख्नेछु। उहाँ मेरा पर्खाइमा हुनुहुनेछ। मेरा यीशु कति दयालु र साँचो! आफ्ना सुन्दर सिंहासनमा उहाँले मलाई घरमा स्वागत गर्नुहुनेछ। यो दिन ढलेपछि यो भजनको नाम अनन्त हो र म आशा गर्छु यसले तपाईँको थाकेको हृदयलाई सान्त्वना दिनेछ। यसलाई आफ्नो बाइबलमा सुरक्षित राख्नुहोस्। मित्र, तपाईँको एउटा निश्चित गन्तव्य छ भन्ने कुरा निरन्तर याद दिलाइरहनेछ। तपाईँ आफ्नो घरतर्फ जाँदै हुनुहुन्छ। तपाईँ स्वर्गका नागरिक हुनुहुन्छ र यो पृथ्वी त अझ उत्तम ठाउँतर्फको एउटा यात्रा मात्र हो। त्यसैले आजै आफ्ना मनमाथिका कुराहरूमा लगाउनुहोस् र साहसका साथ अगाडि बढ्नुहोस्। संसारमा यस्तो कुनै दुःख छैन जसलाई स्वर्गले निको पार्न सक्दैन वा निको पार्ने छैन। आमेन।
3: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाढाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात् जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 98082048470। आशाको सन्देश नेपाल, नखु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौँ। अहिलेलाई भने बिदा हुन्छौँ। जय मसीह।
5: दाई, अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
6: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
5: अनि यी सबै कहाँ पाउने त दाई?
6: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
5: कार्यक्रम मुक्तिको मार्ग?
6: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो, आफ्नो एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बिहान 5:30 6 बजेसम्म सुन्न नभुल्नुहोला है।
7: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
8: तिमलाई भेट्नुभन्दा अगाडि एउटा कुरा देखाउँछु।
9: के?
8: कार एक्सिडेन्टमा 2 वर्ष अगाडि यही एउटा कुरा भन्न बाँकी थियो। तिमीले फेरि भेट्ने कुरा गर्यौ, त्यसैले भोलि भेट्छौ नि मलाई।
9: श्योर, बरु तिमी भन न कहाँ भेट्ने।
10: ओए, हेरेर हिँड्न सक्दैनस्? छोयो यहाँ। यो को हो थाहा छ?
9: को हो यो?
10: दलित हो, दलित। यसले छोएको पानी पनि चल्दैन, यसले छोएको लुगा चल्छ, पैसा चल्छ, तर यसलाई छुनु हुँदैन। जाउँ।
8: त्यसो भए तिमी र म दुवै अपाङ्ग, म शारीरिक अपाङ्ग अनि तिमी सामाजिक। मलाई भाग्यले अपाङ्ग बनायो अनि तिमीलाई समाजले। के तिमी मलाई साँच्चीकै माया गर्छौ?
9: धेरै गर्छु।
8: अनि त्यसो भए किन हामी स्याड? इट मेक्स नो सेन्स।
9: हामी बिच सिर्फ माया मात्रै छ। सायद हामीलाई चाहिने त्यति नै हो नि, होइन र?
8: हो।
1: अपाङ्गता र जातीय विभेद सामाजिक अपराध हो, यो दण्डनीय छ। समुदायको हितको लागि आफ्नो एफएम ओखलढुङ्गा।
11: आप्रवासी स्रोत केन्द्र सिद्धिचरण नगरपालिकाको अनुरोध।
12: आप्रवासनमा चुनौती र अवसर दुवै छन्। आप्रवासनलाई हामी व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सक्छौ।
13: पर्याप्त सूचना र चाहिने सिप सिकेर विदेश जाँदा विदेशमा दुःख पाइँदैन। काम के हो, तलब कति हुन्छ, सिप कस्तो चाहिन्छ, विदेश जानुभन्दा पहिला सोधखोज गरौं र श्रम स्वीकृति लिएर मात्रै विदेश जाउँ। श्रम स्वीकृति लिएर जाँदा सुरक्षित भइन्छ र समस्यामा परेर फर्किनु परेमा न्याय पाउन पनि सहज हुन्छ।
12: अनि तपाईँलाई थाहा छ, स्थानीय सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित र सुरक्षित बनाउन आप्रवासी स्रोत केन्द्रको सञ्चालन र व्यवस्थापन गरिरहेका छन् नि।
13: थाहा छ नि, धेरै जसो जिल्लामा जिल्ला प्रशासन कार्यालय भित्र वा कार्यालय छेउमै आप्रवासी स्रोत केन्द्रहरू स्थापना भएका छन्। यस्ता स्रोत केन्द्रहरूले सुरक्षित वैदेशिक रोजगारीका लागि सही सूचना दिने र सिप सिक्न सिफारिस गर्ने गर्छन्, साथै विदेश जाने क्रममा समस्यामा परे न्यायका लागि सहयोग पनि गर्छन्।
14: हजुर, वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूलाई सरल, छिटो, सहज सेवा प्रवाह गर्ने उद्देश्यले सिद्धिचरण नगरपालिकामा श्रम स्वीकृति सेवा सञ्चालन भइरहेको बेहोरा सहर्ष जानकारी गराइन्छ।
11: अन्य थप जानकारीको लागि सम्पर्क नम्बर 9849812808 9849812808।
14: सिद्धिचरण नगरपालिकाको कार्यालय ओखलढुङ्गा।
15: व्यक्ति स्वयं अपाङ्ग हुँदैन, व्यक्ति यस्तो वातावरणमा बाँचिरहेको हुन्छ, त्यो वातावरणलाई चाहिँ अपाङ्गता भनिन्छ। त्यो वातावरण कस्तो हो त भन्दाखेरि, व्यक्तिको शारीरिक, मानसिक, इन्द्रिय र बौद्धिक कार्यगत विचलन र ऊ बाँचेको वातावरणसम्ममा रहेको अवरोधसँगको अन्तर्क्रियाले उसलाई सहभागिताबाट वञ्चित हुनुपर्ने अवस्था सृजना हुन्छ भने त्यस्तो अवस्थालाई अपाङ्गता भनिन्छ र त्यस्तो अवस्थामा बाँचेको व्यक्तिलाई चाहिँ अपाङ्गता भएका व्यक्ति भनेर भनिन्छ।
16: गर्भवतीले जथाभावी औषधि सेवन गर्नाले, गर्भपतन गर्नाले आमालाई कुपोषण भएमा विषयुक्त पदार्थ सेवन, लामो व्यथा लागेर जन्मन कठिन भएमा जबरजस्ती प्रसूति गराउँदा, शिशुमा आघात पुग्दा, विभिन्न दुर्घटना लगायतका कारणले अपाङ्गता हुने गर्दछ।
1: अपाङ्गतालाई शारीरिक, दृष्टि सम्बन्धी, सुनाइ सम्बन्धी, श्रवण दृष्टिविहीन, स्वर र बोलाइ सम्बन्धी, मानसिक वा मनोसामाजिक, बौद्धिक, अनुवंशीय रक्तस्राव सम्बन्धी, अटिजम सम्बन्धी र बहुअपाङ्गता गरी 10 भागमा वर्गीकरण गरिएको छ।
16: अपाङ्गताबाट बच्न नियमित गर्भजात, बालबालिकालाई पूर्ण खोप, पौष्टिक आहारा, गर्भवतीले डाक्टरको प्रिस्क्राइब बिना औषधि सेवन साथै धुम्रपान मद्यपान गर्नु हुँदैन, हरेक हुन सक्ने सम्भावित दुर्घटनाबाट बच्ने र बचाउने स्वास्थ्य संस्थामै प्रसूति गराउनु पर्दछ, यदि अपाङ्गता भइहाले समयमै पहिचान गरी उपचार गर्नुपर्दछ।
1: अपाङ्गता हुनु जीवनै सकिनु होइन, अवसर पाउन सके उनले परिवार, समाज र राष्ट्रका लागि महत्वपूर्ण योगदान गर्न सक्छ।
16: मानव विकास तथा सामुदायिक सेवा, आफ्नो एफएमको जनहितमा जारी सन्देश।
17: भूकम्प जहिले र जति बेला पनि आउन सक्छ,
18: त्यसैले भूकम्पको समयमा लिएर हिँड्ने झटपट झोला तयारी अवस्थामा राख्नु पर्छ। झोलामा टर्च लाइट, रेडियो, एक दिनका लागि पुग्ने चिउरा तथा तयारी सुक्खा खाना, खाने पानीको बोतल, जरुरी औषधिहरू र आफ्नो कागजातको फोटोकपीहरू राख्न सकिन्छ।
17: भूकम्प गएपछिको समयमा टेलिफोन सञ्जाल व्यस्त रहने भएकोले सकभर मोबाइलबाट टेक्स्ट सन्देशहरू आदान प्रदान गर्नु पर्दछ।
18: चर्किएका तथा भत्किएका घर एवं अन्य संरचनाभित्र नबस्ने, किनभने भूकम्पका पराकम्पले यस्ता संरचनाहरू भत्काएर जनधनको थप क्षति हुन सक्छ।
17: भूकम्पको समयमा खस्ने वस्तुहरू फर्निचर, फोटो फ्रेम, सजावटका वस्तु, पुस्तक र्याक, ग्यास सिलिन्डर जस्ता सामग्रीहरू ठिकसँग राख्नु पर्दछ।
18: भूकम्प आएको बेला सुरक्षित रहन घुँडा टेकेर गुडुल किने, यदि ओत लाग्ने ठाउँ छैन भने आफ्नो टाउको र घाँटीलाई सुरक्षित राख्नु पर्छ।
17: जब भूकम्प रोकिन्छ, आगलागी, पहिरो, ढुङ्गाहरू खस्नु, बाढी जस्ता जोखिमहरू हुने भएकोले जोखिम कम गर्नका लागि सावधानी अपनाउनु पर्दछ।
18: भूकम्प आएको बेला चिच्याउनु हुँदैन, शान्त रहनु पर्छ।
17: प्राकृतिक रूपमा भूकम्प जाँदा आफैमा दन्जनको क्षति हुँदैन, तर कमजोर संरचना र सचेतनाको अभाव जस्ता असुरक्षित प्रचलनहरूका कारण जनधनको क्षति हुने भएकोले सचेत रहनु पर्दछ।
18: यदि भूकम्प आयो र सहयोग चाहिएमा ओखलढुङ्गाको निम्न फोन नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ।
17: नेपाल रेड क्रस सोसाइटीको फोन नम्बर 037-520-178,
18: जिल्ला प्रशासन कार्यालय 037-520-133,
17: जिल्ला परि कार्यालयको नम्बर 98-52-88-90-50।
18: समुदायको हितको लागि आफ्नो एफएम परिवार ओखलढुङ्गा।

0: सोलुखुम्बु जिल्लाको सोलो दुधकुण्ड नगरपालिका 11 तिङला घुन्साघर भई हाल काठमाडौँमा बसोबास गर्दै आउनुभएका यस गुठीका साधारण सदस्य दीपक कुमार बस्नेत, गोपालका बुबा मानबहादुर बस्नेतको 83 वर्षको उमेरमा उपचारको क्रममा छाउनी हस्पिटलमा असामयिक निधन भएको हुँदा उहाँको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् भनी जनसेवा गुठी परिवार हार्दिक समवेदना प्रकट गर्दछौ।
1: अध्यक्ष सानो बाबु खड्का, उपाध्यक्ष प्रमिला राज भण्डारी श्रेष्ठ, सचिव ज्ञान बहादुर खत्री, को सदस्य बालकुमार श्रेष्ठ तथा जनसेवा गुठी परिवार सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा।

0: दिदी, आज त मेरो घरमा पाहुना आउँदैछन्, ताजा र राम्रो मासु कहाँ पाइन्छ होला?
1: अरे, त्यसको किन चिन्ता गर्नुहुन्छ? हाम्रै ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडामा रहेको सरोज फ्रेस हाउस एन्ड सप्लायर्स जानुहोस् न।
0: ए, अनि त्यहाँ मासु चाहिँ के को पाइँदो रहेछ?
1: त्यहाँ त सधैँ ताजा राँगा र सुँगुरको मासु पाइन्छ नि, साथै राँगा, भैँसी, सुँगुर खरिद वा बिक्री पनि गरिन्छ।
0: ओहो, यो त एकदमै सजिलो रहेछ। बरु सम्पर्क नम्बर पनि भनिदिइहाल्नुहोस् न।
1: सम्पर्क नम्बर प्रोपाइटर सरोज कुखरे 98 62 81 252, अरुणा 98 62 79 46 39।
0: सरोज फ्रेस हाउस एन्ड सप्लायर्स, सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।
1: ताजा मासु सुपथ मूल्य र भरपर्दो सेवा, एकपटक सेवा लिनुहोस्, फेरि फेरि सम्झिनु हुनेछ।
2: तपाईँलाई घरको लागि एल्मुनियमको झ्याल ढोका चाहिएको छ भने सम्पर्क गर्नुहोस् होम्स एल्मुनियम एन्ड डेकोरलाई।
3: आउनुहोस्, यहाँ घरका लागि चाहिने एल्मुनियम ढोका, झ्याल, पल सिलिङ, कार्पेट, पर्दा, सिसा साथै एल्मुनियम सम्बन्धी सम्पूर्ण काम गरिन्छ। प्रोपाइटर चुरालाल श्रेष्ठ।
2: सम्पर्क नम्बर 98 62 95 51 27 र 0 37 5 20 3 96।
3: होम्स एल्मुनियम एन्ड डेकोर, सिद्धिचरण नगरपालिका 11 मिलन चौक, ओखलढुङ्गा।
4: माया, तिम्रो बगैँचा त कस्तो राम्रो भएछ, कसरी यति सुन्दर बनायो है? मेरो पनि कार्यालय सँगै आफ्नै घर पनि निर्माण सम्पन्न हुन लाग्यो। यस्तै सुन्दर बगैँचाले सजाउने अनि मेरो पुर्ख्यौली बाजु जमिनमा फलफुलको बिरुवा रोप्ने सोच्दैछु। कहाँ पाइन्छ होला यो सबै सुविधा?
0: ल, तिमीलाई थाहा छैन, यो सबै काम त ओखलढुङ्गाकै पहिलो इन्दिरा नर्सरी तथा कृषि फर्मले गरिदिइहाल्छ नि। त्यहाँ सजावटका लागि फुलहरू, मनी प्लान्ट, धुपी, कटहर, लिची, हरुबरु लगायतका सबै किसिमका बिरुवाहरू सुपथ मूल्यमा पाइन्छ।
4: ए लौ, कस्तो राम्रो सेवा दिने रहेछ। कसरी काठमाडौँबाट फुलहरू ल्याउने होला भनेर चिन्तित थिए। ल, मलाई सम्पर्क नम्बर देऊ त, म नि बुझिहाल्न पर्यो।
0: 98 46 63 33 25 र 98 19 90 59 26 मा सिधै इन्दिरा खतिवडालाई सम्पर्क गर्न सकिन्छ।
4: इन्दिरा नर्सरी तथा कृषि फार्म, सिद्धिचरण नगरपालिका 4 रुम्जटार र सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।
5: वर्षायाम सुरु भएसँगै पानीका मुहानहरू दूषित हुने जोखिम बढ्छ। दूषित पानीले झाडा पोखला, हैजा, टाइफाइड लगायतका रोग निम्त्याउन सक्छ।
6: त्यसैले पिउने पानीलाई कम्तीमा 3 मिनट उमालेर, फिल्टर गरेर वा क्लोरिन प्रयोग गरी शुद्ध बनाएर मात्र प्रयोग गरौँ।
0: पानीको मुहान वरपर फोहोर नगर्ने, पशु चौपाया प्रवेश गर्न नदिने र नियमित सरसफाई गर्ने पानी बसालौ।
6: स्वच्छ मुहान, शुद्ध पानी र स्वस्थ परिवारका लागि सबैको सहभागिता आवश्यक छ।
5: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, ओखलढुङ्गा।
7: मानसिक स्वास्थ्य बिना स्वस्थ जीवन सम्भव छैन। आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या भएका व्यक्तिहरूले अन्य व्यक्ति सरह मर्यादापूर्ण जीवन बाँच्न अधिकार प्रयोग गर्ने वातावरण बनाउनका लागि सहकार्य गरौ।
8: समुदायको हितको लागि आफ्नो एफएम ओखलढुङ्गाद्वारा जनहितमा जारी सन्देश।
9: मेरे बुढी
10: नमस्कार, म कलाकार नारद खतिवडा। अहिले तपाईँ सुन्दै हुनुहुन्छ ओखलढुङ्गा जिल्लाको पहिलो सामुदायिक रेडियो आफ्नो एफएम 104.8 MHz।

0: तिमीलाई भेट्नुभन्दा अगाडि एउटा कुरा देखाउँछु।
1: के?
0: कार एक्सिडेन्टमा 2 वर्ष अगाडि यही एउटा कुरा भन्न बाँकी थियो। तिमीले फेरि भेट्ने कुरा गर्यौ, त्यसैले भोलि भेट्छौ नि मलाई?
1: श्योर, बरु तिमी भन न कहाँ भेट्ने।
2: ओए, हेरेर हिँड्न सक्दैनस्? छोयो यहाँ, यो को हो थाहा छ?
3: को हो यो?
2: दलित हो, दलित। यसले छोएको पानी पनि चल्दैन, यसले छोएको लुगा चल्छ, पैसा चल्छ, तर यसलाई छुनु हुँदैन। जाउँ।
0: त्यसो भए तिमी र म दुवै अपाङ्ग, म शारीरिक अपाङ्ग अनि तिमी सामाजिक। मलाई भाग्यले अपाङ्ग बनायो अनि तिमीलाई समाजले। के तिमी मलाई साँच्चीकै माया गर्छौ?
1: धेरै गर्छु।
0: अनि त्यसो भए किन हामी स्याड? इट मेक्स नो सेन्स।
1: हामी बीच सिर्फ माया मात्रै छ, सायद हामीलाई चाहिने त्यति नै हो नि, होइन र?
0: हो।
4: अपाङ्गता र जातीय विभेद सामाजिक अपराध हो, यो दण्डनीय छ। समुदायको हितको लागि आफ्नो एफएम ओखलढुङ्गा।
5: आप्रवासी स्रोत केन्द्र सिद्धिचरण नगरपालिकाको अनुरोध।
6: आप्रवासनमा चुनौती र अवसर दुवै छन्। आप्रवासनलाई हामी व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सक्छौं।
7: पर्याप्त सूचना र चाहिने सिप सिकेर विदेश जाँदा विदेशमा दुःख पाइँदैन। काम के हो, तलब कति हुन्छ,

0: फर्किनु परेमा न्याय पाउन पनि सहज हुन्छ।
1: अनि तपाईँलाई थाहा छ, स्थानीय सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित र सुरक्षित बनाउन आप्रवासी स्रोत केन्द्रको सञ्चालन र व्यवस्थापन गरिरहेका छन् नि।
0: थाहा छ नि, धेरै जसो जिल्लामा जिल्ला प्रशासन कार्यालय भित्र वा कार्यालय छेउमै आप्रवासी स्रोत केन्द्रहरू स्थापना भएका छन्। यस्ता स्रोत केन्द्रहरूले सुरक्षित वैदेशिक रोजगारीका लागि सही सूचना दिने र सिप सिक्न सिफारिस गर्ने गर्छन्, साथै विदेश जाने क्रममा समस्यामा परे न्यायका लागि सहयोग पनि गर्छन्।
2: हजुर, वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूलाई सरल, छिटो, सहज सेवा प्रवाह गर्ने उद्देश्यले सिद्धिचरण नगरपालिकामा समस्वीकृति सेवा सञ्चालन भइरहेको बेहोरा सहर्ष जानकारी गराइन्छ।
3: अन्य थप जानकारीको लागि सम्पर्क नम्बर 9849912808 9849912808।
2: सिद्धिचरण नगरपालिकाको कार्यालय ओखलढुङ्गा।
4: बलात्कार, कुटपिट, गाली गलोज, मानसिक यातना या कुनै पनि किसिमका लैङ्गिकताका आधारमा भएका हिंसाहरूलाई लैङ्गिक हिंसा भनिन्छ। यस्ता कुनै पनि किसिमका घटनाहरू महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पुरुषलाई भएमा त्यस्ता प्रभावितलाई जिल्ला अस्पताल ओखलढुङ्गाको ओसिएमसीमा निशुल्क रूपमा गोपनीयताका साथ स्वास्थ्य र कानुनी सेवा प्रदान गरिन्छ।
5: थप जानकारीको लागि ओसिएमसीको फोन नम्बर 9852024888 मा सम्पर्क गर्न सक्नुहुनेछ।
6: अपाङ्गता भएका व्यक्तिहरू अन्य व्यक्ति भन्दा बढी मानसिक समस्याबाट ग्रसित भएको पाइन्छ। उनीहरूलाई समयमै आवश्यक सल्लाह तथा परामर्श दिन सकेमा आफैले

0: सकारात्मक परिवर्तन ल्याउन तपाई हामी सबैले हातेमालो गरी उनीहरूलाई सम्मान र सहयोग गरौं।
1: समुदायको हितको लागि आफ्नो फिल्म ओखलढुङ्गाद्वारा जनहितमा जारी सन्देश।
2: दाई, अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
3: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
2: अनि यी सबै कहाँ पाउने त दाई?
3: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
2: कार्यक्रम मुक्तिको मार्ग?
3: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो, आफ्नो एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बिहान 5:30 देखि 6 बजेसम्म सुन्न नभुल्नु होला है।
4: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
5: तपाईँलाई घरको लागि एल्मुनियमको झ्याल ढोका चाहिएको छ भने सम्पर्क गर्नुहोस् होम्स एल्मुनियम एन्ड डेकोरलाई।
6: आउनुहोस्, यहाँ घरका लागि चाहिने एल्मुनियम ढोका, झ्याल, पल सिलिङ, कार्पेट, पर्दा, सिसा साथै एल्मुनियम सम्बन्धी सम्पूर्ण काम गरिन्छ। प्रोप्राइटर चुरालाल श्रेष्ठ।
5: सम्पर्क नम्बर 98625157 र 0375203690।
6: होम्स एल्मुनियम एन्ड डेकोर, सिद्धिचरण नगरपालिका 11 मिलन चौक, ओखलढुङ्गा।
7: उद्योग तथा भाडा पसल सिद्धिचरण नगरपालिका 11 बाल मन्दिर माथि ओखलढुङ्गा।

0: विश्वविद्यालय आँखा शिविरबाट 2000 बढी विद्यार्थी लाभान्वित। ओखलढुङ्गामा गएर काष्ठ वन पैदावारको उत्पादन दोब्बर भन्दा बढी। सरस्वती मावि खानी भन्ज्याङमा नमुना विद्यालय कार्यक्रमको अनुगमन।
1: गुरुङ सेवा समाज खोटाङद्वारा प्रजय महेश कुमार गुरुङलाई स्वागत। कुम्भो पासाङ लामु एकमा मिटर बक्सको रकम दुरुपयोग नभएको वडाध्यक्ष शेर्पाको स्पष्टोक्ति। चितवनमा चङ्गान नोभो Q05 सार्वजनिक।
0: प्रधानमन्त्री राहत कोषमा मजदात 14 अर्ब रुपियाँ पुग्यो। आइसियुमै अन्तर्वार्ता लिएको विषय संसदमा उठ्यो। अपहरणमा परेको 12 दिनपछि 15 महिने बच्चाको सकुशल उद्धार।
1: र एआईबाट उत्पन्न हुन सक्ने जोखिमका लागि पूर्व तयारीमा जोड। सचिनलाई पछि पार्दै टेलर बने सबैभन्दा लामो समयसम्म एक दिवसीय क्रिकेट खेल्ने खेलाडी। डेभिड वार्नर एनपिएल खेल्न नेपाल आउने।
2: तपाईँको समुदायमा कुनै घटना दुर्घटना घटेको छ
3: वा कुनै विकास निर्माणको काम भइरहेको छ,
4: हामीलाई सत्य तथ्य सूचना दिनुहोस्, हामी त्यसलाई बनाउनेछौँ आफ्नो समाचार
3: र पुर्याउनेछौँ लाखौँ श्रोतामाझ।
2: मात्र आफ्नो एफएम 104.8 मेगाहर्जबाट।
4: फोन नम्बर 0375203445।
0: नमस्कार। सामुदायिक रेडियो आफ्ना एफएम 104.8 मेगाहर्ज, इन्टरनेट अनलाइन www.afnafm.org र फेसबुकमा आफ्ना एफएम ओखलढुङ्गा साथै चितवन जिल्लामा सञ्चालित आफ्ना एफएम 87.6 मेगाहर्जबाट के साथ प्रसारण भइरहेको साँझ 6 बजेको आफ्नो समाचारमा साथी मेनुका श्रेष्ठसँगै माया राईको स्वागत छ। आफ्नो समाचार शुरू गरौं स्थानीय प्रसंगबाट।
1: ओखलढुङ्गामा जिल्ला सामुदायिक आँखा केन्द्रले सञ्चालन गरेको विद्यालय आँखा शिविरबाट 2000 भन्दा बढी विद्यार्थी लाभान्वित भएका छन्। बालबालिकामा हुने दृष्टिदोष तथा आँखा सम्बन्धी समस्या समयमा पहिचान गरी आवश्यक उपचार र परामर्श उपलब्ध गराउने उद्देश्यले वडा तहमा सञ्चालन गरिएको आँखा शिविरसँगै विद्यालयका विद्यार्थीको समेत आँखा परीक्षण गरिएको जिल्ला सामुदायिक आँखा केन्द्र ओखलढुङ्गाले जनाएको छ। केन्द्रका प्रमुख टीका राईका अनुसार जिल्लाका विभिन्न स्थानमा रहेको 14 माध्यमिक विद्यालय र 4 बाल विकास तथा प्राथमिक विद्यालय गरी 18 विद्यालयका

0: 2000 बढी विद्यार्थीको आँखा परीक्षण गरिएको हो। विद्यालयमा पुगेर विद्यार्थीको आँखा परीक्षण गर्दा दृष्टि कमजोर भएका तथा आँखा सम्बन्धी अन्य समस्या भएका विद्यार्थीको पहिचान गर्न सहज भएको उहाँले बताउनुभयो। आँखा परीक्षणका क्रममा 16 बालबालिकालाई चस्मा प्रयोग गर्नुपर्ने अवस्था देखिएको केन्द्र प्रमुख राईले बताउनुभयो। चस्मा आवश्यक पर्ने विद्यार्थीलाई चस्मा प्रयोग गर्नका लागि 700 रुपियाँ छुटमा चस्मा उपलब्ध गराएको उहाँले बताउनु भएको छ। यस्तै परीक्षणको क्रममा आँखामा विभिन्न समस्या देखिएका तथा औषधि आवश्यक पर्ने विद्यार्थीलाई आवश्यकता अनुसार निशुल्क औषधि समेत वितरण गरिएको केन्द्रले जनाएको छ। सामान्य आँखाको समस्या भए पनि समयमै परीक्षण तथा उपचार नहुँदा बालबालिकाको अध्ययन, दैनिक क्रियाकलाप र समग्र विकासमा असर पर्न सक्ने भएकोले विद्यालय तहमा आँखा परीक्षणलाई प्राथमिकता दिएको केन्द्रको भनाइ छ। विद्यालय आँखा शिविरबाट विद्यार्थीको दृष्टि दोष समयमै पहिचान हुनका साथै आवश्यक परामर्श, औषधि तथा चस्माको पहुँच समेत बढ्ने केन्द्रले जनाएको छ। बालबालिकामा हुने दृष्टि दोषको समस्या न्यूनीकरण गर्दै विद्यालय उमेरमै आँखाको स्वास्थ्यप्रति सचेतना बढाउने उद्देश्यले यस्ता शिविरलाई आगामी दिनमा समेत निरन्तरता दिने जिल्ला आँखा सामुदायिक आँखा केन्द्रले जनाएको छ।
1: अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा काठ उत्पादन घटेको छ भने गैर काष्ठ वन पैदावार तथा जडीबुटीको उत्पादन दोब्बर भन्दा बढीले बढेको छ। डिभिजन वन कार्यालय ओखलढुङ्गाको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2081-82 9,80,778.3 क्युफिट काठ उत्पादन भएकोमा आर्थिक वर्ष 2082-83 732,984.84 क्युफिटमा झरेको हो। कार्यालयको जानकारी अनुसार काठ उत्पादन घटे पनि गैर काष्ठ वन पैदावार तथा जडीबुटीको उत्पादन भने उल्लेख्य रूपमा बढेको छ। आर्थिक वर्ष 2081-82 3,03,726.8 किलोग्राम उत्पादन भएकोमा 2082-83 7,01,69 किलोग्राम पुगेको छ। यसै गरी खोटोको उत्पादन भने घटेको छ। अघिल्लो आर्थिक वर्षमा 1,19,220.8 किलोग्राम खोटो उत्पादन भएकोमा गत आर्थिक वर्षमा 75,333 किलोग्राममा सीमित भएको जनाइएको छ। वन पैदावारको बिक्री वितरणबाट प्राप्त प्रदेश सेवा शुल्क तर्फ भने काठबाट प्राप्त रकम बढेको छ। आर्थिक वर्ष 2081-82 काठबाट 41,14,404 रुपियाँ प्रदेश सेवा शुल्क प्राप्त भएकोमा गत आर्थिक वर्षमा 44,57,192 रुपियाँ प्राप्त भएको छ। गैर काष्ठ वन पैदावार तथा जडीबुटीबाट गत आर्थिक वर्षमा 65,565.3 रुपियाँ र खोटोबाट 7,081 रुपियाँ प्रदेश सेवा शुल्क प्राप्त भएको कार्यालयले जनाएको छ। मूल्य अभिवृद्धि कर तर्फबाट भने काठबाट प्राप्त रकम घटेको छ। आर्थिक वर्ष 2081-82 काठबाट 2,98,90,746 रुपियाँ मूल्य अभिवृद्धि कर प्राप्त भएकोमा गत आर्थिक वर्षमा 2,43,42,031 रुपियाँ प्राप्त भएको छ। तर गैर काष्ठ वन पैदावार तथा जडीबुटीबाट प्राप्त मूल्य अभिवृद्धि कर भने उल्लेख्य रूपमा बढेको छ। अघिल्लो आर्थिक वर्षमा 38,926 रुपियाँ रहेको यस्तो कर गत आर्थिक वर्षमा बढेर 13,11,306 रुपियाँ पुगेको छ। खोटोबाट प्राप्त मूल्य अभिवृद्धि कर भने 1,84,025 रुपियाँबाट घटेर 1,41,620 रुपियाँमा झरेको वन कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।
0: ओखलढुङ्गाको सरस्वती माध्यमिक विद्यालय खानी भन्ज्याङमा नमुना माध्यमिक विद्यालय कार्यक्रम अन्तर्गत भएका गतिविधिको नमुना अनुगमन गरिएको छ। कोशी प्रदेश शिक्षा विकास निर्देशनालय धनकुटाबाट आएको टोलीले विद्यालयको व्यवस्थापकीय, भौतिक, शैक्षिक तथा सूचकगत पक्षको अनुगमन गरेको हो। मदौ 29 गते प्राविधिक सहायक चन्द्र बहादुर साहू र नयाँ नायब सुब्बा विजय कुमार यादवले विद्यालयको स्थलगत अनुगमन गर्नुभएको विद्यालयले जनाएको छ। प्रदेशबाट सरकारबाट सञ्चालन भएका नमुना तथा ठूला विद्यालयको अध्ययन तथ्याङ्क संकलन तथा प्रतिवेदन तयार पार्ने उद्देश्यले अनुगमन गरिएको हो। अनुगमनका क्रममा विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर भुजेल तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुबहादुर कार्कीको उपस्थितिमा विद्यालयका उपलब्धि र सुधार गर्नुपर्ने पक्षबारे जानकारी लिएको थियो। विद्यालयले नमुना माध्यमिक विद्यालय कार्यक्रमलाई निरन्तरता दिन आवश्यक प्रतिवेदन पेश गर्नुहुने अपेक्षा गरेको जनाएको छ। साथै गुणस्तरीय शिक्षा प्रदान गर्न बाँकी रहेका भौतिक शैक्षिक तथा व्यवस्थापकीय पक्ष थप सुधार गर्दै जाने विद्यालयका प्रधानाध्यापक भुजेलले बताउनु भएको छ।
1: अब जिल्ला आसपासको खबर। गुरूङ सेवा समाज खोटाङले जिल्ला प्रशासन कार्यालय खोटाङमा प्रमुख जिल्ला अधिकारी नियुक्त भएर आउनुभएका महेश कुमार गुरूङलाई स्वागत गरेको छ। जिल्लामा पहिलो पटक गुरूङ समुदायबाट प्रमुख जिल्ला अधिकारी नियुक्त भएर आएको भन्दै गुरूङ सेवा समाजले उहाँलाई गुरूङ परम्परा अनुसार स्वागत गरेको हो। यही भदौ 25 गते प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी लिएर खोटाङ आउनुभएका उपसचिव गुरूङलाई गुरूङ सेवा समाजले परम्परागत पोसाक भाङ्गा र भेडाको ऊनबाट बनाइएको लुकुनी उडाएर फेटा समेत बाँधी दिएका छन्। प्रजय गुरूङलाई स्वागत गर्न रावाबेसी गाउँपालिका उपप्रमुख गौशीला गुरूङ, दिक्तेल बहुमुखी क्याम्पसका प्रधानाध्यापक कृष्ण गुरूङ, सामाजिक अभियन्ता मोहन गुरूङ लगायतका गुरूङ प्रतिनिधिहरू जिल्ला प्रशासन कार्यालय पुगेका थिए।
0: सुलुखुमुखको खुम्बु पासाङ लामो गाउँपालिका नम्बर एकका वडाध्यक्ष हुनोरी शेर्पाले विद्युत विस्तार तथा मिटर बक्स खरिदका लागि उपभोक्ताबाट संकलित रकम दुरूपयोग नभएको स्पष्ट पार्नु भएको छ। उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत नम्बर एकमा विद्युत विस्तार तथा मिटर बक्स खरिद सम्बन्धमा सिर्जित अन्यल र सामाजिक सञ्जालमा भइरहेको टीका टिप्पणी प्रति ध्यान आकर्षण भएको जनाएको हो। वडाध्यक्ष शेर्पाका अनुसार वडा नम्बर एकमा आम उपभोक्ताहरूलाई समय, आर्थिक भार तथा अनावश्यक कागजातबाट बचाउने मुख्य उद्देश्यले वडा कार्यालयले मिटर बक्स खरिद तथा वितरणमा सहजीकरण गर्ने निर्णय गरेको थियो। प्रत्येक उपभोक्ताले छुट्टा छुट्टै सल्लेरी वा काठमाडौँ पुगेर मिटर बक्स खरिद गर्नुपर्ने बाध्यता हटाउनका लागि वडाले नै फारम भराई रकम संकलन गर्ने र एकमुष्ट रूपमा नेपाल विद्युत प्राधिकरणमा बुझाएर मिटर बक्स ल्याई वितरण गर्ने योजना बताउनु भएको उहाँले उल्लेख गर्नुभएको छ। यस प्रक्रियाका लागि फारम तथा रकम संकलन भइसकेपछि उक्त रकम तत्कालीन अवस्थामा प्रधानाध्यापक तिलक राणा मगरले जिम्मामा रहेको थियो, तर विद्युत प्राधिकरणमा रकम बुझाउन आवश्यक बैंक खाता नम्बर र अन्य विवरण पटक पटक माग तथा पहल गर्दा पनि समयमा उपलब्ध हुन नसकेको वडाध्यक्षले बताउनु भएको छ। यसैबीच देशमा भएको जेएनजी आन्दोलन लगायतको असहज परिस्थिति, सम्बन्धित कार्यालयका प्रमुखको सरुवा तथा नयाँ प्रमुखको आगमन जस्ता कारणले प्रक्रिया थप ढिला हुन पुगेको उहाँले बताउनु भएको छ।
1: अब चितवन विशेष खबर। चाङगानको नयाँ विद्युतीय कम्प्याक्ट एसयूभी नेभो Q05 चितवनमा सार्वजनिक गरिएको छ। चितवन क्षेत्रका लागि चाङगानको अधिकृत डिलर राज हंस अटोमोबाइल प्रालीले आइतबार भव्य कार्यक्रमका बीच नेभो Q05 सार्वजनिक गरेको हो। नेभो Q05 अल्ट्रा भेरिएन्टको विशेष मूल्य 51,99,000 तोकिएको छ। ग्राहकले भदौ 29 गतेदेखि 31 गतेसम्म भरतपुरको रिजाल चोक स्थित दिपल सोरुममा रहेको हुने आयोजना विशेष टेस्ट ड्राइभ मार्फत गाडीको प्रत्यक्ष अनुभव लिन सकिने कम्पनीले जनाएको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा उप उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदी तथा विशेष अतिथिका रूपमा काडाका अध्यक्ष इन्द्र रेग्मीको उपस्थिति रहेको थियो।
0: नेपाली कांग्रेसको 15 महाधिवेशन नजिकै गर्दा चितवन भरतपुर महानगरपालिकामा नेतृत्वका लागि आकांक्षीहरूको चर्चा शुरू भएको छ। यसै क्रममा लामो समयदेखि विद्यार्थी र राजनीति हुँदै नेपाली कांग्रेसको संगठन निर्माणमा सक्रिय कृष्ण विशाल अधिकारीले भरतपुर महानगरपालिकाका सभापति पदमा उम्मेद्वारी प्रस्तुत गर्ने तयारी गरेका छन्। लमजुङ जिल्लामा जन्मिएका अधिकारीले त्रिशुली स्कूलबाट नेपाल विद्यार्थी संघ राजनीतिक राजनीतिक यात्राको शुरूआत गर्नु भएको थियो। विद्यार्थी जीवनदेखि नै लोकतान्त्रिक आन्दोलन र संगठन निर्माणमा सक्रिय रहँदै आएका उहाँले बालकुमारी कलेजमा इकाई सचिवको जिम्मेवारी सम्हाल्नु भएको थियो। त्यसै गरी स्वतन्त्र विद्यार्थी युनियनको 2065 सालको निर्वाचनमा बालकुमारी कलेजको कोषाध्यक्ष पदका उम्मेद्वारका रूपमा समेत उहाँले विद्यार्थी राजनीतिमा आफ्नो सक्रियता देखाएका थिए। विद्यार्थी राजनीतिसँगै नेपाली कांग्रेसको संगठनात्मक जिम्मेवारीमा पनि अधिकारी निरन्तर सक्रिय रहेको उहाँले भरतपुर महानगरपालिका 10 नेपाली कांग्रेसको सचिवका रूपमा काम गर्नुभएको साथै नेपाली विद्यार्थी संघ बागमती प्रदेश सदस्यको जिम्मेवारी समेत निर्वाह गर्नुभएको जनाइएको छ। आफ्नो समाचारमा अब एकैछिन विश्राम।
2: वर्षायाम शुरू भएसँगै पानीका मुहानहरू दूषित हुने जोखिम बढ्छ। दूषित पानीले झाडा पोखला, हैजा, टाइफाइड लगायतका रोग निम्त्याउन सक्छ।
3: त्यसैले पिउने पानीलाई कम्तीमा 3 मिनट उमालेर फिल्टर गरेर वा क्लोरिन प्रयोग गरी शुद्ध बनाएर मात्र प्रयोग गरौं।
4: पानीको मुहान वरपर फोहोर नगर्ने, पशु चौपाया प्रवेश गर्न नदिने र नियमित सरसफाई गर्ने पानी बसालौं।
3: स्वच्छ मुहान, शुद्ध पानी र स्वस्थ परिवारका लागि सबैको सहभागिता आवश्यक छ।
2: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ओखलढुङ्गा।
5: मानसिक स्वास्थ्य बिना स्वास्थ्य जीवन सम्भव छैन। आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या भएका व्यक्तिहरूले अन्य व्यक्ति सरह मर्यादापूर्ण जीवन बाँच्न अधिकार प्रयोग गर्ने वातावरण बनाउनका लागि सहकार्य गरौ।
6: समुदायको हितको लागि आफ्नो एफएम ओखलढुङ्गाद्वारा जनहितमा जारी सन्देश।
7: समुदायको हितको लागि आफ्नो एफएम 104.5 आफ्नो घर।
1: एकैछिनको विश्राम पछि अब राष्ट्रिय प्रसंग। प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा 14,02,73,29,777 रूपियाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहान 9 बजेसम्मको विवरण अनुसार विभिन्न 9 ब्याङ्कमा 10,40,49,43,516 जम्मा भएको हो। त्यस्तै कोषका अन्य 2 ब्याङ्कमा रहेको डलर खातामा 2,37,6,575 अमेरिकी डलर जम्मा भएको छ। राहत कोषबाट रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीड़ितलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत यसअघि 1 अर्ब रूपियाँ निकासा गरिएको थियो।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद समीक्षा बासकोटाले अस्पतालको सघन उपचार कक्ष अर्थात आईसीयूमै पुगेर अन्तर्वार्ता लिएको घटनाबारे प्रतिनिधि सभाको आजको बैठकमा प्रश्न उठाउनु भएको छ। रासुवाको भुटेकोशी बाढीपछि त्रिशुली 3A जलविद्युत आयोजनाबाट 10 दिनपछि उद्धार गरिएका एकजना व्यक्तिसँग छाउनीमा रहेको वीरेन्द्र सैनिक अस्पतालको आईसीयूमा उपचाररत अवस्थामा अन्तर्वार्ता लिई इन साइड द बंकर नामक युट्युब च्यानल मार्फत सामग्री प्रसारण भएको थियो। सांसद बासकोटाले आईसीयूमा अत्यन्तै जटिल अवस्थामा रहेका बिरामीको उपचार गरिने भएकोले त्यहाँ बिरामीको स्वास्थ्य, गोपनीयता र संक्रमण नियन्त्रणलाई सर्वोच्चता दिनुपर्ने बताउनुभयो। यो विषयले स्वास्थ्य क्षेत्रको संवेदनशीलता उदाङ्गो पारेको उहाँको भनाइ रहेको थियो।
1: धनुषाको विदेह नगरपालिकाबाट झण्डै 2 सात अघि अपहरणमा परेका 15 महिने बालिकाको प्रहरीले सकुशल उद्धार गरेको छ। यही भदौ 18 गते अपहरणमा परेका विदेह छका कमलेश महत्वका 15 महिने छोरा सिद्धान्तलाई गैराती विदेह 1-10 गज्जा क्षेत्रबाट सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो। बच्चालाई छाडेर भाग्दै गरेको अवस्थामा धनुषाको कमला नगरपालिका नौकी पुनिता देवी पासवानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताउनुभयो। बच्चा अपहरणमा परेको सूचना पाए लगत्तै तालिम प्राप्त कुकुर सहित प्रहरीको टोलीले खोजी गर्दै जाँदा बच्चा राखेको ठाउँमा प्रहरी पुगेपछि बच्चालाई छोडेर भाग्न खोज्दा त्यही महिलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। सकुशल उद्धार गरिएका बच्चालाई अभिभावकको जिम्मा लगाइएको छ भने पक्राउ परेकी महिलामाथि थप अनुसन्धान भइरहेको छ।
0: हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोमा जलवायु सम्बन्धी राष्ट्रिय स्तरको सम्मेलन शुरू भएको छ। घर झोङ गाउँपालिकाको आयोजनामा घर झोङ जलवायु परिवर्तन सम्मेलन गरिएको हो। सम्मेलनको कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्नुभएको छ। सम्मेलनमा भाग लिन 420 भन्दा धेरै पालिका र 36 जिल्ला समन्वय समितिका जनप्रतिनिधिहरू 2000 भन्दा धेरै अतिथि सहभागी रहेको आयोजकले जनाएको छ। गाउँपालिकाको मुख्य राजमार्ग सड़क तथा बेत्री सड़कमा बत्ती जडान गरी झिलिमिली पारिएको छ। सम्मेलन स्थलमा 28 फिट उचाइको जलविद्युत परिवर्तनको असर सम्बन्धी जनचेतना झल्काउने पृथ्वी रोइरहेको बेलुनको गोलाकार आकृति राखिएको छ। यस्तै मुस्ताङका कृषि उत्पादनको प्रचार प्रसार गर्ने उद्देश्य का साथ 50 भन्दा धेरै स्टल राखिएको गाउँपालिकाको कृषि शाखा अधिकृत रोशन थकालीले जानकारी दिनुभएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जलवायु परिवर्तनले हिमाल पहाड र तराईका पालिकामा पुर्याएको असर र अनुकूल लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा झरप झोङ गाउँ जलवायु परिवर्तन सम्मेलन आयोजना गरिएको बताउनुभयो। सम्मेलनका लागि मुस्ताङका अन्य 4 पालिकाले पनि सहयोग गरेका छन्। झरप झोङ गाउँपालिका अध्यक्ष मोहन सिंह लालचन्दले सम्मेलन साझा पृथ्वी साझा दायित्व जलवायु न्यायमा सामूहिक एकबद्धता साथै खबरदारीका लागि महत्वपूर्ण रहेको बताउनु भएको छ। भोलिसम्म चल्ने सम्मेलनले झरप झोङ घोषणा पत्र जारी गर्नेछ। गएको भदौ 10 गते भोटेकोशी बाढीले जनधनको ठूलो क्षति भएको अवस्थामा झरप झोङमा जलवायु परिवर्तन सम्मेलन हुन लागेको बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रिय सभामा भाग लिन जाने र जलवायु सम्बन्धी विषय उठाउने एजेण्डा लिइरहँदा कार्यक्रमको सान्दर्भिक झन बढेको अध्यक्ष लालचन्दले बताउनुभयो। उहाँका अनुसार प्रधानमन्त्री शाहबाट सम्मेलनको सफलताका लागि शुभकामना सन्देश प्राप्त भएको जनाउनु भएको छ।
1: अब विदेशको खबर। कृत्रिम बुद्धिमत्ता अर्थात एआई प्रविधिबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई समयमै पहिचान तथा सम्बोधन गर्न आवश्यक रहेको अस्ट्रेलियाको साइबर गुप्तचर निकायका प्रमुखले बताउनु भएको छ। अस्ट्रेलियन सिग्नल्स डाइरेक्टोरी रेडकी महानिर्देशक अबिगेल ब्रार्साले क्यानबेरामा आयोजित एक सम्मेलनमा एआईसँग सम्बन्धित सम्भावित आक्रमणले सरकारी निकाय तथा व्यवसायले प्रयोग गरिरहेका पुराना प्रविधिका रहेका कमजोरीलाई लक्षित गर्न सक्ने सम्भावना रहेको र यसका लागि अस्ट्रेलियामा पूर्व चेतावनी प्रणाली विकास गर्न आवश्यक रहेको जोड दिनुभयो। उहाँले सरकारी निकाय तथा व्यवसायले एआईलाई सुरक्षा क्षमता अभिवृद्धि गर्ने उपयोगी माध्यमका रूपमा प्रयोग गर्न सकिने उल्लेख गर्दै सम्भावित जोखिमलाई प्रारम्भिक चरणमै पहिचान गर्न आवश्यक तयारी र सहकार्यलाई निरन्तरता प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभएको चिनिया समाचार संस्था सिन्हुआले जनाएको छ।
0: समाचारको अन्त्यमा खेल खबर। जिम्बाब्वेका विकेट किपर ब्याटर ब्रेन्डन टोलरले भारतका दिग्गज सचिन तेन्दुलकरको नाममा रहेको सबैभन्दा लामो एक दिवसीय करियरको कीर्तिमान तोडेका छन्। घरेलु मैदानमा अस्ट्रेलियासँगको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटका क्रममा टेलरले तेन्दुलकरको कीर्तिमानी तोडेका हुन्। सन् 2004 डेब्यु गरे यता 22 वर्ष र 146 दिनको करियर सहित सन् 2025 अन्तर्राष्ट्रिय क्रिकेटमा फर्केका 40 वर्षे टेलर सबैभन्दा लामो समयसम्म एक दिवसीय क्रिकेट खेल्ने खेलाडी बनेका छन्। टेलरले 2007 एक दिवसीय क्रिकेटमा 11 शतक र 39 अर्धशतक सहित 6704 रन बनाएका छन्। सचिनले सन् 2012 एक दिवसीय क्रिकेटबाट सन्यास लिएका थिए। उहाँले 463 खेलमा 49 शतक र 96 अर्धशतक सहित 18,426 रन बनाएका छन्। एक दिवसीय क्रिकेटमा सर्वाधिक खेल खेल्ने र सर्वाधिक रन बनाउने खेलाडीको कीर्तिमान अझै पनि सचिनकै नाममा रहेको छ।
1: र अस्ट्रेलियाका चर्चित क्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लिग एनपीएल क्रिकेट खेल्न नेपाल आउने भएका छन्। एनपीएलको टोली काठमाडौँ गोर्खाजले तेस्रो संस्करणका लागि वार्नरलाई अनुबन्ध गरेको सामाजिक सञ्जाल मार्फत जनाइएको छ। 39 वर्षीय डेभिड वार्नर एनपीएल खेल्न आउने अहिलेसम्मकै ठूलो नाम हुन्। यसअघि पहिलो संस्करणमा कर्णाली याक्सले भारतका शिखर धवन, दोस्रो संस्करणमा विराटनगर किङ्सले दक्षिण अफ्रिकाका फाफ डु प्लेसिसलाई अनुबन्ध गरेको थियो। वार्नरले 110 टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 1 शतक र 28 अर्धशतक सहित 3,277 रन बनाएका छन्।
0: आफ्नो समाचारमा अब पालो तपाईँको विचार श्रृंखलाको
1: तपाईँको विचार श्रृंखलामा आज हामीले रगत बढाउने खानेकुराको बारेमा डाक्टर भूपेन्द्र शाहको सुझाव लिएका छौं।
8: आइरन प्रचुर मात्रामा हुने भनेको चाहिँ माछा मासुमा प्रचुर मात्रामा हुन्छ र अन्डामा पनि आइरनको मात्रा राम्रै हुन्छ। त्यसो हुनाले कोही माछा मासु खानुहुन्छ भने माछा मासु अन्डाले रगत बढाउन सक्दछ। यसबाहेक कतिपय फलफुलहरू हुन्छन् जसले रगत बढाउन सक्छन्, जस्तै स्ट्रबेरी, त्यसमा एकदमै रगत बढाउने गुण हुन्छ। त्यसबाहेक हजुरको पाइनएप्पल भयो, वाटरमेलन भयो, अङ्गुर भयो, यसमा चाहिँ रगत बढाउने गुणहरू हुन्छन्। गेडागुडीमा हेर्ने हो भने यो सिमी, केराउ, राजमाहरूमा पनि रगत बढाउने गुण हुन्छ। सब्जीहरू, रायोको साग, तोरीको साग चाहिँ हामीले प्रचुर मात्रामा खायो भने रगत बढ्न सक्दछ। भने अन्नको हिसाबमा हेर्ने हो भने कोदो, जौ र गहुँमा धेरै मात्रामा चाहिँ आइरनहरू हुन्छन्। हामीले साधारणत रूपमा खाने चामल, जुन पलिस गरेको चामलमा भने आइरनको मात्रा हुँदैन। त्यसो हुनाले कसैलाई रगत बढाउने अवस्था छ भने चाहिँ उहाँहरूले यो कोदो, जौ र गहुँको र अथवा आटाका रोटीहरूतिर हामीले ध्यान दिनुपर्छ, यसले हाम्रो रगत बढ्दछ।
0: आफ्नो फिल्म 104.8 मेगाहर्ज इन्टरनेट अनलाइन www.afnofm.org फेसबुक आफ्नो फिल्म ओखलढुङ्गा सहित चितवन जिल्लामा सञ्चालित आफ्नो फिल्म 87.6 मेगाहर्जबाट एकै साथ प्रसारण भइरहेको साँझ 6 बजेको आफ्नो समाचार सकिन लाग्यो। समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक।
1: विद्यालय आँखा शिविरबाट 2000 बढी विद्यार्थी लाभान्वित। ओखलढुङ्गामा गैरकाष्ठ वन पैदावारको उत्पादन दोब्बरभन्दा बढी। सरस्वती माथि खाने भन्ज्याङमा नमुना विद्यालय कार्यक्रमको अनुगमन।
0: गुरु सेवा समाज खोटाङबाट प्रज्ञ महेश कुमार गुरुङलाई स्वागत। खुम्बु पासाङ लामो एकमा मिटर बक्सको रकम दुरुपयोग नभएको वडाध्यक्ष शेर्पाको स्पष्टोक्ति। चितवनमा चङ्गान नोभो Q05 सार्वजनिक।
1: प्रधानमन्त्री राहत कोषमा मोजदात 14 अर्ब रुपियाँ पुग्यो। आइसियुमै अन्तर्वार्ता लिएको विषय संसदमा उठ्यो। अपहरणमा परेको 12 दिनपछि 15 महिने बच्चाको सकुशल उद्धार।
0: र एआईबाट उत्पन्न हुन सक्ने जोखिमका लागि पूर्व तयारीमा जोड। सचिनलाई पछि पार्दै ट्रेलर भने सबैभन्दा लामो समयसम्म एक दिवसीय क्रिकेट खेल्ने खेलाडी डेभिड वार्नर एक एनपीएल खेल्न नेपाल आउने।
1: हवस् साँझ 6 बजेको आफ्नो समाचार अहिलेलाई सकियो। तपाईँको वरपर भएका समाचारका लागि हाम्रो टेलिफोन नम्बर 0375523545 खबर गर्न सक्नुहुनेछ। अहिलेलाई आफ्नो समाचारबाट साथी मिनुका श्रेष्ठसँगै माया राई बिदा हुन्छु।

0: Ahmet. Şey çağırdı o zaman. Ahmet ağır.
1: तपाईलाई घरको लागि अल्मुनियमको झ्याल ढोका चाहिएको छ भने सम्पर्क गर्नुहोस् होम्स अल्मुनियम एन्ड डेकोरलाई।
2: आउनुहोस्, यहाँ घरका लागि चाहिने अल्मुनियम ढोका, झ्याल, फल सिलिङ, कार्पेट, पर्दा, सिसा साथै अल्मुनियम सम्बन्धी सम्पूर्ण काम गरिन्छ। प्रोप्राइटर चुरालाल श्रेष्ठ।
1: सम्पर्क नम्बर 98625157 र 0335203690।
2: होम्स अल्मुनियम एन्ड डेकोर, सिद्धिचरण नगरपालिका 11 मिलन चौक, ओखलढुङ्गा।
3: माया, तिम्रो बगैँचा त कस्तो राम्रो भएछ, कसरी यति सुन्दर बनायो है। मेरो पनि कार्यालय सँगै आफ्नै घर पनि निर्माण सम्पन्न हुन लाग्यो। यस्तै सुन्दर बगैँचाले सजाउने अनि मेरो पुर्ख्यौली बाजु जमिनमा फलफुलको बिरुवा रोप्ने सोच्दैछु। कहाँ पाइन्छ होला यो सबै सुविधा?
4: ल, तिमीलाई थाहा छैन, यो सबै काम त ओखलढुङ्गाकै पहिलो इन्दिरा नर्सरी तथा कृषि फर्मले गरिदिइहाल्छ नि। त्यहाँ सजावटका लागि फुलहरू, मनी प्लान्ट, धुपी, कटहर, लिची, हरोबरो लगायतका सबै किसिमका बिरुवाहरू सुपथ मूल्यमा पाइन्छ।
3: ए लौ, कस्तो राम्रो सेवा दिने रहेछ। कसरी काठमाडौँबाट फुलहरू ल्याउने होला भनेर चिन्तित थिए। ल, मलाई सम्पर्क नम्बर देऊ त, म नि बुझिहाल्न पर्यो।
4: 9846663625 र 9919596026 मा सिधै इन्दिरा खतिवडालाई सम्पर्क गर्न सकिन्छ।
3: इन्दिरा नर्सरी तथा कृषि फार्म, सिद्धिचरण नगरपालिका 4 रुम्जटार र सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा, ओखलढुङ्गा।
0: समुदायको हितका लागि आफ्नो एफएम 104.8 मेगाहर्ज।

0: जय नेपाल सत्य सेवा सुरक्षणम प्रहरी कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा तयार पारिएको यो कार्यक्रमलाई तपाईँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल मेट्रो ट्राफिक एफएम लगायत देशभरका विभिन्न एफएम स्टेशनहरूबाट समेत सुन्दै आउनु भएको छ भने नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा पनि सुन्न सक्नुहुन्छ। आजको प्रहरी कार्यक्रममा प्रहरी समाचारको साथमा नाटक अफवाह प्रस्तुत गर्छौ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको सुरुमा भने प्रहरी समाचार।
1: विभागीय समाचार।
0: प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी वृत्त गौशालाको पुननिर्मित कार्यालय भवनको भदौ 28 गते आयोजित एक कार्यक्रम बीच उद्घाटन गर्नुभएको छ। कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्याउने विभिन्न महानुभावहरूलाई कदर पत्र एवं प्रशंसा पत्र प्रदान गर्नुभयो। उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले पूर्ण रूपमा क्षति भएका भवनहरू पुननिर्माण कार्यमा सहयोग गर्नुहुने सम्पूर्ण संघ संस्था एवं महानुभावहरूप्रति कृतज्ञता व्यक्त गर्दै यो सद्भाव एवं साथले प्रहरी र समुदाय बीचको सम्बन्धलाई अझ आत्मीय बनाउनुका साथै नेपाल प्रहरीलाई अझ बढी नागरिक मैत्री उत्तरदायी र सेवाभावका साथ कर्तव्य निर्वाह गर्न थप प्रेरणा र ऊर्जा प्रदान गरेको बताउनुभयो। प्रहरी महानिरीक्षक कार्कीले प्रहरी संरचनाको पुननिर्माण सँगै समुदाय र नेपाल प्रहरीको सम्बन्धको पनि पुननिर्माण भएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि यस्तै सहयोग र सहकार्यको निरन्तरताको अपेक्षा रहेको बताउनुभयो। भवन पुननिर्माण सँगै कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई अझ बढी जिम्मेवार अनुशासित पारदर्शी संवेदनशील र उत्तरदायी हुँदै नागरिक प्रति समर्पित भएर कार्य गर्न उहाँले निर्देशन दिनुभयो। कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो भने भवन पुननिर्माण कार्य समितिका अध्यक्ष एवं काठमाडौँ महानगरपालिका वडा नम्बर 8 अध्यक्ष आशामान संगतले धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको थियो। सो अवसरमा जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने भवन पुननिर्माण समितिका कोषाध्यक्ष वीएन पाठकले भवन निर्माण सम्बन्धी प्रतिवेदन तथा इन्जिनियर डाक्टर शंकर ढकालले भवन निर्माण सम्बन्धी प्राविधिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँ महानगर प्रहरी बलले शान्ति सुरक्षा सड़क अनुशासन अतिक्रमण नियन्त्रण सामाजिक तथा पुरातात्विक सम्पदाको संरक्षण तथा सार्वजनिक सम्पत्तिको संरक्षणमा निर्वाह गरेको भूमिका सराहनीय रहेको बताउनुभयो। काठमाडौँ महानगर प्रहरी बलको 34 वार्षिकोत्सवका अवसरमा राष्ट्रिय सभागृहमा भदौ 28 गते आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले उक्त कुरा बताउनु भएको हो। कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले वार्षिकोत्सवका अवसरमा सम्पूर्ण महानगर प्रहरी बल परिवारलाई हार्दिक शुभकामना व्यक्त गर्दै आगामी दिनमा आफ्नो जिम्मेवारीलाई अझ उत्कृष्ट ढंगले सम्पादन गर्दै काठमाडौँ महानगरपालिकाको सुशासन शहरी व्यवस्थापन र नागरिक सेवाको प्रभावकारिता अभिवृद्धिमा थप योगदान पुर्याओस् भन्ने शुभेच्छा समेत व्यक्त गर्नुभयो। प्रहरी महानिरीक्षक कार्कीले काठमाडौँ महानगर प्रहरी बलले 3 भन्दा लामो समयदेखि महानगरपालिकाको नीति निर्णय र निर्देशन कार्यान्वयन गर्दै निर्वाह गरेको भूमिकाको चर्चा गर्दै विपदको समयमा खोज उद्धार राहत वितरण लगायतमा नेपाल प्रहरीसँग समन्वयका क्षेत्रमा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो। महानगर प्रहरी बलको कामको प्रकृति र नेपाल प्रहरीको कामको प्रकृति फरक भए तापनि नागरिक सेवा सार्वजनिक सुरक्षा शान्ति सुव्यवस्था र सुरक्षित तथा व्यवस्थित शहर निर्माण गर्नु दुवैको साझा उद्देश्य रहेको बताउनुभयो। प्रहरी महानिरीक्षक कार्कीले स्वच्छ सुन्दर सुरक्षित र व्यवस्थित महानगरको परिकल्पनालाई सार्थक बनाउन सड़क सुरक्षा ट्राफिक तथा शहरी आवागमन व्यवस्थापन फुटपाथ व्यवस्थापन साधन स्रोत व्यवस्थापन विपद तथा आपतकालीन प्रतिकार्य ऐतिहासिक धार्मिक तथा पुरातात्विक सम्पदा संरक्षण शहरी क्षेत्रको समग्र शान्ति सुरक्षा अपराध नियन्त्रण स्मार्ट सिटी सेक्युरिटी समुदाय प्रहरी साझेदारी लगायतमा नेपाल प्रहरी सदैव साथमा रहने र आगामी दिनमा महानगरको सहयोग अझ घनीभूत हुँदै जाने विश्वास व्यक्त गर्नुभयो। अवैध हात हतियार निर्माण गरी बिक्री वितरण गर्ने कार्यमा संलग्न रहेको अभियोगमा 3 प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा गुल्मी जिल्ला छत्रकोट गाउँपालिका 5 बस्ने 47 वर्षीय बुद्धि बहादुर कामी 41 वर्षीय झग बहादुर बिक र 60 वर्षीय प्रेम बहादुर सिन्जाली रहेका छन्। उनीहरूको साथबाट भरुवा बन्दुक 9 थान बन्दुकको नाल 42 थान काठको निर्माण हुँदै गरेको कुञ्जी 8 थान काठको बट 5 थान फलामको गज 2 थान गोली तथा छर्रा 221 थान बन्दुकको चाप 7 थान, बारुद जस्तो देखिने पदार्थ 89 ग्राम 850 मिलिग्राम, जंगली जनावरको ओखेटो पहाड, हड्डी, छाला, भरुवा बन्दुकमा लाग्ने गोली 3 थान लगायतका सरसामान समेत प्रहरीले बरामद गरेको छ। यसै गरी कटुवा पिस्तोल 1 थान र गोली 2 राउन्ड सहित भारतीय नागरिक 28 वर्षीय नवीन महतोलाई सर्लाही जिल्ला मलङ्गवा नगरपालिका 12 भदौ 26 गते प्रहरीले पक्राउ गरेको छ। त्यसै गरी भरुवा बन्दुक 3 थान सहित सङ्खुवासभा जिल्ला मादी नगरपालिका 4 बस्ने 42 वर्षीय कुलबहादुर जिमीलाई भदौ 26 गते प्रहरीले पक्राउ गरेको छ। नियन्त्रित लागु औषध इस्पास्मो 428 ट्याब्लेट सहित भारतीय नागरिक 20 वर्षीय हदिश अली समेत 2 जनालाई नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिका 2 भदौ 27 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी नियन्त्रित लागु औषध इस्पास्मो 160 ट्याब्लेट सहित नवलपरासी पश्चिम बर्दघाट नगरपालिका 4 बस्ने 27 वर्षीय विशाल गुरुङलाई सोही ठाउँबाट भदौ 25 गते प्रहरीले पक्राउ गरेको छ भने अवैध लागु औषध गाँजा करिब 101 किलो 64 ग्राम सहित धनुषा जिल्ला लहान नगरपालिका 1 बस्ने 30 वर्षीय सुरज चौधरी समेत 5 जनालाई उदयपुर जिल्ला त्रियुगा नगरपालिका 6 भदौ 25 गते प्रहरीले पक्राउ गरेको छ। सुन तथा चाँदीका गरगहना चोरी तथा खरिद गर्ने कार्यमा संलग्न रहेको अभियोगमा 4 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा महोत्तरी जिल्ला गौशाला नगरपालिका 5 29 वर्षीय सावन कुशवा, तेह्रथुम जिल्ला 8 राई गाउँपालिका 8 36 वर्षीय पवित्रा लिम्बु, दोलखा जिल्ला गौरीशंकर गाउँपालिका 5 25 वर्षीय श्रीकृष्ण विश्वकर्मा र भोजपुर जिल्ला भोजपुर नगरपालिका 5 43 वर्षीय रमिला विख रहेका छन्। उनीहरू मध्ये उक्त गरगहना चोरी गर्ने सावन तथा गरगहना खरिद गर्ने पवित्रा, श्रीकृष्ण र रमिला रहेको खुल्न आएको छ। काठमाडौँ महानगरपालिका 32 गत साउन 18 सुन तथा चाँदीका गरगहनाहरू चोरी गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। सार्वजनिक नैतिकता शिष्टाचार विरुद्धका सामग्री प्रकाशन प्रसारण गरी घृणा द्वेष फैलाउने कार्यमा संलग्न रहेको अभियोगमा रुकुम पश्चिम 8 बिस्कोट नगरपालिका 12 27 वर्षीय जनक परियारलाई प्रहरीले पक्राउ गरेको छ। सामाजिक सञ्जालहरूमा विपदको अति संवेदनशील समयमा खोज उद्धार तथा व्यवस्थापनमा अहोरात्र खटिएका सुरक्षा निकाय तथा राष्ट्र सेवकहरूका बारेमा सार्वजनिक नैतिकता शिष्टाचार विरुद्धका सामग्री विद्युतीय स्वरूपमा प्रकाशन गरी सुरक्षा निकाय तथा राष्ट्र प्रति घृणा द्वेष फैलाई नागरिक र सुरक्षा निकाय बीचको सुमधुर सम्बन्धमा खलल पुर्याउने कार्यमा संलग्न उनलाई काठमाडौँको अनाम नगरबाट प्रहरीले पक्राउ गरेको हो। अनलाइन सट्टेबाजी खेल्ने खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा 3 जनालाई भदौ 24 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा झापा जिल्ला बिर्तामोड नगरपालिका 4 बस्ने 41 वर्षीय किरण खानदङवा, 38 वर्षीय हेक्की श्रेष्ठ र 27 वर्षीय उज्जवल गुरागाई रहेका छन्। बिर्तामोड नगरपालिका 4 अनलाइन सट्टेबाजी खेल्ने खेलाउने कार्य भइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो। स्रोत नखुलेको नगद 13,75,000 नेपाली रुपियाँ सहित काभ्रे जिल्ला चौरी देउराली गाउँपालिका 3 20 वर्षीय युवराज घतानीलाई काठमाडौँ महानगरपालिका 26 भदौ 27 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी स्रोत नखुलेको 4,50,000 भारतीय रुपियाँ सहित भारतीय नागरिक 55 वर्षीय अशोक कुमारलाई पर्सा जिल्ला बिरगंज महानगरपालिका 16 भदौ 26 गते प्रहरीले पक्राउ गरेको छ। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार, पूरा भयो।
1: तपाईँ यति बेला प्रहरी कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा प्रस्तुत गर्छौ नाटक अफवाह।

0: ए समीर, के हो डलर त व्यापक आइरहेको छ जस्तो छ त फेसबुकबाट। अनि त्यस्तो रियलिस्टिक भिडियो कुनै आईबाट बनाउँछौ हो तिमीले?
1: बनाइहाल्छ त, सब्सक्रिप्सन लिन पर्यो नि, खर्च गर्न भनेपछि तिम्रो सातो जान्छ। अनि कसरी हुन्छ त प्रगति?
0: त्यो त हो, मेरो डलर कार बिग्रेर पनि हो के?
1: अर्को बनाऊ न, अहिले बाढी पहिरोको भिडियो हेर त, मेरो पेजमा कति गइरहेको छ।
0: त्यस्तो त्यो हल्का फुल्का कमेडी बनाएर भ्युज स्युज ल्याउनु त ठिकै हो, तर यो विपदको बेलामा एआईबाट नक्कली फोटो भिडियो बनाएर पोस्ट गर्नु चाहिँ अलिक ठिक होइन है साथी।
1: ठिक होइन भनेर के गर्नु साथी, त्यही नगरी डलर झर्दैन।
0: अस्ति मुगलिनको बाटोमा पहिरो खसेको छ भनेर समाचार आयो, एउटा भिडियो हेरेको, पोहोर परारको पो हालेको रहेछ। पुरानो फोटो भिडियो हालेको देख्दा त म आफैलाई कति रिस उठेको थियो। तिमी त पुरै फेक भिडियो बनाएर हाल्छौ,
1: कसलाई के असर पर्छ, कसले के सोध्छ भनेर त आफ्नो प्रगति नै हुँदैन।
0: त्यो त हो, ल साथी प्रगति गर तिमी।
1: साथीको प्रगतिमा जल्ने होइन, बरु तिमी पनि सिक के।
0: ए मलाई सबै आउँछ, तर यो विपदको बेलामा अफवाह फैलाउने काम चाहिँ म गर्दिन है।
1: ठिक छ नि त, तिमी इमानदार बन, म त जसरी पनि कमाउने हो।
0: ल म अहिले गएँ, जेसी गर तिमी।

0: नमस्कार म्याम.
1: नमस्कार, के थियो होला
0: म्याम? मलाई फोन गरेर यहाँ बोलाउनु भएको थियो. म समीर पौडेल हजुर.
1: ए, तपाईँ नै हो समीर पौडेल भन्ने?
0: हजुर, म नै हो म्याम.
1: ए ल, बस्नुहोस् त्यहाँ. अनि यो फेसबुक टिभी भन्ने पेज पनि तपाईँकै हो होइन?
0: हजुर हजुर म्याम, मैले नै चलाउँछु त्यो पेज.
1: ए, पछिल्लो समय तपाईँले आफ्नो पेजमा बाढी पहिरो र प्राकृतिक विपदसँग सम्बन्धित के भिडियोहरू पोस्ट गर्नुभएको रहेछ.
0: हजुर म्याम, भिडियोहरू त पोस्ट गरेको छु म्याम. मैले भिडियोमा त्यस्तो केही समस्या भयो कि हजुर?
1: समस्या भिडियो पोस्ट गरेकोमा मात्रै होइन, ती मध्ये केही भिडियो वास्तविक घटनाका होइनन्, एआई बाट बनाइएका वा पुराना भिडियोहरूलाई भर्खर भएको घटना जस्तो बनाएर पोस्ट गरेको देखिन्छ.
0: म्याम, त्यो त फेसबुकमा भ्युज आउँछ भनेर एआई बाट बनाएर हालेको थियो हजुर.
1: अहिलेको यस्तो विपदको समयमा तपाईँहरू जस्ता फेसबुकमा धेरै फलोअर्स भएका व्यक्तिहरूले त झन् सत्य तथ्य घटना पोस्ट गर्नुपर्नेमा एआई बाट निर्माण गरेको गलत सूचना अफवाह फैलाउनु अपराध हो भन्ने त थाहा छ होला नि तपाईँलाई.
0: म्याम, सबैले बनाएर हालिरहेका हुन्थे अनि के होला र भनेर मैले पनि हालिहाले हजुर.
1: हेर्नुहोस् है, कसले के हाल्यो के गर्यो भन्दा पनि म आफूले के गरिरहेको छु भन्ने कुरा महत्वपूर्ण हुन्छ. विपदको समयमा त्यसरी भ्रामक तथा गलत सूचना फैलाउँदा मानिसहरूमा झन् बढी डर, त्रास र भ्रम सिर्जना हुन सक्छ.
0: त्यो त हो म्याम.
1: सामाजिक सञ्जालमा पोस्ट गरेका यस्ता फेक कुराहरू केही मिनटमै हजारौं मानिससम्म पुग्न सक्छन् र कसैलाई व्यक्तिगत फाइदा हुन सक्ला, तर एउटा गलत सूचनाले देश विदेशमा रहेका सर्वसाधारणमा कतिसम्म असर पर्छ भन्ने कुरा आकलन समेत गर्न सकिँदैन. बुझ्नुभयो?
0: त्यो त हो म्याम. मैले यसरी बाढीको फेक भिडियो बनाउन नहुने थियो म्याम. एआई बाट जस्तो फोटो भिडियो पनि बन्छ त्यसैको फाइदा उठाएर पैसा कमाउन खोज्नु मेरो गल्ती भयो हजुर.
1: एआई प्रविधिको प्रयोग गर्नु आफैमा अपराध होइन, तर एआई बाट बनाइएको काल्पनिक भिडियो हो भने त्यसलाई वास्तविक घटना जस्तो देखाएर आम नागरिकलाई भ्रममा पार्नु, झुक्क्याउनु चाहिँ गलत हो. यो समयमा यसै त मान्छेमा डर पैदा भइरहेका बेला कतिले त भ्युज आउँछ भनेर पुरानो भिडियोलाई एडिट गरेर नयाँ घटनाको नाममा समेत हालिरहेका हुन्छन्, तर त्यो कार्य चाहिँ एकदमै गलत हो.
0: हो म्याम, मैले पनि फेसबुक भ्युज र पैसा कमाउने लोभमा त्यस्ता भ्रामक फोटो भिडियो पोस्ट गर्नु हुन्थेन म्याम. मेरो सानो पोस्टले यति ठुलो असर पार्न सक्छ भन्ने मैले सोच्दै सोचिन म्याम.
1: पैसा कमाउनु पर्छ तर गलत काम गरेर होइन. हेर्नुहोस् है, अरूको दुःख, विपद र डरलाई कमाईको माध्यम बनाउनु पनि गलत हो. यस्तो कुरामा सामाजिक सञ्जाल चलाउने हरेक व्यक्ति जिम्मेवार हुनुपर्छ.
0: बुझे म्याम. अबदेखि कुनै पनि भिडियो पोस्ट गर्नु अघि स्रोत जाँच गर्छु. एआई बाट बनाइएको भए एआई बाट बनाएको भनेर पोस्ट गर्छु, तर बरु आजैदेखि कहिल्यै भिडियोहरू नै नहालौँला म्याम. एकपल्टलाई मलाई माफ गरिदिनुहोस् हजुर.
1: हेर्नुहोस् है, तपाईँले गल्ती गरिसक्नु भएको छ. गल्ती गरिसकेपछि त्यसको सजाय चाहिँ भोग्नै पर्छ. त्यसैले अब तपाईँलाई कानुन अनुसार चाहिँ कारवाही हुन्छ नै. यतिन्जेल प्रहरी कार्यक्रममा सुन्दै हुनुहुन्थ्यो नाटक अफवाह. यस नाटकका लेखक दीपक राज विश्वकर्मा, नाटकमा भाग लिने कलाकारहरू अम्बिका केसी र दीपक राज विश्वकर्मा. भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण धेरै सर्वसाधारणका सुन, चाँदी, नगद, एटीएम, चेकबुक, नागरिकता, राहदानी लगायतका महत्वपूर्ण कागजात तथा धनमाल बगाएर हराएको अवस्था छ. यदि तपाईँले त्यस्ता धनमाल वा कागजात फेला पार्नु भएको छ भने आफू खुसी प्रयोग गर्ने, बिक्री वितरण गर्ने, लुकाउने वा आफूसँग राख्ने जस्ता कार्य नगर्नुहोस्। तुरन्त नजिकको प्रहरी कार्यालयमा बुझाउनुहोस्।
2: यसरी अरूको सम्पत्ति फेला पारी सम्बन्धित धनीलाई नबुझाएर आफूसँग राख्नु, प्रयोग गर्नु, खरिद बिक्री गर्नु वा हिनामिना गर्नु मुलुकी अपराध संहिता 2074 अन्तर्गतको कसुर हो. त्यस्तो कार्यमा संलग्न व्यक्तिमाथि अनुसन्धान गरी सजाय तथा बिगो असुल उपरको कारवाही हुने कानुनी व्यवस्था रहेको छ. त्यसैले हराएको धनमाल वा कागजात लुकाउने, अन्यत्र लैजाने वा वास्तविक हकदारलाई फिर्ता नगर्ने र प्रमाण बिनाका सुन चाँदी जस्ता धनमाल खरिद गर्ने जस्ता आपराधिक कार्य नगर्नुहोस्।
1: कार्यबारे कुनै पनि सूचना वा जानकारी भए तत्काल नेपाल प्रहरीलाई खबर गर्नुहोस्। सूचना दिने व्यक्तिको परिचय गुप्य राखिनेछ. याद राख्नुहोस्, फेला परेको धनमाल आफ्नो होइन, सम्बन्धित हकदारको हो.
2: हस्तै, नै सामग्री सँगसँगै आजको प्रहरी कार्यक्रमबाट कार्यक्रमका निर्देशक हरिहरनाथ योगी, प्राविधिक मित्र देवकी भण्डारी, सहकर्मी अम्बिका केसी र म दीपकराज विश्वकर्मा पनि बिदा हुन्छु. तपाईँको समय शुभ रहोस्. जय नेपाल.
3: मेरो नाम प्रशंसा राई हो. मलाई आफ्नो गर्नु अनि सुन्न बोल्नु होला। यसै साथ सुब्बा आठ मेगाहर्ज।
4: व्यक्ति स्वयं अपाङ्ग हुँदैन, व्यक्ति यस्तो वातावरणमा बाँचिरहेको हुन्छ त्यो वातावरणलाई चाहिँ अपाङ्गता भनिन्छ। त्यो वातावरण कस्तो हो त भन्दाखेरि व्यक्तिको शारीरिक मानसिक इन्द्रिय र बौद्धिक कार्यगत विचलन र ऊ बाँचेको वातावरणसम्मा रहेको अवरोधसँगको अन्तर्क्रियाले उसलाई सहभागिताबाट वञ्चित हुनुपर्ने अवस्था सृजना हुन्छ भने त्यस्तो अवस्थालाई अपाङ्गता भनिन्छ र त्यस्तो अवस्थामा बाँचेको व्यक्तिलाई चाहिँ अपाङ्गता भएका व्यक्ति भनेर भनिन्छ।
5: गर्भवतीले जथाभावी औषधि सेवन गर्नाले, गर्भपतन गर्नाले आमालाई कुपोषण भएमा विषयुक्त पदार्थ सेवन, लामो व्यथा लागेर जन्मन कठिन भएमा जबरजस्ती प्रसूति गराउँदा, शिशुमा आघात पुग्दा, विभिन्न दुर्घटना लगायतका कारणले अपाङ्गता हुने गर्दछ।
6: अपाङ्गतालाई शारीरिक, दृष्टि सम्बन्धी, सुनाइ सम्बन्धी, श्रवण दृष्टिविहीन, स्वर र बोलाइ सम्बन्धी, मानसिक वा मनोसामाजिक, बौद्धिक, अनुवंशीय रक्तस्राव सम्बन्धी, अटिजम सम्बन्धी र बहुअपाङ्गता गरी 10 भागमा वर्गीकरण गरिएको छ।
5: अपाङ्गताबाट बच्न नियमित गर्भजात, बालबालिकालाई पूर्ण खोप, पौष्टिक आहारा, गर्भवतीले डाक्टरको प्रिस्क्राइब बिना औषधि सेवन साथै धुम्रपान मद्यपान गर्नु हुँदैन। हरेक हुन सक्ने सम्भावित दुर्घटनाबाट बच्ने र बचाउने स्वास्थ्य संस्थामै प्रसूति गराउनु पर्दछ। यदि अपाङ्गता भइहाले समयमै पहिचान गरी उपचार गर्नुपर्दछ।
6: अपाङ्गता हुनु जीवनै सकिनु होइन, अवसर पाउन सके उनले परिवार, समाज र राष्ट्रका लागि महत्वपूर्ण योगदान गर्न सक्छ।
5: मानव विकास तथा सामुदायिक सेवा आफ्नो एफएमको जनहितमा जारी सन्देश।
7: भूकम्प जहिले र जति बेला पनि आउन सक्छ,
8: त्यसैले भूकम्पको समयमा लिएर हिँड्ने झटपट झोला तयारी अवस्थामा राख्नु पर्छ। झोलामा टर्च लाइट, रेडियो, एक दिनका लागि पुग्ने चिउरा तथा तयारी सुक्खा खाना, खाने पानीको बोतल, जरुरी औषधिहरू र आफ्नो कागजातको फोटोकपीहरू राख्न सकिन्छ।
7: भूकम्प गएपछिको समयमा टेलिफोन सञ्जाल व्यस्त रहने भएकोले सकभर मोबाइलबाट टेक्स्ट सन्देशहरू आदान प्रदान गर्नु पर्दछ।
8: चर्किएका तथा भत्किएका घर एवं अन्य संरचना भित्र नबस्ने, किनभने भूकम्पका पराकम्पले यस्ता संरचनाहरू भत्काएर जनधनको थप क्षति हुन सक्छ।
7: भूकम्पको समयमा खस्ने वस्तुहरू, फर्निचर, फोटो फ्रेम, सजावटका वस्तु, पुस्तक र्याक, ग्यास सिलिन्डर जस्ता सामग्रीहरू ठिकसँग राख्नु पर्दछ।
8: भूकम्प आएको बेला सुरक्षित रहन घुँडा टेकेर गुडुल किने, यदि ओत लाग्ने ठाउँ छैन भने आफ्नो टाउको र घाँटीलाई सुरक्षित राख्नु पर्छ।
7: जब भूकम्प रोकिन्छ, आगलागी, पहिरो, ढुङ्गाहरू खस्नु, बाढी जस्ता जोखिमहरू हुने भएकोले जोखिम कम गर्नका लागि सावधानी अपनाउनु पर्दछ।
8: भूकम्प आएको बेला चिच्याउनु हुँदैन, शान्त रहनु पर्छ।
7: प्राकृतिक रूपमा भूकम्प जाँदा आफैमा दन्जनको क्षति हुँदैन, तर कमजोर संरचना र सचेतनाको अभाव जस्ता असुरक्षित प्रचलनहरूका कारण जनधनको क्षति हुने भएकोले सचेत रहनु पर्दछ।
8: यदि भूकम्प आयो र सहयोग चाहिएमा ओखलढुङ्गाको निम्न फोन नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ।
7: नेपाल रेडक्रस सोसाइटीको फोन नम्बर 037-520-178,
8: जिल्ला प्रशासन कार्यालय 037-520-133,
7: जिल्ला परि कार्यालयको नम्बर 9852-88-90-50।
8: समुदायको हितको लागि आफ्नो एफएम परिवार ओखलढुङ्गा।
9: ए एन्जिला, तिमीले त कस्तो राम्रो राम्रो डिजाइनको गहना फेरिरहेको हौ। होइन, कुन पसलबाट किन्छौ?
10: दयाल सुन चाँदी उद्योगबाट ल्याउँछु नि, त्यहाँ त जस्तो सुकै डिजाइनमा पनि गरगहना किनबेच गरिन्छ नि।
9: ए हो र, त्यसो त म पनि अब दयाल सुन चाँदी उद्योगमै जान्छु। एउटा सानो डिजाइनमा सिक्री, औठी, अनि आमाको लागि पुरानो डिजाइनमा मालबाडी, दिदीको लागि मङ्गलसूत्र पनि बनाउनु छ। लौ म त लागे है दयाल सुन चाँदी उद्योगतिर। हाम्रा सेवाहरू अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका सुनचारीका गरगहना बनाइन्छ।
10: पुरानो सँग नयाँ सट्टापट्टा गरिन्छ।
9: बिना रसायन गहना बनाइन्छ।
10: बनाइराखेकै रेडिमेड गरगहना पनि पाइन्छ।
9: प्रोप्राइटर भेष बहादुर दयाल, बेलकुमारी दयाल। मोबाइल नम्बर 9842939306, 9842939306 र 9842808584। दयाल सुनचारी उद्योग, सिद्धिचरण नगरपालिका 12, हुलाकटोल, ओखलढुङ्गा।
6: हन जेठी, आज भोलि त किन झोक्राई बस्छस्? झ्यान पनि सुकेर पातलै भइसकेछ।
11: हेर्नु न दिदी, तल्लो पेट बेसकन दुख्छ, महिनावारी पनि गडबडी छ, रगत धेरै बग्छ। राम्रो डाक्टर देखाउन काठमाडौँ जाउँ भनेको, खर्चको जोहै गर्न सकिएको छैन।
6: ल, समस्या त अलिक गम्भीर नै रहेछ, तर यतिको लागि किन काठमाडौँ नै जाने? हाम्रै फुलुङ्गा सामुदायिक अस्पताल मिसनमा स्त्री रोग लगायतका अन्य विशेषज्ञ डाक्टरद्वारा अत्याधुनिक उपकरणबाट उपचार गरिन्छ नि।
11: ए हो र, मलाई त थाहै थिएन। त्यसो भए भोलि नै जचाउनु जानु पर्ला।
6: अस्पतालमा उपलब्ध सेवाहरू:
11: आकस्मिक र प्रसूति सेवा 24 घण्टा,
6: बहिरङ्ग सेवा आइतबार र बुधबार बाहेक अन्य दिनहरूमा बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म,
11: नाम दर्ता बिहान 8:30 बजेदेखि बेलुका 4 बजेसम्म,
6: निशुल्क पोषण पुनर्स्थापना केन्द्र, प्रसूति प्रतीक्षालय सेवा,
11: क्षयरोग केन्द्र,
6: डिजिटल एक्सरे सेवा,
11: भिडियो एक्सरे सेवा,
6: ईसीजी सेवा,
11: इन्डोस्कोपी सेवा,
6: इको सेवा,
11: प्रयोगशाला सेवा,
6: गरिब तथा असहायहरूका लागि निशुल्क सेवा,
11: परामर्श सेवा,
6: प्रेषण सेवा,
11: क्षयरोग परीक्षण सेवा,
6: कल्चर परीक्षण,
11: रक्तदान लिने र दिने केन्द्र,
6: खोप सेवा,
11: दन्त चिकित्सा सेवा,
6: प्रसूति सेवा,
11: स्त्री रोग सेवा,
6: अर्थोपेडिक सेवाहरू,
11: सामान्य शल्य चिकित्सा सेवाहरू,
6: एपेन्डिक्टोमी, हर्निया, हाइड्रोसिल, ल्याप्रोटोमी, हिस्ट्रेक्टोमी, पित्तथैलीका ढुङ्गा निकाल्ने लगायतका सेवाहरू,
11: फिजियोथेरापी,
6: चिनी रोग क्लिनिक हरेक शुक्रबार,
11: दम रोगीको क्लिनिक हरेक मंगलबार,
6: कपाल झर्ने समस्याको लागि पीआरपी सेवा।
11: थप जानकारीका लागि सम्पर्क नम्बर 0375201076 र 0375201735 सम्पर्क गर्न सक्नुहुनेछ।
6: ओखलढुङ्गा सामुदायिक अस्पताल, सिद्धिचरण नगरपालिका 11, ओखलढुङ्गा।
12: दाई, अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
13: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
12: अनि यी सबै कहाँ पाउने त दाई?
13: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
12: कार्यक्रम मुक्तिको मार्ग?
13: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो, आफ्नो एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बिहान 5:30 देखि 6 बजेसम्म सुन्न नभुल्नुहोला है।
12: मुक्तिक्रम
13: मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो, आफ्नो एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बिहान 5:30 देखि 6 बजेसम्म सुन्न नभुल्नुहोला है।
9: हरेक कुनै सम्भावित दुर्घटनाबाट बच्ने र बचाउने स्वास्थ्य संस्थामै प्रसूति गराउनु पर्दछ। यदि अपाङ्गता भइहाले समयमै पहिचान गरी उपचार गर्नु

0: महत्त्वपूर्ण योगदान गर्न सक्छ।
1: मानव विकास तथा सामुदायिक सेवा आफ्नो एफएमको जनहितमा जारी सन्देश।
2: Tú estás escuchando a FNOFM en 104.8 MHz.

0: हजुर मुखलाई नजानु मिल्दैन र
1: पक्का सधैँको लागि जानु लागेको फर्किहाल्छ नि
0: खै यो उनको धागो जस्तै मकैराको जाने हो कि
2: Tú estás escuchando a FM en 104.8 MHz.
3: FM Time Check. अहिले बेलुकीको 7 बज्यो
4: टाइम चेकको साथमा ओमदार सुनसारी उद्योग तथा भाडा पसल सिद्धिचरण नगरपालिका 11 बालमन्दिरमाथि ओखलढुङ्गा

0: रहो।
1: नमस्कार, म गायक तथा संगीतकार शम्भु राई। तपाईँ अहिले सुन्दै हुनुहुन्छ ओखलढुङ्गा जिल्लाको पहिलो सामुदायिक रेडियो आफ्नो एफएम 104.8 मेगाहर्ज।

0: भूकम्प जहिले र जति बेला पनि आउन सक्छ।
1: त्यसैले भूकम्पको समयमा लिएर हिँड्ने झटपट झोला तयारी अवस्थामा राख्नु पर्छ। झोलामा टर्च लाइट, रेडियो, एक दिनका लागि पुग्ने चिउरा तथा तयारी सुक्खा खाना, खाने पानीको बोतल, जरुरी औषधिहरू र आफ्नो कागजातको फोटोकपीहरू राख्न सकिन्छ।
0: भूकम्प गएपछिको समयमा टेलिफोन सञ्जाल व्यस्त रहने भएकोले सकभर मोबाइलबाट टेक्स्ट सन्देशहरू आदान प्रदान गर्नु पर्दछ।
1: चर्किएका तथा भत्किएका घर एवं अन्य संरचना भित्र नबस्ने, किनभने भूकम्पका पराकम्पले यस्ता संरचनाहरू भत्काएर जनधनको थप क्षति हुन सक्छ।
0: भूकम्पको समयमा खस्ने वस्तुहरू फर्निचर, फोटो फ्रेम, सजावटका वस्तु, पुस्तक ऱ्याक, ग्यास सिलिन्डर जस्ता सामग्रीहरू ठिकसँग राख्नु पर्दछ।
1: भूकम्प आएको बेला सुरक्षित रहन घुँडा टेकेर गुडुल किने, यदि ओत लाग्ने ठाउँ छैन भने आफ्नो टाउको र घाँटीलाई सुरक्षित राख्नु पर्छ।
0: जब भूकम्प रोकिन्छ, आगलागी, पहिरो, ढुङ्गाहरू खस्नु, बाढी जस्ता जोखिमहरू हुने भएकोले जोखिम कम गर्नका लागि सावधानी अप्नाउनु पर्दछ।
1: भूकम्प आएको बेला चिच्याउनु हुँदैन, शान्त रहनु पर्छ।
0: प्राकृतिक रूपमा भूकम्प जाँदा आफैमा दन्जनको क्षति हुँदैन, तर कमजोर संरचना र सचेतनाको अभाव जस्ता असुरक्षित प्रचलनहरूका कारण जनधनको क्षति हुने भएकोले सचेत रहनु पर्दछ।
1: यदि भूकम्प आयो र सहयोग चाहिएमा ओखलढुङ्गाको निम्न फोन नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ।
0: नेपाल रेडक्रस सोसाइटीको फोन नम्बर 0375201178,
1: जिल्ला प्रशासन कार्यालय 0375201133,
0: जिल्ला प्रहरी कार्यालयको नम्बर 9852889050।
1: समुदायको हितको लागि आफ्नो एफएम परिवार ओखलढुङ्गा।
2: ए एन्जिला, तिमीले त कस्तो राम्रो राम्रो डिजाइनको गहना फेरिरहेको हौ। होइन, कुन पसलबाट किन्छौ?
3: दयाल सुनसादी उद्योगबाट ल्याउँछु नि, त्यहाँ त जस्तो सुकै डिजाइनमा पनि गरगहना किनबेच गरिन्छ नि।
2: ए हो र, त्यसो त म पनि अब दयाल सुनसादी उद्योगमै जान्छु। एउटा सानो डिजाइनमा सिक्री, औठी, अनि आमाको लागि पुरानो डिजाइनमा मालबाडी, दिदीको लागि मङ्गलसूत्र पनि बनाउनु छ। लौ, म त लागे है दयाल सुनसादी उद्योगतिर।

0: हाम्रा सेवाहरू अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका सुनचरीका गरगहना बनाइन्छ।
1: पुरानोसँग नयाँ सट्टापट्टा गरिन्छ।
0: बिना रसायन गहना बनाइन्छ।
1: बनाइराखेकै रेडिमेड गरगहना पनि पाइन्छ।
0: प्रोप्राइटर भेष बहादुर दयाल, बेलकुमारी दयाल। मोबाइल नम्बर 9842932306, 9842932306 र 9842805584। दयाल सुनचाँदी उद्योग, सिद्धिचरण नगरपालिका 12, हुलाकटोल, ओखलढुङ्गा।
2: हन जेठी, आज भोलि त किन झोक्राई बस्छस्? झ्यान पनि सुकेर पातलै भइसकेछ।
3: हेर्नु न दिदी, तल्लो पेट बेसकन दुख्छ, महिनावारी पनि गडबडी छ, रगत धेरै बग्छ। राम्रो डाक्टर देखाउन काठमाडौँ जाउँ भनेको, खर्चको जोहै गर्न सकिएको छैन।
2: ल, समस्या त अलि गम्भीर नै रहेछ, तर यतिको लागि किन काठमाडौँ नै जाने? हाम्रै फुलडुङ्गा सामुदायिक अस्पताल मिसनमा स्त्री रोग लगायतका अन्य विशेषज्ञ डाक्टरद्वारा अत्याधुनिक उपकरणबाट उपचार गरिन्छ नि।
3: ए हो र, मलाई त थाहै थिएन, त्यसो भए भोलि नै जचाउनु जानु पर्ला।
2: अस्पतालमा उपलब्ध सेवाहरू:
3: आकस्मिक र प्रसूति सेवा 24 घण्टा,
2: बहिरङ्ग सेवा आइतबार र बुधबार बाहेक अन्य दिनहरूमा बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म,
3: नाम दर्ता बिहान 8:30 बजेदेखि बेलुका 4 बजेसम्म,
2: निशुल्क पोषण पुनर्स्थापना केन्द्र, प्रसूति प्रतीक्षालय सेवा,
3: क्षयरोग केन्द्र,
2: डिजिटल एक्सरे सेवा,
3: भिडियो एक्सरे सेवा,
2: ईसीजी सेवा,
3: इन्डोस्कोपी, रोगीको क्लिनिक,
2: कपाल झर्ने समस्याको लागि पीआरपी सेवा।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0375201076 र 0375201035 सम्पर्क गर्न सक्नुहुनेछ।
2: ओखलढुङ्गा सामुदायिक अस्पताल, सिद्धिचरण नगरपालिका 11, ओखलढुङ्गा।
4: दाई, अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
5: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
4: अनि यी सबै कहाँ पाउने त दाई?
5: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
4: कार्यक्रम मुक्तिको मार्ग?
5: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाई हाम्रो आफ्नै रेडियो, आफ्नो एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बिहान 5:30 देखि 6 बजेसम्म सुन्न नभुल्नु होला है।
6: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
7: तिमलाई भेट्नुभन्दा अगाडि एउटा कुरा देखाउँछु।
8: के?
7: कार एक्सिडेन्टमा 2 वर्ष अगाडि यही एउटा कुरा भन्न बाँकी थियो, तिमीले फेरि भेट्ने कुरा गर्यौ, त्यसैले भोलि भेट्छौ नि मलाई?
8: श्योर, बरु तिमी भन न, कहाँ भेट्ने?
9: ओए, हेरेर हिँड्न सक्दैनस्? छोए यहाँ, यो को हो थाहा छ?
8: को हो यो?
9: दलित हो, दलित। यसले छोएको पानी पनि चल्दैन, यसले छोएको लुगा चल्छ, पैसा चल्छ, तर यसलाई छुनु हुँदैन। जाउँ।
7: त्यसो भए तिमी र म दुवै अपाङ्ग, म शारीरिक अपाङ्ग अनि तिमी सामाजिक। मलाई भाग्यले अपाङ्ग बनायो अनि तिमीलाई समाजले। के तिमी मलाई साँच्चीकै माया गर्छौ?
8: धेरै गर्छु।
7: अनि त्यसो भए किन हामी स्याड? It makes no sense.
8: हामी बीच सिर्फ माया मात्रै छ, सायद हामीलाई चाहिने त्यति नै हो नि, होइन र?
7: हो।
10: अपाङ्गता र जातीय विभेद सामाजिक अपराध हो, यो दण्डनीय छ। समुदायको हितको लागि आफ्नो एफएम ओखलढुङ्गा।
11: आप्रवासी स्रोत केन्द्र सिद्धिचरण नगरपालिकाको अनुरोध।
12: आप्रवासनमा चुनौती र अवसर दुवै छन्। आप्रवासनलाई हामी व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सक्छौ।
13: पर्याप्त सूचना र चाहिने सिप सिकेर विदेश जाँदा विदेशमा दुःख पाइँदैन। काम के हो, तलब कति हुन्छ, सिप कस्तो चाहिन्छ, विदेश जानुभन्दा पहिला सोधखोज गरौं र श्रम स्वीकृति लिएर मात्रै विदेश जाउँ। श्रम स्वीकृति लिएर जाँदा सुरक्षित भइन्छ र समस्यामा परेर फर्किनु परेमा न्याय पाउन पनि सहज हुन्छ।
12: अनि तपाईँलाई थाहा छ, स्थानीय सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित र सुरक्षित बनाउन

0: आप्रवासी स्रोत केन्द्रको सञ्चालन र व्यवस्थापन गरिरहेका छन् नि।
1: थाहा छ नि, धेरै जसो जिल्लामा जिल्ला प्रशासन कार्यालय भित्र वा कार्यालय छेउमै आप्रवासी स्रोत केन्द्रहरू स्थापना भएका छन्। यस्ता स्रोत केन्द्रहरूले सुरक्षित वैदेशिक रोजगारीका लागि सही सूचना दिने र सिप सिक्न सिफारिस गर्ने गर्छन्। साथै विदेश जाने क्रममा समस्यामा परे न्यायका लागि सहयोग पनि गर्छन्।
2: हजुर, वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूलाई सरल, छिटो, सहज सेवा प्रवाह गर्ने उद्देश्यले सिद्धिचरण नगरपालिकामा समस्वीकृति सेवा सञ्चालन भइरहेको बेहोरा सहर्ष जानकारी गराइन्छ।
3: अन्य थप जानकारीको लागि सम्पर्क नम्बर 9849812808 9849812808।
2: सिद्धिचरण नगरपालिकाको कार्यालय ओखलढुङ्गा।
4: नमस्कार, म कलाकार नारद खतिवडा। अहिले तपाईँ सुन्दै हुनुहुन्छ ओखलढुङ्गा जिल्लाको पहिलो सामुदायिक रेडियो आफ्नो एफएम 104.8 MHz।
5: Hello, beautiful.
6: Hi, baby.
5: This is for you.
6: Thank you.
5: How does it feel?
6: Feel what?
5: Being married.
6: Mind to see me? I get to see you more often. Ani, more hugs, more kisses, more cuddles. I don't have to text you goodnight. And more of that freaking camera. Please put it down, baby, please.
5: Ekchino.
6: Koi bela mai itike possible.

0: तपाईँ स्वास्थ्य उपचार गराउने ठाउँको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
0: रुम्जाटार पोलिक्लिनिक एन्ड डायलोसिस सेन्टर प्राली।
2: हाम्रा सेवाहरू दैनिक बिरामी जाँच सेवा,
3: मुटु मृगौला र कलेजो सम्बन्धी विशेष ल्याब सेवा,
1: एक्सरे सेवा,
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा,
3: एमसीएच सेवा, परिवार नियोजन सेवा
1: एवं पशु तथा पन्छीको औषधि समेत पाइन्छ।
2: साथै 50-70 जनाको एकै पटक तालिम प्रदान गर्न सकिने तालिम हलको व्यवस्था सँगै खाना तथा बासको व्यवस्था तथा गाडी रिजर्भको व्यवस्था गरिएको छ।
3: सम्पर्क पद्मा मेडिकल हल, सिद्धिचरण नगरपालिका 4, रुम्जाटार, ओखलढुङ्गा। फोन नम्बर 0537541624।

0: सोलुखुम्बु जिल्लाको सोलोदुतकुण्ड नगरपालिका 11 तिङला घुन्साघर भई हाल काठमाडौँमा बसोबास गर्दै आउनुभएका यस गुठीका साधारण सदस्य दीपक कुमार बस्नेत, गोपालका बुबा मानबहादुर बस्नेतको 83 वर्षको उमेरमा उपचारको क्रममा छाउनी हस्पिटलमा असामयिक निधन भएको हुँदा उहाँको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् भनी जनसेवा गुठी परिवार हार्दिक समवेदना प्रकट गर्दछौ।
1: अध्यक्ष सानोबाबु खड्का, उपाध्यक्ष प्रमिला राज भण्डारी श्रेष्ठ, सचिव ज्ञानबहादुर खत्री, को सदस्य बालकुमार श्रेष्ठ तथा जनसेवा गुठी परिवार सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।
2: माया, तिम्रो बगैँचा त कस्तो राम्रो भएछ, कसरी यति सुन्दर बनायो है। मेरो पनि कार्यालय सँगै आफ्नै घर पनि निर्माण सम्पन्न हुन लाग्यो। यस्तै सुन्दर बगैँचाले सजाउने अनि मेरो पुर्ख्यौली बाजु जमिनमा फलफुलको बिरुवा रोप्ने सोच्दैछु। कहाँ पाइन्छ होला यो सबै सुविधा?
3: ल, तिमीलाई थाहा छैन, यो सबै काम त ओखलढुङ्गाकै पहिलो इन्दिरा नर्सरी तथा कृषि फर्मले गरिदिइहाल्छ नि। त्यहाँ सजावटका लागि फुलहरू, मनी प्लान्ट, धुपी, कटहर, लिची, हरुबरु लगायतका सबै किसिमका बिरुवाहरू सुपथ मूल्यमा पाइन्छ।
2: ए लौ, कस्तो राम्रो सेवा दिने रहेछ। कसरी काठमाडौँबाट फुलहरू ल्याउने होला भनेर चिन्तित थिए। ल, मलाई सम्पर्क नम्बर देऊ त, म नि बुझिहाल्न पर्यो।
3: 9846633325 र 9919596 मा सिधै इन्दिरा खतिवडालाई सम्पर्क गर्न सकिन्छ।
2: इन्दिरा नर्सरी तथा कृषि फार्म, सिद्धिचरण नगरपालिका 4 रुम्जटार र सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा। वर्षायाम सुरु भएसँगै पानीका मुहानहरू दूषित हुने जोखिम बढ्छ। दूषित पानीले झाडा पोखला, हैजा, टाइफाइड लगायतका रोग निम्त्याउन सक्छ।
4: त्यसैले पिउने पानीलाई कम्तीमा 3 मिनट उमालेर, फिल्टर गरेर वा क्लोरिन प्रयोग गरी शुद्ध बनाएर मात्र प्रयोग गरौँ।
5: पानीको मुहान वरपर फोहोर नगर्ने, पशु चौपाया प्रवेश गर्न नदिने र नियमित सरसफाई गर्ने पानी बसालौँ।
4: स्वच्छ मुहान, शुद्ध पानी र स्वस्थ परिवारका लागि सबैको सहभागिता आवश्यक छ।
2: खाने पानी तथा सरसफाई डिभिजन कार्यालय ओखलढुङ्गा।
6: मानसिक स्वास्थ्य बिना स्वास्थ्य जीवन सम्भव छैन। आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या भएका व्यक्तिहरूले अन्य व्यक्ति सरह मर्यादापूर्ण जीवन बाँच्न अधिकार प्रयोग गर्ने वातावरण बनाउनका लागि सहकार्य गरौ।
7: समुदायको हितको लागि आफ्नै फिल्म ओखलढुङ्गाद्वारा जनहितमा जारी सन्देश।
8: बलात्कार, कुटपिट, गाली गलोज, मानसिक यातना या कुनै पनि किसिमका लैङ्गिकताका आधारमा भएका हिंसाहरूलाई लैङ्गिक हिंसा भनिन्छ। यस्ता कुनै पनि किसिमका घटनाहरू महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पुरुष
9: संसदीय उच्च स्तरीय समिति गठन गर्न सभामुखलाई ध्यान आकर्षण।
10: जो जसले सहयोग गर्नुभएको छ उहाँहरूको सहयोगको सुनिश्चितता र त्यसको चाहिँ सदुपयोग हामीले यसरी गर्दैछौँ भन्ने कुरा पनि हामीले भन्नु छ।
9: सल्यानको दार्मामा स्कब टाइफसको त्रास, 3 सातामै 4 जनाको मृत्यु, 100 भन्दा बढीमा संक्रमण पुष्टि, संक्रामक पशु रोग नियन्त्रण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संशोधन सहित सर्वसम्मतिले पारित।
11: विधेयक प्रतिवेदन परिमार्जन सहित सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु।
9: भोटेकोसी बाढीपछि खानेपानी समस्या बढ्दै पानीका मुहानमा झाडा पखालाको जीवाणु भेटियो। बाढी प्रभावित क्षेत्रमा नागरिकले नागरिकता, लालपूर्जा लगायतका प्रमाणपत्र र आधानीका कागजात हराएमा प्रतिलिपि निकाल्न सक्ने।
12: अब त्यो विवरणहरू लिन आउनुभयो, प्रतिलिपि धेरै लिन आउनुभयो भने त्यो बेलामा हामीले कर्मचारीहरू थप गरेर उहाँहरूलाई कसरी चाहिँ यो उहाँहरूलाई सेवा बढी दिन, कसरी सहज रूपमा दिन सकिन्छ भन्ने विषय चाहिँ व्यवस्थापकीय पाठ नै हो।
9: बङ्गलादेशमा हुने साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक। पहिलो खेल भारत र पाकिस्तान बीच हुने। निलम्बनका कारण नेपालको सहभागिता अझै अन्यलमा।
13: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
9: नेपालका प्रमुख नदीहरू कोशी, गण्डकी, कर्णाली मात्र होइनन्, तिनका सहायक अरू नदीहरू पनि प्राय हिमालबाटै सुरु हुन्छन्। यसले भोटे कोशी जस्तै भयावह हिम पहिरो आयो वा हिमालय क्षेत्रमा ठूलो हिमपात फुट्यो भने तल्लो तटीय क्षेत्रमा विध्वंस हुन सक्छ। विश्व तापक्रम वृद्धि लगायतका कारणले हिमाली नदी र हिम पहिरोको जोखिम बढेको भने विभिन्न अध्ययनले देखाइरहेकाले त्यसलाई रोक्नको लागि योजनाबद्ध तरिकाले काम गर्नुपर्दछ। अब खबर सन्तोष गन्धर्वबाट।
14: भोटेकोशी बारीले खानेपानीका आयोजना र पाइपलाइनमा क्षति पुर्याएपछि विस्थापित बस्तीमा पानीको समस्या झन गम्भीर बन्दै गएको छ। रसुवा, नुवाकोट, धादिङ र गोर्खाका 55 खानेपानी आयोजना प्रभावित भएका छन्। प्रभावित अनुमान अनुसार प्रारम्भिक अनुमान अनुसार ती आयोजनामा करिब 64 करोड़ रुपियाँ बराबरको क्षति भएको छ। नुवाकोटमा मात्रै 22 आयोजना क्षतिग्रस्त भएका छन्। विदुरका करिब 5,000 घरधुरीलाई पानी पुर्याउने फलुका खोलाको मुख्य आयोजना बाढीले बगाएको छ। अहिले केही स्थानमा ट्याङ्करबाट पानी वितरण भइरहेको छ भने कतिपय होल्डिङ सेन्टरमा फिल्टर, क्यालोरिन र बोतलको पानी उपलब्ध गराइएको छ। तर खाना पकाउने, कपडा धुने र नुहाउने पानीका लागि स्थानीय स्रोतमा निर्भर हुनुपर्ने अवस्था अझै छ। यसैबीच बाढीपछि पानी दूषित भएको प्रमाण समेत भेटिएको छ। विदुर नगरपालिकाले विभिन्न स्रोतबाट संकलन गरेका 15 खानेपानीका नमुना मध्ये 5 यी कोलाइन जीवाणु भेटिएको थियो। यी कोलाइन मानिस वा जनावरको दिशामा पाइने जीवाणु हो। पानीमा यसको उपस्थिति भेटिनु दिशाजन्य प्रदूषण भएको संकेत मानिन्छ। यस्तो पानी प्रयोग गर्दा पखाला लगायतका विभिन्न संक्रमणको जोखिम बढ्न सक्ने चिकित्सकहरूको भनाइ छ। समस्या देखिएमा पानीका स्रोतमा क्लोरिनेसन गरेपछि पछिल्लो परीक्षणमा पानीको गुणस्तर सुधार भएको स्थानीय अधिकारीहरूले बताएका छन्। सल्यानको दारमा गाउँपालिकामा स्कप टाइफस संक्रमणबाट 3 सातामै 4 मृत्यु भएको छ। संक्रमण तीव्र रूपमा फैलिँदै गएपछि स्थानीयवासी त्रसित बनेका छन्। मृत्यु हुनेमा दारमा 5 लयटा डाँडा कामका 69 तुलबहादुर खट्का, वडा नम्बर 6 मलिवाङका 82 बलबहादुर थापा, नरबहादुर बुढाथोकी र वडा नम्बर 2 सिङ्गेलीका 12 नरेश ओली रहेका छन्। उनीहरूको दाङ र नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ। गाउँपालिकाका अनुसार हालसम्म किट परीक्षणबाट 100 बढीमा स्कप टाइफस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य संस्थामा अहिले पनि दैनिक 3-4 संक्रमण देखिने गरेको छ। बिरामीको संख्या बढ्दै गएपछि गाउँपालिकाले स्वास्थ्य कार्यालयसँगको सहकार्यमा विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन समेत गर्दै आएको छ। बाढी प्रभावित क्षेत्रमा नागरिकले नागरिकता, लालपूर्जा, प्रमाणपत्रदेखि राहदानीसम्मका कागजात हराए सम्बन्धित कार्यालयबाट प्रतिलिपि निकाल्न सकिने सरकारले जनाएको छ। बाढीका कारण महत्वपूर्ण कागजात हराउँदा प्रभावित नागरिकलाई दैनिक कामकाजदेखि सरकारी सेवा लिन समेत समस्या पर्न सक्ने भएकाले प्रतिलिपि लिन सकिने गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले CIN बताउनुभयो।
15: कागजात हराएको सन्दर्भमा प्राप्त गर्नको लागि हामीलाई तत्त्व कानुनहरूमा जस्तो तपाईँलाई प्रतिलिपि आवश्यक पर्यो, अब शैक्षिक परिचय प्रमाणपत्रको हकमा सम्बन्धित कानुनले नै भन्ला है, अहिले म त्यो तपाईँलाई भन्न सकिनँ। यद्यपि गृह प्रशासन अन्तर्गतका जतिपय कागजपत्रहरू छन् नि, जस्तो विशेष गरिकन सबभन्दा बढी पेचिलो रूपमा आउने चाहिँ नागरिकताको विषय हो। नागरिकताको प्रतिलिपि लिनको लागि चाहिँ अब पछिल्लो चरणका हाम्रा सम्पूर्ण तथ्याङ्कहरू चाहिँ कम्प्युटरमा अभिलेखिकै छन् होइन, व्यवस्थित भएको अवस्था छ। यसको लागि चाहिँ सम्बन्धित ओडाले त बाँचेले त कसैले त पहिचान गरिदिनु पर्यो नि त, त्यसले गर्दा सम्बन्धित ओडाबाट उहाँले एउटा सिफारिस ल्याउनु पर्ने अवस्था हुन्छ। त्यो सिफारिस लिएर आउनुभयो भने उहाँले प्राप्त गर्नुहुन्छ, त्यसमा केही समस्या छैन। कुनै प्र्याक्टिकल समस्या पर्यो, एकदमै गाह्रो अप्ठ्यारो समस्या परेका छन् भने त्यसलाई हामीले त्यही केस टु केस सल्टाउने कुरा सल्टाउँदै जाउँला, तर अहिलेकै कानुनी प्रावधानले पनि उहाँहरूलाई पाउन त्यस्तो समस्या छैन। अर्कोतर्फ हामीसँग जस्तो कतिपयसँग अब हाम्रो एनआइडी राष्ट्रिय परिचय पत्र कार्ड हराएको पनि हुनसक्छ, त्यो अब सन्दर्भमा चाहिँ हामीले अहिले इएनआइडीको कन्सेप्ट पनि ल्याएका छौँ। जस्तो उहाँले आफ्नो चाहिँ डेमोग्राफिक जुन इन्फर्मेसन चाहिँ अहिले राष्ट्रिय परिचय पत्र विभागले जुन बनाएको एउटा सिस्टम छ त्यो पोर्टलमा उहाँले इन्ट्री गर्नुभयो भने त्यो इन्ट्रीको विवरणको आधारमा चाहिँ उहाँले त्यहाँबाट इएनआइडी पाउन सक्नुहुन्छ, जसबाट उहाँले एउटा त्यो नम्बर प्राप्त हुन्छ, त्यो नम्बरलाई उहाँले जताततै उपयोग गर्न पाउनुहुन्छ। त्यसैले भोलिको दिनमा धेरै निकायहरू रहँदाखेरि हामीले जिल्ला प्रशासन कार्यालयमा धेरै अब त्यो विवरणहरू लिन आउनुभयो, प्रतिलिपि धेरै लिन आउनुभयो भने त्यो बेलामा हामीले कर्मचारीहरू थप गरेर उहाँहरूलाई कसरी चाहिँ यो उहाँलाई सेवा बढी दिन कसरी सहजमा दिन सकिन्छ भन्ने विषय चाहिँ व्यवस्थापकीय पार्ट नै हो।
14: तर कागजात हराउँदैमा त्यसको अभिलेख नै हराउँछ भन्ने हुँदैन, अधिकांश सरकारी कागजात सम्बन्धित कार्यालयको अभिलेखमा सुरक्षित रहने भएकाले आवश्यक प्रक्रिया पूरा गरेर प्रतिलिपि वा पुनर्प्राप्ति गर्न सकिन्छ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले संक्रामक पशु रोग नियन्त्रण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक 2083 संशोधन सहित सर्वसहमतिले पारित गरेको छ। आज बसेको समितिको बैठकमा विधेयकको प्रतिलिपि प्रतिवेदनमाथि छलफल भएपछि सभापति कृष्णबहादुर रोकायले परिमार्जन सहित पारित गर्न प्रस्तुत गरेको प्रस्ताव सर्वसहमतिले पारित भएको हो। विधेयकमा संक्रामक पशु रोगको नियन्त्रण रोकथाम तथा सम्भावित संक्रमणबाट पशुधनलाई सुरक्षित राख्न आवश्यक कानूनी व्यवस्था समेटिएको छ। विधेयक पारित भएसँगै संक्रामक रोग पशु रोगको पहिचान नियन्त्रण तथा रोकथामका लागि कानूनी आधार थप बलियो हुने अपेक्षा गरिएको सभापति समितिका सभापति कृष्णबहादुर रोकायले बताउनुभयो।
11: पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2083 यो संशोधन प्रतिवेदन संशोधन सहित म पारित गर्नुको निम्ति म प्रस्ताव चाहिँ गर्दछु। मान्य सदस्यहरू, संक्रामक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको 2083 विधेयक यो प्रतिवेदन परिमार्जन सहित सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु।
14: राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। सभापति लामिछानेले भोलि रासुपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक आह्वान गर्नुभएको हो। उच्चस्तरीय राजनैतिक संयन्त्र गठन, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन लगायतका विषयमा छलफल गर्न बिहान 11 बजे बैठक बोलाइएको रासुपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभएको छ। यसैबीच नेपाली कंग्रेसले विपद व्यवस्थापनका लागि संसदीय उच्च समिति गठन गर्न सभामुखको ध्यानाकर्षण गराएको छ। कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदिम्बेले सभामुख डोलप्रसाद अरियाललाई भेटेर ध्यानाकर्षण गराउनु भएको हो। विपदपछिको राहत उद्धार तथा पुनर्स्थापनाको काम प्रभावकारी र पारदर्शी बनाउन तत्काल संसदीय उच्च स्तरीय समिति गठन गर्न माग गरेको उहाँले बताउनुभयो।
10: राहत व्यवस्थापनदेखि र पुनर्स्थापनाको जुन पाटो छ पीडितहरूलाई हेर्ने, उहाँहरूको चाहिँ कुन अवस्था छ, बाल बच्चाको कुरा हो, सुत्केरी महिलाहरूको महिलादेखि लिएर चाहिँ बाल बच्चादेखि हरेक पाटोको कुराहरू छ, उहाँहरूको चाहिँ पुनर्स्थापनाको कुरा छ, नयाँ बस्ती कहाँनिर सुरक्षित ढङ्गबाट बसाउने, यो सबैलाई चाहिँ एउटा जिम्मेवारीपूर्ण ढङ्गबाट पारदर्शी ढङ्गबाट र जो जसले चाहिँ हामीलाई राहत दिनुभएको छ, जो जसले सहयोग गर्नुभएको छ, उहाँहरूको सहयोगको सुनिश्चितता र त्यसको चाहिँ सदुपयोग हामीले यसरी गर्दैछौँ भन्ने कुरा पनि हामीले भन्नु छ।
14: नेपाली कांग्रेसले निर्वाचन निर्देशिका 2083 जारी गरेको छ। पार्टीको 15 महाधिवेशनलाई मर्यादित, व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यका साथमा केन्द्रीय निर्वाचन समितिले नयाँ निर्देशिका जारी गरेको हो। निर्देशिकाले वडा तहदेखि केन्द्रीय कार्य समितिको निर्वाचन प्रक्रियालाई थप स्पष्ट र व्यवस्थित बनाउनेछ। निर्देशिकाले उम्मेद्वारका लागि आचार संहिता समेत लागू गर्ने मुख्य सचिव कृष्ण प्रसाद दुलालले सीआईएनलाई बताउनुभयो।
16: समग्र नेपाली कंग्रेसको 15 महाधिवेशनको सुरुवातदेखि केन्द्रीय सभापतिको निर्वाचनसम्म, केन्द्रीय पदाधिकारी केन्द्रीय सदस्यको निर्वाचनसम्मको अहिले निर्देशिका बोलेको छ, यसले चाहिँ व्यवस्था गरेको छ। यो व्यवस्था अन्तर्गत उम्मेद्वारहरूलाई नेपाली कंग्रेसको आन्तरिक संगठनिक प्रतिस्पर्धामा प्रतिस्पर्धा गर्ने उम्मेद्वारहरूका लागि पनि यो भड्किलो नहुने, खर्चिलो नहुने, आचार संहिता लाग्ने गरेको जसरी हामी त्यसलाई चाहिँ व्यवस्थापन गरेका छौँ, यसले नेपाली समाजलाई स्वच्छ बनाउनलाई पार्टीदेखि नै सुरुवात गर्नुपर्छ भन्ने आवाज सहितको निर्देशक जारी गरेका छौँ। यो निर्देशक नेपाली कंग्रेसको केन्द्रीय निर्वाचन जारी गरेर लागू गरिसकेको छ।
14: भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमना लिन सबै मन्त्रालय, आयोग, सचिवालय, सातैवटा प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र स्थानीय तहलाई आग्रह गरेको छ। मन्त्रालयले सरुवा भएका कर्मचारीलाई विभिन्न वाहनामा साबिकै कार्यालयमा राखेर कामकाज गराउने तथा सरुवा भइसकेपछि पनि रमना नलिई पुरानै कार्यालयबाट तलब भत्ता भुक्तानी गर्ने प्रवृत्ति देखिएपछि सम्बन्धित सबै निकायलाई आग्रह गरेको हो। पछिल्लो समय घर जग्गा कारोबारमा उल्लेखनीय रूपमा सुधार आएको छ। नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको घर जग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति अध्ययन प्रतिवेदनले गत आर्थिक वर्षमा घर जग्गाको कुल कारोबार रकम, संख्या, राजस्व र बैंक कर्जा प्रभावमा वृद्धि भएको देखाएको हो। साझा खबरमा अब खेल खबर। बंगलादेशको ढाकामा हुने साप च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ। दक्षिण एसियाली फुटबल महासंघ सापले सार्वजनिक गरेको खेल तालिकामा पहिलो खेल आगामी नोभेम्बर 5 पाकिस्तान र भारत बीच हुनेछ। सोही दिनको दोस्रो खेल भने भूटान र बंगलादेश हुनेछ। नोभेम्बर 8 मालदिप्स र पाकिस्तान तथा श्रीलंका र भूटान खेल्नेछ। नोभेम्बर 11 भारत र मालदिप्स तथा बंगलादेश र श्रीलंका बीच खेल हुनेछ। समूह एमा भारत, पाकिस्तान र मालदिप्स तथा समूह बीमा भूटान, बंगलादेश र श्रीलंका छन्। दुवै समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। फाइनल खेल नोभेम्बर 17 हुनेछ। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाबाट निलम्बनमा रहेको कारण नेपालको सहभागिता भने अझै अन्यलमा छ।
9: सन्तोष गन्धर्व आश्रय स्थलमा बसेका अभिभावकहरूले बालबालिकाको रेखदेखमा विशेष ख्याल गर्नुपर्ने,
17: सँगै खुवाउने, मधुर रूपमा कुरा गर्ने, कहिलेकाहीँ हँसी मजाक गरिदिने, ताकि त्यो बच्चाले अरू बेला जस्तै महसुस गरोस्।
9: दूषित हावाबाट लाग्ने रोगबाट बस्न मास्क अनिवार्य, विज्ञसँगको कुराकानी सहितको मिलिजुली नेपाली, साथै सुरक्षित बस्ती बसाउने बारेमा भूगर्भविदसँगको कुराकानी पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: विपद जुनसुकै बेला आउन सक्छ। बाढी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
19: सबैभन्दा महत्त्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दुध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
18: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोसिलो खाना दिन सुरु गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अन्डा, दुधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौं।
19: गर्भवती र स्तनपान गराए
20: वर्षायाम शुरू भएसँगै पानीका मुहानहरू दूषित हुने जोखिम बढ्छ। दूषित पानीले झाडा पोखला, हैजा, टाइफाइड लगायतका रोग निम्त्याउन सक्छ।
4: त्यसैले पिउने पानीलाई कम्तीमा 3 उमालेर फिल्टर गरेर वा क्लोरिन प्रयोग गरी शुद्ध बनाएर मात्र प्रयोग गरौं।
21: पानीको मुहान वरपर फोहोर नगर्ने, पशु चौपाया प्रवेश गर्न नदिने र नियमित सरसफाई गर्ने पानी बसालौ।
4: स्वच्छ मुहान, शुद्ध पानी र स्वस्थ परिवारका लागि सबैको सहभागिता आवश्यक छ।
20: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ओखलढुङ्गा।
22: आप्रवासी स्रोत केन्द्र सिद्धिचरण नगरपालिकाको अनुरोध।
23: आप्रवासनमा चुनौती र अवसर दुवै छन्। आप्रवासनलाई हामी व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सक्छौँ।
24: पर्याप्त सूचना र चाहिने सिप सिकेर विदेश जाँदा विदेशमा दुःख पाइँदैन। काम के हो, तलब कति हुन्छ, सिप कस्तो चाहिन्छ, विदेश जानुभन्दा पहिला सोधखोज गरौँ र श्रम स्वीकृति लिएर मात्रै विदेश जाउँ। श्रम स्वीकृति लिएर जाँदा सुरक्षित भइन्छ र समस्यामा परेर फर्किनु परेमा न्याय पाउन पनि सहज हुन्छ।
23: अनि तपाईँलाई थाहा छ, स्थानीय सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित र सुरक्षित बनाउन आप्रवासी स्रोत केन्द्रको सञ्चालन र व्यवस्थापन गरिरहेका छन् नि।
24: थाहा छ नि, धेरै जसो जिल्लामा जिल्ला प्रशासन कार्यालय भित्र वा कार्यालय छेउमै आप्रवासी स्रोत केन्द्रहरू स्थापना भएका छन्। यस्ता स्रोत केन्द्रहरूले सुरक्षित वैदेशिक रोजगारीका लागि सही सूचना दिने र सिप सिक्न सिफारिस गर्ने गर्छन्। साथै विदेश जाने क्रममा समस्यामा परे न्यायका लागि सहयोग।
9: काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली।
5: तपाईँ पनि बाढी प्रभावित बालबालिका सँगै आश्रय स्थलमा बसिरहनु भएको छ। आश्रय स्थलमा सँगै बसेका ठूलो मानिसहरूले बालबालिकाको रेखदेखमा विशेष ख्याल गर्न विज्ञहरूले सुझाव दिएका छन्। बालरोग विशेषज्ञ डाक्टर नारायण बहादुर बस्नेत।
17: जन्मिन साथदेखि बच्चालाई साथ चाहिन्छ, चाहे त्यो आमाको किन नहोस्, उसलाई हेरचाह गर्ने हामी जो जति व्यक्तिहरू छौँ, चाहे उसको बाबुआमा होस्, अरू छरछिमेकीको मान्छे होस्, उनीहरूलाई छेउमा बसेर सकभर झन अत्याउने डराउने नगरिकन यसरी उसलाई हामीले विश्वास दिलाउनु पर्यो कि नडरा नडरा भनेर मात्रै होइन उसलाई आभास गराउनु पर्यो कि हामीले साँच्चै मद्दत गरेको छौँ, काखमा लिने, सँगै बस्ने, सँगै खुवाउने, मधुर रूपमा कुरा गर्ने, कहिलेकाहीँ हँसी मजाक गरिदिने, ताकि त्यो बच्चाले अरू बेला जस्तै महसुस गरोस्। र अलि ठुलो बच्चा भएपछि उसँग खेल्नुपर्छ, खेल असाध्य राम्रो हुन्छ। हाम्रो त त्यहाँ भिडभाड भइरहेको हुन्छ, जो महिलाहरूको बच्चा भइसकेको छ ती महिलाहरू यसमा झन् आमाहरू होला, हजुरआमा होला, उनीहरूले चाहिँ ठुलो भूमिका हुन्छ उहाँहरूको, उहाँहरूलाई हामीले त्यति बेला त्यहाँ हामी जो जान्ने बुझ्नेहरू छौँ उहाँहरूलाई हातमा दियो भने उहाँहरूले पनि त्यो उनीहरूको मानसिक स्वास्थ्यको लागि, उनलाई शान्त गर्नको लागि धेरै महत्त्वपूर्ण हुन्छ।
23: ठुलो स्वरमा नकराउन, काखमा लिन, नजिक बस्न अनि सँगै राखेर खानेकुरा खुवाउन सुझाव दिँदै हुनुहुन्थ्यो बालरोग विशेषज्ञ डाक्टर नारायण बहादुर बस्नेत। बेत्रावती बजार बाढीले तहस नहस बनायो, तर लगत्तै केही युवाहरू जुटे, सुरुमा सुरक्षित ठाउँ खोजे। पहिलेको बजार भन्दा माथि तीनवटा टेन्ट राखेर अस्थायी आश्रय स्थल बनाए, फेरि थप सहयोगी हातहरू जुटे र अरू अस्थायी टेन्ट बने। दर्जन बढी परिवारका मानिसहरू यी अस्थायी आवासमा बसिरहेका छन्। ईश्वर थापा मगरको कुरा सुनौ।
0: अब हामीसँग सिर्फ हाम्रो शरीरमा भएको चिज बाहेक अरू केही छैन, न हामीले केही झिक्न पायौँ, ज्यान त सेकेन्ड सेकेन्डले बाँच्यो, हामीसँग अरू केही पनि थिएन। अब यो अवस्थामा भनेको एक अर्का नजुटिकन विकल्पै छैन, र त्यो अवस्थामा हाम्रा जो यङ साथीहरू हुनुहुन्छ उहाँहरू एकदम सहृदय रूपमा आफू सँगसँगै अरूलाई पनि समेटेर जानुपर्छ भन्ने हाम्रो जुन एउटा मेन्टालिटी बन्यो। अब यहाँ जङ्गलको बिचमा एकजना बसेर त केही पनि सम्भावना छैन, हामीले दुई चारजना बस्यौँ, दुई चारजना बसे अर्को थपिँदै गयो, त्यस कारणले चाहिँ बढ्दै गएको। तर युनिटी चाहिँ एकदम मोस्ट इम्पोर्टेन्ट कुरा हो। यदि म हिलोमा गाडेँ भने मैले साथीको सहारा मेरो लागि एकदम आवश्यकता हुन्छ, त्यसकारण एकले अर्कालाई सहकार्य गर्दै हामी जान्नु चाहिँ एकदम आवश्यक कुरा छ।
23: तपाईँ मास्क कतिको लगाउनुहुन्छ? बाढीपछि नुवाकोट देवीघाटका वासुदेव नेपालले चाहिँ मास्क लगाउन छोड्नु भएको छैन। यसको खास कारण एकैछिन सुनौ।
1: यो मास्क चाहिँ आफ्नो सुरक्षाको लागि, अब यो विभिन्न किसिमको चिजहरूले प्रदूषित भएको छ, वातावरण प्रदूषित भएको छ, वायु प्रदूषण भएको छ, यहाँको यो ठाउँ प्रदूषित छ अहिले, अनि यसबाट जुन ऊर्जा निस्किन्छ नि नराम्रो खराब चिज, त्यो चाहिँ हामी कहाँ सोझै डाइरेक्ट नजाओस् मुखबाट नाकबाट भनेर त्यसको रोक्नको लागि सुरक्षाको लागि मैले लगाएको मास्क चाहिँ यस्तै। अब हिँड्दा ओर्दा घरमा बस्दा त लाउने कुरो भएन, लाउँदिनँ, यता बाहिर निस्किँदा गर्दा यहाँ यसो आउँदा अनि लाउँछु, धेरै मानिसहरूको समूह भए बेला नि लाउँछु, होल्डिङ सेन्टरमा जाँदा पनि त्यहाँ पनि लाउने गरेका छु।
23: तपाईँ चाहिँ मास्क कहाँ कहाँ जाँदा लगाउनुहुन्छ? हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
9: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। हिमालबाट बग्ने नदीका किनारमा बसेका बस्तीलाई कसरी सुरक्षित बनाउने?
2: उत्तरतिरबाट आउने खोलाहरूमा, नदीहरूका जुन एउटा साग नदीहरू छन् त्यस्ता ठाउँहरू, ती नदीहरूको अवस्थिति यस्तै ठाउँमा छ।
9: सुरक्षित बस्ती बसाउनु पर्नेमा भूगर्भविदको सुझाव, कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
6: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
25: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने, आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
6: ओहो, तिमी त घरको खाने भएछौ नि।
7: के को सरसल्लाह हो दुईजनाको?
25: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
7: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
8: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
7: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
11: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ, विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब सिआइएन।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
9: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विश्व तापक्रम वृद्धि लगायतका कारणले हिमाली हिमनदीहरूमा हिमपहिरो र हिमताल फुटेर जोखिम बढ्ने गति निकै तीव्र हुँदै गएको विभिन्न अध्ययनले देखाएका छन्। नेपालको हिमालबाट बग्ने पूर्वदेखि पश्चिमसम्मका सबै नदीको जोखिम अब अध्ययन गर्न आवश्यक छ। भोटेकोसीको जस्तो क्षति नहोस् भनेर बेलैमा योजना बन्नुपर्छ। हामीले भूगर्भविद प्रकाशचन्द्र घिमिरेसँग यसै विषयमा कुराकानी गरेका छौँ।
2: उत्तरतिरबाट आउने खोलाहरूमा नदीहरूका जुन एउटा साग नदीहरू छन् त्यस्ता ठाउँहरू, ती नदीहरूको अवस्थिति यस्तै ठाउँमा छ। हाम्रो नेपालभित्र पनि छ र हाम्रो मित्राष्ट्र चिनबाट आउने नदीहरूको पनि छ। यो विषयमा चाहिँ हामीले एउटा सीमापार सूचना प्रणाली र एउटा दैनिक प्रत्येक दिन, हाम्रो यो बर्खाको मात्र बेला होइन अरू बेला पनि आउनसक्छ। यो त पहिरो भन्ने कुरो, हिम पहिरोको कुरो छ अहिले, हिम पहिरो त जुनसुकै बेला पनि आउनसक्छ। त्यही भएर यो विषयमा चाहिँ पूर्वाधार बिना र हामीले त्यसमा राज्यले लगानी गरेर नागरिकको जीवधनको क्षति कम गर्ने एउटा बृहत कार्यक्रम, एउटा दृढ कार्यनीति नलिँदासम्म यस्ता घटना भइराख्छन्।
9: अहिलेको यो प्रविधिको समयमा होइन, अब तीव्र प्रविधि छ, एप्सहरू छन्, गुगल फोरकास्टिङ गर्ने कुराहरू, सबै कुराहरूमा चाहिँ अब प्रगति हुँदै गएको छ नि त। तर पनि अब पूर्व सूचनाको कुराहरू थियो, धेरै अध्ययन अनुसन्धानहरू भएका छन्, तर यस्ता घटनाहरू हुँदा चाहिँ मान्छेले एउटा भनौँ न सूचनै नपाएको जस्तो अवस्था आयो नि त।
2: जबसम्म सरकारले, मैले सरकारलाई अनुरोध गर्छु आजका मितिबाट सरकारले यो आवाज सुनोस् मिडिया मार्फत, यहाँको लोकप्रिय मिडिया मार्फत, अरू केही गर्नुपर्न, एउटा डेडिकेटेड टिम होस्। त्यो डेडिकेटेड टिममा जियोलोजिस्ट, जियोमर्फोलोजिस्ट, हाइड्रोलोजिस्ट, कम्तीमा पनि नदी विज्ञहरू, पहिरो विज्ञहरू, त्यसपछि हिमताल विज्ञहरूको एउटा प्यानल बनाओस्, एउटा टिम बनाओस्।
9: अकल्पनीय होइन, यो त पहिल्यै नै पूर्वानुमान गर्न सक्ने विषय हो नि त, यस्तो हुनसक्छ एक दिन न एक दिन भनेर हो। त्यो कुरालाई चाहिँ ध्यान दिएर नगरपालिकाहरूले नक्सा पास गर्दाखेरि, मान्छे व्यक्तिहरूले नै आफ्नो घर बनाउँदाखेरि होइन, अब के कुरामा बढी ध्यान दिनुपर्छ? यहाँले अलिकति सङ्केत गरिसक्नुभयो,
2: पहाडतिरका बस्तीहरू भनेको हाम्रो नदीका किनारमा छन्, किन त्यही ठाउँ हुन्छ, त्यो नदीले बनाएको भू आकृति हो। अब नदीका छेउमा भएका टारहरू भनेका त्यो नदीले नै बनाएको, नदी हिँडेको ठाउँ हो। त्यसपछि नदीको एउटा निरन्तर पानीको एउटा इरोजन गर्दै खियाउँदै जाने एउटा जुन एउटा प्राकृतिक नियम छ, त्यही नियम अन्तर्गत अहिलेको अवस्थामा नदीको बेसिन छ भनौँ, रिभर बेड छ,
9: त्यही बेसिनलाई लिएर राजमार्ग बनाइन्छ, फेरि अर्को जोखिम,
2: त्यही बेसिनमा हामीले हाम्रा बस्तीहरू त्यहीँ गएका छन् होइन। अब सबभन्दा ठुलो कुरो, पब्लिकले, नागरिकले सजिलो कहाँ हुन्छ, सहज जीवनयापन कहाँ हुन्छ, त्यहाँ खोज्छ सबै रूपमा। तर त्यसलाई चाहिँ राज्यले प्लानिङ गर्नुपर्ने हो, राज्यले यस्तो बस्ती चाहिँ नबसाउनुहोस् भनेर अथवा कडा नियम बनाएर उहाँहरूलाई, उहाँहरूको फेरि पब्लिकको सहजीवनको ग्यारेन्टी गरेर, प्रतिबद्ध गरेर व्यवस्थापन गर्नुपर्ने हो। तर त्यो त भएन होइन, त्यो हिजो पनि भएको थिएन, आज पनि भएको थिएन, तर अब भोलिबाट गर्छ भन्ने चाहिँ मेरो एउटा आग्रह छ। अब यसमा हाम्रो घरहरू बनाउँदाखेरि सकेसम्म खोलाको छेउका जुन टारहरू छन् त्योभन्दा अलिकति माथि बनाउँदा राम्रो हुन्छ। त्यही एउटा सैद्धान्तिक कुरो भयो, तर अहिले व्यवहारिकमा चाहिँ त्यो छैन, अब हामीले रोक्न सक्दैनौँ, अथवा सरकारले त्यो खालको नीति बनाउनु पर्यो। अब त्यही नै हो। अब अरू त्यो बाहेक घर बनाउँदाखेरिका जुन एउटा कोडहरू छन्, कन्डक्टहरू छन्, विधिहरू छन्, त्यो त अब सरकारले, नगरपालिकाले, स्थानीय निकाय मार्फत त्यो लागू गरिराखेको छ, त्यो आम्टामा छ। तर अहिले यो जुन विनाशकारी बाढीको जुन सन्दर्भ छ, त्यो सन्दर्भमा राज्य कम्प्लिटली जिम्मेवार त नभनौँ, अब राज्यले यसलाई चाहिँ हेलचक्राई गरेकै हो, र राज्य मात्रै होइन हामी सब, हामी पनि, हामी यो विषयको मान्छे, हामी पनि हेलचक्राई गरेको। नदी विज्ञान, भू विज्ञान र जल विज्ञान, यो तिनवटा भनेको एक आपसमा एकदम अन्यश्रित विषयहरू हुन्, र जुन प्रकोप भन्छौँ, डिजास्टर भन्छौँ, अब यसका चाहिँ यिनीहरू एउटा यो विषयसँग सम्बन्धित घटनाक्रम हुन्। अहिले बाढी पहिरो हेर्ने तपाईँको कुनै निकाय छैन। तपाईँलाई अचम्म लाग्ला, अहिले एउटा बाढी आयो, पहिरो आयो भने हाम्रा सञ्चारका साथीहरू खानी विभाग पुग्नुपर्छ। खानी विभागको काम के हो होइन? खानी विभागको दायित्व के हो? त्यो आफ्नो ठाउँमा छ। त्यसपछि एउटा हाम्रो राष्ट्रिय प्राकृतिक प्रकोप जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण भनिन्छ, त्यो नाम मात्रै छ, साइन बोर्ड छ, त्यहाँ एउटा के कर्मचारीको संरचना छ, त्यहाँ कुनै साधन स्रोत छैन। एउटा एस्काइबेटर चाहियो, सडक विभाग जानुपर्छ, एउटा अब भूगर्भ शास्त्री पठाउनु पर्यो, खानी विभाग त्यहाँ काज भरनी गर्नुपर्छ। अनि त्यस्तो अवस्थाका संस्थाहरू भएको देशमा अब यो त स्वाभाविक हो सर, यो हुन्छ।
9: अब अहिलेको घटनालाई तपाईँले हेरिरहँदाखेरि अब हामीले नागरिकलाई सचेत बनाउनको लागि, सबैलाई यो घटनाबाट पाठ सिक्नको लागि कस्ता खालका कार्यक्रमहरू गर्नुपर्छ सञ्चार माध्यमले पनि?
2: अब एकदमै नागरिकलाई सचेत गराउनको लागि सञ्चार माध्यमको एकदम विशेष भूमिका छ, र तपाईँ राम्रो भूमिका निभाउनु भएको छ, र म खास गरी जुन साझा खबर हाम्रो सिआइएन मार्फत जुन नेपालका सबै सामुदायिक रेडियोबाट यहाँहरूको सन्देश प्रवाह हुन्छ, र उहाँ यहाँहरूले योसँग यस्ता विषयसँग जल्ला बल्ला विषयसँग सम्बन्धित कार्यक्रम बनाएर गर्नुभएको छ, र यसबाट पब्लिकहरू धेरै लाभान्वित पनि हुनुभएको छ। तर हाम्रो पब्लिकको पनि एउटा मनोविज्ञान के छ भन्दाखेरि घटनालाई बिर्सिदिने, र त्यो टिमुरेमा पोहोर साल पनि त बाढी आएको थियो नि,
9: होइन?
2: त्यो हामीले बिर्सिसकेका थियौँ। हामी यस्तो ठाउँमा बसेका छौँ भन्ने कुरोको बोध हुनु पर्यो, अनुभूति हुने गरेर हामीले शिक्षा भनौँ एउटा सञ्चार र सम्प्रेषण गरौँ, सञ्चार माध्यमको दायित्व त्यो हो, त्यो गरिराख्नु भएको छ। र अर्को सबैभन्दा महत्त्वपूर्ण भूमिका हाम्रा एकदमै अधिकार सम्पन्न हाम्रा पालिकाहरू, स्थानीय सरकारहरू छन्, र ती स्थानीय सरकारहरूले यो विषयमा एकदमै डेडिकेटेड भएर गर्नुपर्छ।
9: बाढी प्रभावित क्षेत्रमा नागरिक

च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धितालाई धन्यवाद। भोलि भदौ 31 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: नमस्कार, म कलाकार नारद खतिवडा। अहिले तपाईँ सुन्दै हुनुहुन्छ ओखलढुङ्गा जिल्लाको पहिलो सामुदायिक रेडियो आफ्नो एफएम 104.8 मेगाहर्ज।
1: आफ्नो एफएम टाइम चेक, अहिले रातको 8 बज्यो।
2: टाइम चेकको साथमा ओमदयाल सुनसारी उद्योग तथा भाडा पसल सिद्धिचरण नगरपालिका 11 बाल मन्दिर माथि ओखलढुङ्गा।
3: मसँग पुतली कहिले पनि थिएन। मसँग थियो त खेतबारी, कान्ला, माटो, छरछिमेकीको बच्चाहरूसँग गङ्गटाहरू समात्यो, ऐसुलीहरू टिप्यो, जङ्गल जङ्गल घुम्यो।
4: त्यो बेला याक पनि मरेको थियो तर म बाँचे। फिल्मी कथा होइन है, साँच्चै भएको मेरो लाइफमा।
1: कार्यक्रम बी इन्स्पायरमा विभिन्न प्रेरणाका पात्रहरूसँगको अन्तर्वार्ता, अनुभव, जीवन कथा समावेश गरिनेछ।
5: एउटा सानो उत्साहले 10 कदम अगाडि लम्कन बल दिन्छ।
6: कार्यक्रम
7: कसले गरेन कसले दिएन भन्नु भन्दा पनि हामीले अर्कोलाई के दिन सकेँ, के गर्न सकेँ, त्यो मात्रै हामीले सोच्छौँ। जिन्दगीमा एकचोटि जन्मेर मर्नु छ, केही न केही गरौँ।
8: मैले हिम्मत कहिले पनि हारेको छैन, अहिलेसम्म स्टिल। अब त झन् के हार्छ।
9: संसारभर एकैसाथ आइतबार राति 9:15 बजे र पुनः प्रसारण सोमबार बिहान 11:15 बजे प्रसारण हुनेछ।

अरूलाई उत्साह दिने व्यक्तिले आफू पनि नयाँ उत्साह प्राप्त गर्नेछ। श्रोता नमस्कार, म विनु राई कार्यक्रम बेनस्पायरको 335 अङ्क लिएर उपस्थित भइसकेकी छु। यस कार्यक्रम ओखलडुङ्गामा सञ्चालित पहिलो सामुदायिक रेडियो आफ्ना फेम खिचार थप्लो 8 मेगाहर्ज र इन्टरनेट अनलाइन www.afnafm.org हरेक आइतबार राति 9:15 बजे र पुनः प्रसारण सोमबार बिहान 11:15 बजे सुन्न सक्नुहुनेछ। यस्तै आफ्ना फेम खिचार थप्लो 8 मेगाहर्ज डडेलधुराबाट, आफ्ना फेम 90.4 मेगाहर्ज चौरजारी रुकुमबाट, आफ्ना फेम 87.6 मेगाहर्ज चितवनबाट, भरोसा एफएम 104.9 मेगाहर्ज दाङबाट र नयाँ आशा एफएम 89.3 मेगाहर्ज जनकपुरबाट पनि प्रसारण हुन्छ। विशेष यस कार्यक्रम इन्सपायरमा सामाजिक सञ्जाल युट्युबबाट साभार गरिएका र विभिन्न प्रेरणाका पात्रहरूसँगको अन्तर्वार्ता, अनुभव, जीवन कथा समावेश गरिनेछ। कसैबाट पाएको एउटा सानो उत्साहले 10 कदम अगाडि लम्कन बल दिन्छ। तसर्थ यस कार्यक्रमको मुख्य उद्देश्य नै उत्साह दिनु हो। एक किसिमले भन्ने हो भने जीवन सिकाइहरूको सङ्गालो हो। सिक्ने सिकाउने क्रम जीवनको अन्तिम गढी

सम्म चलिरहन्छ। तर एउटा कुरा सिकिन नसक्दै अर्को कुरा सिक्नुपर्ने आवश्यकता पर्दछ। संसारका सबै मानिस खुसी प्राप्त गर्ने कुराको पछाडि दौडिरहेका हुन्छौँ, तर थोरै मानिसले मात्रै आफूले चाहेको जस्तो खुसी प्राप्त गर्न सक्छन्। सायद त्यो मानिसले आफू को हुँ, मैले के गर्नुपर्छ भनेर बुझेको हुन्छ। सदा जस्तै आज पनि एक व्यक्तिको कथा सुन्नेछौ। अमन माली बाँसुरी वादक हुन्। सानैदेखि बाँसुरी बजाउने इच्छा उनमा थियो र आफ्नै इच्छाअनुसार बाँसुरी बजाउन पनि सिक्दै गए। अहिले उनी सिकाउने शिक्षक पनि हुन् र उनी ब्यान्डमा आबद्ध भएर विभिन्न देश विदेश पुग्छन्। बाँकी चाहिँ सामाजिक सञ्जाल युट्युब स्टोरी एलरबाट साभार गरिएको उनको कथाबाट नै।

नमस्ते, म चाहिँ अमन माली, म फ्लुट बजाउँछु। तर तपाईँहरूले सायद मलाई हाम्रो ब्यान्ड कुमार सागर अन्त कोपोको फ्लुट प्लेयर भनेर चिन्नुहुन्छ होला। हिजो अस्ति भर्खरै डेङ्गु लागेर अलिकति थाला पराएको भएर आजभन्दा करिब 16-17 वर्ष अगाडि मैले फर्स्ट टाइम बाँसुरीको आवाज लाइभ सुनेको। एउटा भिक्षु हुनुहुन्थ्यो, हामी नेवारहरूको बिहारमा जाने भन्छ नि त भन्थे, अनि खासै भन्थेहरूले म्युजिकल इन्स्ट्रुमेन्ट बजाउनु हुँदैन, तर उहाँ चाहिँ एक्स म्युजिसियन भएर उहाँले बाँसुरी चाहिँ आफूसँगै राख्नुहुन्थ्यो। अनि एक दिन उहाँले त्यो मोटो ठुलो बाँसुरी बजाएर सुनाएपछि चाहिँ म यति प्रभावित भएँ कि अनि त्यहाँबाट मैले पछाडि फर्केर हेरेन कि लाइफमा केही सिक्छु त यही सिक्छु भनेर। मैले त्यो बाँसुरीको आवाजले मलाई त्यसरी प्रभावित पार्यो, अनि उहाँले नै मलाई त्यो जमलमा लगेर 400 रुपियाँ जाने सी स्केलको बाँसुरी किनेर सारेगामा सिकाउनु भयो। उहाँको नाम शिवली भन्थे, म सम्झिन चाहन्छु। अनि उहाँले एक दिन उहाँले मलाई उहाँको मोबाइलमा कुटुम्बको म्युजिकहरू सुनाउनु हुन्थ्यो कि, कुटुम्ब त अब मेरो लागि पहिलो गुरु नै भनौँ। अनि कुटुम्बको म्युजिक सुनाउँदा कुटुम्बको एउटा म्युजिक छ याक वाक भन्ने, अनि एक दिन मैले सोधेको थिएँ, मैले सिक्यो भने यस्तै बजाउन सक्छ भनेर पनि सोधेको थिएँ। अनि भन्थेले सक्छ भन्थ्यो। अनि आज कहिलेकाहीँ त्यो म्युजिक बजाउँदाखेरि त्यो दिनहरू याद आउँछ, यसरी बजाउने मेरो सपना थियो आज पुरा भयो। तर धेरै कुरा छ, सो मेरो स्ट्रगलको टाइम, स्ट्रगल त अहिले पनि स्ट्रगल नै हो। एसएलसी सकिने बित्तिकै फ्लुट क्लास, बाँसुरी क्लास, म चाहिँ यता थेचो भनेको ललितपुरको थेचोमा बस्छु, अनि हामी चाहिँ अब थेचो हो, गाउँ हो तर काठमाडौँ भ्यालीभित्रको गाउँ। अनि लगन खेलायौँ, क्लास खोजेँ, कहीँ पाएन। अनि यता कुमारीपट्टी साइडतिर पनि खोजेँ, त्यो बेला एउटा इन्स्टिट्युट थियो ब्लड एन्ड थन्डर भन्ने, सायद म्युजिसियनहरू हुनुहुन्छ भने थाहा छ होला। त्यहाँ सोधेँ, त्यहाँ रेकर्डर भन्ने मुरली जस्तो बाजा थियो कि, बाँसुरी चाहिँ थिएन, कतै पनि भेटाएन। निराश भएर घर फर्केँ। 2 दिनपछि साथीले कल गर्यो, भैँसीपट्टीमा एउटा ओम सङ्गीत पाठशाला, हाम्रो लक्ष्मीप्रसाद दङ्गल सरको इन्स्टिट्युट रहेछ। लक्ष्मीप्रसाद दङ्गल सर चाहिँ हाम्रो गुरु, एकदम उहाँ एकदम सिनियर पर्कसनिस्ट, नेवारी बाजा, छाला बाजाहरू बजाउने रोजमान र मेरो गुरु होइन। अनि साथीले कल गर्यो, म बिहानै उठेर हामी थेचोबाट भैँसीपट्टी जाने सर्टकट थियो, 45 मिनट हिँडेर जानुपर्ने, अनि यताबाट गयो गाडीमा गयो भने झन् टाइम लाग्ने, पैसा पनि नहुने। अनि म त्यो दिन एक्लै हिँडेँ, यस्तो एक्साइटेड, अनि फर्स्ट टाइम क्लासभित्र छिरेँ। त्यहाँ बाँसुरीमा रागहरू बजाइरहेको थियो, अचम्मको संसार थियो त्यो। अनि गएँ नगेन्द्र राई मेरो गुरु, अनि सरले के आउँछ ल बजाएर सुनाऊ भन्यो, रेशम फिरी बजाएर सुनाएँ, सारेगम सुनाएँ। त्यहाँबाट सरले अब गीत सिकाउँछ होला भन्थानेको, सारेगमहरू सिकाउनु थाल्यो। हाम्रो म्युजिकमा के हुन्छ, पल्टाहरू हुन्छ है, सारेगम, सारेग, रेगम, समथिङ समथिङ, त्यस्तै 3 महिनासम्म त्यही मात्र सिकायो सिकायो सिकायो। अनि एक दिन अब साथी र म जान्थेँ, एक दिन त आज त भएन यार, आज त सरलाई भनौँ गीत सिकाउनु भयो सिकाउनु, नत्र हामी आउँदिन भनेर भन्छु भनेर गएँ। तर अब कोइन्सिडेन्स हो, त्यही दिन सरले फर्स्ट गीत सिकाउनु भयो। के गीत थियो भन्दा सिमसिमे पानीमा, सिमसिमे पानीमा भन्ने। त्यहाँबाट त्यो गीतहरू सिक्दा, त्यहाँ त्यो म्युजिक क्लास मैले लगभग 4 वर्ष गरेँ होला, नछुट्याइकन। हप्ताको 2 दिन हुन्थ्यो, 45 मिनट हिँडेर जाने, 45 मिनट हिँडेर फर्किने, तर त्यो बेलाको त्यो एनर्जी एकदम अहिले याद आउँछ कहिलेकाहीँ।
त्यो बेला छुट्टै एनर्जी हुन्थ्यो त्यो त्यो सानो मोबाइलमा त्यो बाँसुरीको चिजहरू सुनेर जाने. दिमागमा बाँसुरी बाहेक केही थिएन, होइन. अनि त्यसरी लगभग 4 वर्ष जति सिकेँ. कलेज पनि गइरहेको थिएँ. अनि बाँसुरी किन्नलाई पैसा चाहिँ हुँदैन थियो. अनि बाँसुरी फेरि तपाईँहरूले अब त्यस्तो सस्तो पनि हुँदैन. सी स्केलको यत्रो बाँसुरी त्यो टाइममा 1500 पर्थ्यो. अनि त्यस्तो एक सेटको त्यो टाइममा 35,000 जति पर्थ्यो होला. एक सेट 24 फ्लुट हुन्छ. अनि अब टाक्क टुक्क किन्नु पर्थ्यो. स्कुल टाइममा चाहिँ एकदम पढाइमा के हामी अब पढाइमा अलिकति लुवा स्टुडेन्ट भनौँ न त्यो. तर कलेजमा चाहिँ कहाँबाट कलेजको फर्स्ट टर्ममा चाहिँ म फर्स्ट के फर्स्ट भएछ. अनि फर्स्ट भएपछि कलेजबाट मलाई स्कलरसिप भनेर 60% स्कलरसिप भनेर लेटर पठाएको थियो. अनि त्यो लेटर घरमा गएर चाहिँ मैले 40% स्कलरसिप आएको छ, होइन, 60% चाहिँ तिर्नुपर्छ भनेर, अनि त्यो पैसाले चाहिँ मैले फ्लुटहरू किनेको थिएँ कि अलिअलि. त्यसरी फ्लुटहरू के त्यसरी फ्लुटहरू किनेर बिस्तारी सिक्दै गएँ. 2-3 वर्ष सिकेपछि के हुन्छ भन्दा मान्छेहरूमा अब म खतरा भयो भन्ने एउटा फिल आउँछ क्या. मलाई पनि भयो, एकदम जे पनि बनाउन सक्छु भन्ने एउटा फिल आउँछ. सबैको आउँछ, सबैको फिल्डमा, होइन, सबैको फिल्डमा. अनि अहिले आएर अहिले 14-15 वर्ष सिकेपछि चाहिँ के रियलाइज हुन्छ भन्दा मलाई चाहिँ केही आउँदैन रहेछ भनेर. सो सिक्नुको अर्थ चाहिँ मैले बुझेको अहिले आएर सिक्नु यति सिक्नु कि केही पनि नसिक्नु नै सिक्नु हो कि. आई डोन्ट नो एनिथिङ भने रियलाइज हुनु नै सिक्नु हो कि. सो अहिले आएर चाहिँ त्यस्तो हुन्छ, खाली खाली झन्झन खाली हुँदैन. भरिनु होइन कि सिक्नु भनेको, भरिनु होइन कि खाली हुनु चाहिँ रहेछ. अनि सो त्यसरी सिक्दै गएँ. गिगहरू अब गिगहरू गर्न थालेँ, होइन. मलाई याद छ फर्स्ट टाइम एकचोटि मलाई रोजमानले नै हो, रोजमानको थ्रुबाट. रोजमान र म चाहिँ ओम सङ्गीत पाठशालामा भेटेको, त्यही म्युजिक इन्स्टिट्युटमा खोकना नजिकै थियो. रोजमान आउँथ्यो, हामी दुईजना खुब मिल्ने, ऊ तबला बजाउने, म बाँसुरी बजाउने, हाम्रो जोडी एकदम जम्थ्यो क्या. जहाँ गए पनि सानसानो प्रोग्राममा नेवारी गीत बजाइदिने. अनि त्यहाँबाट रोजमानले एउटा प्रोग्राममा मलाई पठायो, थमेलमा थियो. सुबानी मोक्तानजीसँग रहेछ प्रोग्राम चाहिँ, तर मलाई चाहिँ के बजाउनु नआउने के, होइन. गएँ, गीत सुरु हुन्छ, बाँसुरी खोज्छु, गीत सकिन्छ, बाँसुरी बल्ल भेट्छ कि यो स्केल हो भनेर. अन्त मुखै राप्तो पिरो हुन्थ्यो. त्यसरी गीत सकाएँ. अनि त्यसरी कति प्रोग्रामहरू गर्दा मात्र स्केल, होइन, बिचमा गीतको बिचमा काउन्टर लाइनहरू हान्ने सिकेको. सो जति पनि कुरा सिक्ने छ त्यो चाहिँ गर्दा गर्दै सिक्ने हो, है. जस्तै दुईवटा आर्टिस्ट हुन्छ अरे, होइन. एउटा आर्टिस्ट चाहिँ म 5 वर्षपछि यस्तो खतरा मेरो अब गीतै होस् जेसुकै त्यो निकाल्छु भनेर उसले चाहिँ 5 वर्षसम्म मेहनत गरेर बस्छ अरे. अर्को आर्टिस्ट हुन्छ, ठिक छ, म अब मसँग जे आउँछ म त्यो निकाल्दै जान्छु, देखाउँदै जान्छु भनेर 5 वर्षपछि जुन आर्टिस्टले त्यो सानो सानो चिजहरू निकाल्दै गएको छ त्यो आर्टिस्ट 5 वर्षपछि एकदम सक्सेसफुल, एकदम हुन्छ नि रियल आर्टिस्ट बन्छ अरे क्या. अनि जुन आर्टिस्टले 5 वर्षपछि म खतरा भएर निस्किन्छु भनेर बसेको छ त्यो आर्टिस्ट फेरि अर्को 5 वर्षपछि खतरा भएर निस्किन्छु भनेर मात्र बस्छ अरे. सो मैले अब यो जर्नीमा सिकेको कुरा चाहिँ जहाँ पनि त्यो नलेज छ, होइन, म्युजिकमा पनि म अब धेरै ठाउँमा बजाएँ मैले, होइन, बाटोमा पनि बजाएँ, गिगमा बजाएँ. मेरो धेरै ब्यान्डहरू छ. मैले फर्स्ट गिग ब्यान्ड गरेको चाहिँ रेन्डर ब्यान्ड भनेर, हाम्रो राजेश आएको पनि छ हाम्रो, है. अनि रेन्डर ब्यान्ड भनेर हामीले गिग गऱ्यो त्यो टाइममा यता झम्सी खेलमा लप्ते भन्ने एउटा रेस्टुरेन्ट थियो अहिले भिवान्ताको अगाडि, त्यहाँबाट सुरु गरेका थियौँ. अनि त्यसपछि हामीले 3-4 वर्ष
सबै ठाउँमा भ्याएँ। त्यो टाइममा मैले यति धेरै कुराहरू सिकेँ म्युजिकल्ली। सो म्युजिक भनेको बजारै सिकिन्छ, जे कुरा पनि गरेरै सिकिन्छ। त्यसपछि मलाई चाहिँ योगामा एकदम इन्ट्रेस्ट, योगामा एकदम इन्ट्रेस्ट थियो। म पहिल्यैदेखि अलिकति आध्यात्मिक, होइन स्पिरिचुअलिटी भन्छ नि, आध्यात्मिकता मनपर्ने मान्छे। अनि बिहान गर्दा गर्दै मैले एक टाइम चाहिँ योगा सिक्नलाई भनेर एक महिना गायब, एक महिना म योगा क्लास लिन कहाँ कहाँ थियो, नाम पनि बिर्स्यो, साँखुभन्दा माथि कता, त्यहाँ एक महिना बसेर योगा क्लास सिकेर योगा ट्रेनर बनेर आएँ। आउँदा त बिहान छैन मेरो अब, होइन बिहान छैन, केटाहरू सब बम भएर रिसाएर बिहान छैन। अनि त्यसपछि फेरि अब ठिकै छ, चल्दै गयो, जे हुन्छ राम्रोको लागि हुन्छ भने पछि फेरि रोजमाले कल गर्छ। रोजमाले ठिक ठिक टाइममा कल गर्छ क्या मलाई, 1974 ब्यान्ड थाहा छ, 1974 ब्यान्ड, त्यो बेला 1974 ब्यान्ड हाम्रो चाहिँ न्यू लाइनअप भनेर चलिरहेको थियो। सो त्यसमा फ्लुट बजाउनु लागि भन्दै थियो, मैले त तिमीलाई भनेको छु, तिमीलाई बोलाएको छ है भनेर। अनि म गएँ मोक्समा उता केसिसी, अनि गएर ल यस्तो यस्तो, अब 1980 मनोज सिंहको त म फ्यान, सब गीत उठाएको थिएँ, यतिसम्म फ्यान कि मेरो प्रोफाइल पिक्चर पनि मनोज सिंहै हुन्थ्यो। मनोज सिंह चाहिँ 1978 फ्लुटिस्ट, होइन, अनि सब उठाएपछि दङ्ग, जस्ताको तस्तै उठाइदिएँ, अनि सेलेक्ट भयो हामी रोजमान र म, अनि 1978 बजाउने भयो। सो त्यो ब्यान्ड छुट्ने बित्तिकै म 1980 ब्यान्डमा बजाउनु पाउनु भनेको त त्यो अब नेक्स्ट लेभल कुरा छ। त्यहाँबाट पनि के सिक्यो भन्दा, केही पाउनलाई केही गुमाउनु पर्छ, केही गुमायो भनेर डराउनु परेन, होइन, दे इज समथिङ बेटर। अनि त्यसरी एक वर्ष जति रोजमान मैले अब एकदम मजाले सङ्गत गरेँ, हामी टुर गरेँ। त्यसरी पछि अब 1970 ओरिजिनल फेरि फर्केपछि छुट्टेर हामी अब आफ्नो लाइनमा गर्दा गर्दै मैले धेरै ब्यान्डहरू जोइन गरेँ। म अब केटाहरूको फेरि ब्यान्डहरूको नाम ल्यायो भने केटाहरू पनि खुसी हुन्छ, होइन। अनि त्यसपछि 4.1 सोल्स भनेर हाम्रो राज, हाम्रो राजहरूसँग एउटा 4.1 सोल्स भन्ने ब्यान्ड बनाएर त्यसपछि गी गरेँ। त्यहाँबाट फेरि हाम्रो प्रत्यक्ष ब्यान्ड भन्ने घरतिरकै ब्यान्ड, स्पेयर नेपाल, अहिले स्पेयर नेपालको ब्यान्ड मेम्बरै यता हुनुहुन्छ। त्यसरी धेरै ब्यान्डमा गरेँ अनि धेरै चिज सिक्न पाएँ क्या। एउटै ब्यान्डमा बसिरहेको भए सायद त्यस्तो हुँदैन थियो होला। जो भन्न खोजेको मतलब चाहिँ, जति धेरै दुल्यो त्यति धेरै ज्ञान। यो चाहिँ म कलेजमा हुँदा, कलेज नजाने, होइन, कलेज चाहिँ जाँदै नजाने, कलेजमा अब धेरै तपाईँहरू पनि त्यस्तै होला, टुरिस्ट भनेर चिनिने, होइन, तर नगए पनि कलेजमा चाहिँ सेकेन्ड थर्डसम्म चाहिँ हुने, फर्स्ट टर्ममा फर्स्ट भएपछि त त्यहाँको केटीहरू हुन्छ नि त, त्यो पढाएको केटीहरू, पढाएको एकदम पढ्ने केटीहरू, उनीहरू त इगो हर्ट भयो होला। त्यसपछि म कहिले फर्स्ट भएन, सेकेन्ड थर्डसम्म चाहिँ भइरहने। अनि त्यो बेला पनि म यही डाइलग हान्थेँ कि, म कलेज चाहिँ जाँदिनँ, अनि केटाहरूलाई तिम्रो तारिफ गर्दै थियो सरले भन्थ्यो, हो एक घन्टा क्लासमा बसेर पढ्नुभन्दा एक घन्टा यो लवन खेलदेखि कृष्ण मन्दिरसम्म एक घन्टा घुमेर हेरेर त्यहाँबाट पाउने नलेज अझ खतरा हुन्थ्यो भन्छ क्या। म त्यसरी गफ हान्थेँ, तर सही पनि हो त्यो कुरा एकदम। अब कहाँ पुग्यो, कृष्ण मन्दिर पुग्यो। सो अब धेरै लामो कहानी छ, एउटै कहानी सुनायो भने मेरो त यहाँ रात बित्छ बित्न चाहिँ, मैले अनि समराइज गरेर पोइन्ट पोइन्ट पोइन्ट बनाएको थिएँ, बनाउन चाहिँ अब चिट गर्न मिल्यो भए हेर्थेँ, होइन, तर ठिकै छ। जस अब स्ट्रगलकै टाइम थियो। अनि म्युजिकमा चाहिँ के हुने रहेछ भन्दा, याद आयो एउटा पोइन्ट, त्यो हिजो लेखेको थिएँ क्या, म्युजिकमा साथीभाइको इम्पोर्टेन्स भन्ने कुरा के। म्युजिकमा साथीभाइको इम्पोर्टेन्स मैले कहाँबाट देखेको भन्दा, कहाँ कुमा सागरलाई देख्दाखेरि फिल भएको अरे। कुमा सागर अहिले जुन स्थानमा छ त्यहाँ पुर्याउनलाई उहाँको साथीभाइहरूको एकदम ठुलो हात रहेछ क्या भनेर चाहिँ मैले एकदम फिल गरेको, हेर्दा हेर्दै देख्दा देख्दै थाहा पाएको कि।
किनकि सानो गीत निकाल्यो, साथीलाई सुनायो, होइन हो दामी छ यार दामी छ भनेर सपोर्ट गर्ने साथीहरू चाहिन्छ, नराम्रै भए पनि तर सपोर्ट गर्ने साथीहरू चाहिन्छ रहेछ। अनि त्यही कारण म सब साथीहरूलाई यहाँबाट सम्झिन चाहन्छु है, मेरो धेरैजना साथीहरू छ, अब सबैलाई एकमुष्ट सम्झन चाहन्छु। साथीहरूको एकदम धेरै हात छ, हात हुन्छ। अनि कुरा अब रोजमान र मेरै गरौँ न फेरि। अनि त्यसपछि जिन्दगी चलिरहेको थियो, जसो तसो चलिरहेको थियो। एउटा दुईवटा स्कुलहरूमा मैले सिकाउन थालेँ, अनि त्यहीँबाट अलिअलि इन्कम चाहिँ भइरहेको थियो। पुरै तन्न पैसा नआए पनि ठिक ठिकै भइरहेको हुन्थ्यो, चलिरहेको थियो जिन्दगी। आफूले मन परेको चिज गर्दाखेरि जतिले पनि चल्न चाहिँ चल्छ। अनि स्कुलहरू गरिरहेको थिएँ, अनि स्कुल गर्ने बेला पनि रोजमानकै हात छ फेरि। यो केजिसीबाट एलएमा पढाउनलाई एउटा फ्ल्युटिस्ट चाहिने भन्दै थियो भनेर कल आएको थियो, अनि म गएँ त्यहाँबाट लिटल एन्जल्स स्कुलमा फ्ल्युट टिचर बने। त्यहाँबाट मेरो वाइफलाई त्यहीँ भेटेको थियो, अनि सो त्यसमा रोजमानलाई धेरै धेरै धन्यवाद। अनि त्यसरी अब जिन्दगी चल्दै थियो, बिस्तारी अलिअलि कमाइरहेको थियो, अलिअलि गीत म जाप पनि बजाइरह हुन्छ, अनि धेरै ब्यान्ड, धेरैवटा ब्यान्ड भएको म, मेरो ब्यान्ड मेम्बर के मेरो धेरै ब्यान्ड छ क्या, अनि त्यही कारण साथीहरू डराउँछ अहिले कहीँ अर्को ब्यान्डसँग गइहाल्छ कि भनेर डराउँछ क्या, तर त्यस्तो चाहिँ होइन। एउटा ब्यान्डमा हुँदा एउटै ब्यान्डमा गरेर हुन्छु, मिलाएर सबै ठाउँमा भ्याउन चाहिँ भ्याइरहन्छु है। अनि त्यस्तै चलिरहेको थियो, रोजमानले कल गर्यो मलाई, कुमार सागरको, अनि रोजमानले कल गर्यो, कुमार सागर भन्ने एउटा मान्छे छ होइन, सिङ्गर हो, दामी दामी गाउँछ, उसँग एउटा प्रोग्राम गर्नुपर्ने आउट अफ भ्याली झापाको लागि भन्यो कि, हामी तिनजना बजाउने हो, म तिमी अनि कुमार सागर भन्यो, ल भने। अनि कुमार सागरलाई भेटेको दिन गएँ उसको सानो घरको घरमा, सानो स्टुडियो रहेछ, गएँ अनि चिनजान भयो। फर्स्ट टाइम देख्दा अब कस्तो फिल हुन्छ कुमार सागरलाई फर्स्ट टाइम भेट्दा होइन, अनि ठिकै छ ल के बजाउँ न मन सर भनेर बजाएँ। अनि मैले जे बजाउँदा पनि वा वा खट्रा गर्थेँ कि, म चाहिँ के भने होला, साँच्चै भने कि त्यत्तिकै भने कि, जे बजाए पनि जे बाँसुरीमा जे फुक्यो पनि वा खत्रा खत्रा गर्थेँ क्या, खत्रा हात मिलाउँदै यसरी। अनि अचम्म लाग्यो, अनि त्यही बेला हामी त्यही दिन बसेर एमआई रे यत्तिकै बजाएको थियो कि, एमआई रे यत्तिकै ज्याम अप गरेको थिएँ, अनि त्यो म्युजिक पिसहरू अब यत्तिकै बजाएको म्युजिक पिसहरू त के बजाएको हुन्छ नि त, अनि आजसम्म पनि त्यही म्युजिक बजाउन यार, त्यो झेप्पाइ त्यही बजाएको छ, त्यो झेप्पाइ त्यही भयो नि बजाउन भन्थ्यो क्या आजसम्म पनि, होइन मैले मिलाएर बजाइसकेँ त रेकर्डिङमा भनेको, अनि टाइम टाइममा कहिले त्यो पहिला बजाएकै राम्रो थियो भन्थ्यो कि, के बजाएको चिज होइन। अनि त्यहाँबाट हामी तिनजना झापामा एउटा सोको लागि गयो, अनि त्यहाँ मैले फर्स्ट टाइम उसले कुमार सागरले गाएको सुने, उसको भाइब मात्र होइन कि, उसको अरू सिङ्गरहरूको अब धेरैसँग काम गरेको भएर कुमार सागरले अब जसरी गाइरहे पनि सुरमा चाहिँ गाइरहेको थियो क्या, त्यो नोट हुन्छ नि अफ नजाने है, अनि क्या फिल आउने, त्यहाँबाट चाहिँ एउटा कनेक्सन बन्यो। अनि त्यहाँबाट त्यो झापा जाने बेला उसको हाम्रो ओ चम्पा भन्ने गीत युट्युबमा छोडेर गएको थिएँ होइन, अनि झापामा बसेर हेर्ने कति कति भ्युज भयो, 3,000 भयो 3,000 भयो भन्दै हेर्दै बस्थेँ हामीले ओ चम्पा भन्ने गीत। त्यहाँबाट फर्केर पछि हामीले यो एमआइरे गऱ्यौँ, त्यो चलेपछि अनि त्यो चल्ला जस्तो लागेको थिएन मलाई चाहिँ फर्स्ट टाइम त, अब मेरो टाइपको गीत भएन नि त, म त पुरा के सिकेर आएको मान्छे, मलाई पर्फेक्ट चाहिने जस्तो हुने, ऊ चाहिँ होइन यो नमिलेको यो अलिक बेसुरा छ भने यो बेसुरै राम्रो छ भनेर हाल्ने के। अनि त्यसरी अब फर्स्ट टाइम त पच्न गाह्रो भएको थियो, तर पछि मैले बुझेँ त्यो रनेस भनेको रनेसको छुट्टै मजा हुन्छ भनेर। त्यसरी हामी सँगै काम गऱ्यौँ, अहिले अब तपाईँहरूको मायाले सबै राम्रो हुँदैछ। सो लाइफमा त्यत्रो वर्ष 14-15 वर्ष मैले केही कमाउँदै कमाएन पैसा होइन, तर पनि म 14-15 वर्ष कसरी
यसरी बाँचिरहे जस्तो लाग्छ कि अहिले फर्केर हेर्दा। अनि कहिलेकाहीँ प्राउड पनि फिल हुन्छ, मैले बिचमा कहिले छोडिनँ म्युजिक। मसँग म्युजिक गर्ने साथीहरू धेरैले म्युजिक छोड्यो, अनि अहिले भेट्दाखेरि उहाँहरूलाई हुन्छ, मनमा हुन्छ नि त तिमीले चाहिँ गरे यार। अनि हो पनि लाग्छ, किनकि केही चिजमा केही पाउँछु भनेर गऱ्यो भने सायद त्यो चिज पाउने नपाउने, त्यहाँसम्म पुग्ने नपुग्ने ठेगान हुँदैन रहेछ। मैले त केही यस्तो यस्तो हुन्छु अनि भनेर सोचेको थिएन के भन्छ नि, त्यो एमको पोइन्ट चाहिँ हालेन तर जर्नी चाहिँ इन्जोय गरेँ। जे जस्तो हुन्छ म यहीँ बजाइराख्छु, बजारै चल्छ मलाई थाहा छ। अनि घरमा मम्मी ड्याडीहरूले सपोर्ट त गर्नुहुन्छ तर त्यस्तो पैसै दिएर यस्तरी पुरा सपोर्ट चाहिँ गर्नु हुँदैन थियो। अनि जहिले पनि अब फलानाको छोरा हेरेर त्यहाँ सुट बुट लगाएर अफिस जान्छ भनेर भन्छ नि, मैले ठिक छ उहाँलाई गएर सोधन। म जस्तो हुन्छ नि, हामी त अब रेस्टुरेन्ट गएर बजाउँछ सित्तैमा के खाएर आउँछ, हामी घुम्न जान्छ उल्टो पैसा लिएर आउँछु। उसलाई गएर सोधन उसलाई कुन के हाम्रो जस्तो लाइफ बाँच्ने उसको इच्छा हुन्छ भनेर भन्थेँ क्या मैले। अनि फलानाको छोरा विदेशमा छ भन्थ्यो, म पनि जान्छु, उनीहरू पैसा तिरेर विदेश जान्छ, म विदेश पैसा के लिएर विदेश जान्छु कि। सो त्यो कुराहरू पहिला यत्तिकै हावा भरमा भन्थे तर भयो नि। त्यही कारण के कता सुनेको थिएँ क्या मैले, कुनै कुरा सिक्ने बेला चाहिँ रुख चढ्ने बेला रुख चढ्ने कसरी भनेर सोचेर चढ्यो भने चढ्दैन अरे क्या मान्छेले, धेरै सोच्ने नै होइन, जस्ट सिक्ने सिकेर के गर्ने, कसरी सिक्ने, कहाँबाट पैसा आउँछ त्यो सोच्नु नै पर्दैन क्या। सिक्ने भनेर त्यो एउटा अठोट भन्छ नि, सङ्कल्प लिएपछि त्यो एउटा के भन्छ त्यसलाई म्याडनेस के भन्छ होइन, त्यस्तै त्यो आएपछि यत्तिकै अगाडि बढ्छ, केही देख्दैन। मैले पनि केही हेरिनँ, आइएम ह्याप्पी होइन, म्युजिक छ अहिलेसम्म। अनि सिक्ने बेला सरस्वती माताको पछि लाग्यो भने लक्ष्मी माता आफै पछि पछि आउनुहुन्छ अरे कि होइन। अनि त्यो हो पनि सबै कुरामा, म्युजिकमा मात्र होइन, सायद आर्ट भनेको के हो र, केही कुरामा आफूले केही कुरामा यसरी लाग्नु कि आफ्नो फिल आफूले आफ्नो भावना व्यक्त गर्ने गरी लाग्यो भने सायद त्यो के सिकर्मी पनि एउटा आर्टिस्ट हो होइन, ढुङ्गा फोड्ने मान्छे पनि एउटा आर्टिस्ट हुनसक्छ क्या। जब ऊ त्यही कुरामा दुख्छ त्यसमा आफ्नो भावनाहरू व्यक्त गर्छ, अनि एभ्री वान इज आर्टिस्ट जस्तो लाग्छ मलाई चाहिँ। म्युजिक मात्रै हुनुपर्छ भन्ने छ, म्युजिक इजी सजिलो वे हो तर धेरै कुरा हुन्छ। अनि त्यसरी अब कहाँ पुग्यो म, सकिन लायो है, अहिले चलिरहेछ, अहिले सबै ठिक छ जस्तो लाग्छ, अहिले देश विदेश घुमाएछ, अलिअलि पैसा छ होइन, सबै ठिक छ, वा पैसा तन्न कमाइरहेछ होइन, साथीहरू भेट्यो भने भन्ने यही हो, वा मोज छ, सेलिब्रेटी गर्छ नि त। अनि के रियलाइज भयो भन्दा, लाइफमा एउटा साइकल चलाउने मान्छेले गाडी चलाउने सपना देख्छ नि, अनि गाडी चढाउने सपना देख्छ, अनि त्यो गाडी चलाउन सक्ने हुनको लागि मेहनत गर्छ, के गर्छ होइन, तपस्या गर्छ, मेहनत गर्छ, अनि गाडी चलाउँछ, अनि रियलाइज गर्छ ए त्यस्तै त हो नि, खुसी त नहुने रहेछ होइन, लाइफ भनेको त्यही रहेछ। त्यो सगरमाथा टुप्प पुग्नु उद्देश्य हो तर त्यहाँ पुगेर ए ऊ त्यहाँ हुँदा पनि यही हो, यहाँ हुँदा पनि यही हो भने रियलाइज हुने नै चाहिँ लाइफ रहेछ। सो इम्पोर्टेन्ट चाहिँ के रहेछ भन्दा, जहाँ छौ त्यो ठाउँलाई चाहिँ ग्रेटिट्युड भन्छ, आफूसँग जे छ त्यसमा खुसी हुने भन्छ नि, किनकि तिमी जहाँ भए पनि
लास्टमा हुनुपर्ने खुसी हो, लास्टमा हुनुपर्ने खुसी हो त्यो। हामी कहिलेकाहीँ धेरै भागेर खुसी हुन चाहिँ बिर्सिन्छ क्या, अनि पछि त्यो सिक्छु भनेर सिक्न एकदम गाह्रो हुन्छ। यति अब फ्लुट ल्याएको भएर यसमा रिभर्ब छैन है, सुक्खा हुन्छ, अनि डेङ्गी पनि लागिरहेको भएर खासै बजाउन सक्दिनँ। अनि म एउटा सानो चिज, अनि त्यो टाइममा एकचोटि अब सिक्दा सिक्दै यो फ्लुट पनि बजाउने बिट पनि बजाउने मिल्ने भए कस्तो रमाइलो हुन्थ्यो होला है भनेर सोचेको थिएँ क्या मैले। त्यसलाई बिट बक्स फ्लुट भन्छ भनेर थाहा थिएन, मैले आफैले सोचेँ मैले नयाँ क्रिएसन गर्न लाएँ भनेर सोचेँ। फू पनि गर्ने बिट पनि आउने, ट्राई गरेँ दुई तिन दिन ट्राई गरेँ, अनि च्याप्टर क्लोज, यो इम्पोसिबल हुँदै हुँदैन भनेर थाहा भएर क्लोज गरेँ। अनि केही टाइमपछि अब युट्युबहरू आयो, अनि त्यहाँ फर्स्ट टाइम मैले बिट बक्स फ्लुट देखेपछि मैले त्यो टाइममा सोचेको चिज हुने रहेछ त, आफूले इम्पोसिबल भनेर क्लोज गरेको च्याप्टर। अनि त्यहाँबाट अनि युट्युबमा ट्युटोरियल हेरेर मैले बिट बक्स फ्लुट सिक्नलाई के गर्नुपर्छ अरे, पहिला बिट बक्स सिक्नुपर्ने रहेछ। अनि बिट बक्स सिक्दाखेरि त्यो बेस हुन्छ नि, यो बेस बज्दै बज्दैन बज्दै बज्दैन। त्यसपछि मैले घर जाने बेला स्कुटरमा मेरो केही नभए पनि 20 मिनट प्रोग्राम हुने बेला 30 आधी घन्टा जस्तो लाग्यो, आधी घन्टा म घर जाने बेला बाइकमा गर्दै बाइक चलाउँदै जान्थेँ क्या। अनि बल्ल त्यसरी एक दुई हप्तापछि यो बेस बज्यो, अनि त्यसपछि अब स्नेयर सिम्पल है यो त बज्यो, अनि हायात यति तिनवटा बजेपछि बिट बक्स आयो होइन। अनि त्यसपछि बिट बक्स फ्लुट ट्राई गरेको म थोरै सुनाउँछु।

0: सो मैले यो बजाउँछु भनेर सोचेको थिएन, अघि बस्दा बस्दै सोचेको है, यत्तिकै सुखाउँ बजाउनु भन्दा यो बजायो नि अलिक दामी सुन्छ नि भनेर. यति हो, थ्याङ्क यू.
1: श्रोता, यति बेला तपाईँ मानव विकास र सेवाको लागि सामुदायिक रेडियो आफ्नै फेम खोलुङ्गाले तयार पारेको कार्यक्रम बेन्सपायर सुनिरहनु भएको छ. आज कार्यक्रम बेन्सपायरको 335 अङ्कमा बाँसुरी वादक अमन मालीको कथा सुन्नुभयो. अमनको कथा सुन्दै गर्दा रमाइलो पनि भयो, साथै जीवनको अर्थ र खुसी कसरी हुन सकिन्छ भन्ने कुराको महत्त्वपूर्ण सिकाइ पनि भयो होला भन्ने लाग्छ. वास्तवमा मानिसहरू खुसी पाउन चारैतिर धाउने गर्दछौं, तर खुसी त्यसैले प्राप्त गर्न सक्छ जसले आफूलाई मनपर्ने काम मनदेखि गर्दछ. श्रोता, अब भने कार्यक्रमको निर्धारित समय अनुसार मैले पनि विदा लिने बेला भएको छ. विदा हुन अघि आजको यस कार्यक्रम बेन्सपायरको 335 अङ्क तपाईँलाई कस्तो लाग्यो, तपाईँको सल्लाह सुझाव पाउने अपेक्षा गर्दछु. तपाईँलाई आफ्नो सल्लाह सुझाव प्रतिक्रिया पठाउने ठेगाना हो कार्यक्रम बेन्सपायर, आफ्ना फेम खिचार थुप्लो 8 MHz, सिद्धिचरा नगरपालिका 11, ओखलढुङ्गा कमरे डाँडा पानी ट्याङ्की, अर्थात् अहिले तपाईँले सुनिरहनु भएको रेडियो स्टेशनमा पनि पत्रचार गर्न सक्नुहुनेछ. यतिन्जेल कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँलाई धेरै धेरै धन्यवाद. अर्को हप्ता उत्साहका साथ भेट्ने बाचा गर्दै म कार्यक्रम सहयात्री विनु राई बिदा हुन्छु. नमस्कार.

0: ए एन्जिला, तिमीले त कस्तो राम्रो राम्रो डिजाइनको गहना फेरिरहेको हौ। होइन, कुन पसलबाट किन्छौ?
1: दयाल सुनसादी उद्योगबाट ल्याउँछु नि। त्यहाँ त जस्तो सुकै डिजाइनमा पनि गरगहना किनबेच गरिन्छ नि।
0: ए हो र, त्यसो त म पनि अब दयाल सुनसादी उद्योगमै जान्छु। एउटा सानो डिजाइनमा सिक्री, औठी अनि आमाको लागि पुरानो डिजाइनमा मालबाडी, दिदीको लागि मङ्गलसूत्र पनि बनाउनु छ। लौ म त लागे है दयाल सुनसादी उद्योगतिर।
2: हाम्रा सेवाहरू
0: अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका सुनचादीका गरगहना बनाइन्छ।
2: पुरानोसँग नयाँ सट्टापट्टा गरिन्छ।
0: बिना रसायन गहना बनाइन्छ।
2: बनाइराखेकै रेडिमेड गरगहना पनि पाइन्छ।
0: प्रोप्राइटर भेष बहादुर दयाल, बेलकुमारी दयाल। मोबाइल नम्बर 9842939306, 9842939306 र 9842808584। दयाल सुनचादी उद्योग, सिद्धिचरण नगरपालिका 12, हुलाकटोल, ओखलढुङ्गा।
3: तपाईँलाई घरको लागि एल्मुनियमको झ्याल ढोका चाहिएको छ? चाहिएको छ भने सम्पर्क गर्नुहोस् होम्स एल्मुनियम एन्ड डेकोरलाई।
4: आउनुहोस्, यहाँ घरका लागि चाहिने एल्मुनियम ढोका, झ्याल, पल सिलिङ, कार्पेट, पर्दा, सिसा साथै एल्मुनियम सम्बन्धी सम्पूर्ण काम गरिन्छ। प्रोप्राइटर चुरालाल श्रेष्ठ।
3: सम्पर्क नम्बर 9862595127 र 0335203690।
4: होम्स एल्मुनियम एन्ड डेकोर, सिद्धिचरण नगरपालिका 11, मिलन चौक, ओखलढुङ्गा।
5: तिमलाई भेट्नुभन्दा अगाडि एउटा कुरा देखाउँछु।
6: के?
5: कार एक्सिडेन्टमा 2 वर्ष अगाडि यही एउटा कुरा भन्न बाँकी थियो। तिमीले फेरि भेट्ने कुरा गर्यौ, त्यसैले भोलि भेट्छौ नि मलाई?
6: श्योर, बरु तिमी भन न कहाँ भेट्ने।
7: ओए, हेरेर हिँड्न सक्दैनस्? छोयो यहाँ। यो को हो थाहा छ?
8: को हो यो?
7: दलित हो, दलित। यसले छोएको पानी पनि चल्दैन, यसले छोएको लुगा चल्छ, पैसा चल्छ, तर यसलाई छुनु हुँदैन। जाउँ।
5: त्यसो भए तिमी र म दुवै अपाङ्ग। म शारीरिक अपाङ्ग अनि तिमी सामाजिक। मलाई भाग्यले अपाङ्ग बनायो अनि तिमीलाई समाजले। के तिमी मलाई साँच्चीकै माया गर्छौ?
6: धेरै गर्छु।
5: अनि त्यसो भए किन हामी स्याड? इट मेक्स नो सेन्स।
6: हामी बीच सिर्फ माया मात्रै छ। सायद हामीलाई चाहिने त्यति नै हो नि, होइन र?
5: हो।
9: अपाङ्गता र जातीय विभेद सामाजिक अपराध हो, यो दण्डनीय छ। समुदायको हितको लागि आफ्नो एफएम ओखलढुङ्गा।
10: आप्रवासी स्रोत केन्द्र सिद्धिचरण नगरपालिकाको अनुरोध।
11: आप्रवासनमा चुनौती र अवसर दुवै छन्। आप्रवासनलाई हामी व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सक्छौ।
12: पर्याप्त सूचना र चाहिने सिप सिकेर विदेश जाँदा विदेशमा दुःख पाइँदैन। काम के हो, तलब कति हुन्छ, सिप कस्तो चाहिन्छ, विदेश जानुभन्दा पहिला सोधखोज गरौं र श्रम स्वीकृति लिएर मात्रै विदेश जाउँ। श्रम स्वीकृति लिएर जाँदा सुरक्षित भइन्छ र समस्यामा परेर फर्किनु परेमा न्याय पाउन पनि सहज हुन्छ।
11: अनि तपाईँलाई थाहा छ, स्थानीय सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित र सुरक्षित बनाउन आप्रवासी स्रोत केन्द्रको सञ्चालन र व्यवस्थापन गरिरहेका छन् नि।
12: थाहा छ नि, धेरै जसो जिल्लामा जिल्ला प्रशासन कार्यालय भित्र वा कार्यालय छेउमै आप्रवासी स्रोत केन्द्रहरू स्थापना भएका छन्। यस्ता स्रोत केन्द्रहरूले सुरक्षित वैदेशिक रोजगारीका लागि सही सूचना दिने र सिप सिक्न सिफारिस गर्ने गर्छन्, साथै विदेश जाने क्रममा समस्यामा परे न्यायका लागि सहयोग पनि गर्छन्।
13: हजुर, वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूलाई सरल, छिटो, सहज सेवा प्रवाह गर्ने उद्देश्यले सिद्धिचरण नगरपालिकामा श्रम स्वीकृति सेवा सञ्चालन भइरहेको बेहोरा सहर्ष जानकारी गराइन्छ।
10: अन्य थप जानकारीको लागि सम्पर्क नम्बर 9849912808, 9849912808।
13: सिद्धिचरण नगरपालिकाको कार्यालय, ओखलढुङ्गा।
8: व्यक्ति स्वयं अपाङ्ग हुँदैन, व्यक्ति यस्तो वातावरणमा बाँचिरहेको हुन्छ त्यो वातावरणलाई चाहिँ अपाङ्गता भनिन्छ। त्यो वातावरण कस्तो हो त भन्दाखेरि व्यक्तिको शारीरिक, मानसिक, इन्द्रिय र बौद्धिक कार्यगत विचलन र ऊ बाँचेको वातावरणसम्ममा रहेको अवरोधसँगको अन्तर्क्रियाले उसलाई सहभागिताबाट वञ्चित हुनुपर्ने अवस्था सृजना हुन्छ भने त्यस्तो अवस्थालाई अपाङ्गता भनिन्छ र त्यस्तो अवस्थामा बाँचेको व्यक्तिलाई चाहिँ अपाङ्गता भएका व्यक्ति भनेर भनिन्छ।
14: गर्भवतीले जथाभावी औषधि सेवन गर्नाले, गर्भपतन गर्नाले आमालाई कुपोषण भएमा विषयुक्त पदार्थ सेवन, लामो व्यथा लागेर जन्मन कठिन भएमा जबरजस्ती प्रसूति गराउँदा, शिशुमा आघात पुग्दा, विभिन्न दुर्घटना लगायतका कारणले अपाङ्गता हुने गर्दछ।
15: अपाङ्गतालाई शारीरिक, दृष्टि सम्बन्धी, सुनाइ सम्बन्धी, श्रवण दृष्टिविहीन, स्वर र बोलाइ सम्बन्धी, मानसिक वा
14: पुग्दा विभिन्न दुर्घटना लगायतका कारणले अपाङ्गता हुने गर्दछ।
15: अपाङ्गतालाई शारीरिक, दृष्टि सम्बन्धी, सुनाइ सम्बन्धी, श्रवण दृष्टिविहीन, स्वर र बोलाइ सम्बन्धी, मानसिक वा
14: पुग्दा विभिन्न दुर्घटना लगायतका कारणले अपाङ्गता हुने गर्दछ।
15: अपाङ्गतालाई शारीरिक, दृष्टि सम्बन्धी, सुनाइ सम्बन्धी, श्रवण दृष्टिविहीन, स्वर र बोलाइ सम्बन्धी, मानसिक वा
14: पुग्दा विभिन्न दुर्घटना लगायतका कारणले अपाङ्गता हुने गर्दछ।
15: अपाङ्गतालाई शारीरिक, दृष्टि सम्बन्धी, सुनाइ सम्बन्धी, श्रवण दृष्टिविहीन, स्वर र बोलाइ सम्बन्धी, मानसिक वा

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा भोटेको सितृशुली बाढीको तीन साता कहिलेसम्म जारी रहन्छ खोज तथा उद्धार,
1: धेरै ठाउँमा ग्राउन्ड फर सकिसकेको अवस्था।
2: This is the BBC. There are no programs on this channel at present. Details of all our services are at bbcworldservice.com.
0: गर्न चीनको चेतावनी। तर सुरुमा आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। संयुक्त राष्ट्रसंघले यमनमा चर्कदो लडाई बीच त्यहाँबाट मानिसहरू जिबुटीमा ओहिरिनुलाई अनपेक्षित भनेको छ। पाँच दिनको अवधिमा रेड सी पार गरेर 2000 भन्दा बढी मानिसहरू जिबुटी पुगेका छन्। जिबुटी स्थित युनिसेफका प्रतिनिधिका अनुसार त्यसरी पुगेका मध्ये आधा जति बालबालिका छन्। बीबीसी संवाददाता रिचर्ड कागोए भन्छन्, यमनका सरकारी फौज र इरान समर्थित हुत्थी लडाकीहरू बीच लडाई जारी रहँदा अझ हजारौं मानिस भागेर जान सक्ने र त्यसले मानवीय संकट झन बढाउने अधिकारीहरूले चेतावनी दिएका छन्। बीबीसी संवाददाता रिचर्ड कागोए, हुत्थीहरूले यमनको पूरै रेड सी तटमाथि कब्जा गरिसकेका छन्। त्यो सँगै अन्तर्राष्ट्रिय रूपमा रणनीतिक महत्वको सामुद्रिक मार्गमा उनीहरूको पकड मजबुत भएको छ। सुनियोजित रूपमा तोडफोड हुन सक्ने अधिकारीहरूको आशंका बीच नेदरल्यान्ड्सको ठूलो हिस्सामा रेल सेवा पहिचान अथवा उनीबारे थाहा हुन नसकेको भन्दै अधिकारीहरूले प्रहरी अनुसन्धान भइरहेको बताएका छन्। चीनले उसकी शब्दमा अन्तरिक्षमा युद्धको तयारी रोक्न अमेरिकालाई आग्रह गरेको छ। पृथ्वीको कक्षमा अस्त्र तैनाथ गरेको भनी वाशिङटनले पहिलो पटक सार्वजनिक रूपमा स्वीकार गरेपछि बेजिङको प्रतिक्रिया आएको हो। चीन र रूसले भविष्यमा उत्पन्न हुन सक्ने द्वन्द्वमा अमेरिकी स्याटेलाइटहरूमाथि आक्रमण गर्ने र तीनलाई अवरुद्ध पार्ने कार्यक्रम बनाएको भन्दै वरिष्ठ सैनिक नेताहरूले यसअघि नै अन्तरिक्षमा सैन्य क्षमता बढाउने योजना भएको बताएका थिए। तर मंगलबार चिनिया विदेश मन्त्रालयका एक प्रवक्ता बाह्य अन्तरिक्षमा अस्त्रहरूको होडबाजी विरूद्ध चेतावनी दिँदै अमेरिकालाई त्यहाँ सैन्य क्षमता विस्तार नगर्न आग्रह गरे। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले ऊर्जा पूर्वाधारहरूलाई आक्रमणबाट जोगाउन सक्ने सम्झौताका लागि रूस तयार नरहेको बताएका छन्। सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्ष एक अर्काका ऊर्जा पूर्वाधारहरूमाथि हमला नगर्ने वाचा गरेको दावी गरेका थिए, तर त्यो दावी किएव र मस्को दुवैका निम्ति आश्चर्यको रूपमा आएको छ। युद्ध रोक्न तयार रहेको रूसले देखाए मात्रै आफूहरूले आक्रमण रोक्ने जेलेन्स्कीले बताएका छन्। र बंगलादेशको एक विशेष अदालतले दुई वर्ष अघि आन्दोलनका बेला मानवता विरूद्धको अपराध गरेको अभियोगमा तत्कालीन सत्तारूढ दल अवामी लीगका सातजना वरिष्ठ सदस्यलाई मृत्युदण्डको सजाय सुनाएको छ। विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलनले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गरेको थियो। संयुक्त राष्ट्रसंघको अनुमान अनुसार आन्दोलनसँग सम्बन्धित हिंसामा 1400 जनाको मृत्यु भएको थियो। 10 महिना अघि मृत्युदण्डकै सजाय सुनाइएका शेख हसिना र उनका गृहमन्त्री जस्तै यी सात नेताहरू पनि भागेर भारतमा बसिरहेका छन्। उनीहरूको अनुपस्थितिमा अदालतले फैसला सुनाएको हो। यो बीबीसी नेपाली सेवा हो।
0: साँझ पखमा तपाईँलाई स्वागत छ। रसुवाको विनाशकारी बाढीको तीन साता भइसक्दा पनि नेपाल सरकारले केही जलविद्युत सुरुङमा अझै जीवनको आशा राखेर काम गरिरहेकाले खोज तथा उद्धार कार्य जारी राखेको एक अधिकारीले बताएका छन्। भदौ 10 उक्त विपदमा ज्यान गुमाएका 1300 भन्दा धेरैको शव फेला परेको र 5000 भन्दा धेरै अझै सम्पर्कविहीन रहेको पछिल्लो सरकारी विवरण छ। तर वास्तविक मानवीय क्षतिको आकार अझै अस्पष्ट रहेको भन्दै स्थानीय तह मार्फत त्यसको विवरण अध्यावधिक गर्ने काम भइरहेको अधिकारीहरूले बताएका छन्। यसै विषयमा केही बेर अघि हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण

0: का कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई सम्पर्क गरी सुरुमा उनलाई खोज तथा उद्धार कहिलेसम्म जारी रहन्छ भनी सोधेका छौँ।
1: हाम्रो केसमा अलिकता यो विषय फरक भएको, बाढीले गर्दाखेरि चाहिँ जुन हाइड्रोका टनेलहरू त्यसमा पनि अब उद्धारको कार्य जारी भएको, टनेलहरू पुरै ब्लक भएको, त्यस्तो अवस्था हुनाले चाहिँ केही दिन अझै चल्छ कि भन्ने हिसाबले हामीले हेरिरहेछौँ। तर यसमा छलफल चाहिँ जारी रहेको छ र आज एक दुईवटा एकदमै जुन टनेलमा केही आशाका साथ हामीले काम गरिरहेछौँ त्यसको अवस्था के हुन्छ भनेर पनि हामी हेर्दैछौँ। र सँगसँगै चाहिँ अब अहिलेको धेरैजना ठाउँमा सर्चको काम, ग्राउन्ड सर्च पनि सकिसकेको अवस्था र घर घरमा हुने सर्च पनि लगभग लगभग सकिसकेको अवस्था, टनेल सर्च चाहिँ स्टिल ओनगोइङ चलिराखेको अवस्था चाहिँ हो र एकदमै यसमा बन्द गर्ने भन्ने खालको कुनै निर्णय अहिलेसम्म भएको छैन।
2: कति दिन यसलाई अगाडि लान्छौँ होला अथवा कुन आधारमा कुन बिन्दुमा पुगे पछाडि चाहिँ खोजी अभियान सकियो भनेर घोषणा गर्छौँ?
1: टनेलको कार्य जुन नेपाली सेनाको नेतृत्वमा भइराखेको छ त्यहाँबाट चाहिँ अब यो कम्प्लिसन भयो भन्ने खालको एउटा हामी उहाँहरूबाट आउने जुन सूचना छ त्यसलाई पनि हामी आधार मान्छौँ। त्यसपछि अन्तर्राष्ट्रिय जुन मान्यताहरू हुन्छ यो सर्च र रेस्क्यूको, खोज र उद्धारको, त्यसलाई पनि चाहिँ हामी एउटा आधार मान्छौँ। त्यसपछि स्थानीय परिस्थितिलाई पनि हामी आधार मानेर अगाडि बढ्ने भन्ने कुरा भएको छ र ठ्याक्कै यकिन चाहिँ अहिलेको आजको मितिसम्म चाहिँ यसमा हामीले कुनै कन्क्लुसिभ या कुनै निर्क्योल चाहिँ निकालेको अवस्था चाहिँ होइन। सायद एक दुई दिनमा यसमा हामी काम गर्दैछौँ र थप चाहिँ केही न केही आउँछ होला।
2: जुन अहिले जल विद्युत आयोजनाका भूमिगत विद्युत गृहहरूसम्म पुग्ने प्रयास भइरहेको छ, ती विद्युत गृहमा पुगेर उद्धार कर्मीहरूले त्यहाँ जे भेट्नुहुन्छ त्यस पछाडि चाहिँ यसलाई अन्त्य गर्ने खालको हाम्रो योजना हो,
1: लगभग चाहिँ त्यो लाइनमा सोचिरहेछौँ।
0: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती, साथी अशोक दाहालसँग कुरा गर्दै। भोटेकोशी त्रिशुली नदीमा आएको बाढीका कारण विस्थापित भएर विभिन्न आश्रयस्थलहरूमा बस्दै आएका धेरैजनाले आफ्नो पुरानो बासस्थान फर्किन सक्ने अवस्था नभएको बताएका छन्। नुवाकोट स्थित हाम्रो साथी शक्तिमाया तामाङले तिनै केही पीडितहरूलाई भेटेकी छन्।
3: विस्थापित भएकाहरू नुवाकोटको विभिन्न 22 होल्डिङ सेन्टरमा बस्दै आएका छन्। बाढी प्रभावितहरूले आफूहरूलाई सरकारले जोखिम रहित स्थानमा स्थानान्तरण गर्न माग गरेका छन्। पहिला घर भएको ठाउँमा अहिले खोलाको बगर रहेको कारण त्यस स्थानमा बस्न नमिल्ने बेदुर नगरपालिका ओडा नम्बर 4 का बिन्दा तामाङले बताइन्।
4: त्यहाँ त केही छैन, सब बगाहा नि त, घरहरू सबै क्षति। अब त्यो तल्लोपट्टि त कहाँनेरि घर थियो, पूर्जा कहाँनेरि थियो, होइन कसको घर कहाँ थियो भन्ने थाहा छैन।
3: त्यस्तै अर्का बाढी पीडित कमल भुजेलले अब सरकारले दीर्घकालीन योजना बनाएर पुनस्थापना गर्न जोड गरे। आफूहरूको बस्तीमा अहिले खोला बगिरहेको बताउँदै उनले भने,
5: त्यहाँ त असम्भव छ, जान सकिन्न। सबै घरहरू सबै त्यो उल्टा क्षति गरेको छ, बस्ने ठाउँ छैन, त्यसरी त्यहाँ जान सकिन्न। पहिरो नआउने ठाउँ, बाढी नलाग्ने ठाउँ, स्वास्थ्यहरू त्यो चेक जाँच गर्ने ठाउँ अथवा त्यो रोजगारको लागि त्यो मिल्ने ठाउँ सबै भइदिएको।
3: रसुवा तिरुका बुद्धिमान तामाङ विनाशकारी भूकम्पले विस्थापित भएर रसुवाकै सात विषयमा बस्दै आएकोमा अहिले बाढीले त्यस स्थान पनि बगाउँदा पुनः विस्थापित भएको बताए।
6: अब अहिले खोला देखेपछि हामीलाई तर्सिन्छ। अब पहिरोले पुर्नेपछि, अब पहिरो देखेपछि, भित देखेपछि डर लाग्छ। खोला नआउने ठाउँमा, भारी नआउने ठाउँमा, पहिरो नआएको ठाउँमा, त्यस्तोमा चाहिँ पक्का ठाउँमा राख्दियो भने चाहिँ हामीलाई राम्रो लाग्छ।
3: बाढी पीडितहरूले सरकारले आफूहरूको सवालमा समयमा नीति तयार गरेर बाढी पहिरोको जोखिम रहित आधारभूत आवश्यकता पूरा हुने स्थानमा पुनस्थापना गर्न माग गरेका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: दुई साताभन्दा लामो समयदेखि अवरुद्ध बनेको पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा असोज 1 बिहिबारबाट दुईतर्फी यातायात सञ्चालनमा आउने प्रधानमन्त्री कार्यालयले जनाएको छ। भदौ 10 विनाशकारी रसुवा बाढीको मार्ग खेपेको उक्त सड़क भदौ 14 भाँसिएको थियो। पर्सि बिहिबारबाट हलुकादेखि भारी सबै खालका सवारीका साधनहरू सञ्चालनमा ल्याउन लागि अधिकारीहरूले बताएका छन्। खास गरी काठमाडौँ आउजाउका लागि दैनिक 10,000 भन्दा बढी सवारी साधनहरू गुड्ने सो राजमार्ग अवरुद्ध हुँदा संघीय राजधानीको यात्रा र बजार नराम्रो गरी प्रभावित बनेको थियो। यसै विषयमा हामीले सड़क विभागका प्रवक्ता शुभराज नेउपानेलाई सम्पर्क गरी सुरुमा उनलाई त्यहाँ अहिले कस्तो खाले बाटो बनेको हो भनी सोधेका छौँ।
7: पृथ्वी हाइवेको कृष्णगढ जुन बिग्रेको थियो करिब 100 मिटर, त्यसलाई चाहिँ हामीले अलिकति पुरानो ट्र्याक भन्दा माथि उठाएर पहाडपट्टि चाहिँ डबल लेनकै ट्र्याक खोलेका छौँ। अस्तिको दिन हामीले वान वे ट्राफिक टेस्टको लागि ओपन गरेका थियौँ भने अब असोज 1 गतेदेखि चाहिँ यसलाई फुल्ली टू वे ओपन गर्ने तयारीमा छौँ। अहिले हाम्रो बाटो भनेको चाहिँ ग्राभल स्ट्यान्डर्डको हुन्छ, भनेको जहाँ हामीले ट्र्याक खनेका छौँ ट्र्याक खनेको ठाउँमा चाहिँ त्यो पुरानो अप्ठ्यारो नराम्रो किसिमको माटोलाई हटाएर त्यसलाई चाहिँ रिप्लेस गर्ने र त्यो माथि चाहिँ ग्राभल राखेर रोलिङ गरेर अनि भित्तापट्टि चाहिँ फ्रेन्च ड्रेन भन्छ हाम्रो सब सर्फेस ड्रेन त्यो राखेर चाहिँ अहिलेलाई अस्थायी किसिमको चाहिँ ट्र्याक निर्माण गरेका छौँ।
0: अब यो थप पानी पर्दाको अवस्थामा त्यहाँ ठेक्न चाहिँ कतिको सक्षम बाटो बनेको छ, किनकि तपाईँहरूले नै पहिला यो पहिरो भएकै ठाउँमा बनाउने कुरालाई चाहिँ एउटा चुनौतीकै रूपमा भनिरहेको अवस्थामा चाहिँ त्यसमा कस्तो मूल्याङ्कन भएको छ? माथिपट्टि चिरा पनि थियो भनिएको थियो, त्यसलाई कसरी हेरिएको छ?
7: अहिलेलाई अब हामी यो मनसुनको चाहिँ अन्तिम फेजमा पनि आइसकेको छ र अहिले अब ठुलो पानी नपरेको अवस्थासम्म चाहिँ अहिलेको बाटोले ठेक्छ। अब ठुलो भारी वर्षा भएको अवस्थामा चाहिँ पहिरोहरू आउन सक्छ, तर आएको पहिरोलाई चाहिँ हामी फेरि तुरन्त पन्छाएर यातायात सञ्चालन गर्ने गरी तयारी गरिरहेका छौँ र सँगसँगै हाम्रो केही प्रविधिहरू जस्तै सोइल नेलिङ एङ्करिङहरू माइक्रोपाइलहरूको काम पनि प्यारालली नै गर्छौँ। अहिले त सुरु गरिसकेका छैनौँ, तर यो यातायात सञ्चालन भइसकेपछि चाहिँ अस्थायी रूपमा केही सामान्य वर्षातबाट चाहिँ क्षति हुन नदिनलाई चाहिँ सामान्य मर्मत सम्हारको काम चाहिँ हामी तुरुन्तै सुरु गर्छौँ र दसैँ पछाडि फेरिमा सबै कुरा स्टेबल भइसकेपछि ग्राभलमाथि चाहिँ हामी अस्थायी किसिमको कालो पत्र पनि गर्ने तयारीमा छौँ।
0: त्यो बाटोको अब दीर्घकालीन समाधान चाहिँ के सोचिएको छ? बर्खापछि तलबाटै वाल उठाउने हो कि जुन भाँसिएको ठाउँमा, या सुरुङका कुराहरू पनि उठेको छन्, वैकल्पिक मार्गका कुराहरू पनि भइरहेको थिए, त्यसबारे के सोचिएको छ?
7: बर्खा पछाडि तलबाट वाल उठाउने काम हुन्छ र एक्जिस्टिङ ट्र्याकलाई त हामी मर्मत गरेर चलाउनै पर्छ, त्यसको त कुनै विकल्प छैन। यो सर्ट टर्म स्ट्राटेजी नै त्यही हो भने अब लङ टर्म स्ट्राटेजीको रूपमा चाहिँ हामीले चाहिँ टनेलको पनि स्टडी सुरु गर्छौँ। सँगसँगै नजिकैबाट कतै त्रिशुलीमा पुल हालेर, दुई ठाउँमा पुल हालेर पारी क्रस गरेर चाहिँ बनाउन सक्ने अवस्था त्यो पनि हेरिरहेछौँ र अर्को इनकेस कृष्णभीरमा पहिरो आइहालेको खण्डमा पारीबाट सञ्चालन गर्न सक्ने गरी अहिले तत्काललाई सडक बोर्ड नेपाल मार्फत चाहिँ 10 करोड बजेट विनियोजन भएको छ, त्यसको सर्ट नोटिसमा चाहिँ टेन्डर प्रोसेसमा गइसकेको छ। कृष्णभीरमा केही कतैबाट ब्लकेज भइहालेको अवस्थामा त्रिशुली पारीबाट पनि जहाँ ट्र्याक थिएन, 1.5 किलोमिटर ट्र्याक थिएन, त्यहाँ ट्र्याक खोल्ने गरी टेन्डर आह्वान भइसकेको छ, त्यो मूल्याङ्कनको चरणमा छ। हामीले अल्टरनेटिभली चाहिँ अहिले बेनीघाटबाट क्रस गरेर फिसलिङ निकाल्ने गरी पारीको ट्र्याकको काम गर्ने काम चाहिँ सुरु नै भइसकेको छ, टेन्डर निस्किसकेको छ भने लङ टर्ममा टनेलको लागि अध्ययन पनि भइरहेछ र स्लोप स्टेबिलाइजेसनको फर्दर मेजर्सहरूको पनि अध्ययनको काम सुरु भइसक्यो।
0: अन्तिममा अब यो बाटोबाट चाहिँ जुन भारी गाडीहरू छन् त्यो पनि आउन सम्भव हुने खालको बाटो हो यो?
7: अहिलेको लागि काठमाडौँ उपत्यकाको सप्लाई चेन म्यानेजमेन्टमा आवश्यक पर्ने सबै गाडीहरू सञ्चालन गर्ने गरी अहिले हामीले तत्कालीन टेम्पोररी म्यानेजमेन्ट गरेका छौँ।
0: उनी थिए सडक विभागका प्रवक्ता शुभराज नेउपाने। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, चीनले अन्तरिक्षमा युद्धको तयारी नगर्न अमेरिकालाई चेतावनी दिएको छ।

कक्षमा हतियार राख्न आवश्यक भएको तर्क गरेका छन्। एयर स्पेस एण्ड साइबर कन्फरेन्समा सोमबार सम्बोधन गर्दै मिङ्कले अमेरिका बढ्दै गएका खतराहरूसँग जुझ्न तयार रहेको बताए, तर उनले उक्त अस्त्रको क्षमता अथवा त्यसलाई कहिले कक्षमा राखिएको थियो भन्ने बारे विस्तृत जानकारी दिएनन्। चीन र रूसले भविष्यमा उत्पन्न हुन सक्ने द्वन्द्वमा अमेरिकी स्याटेलाइटहरूमाथि आक्रमण गर्ने र तिनलाई अवरूद्ध पार्ने कार्यक्रम बनाएको भन्दै वरिष्ठ सैन्य अधिकारीहरूले यसअघि नै अन्तरिक्षमा सैन्य क्षमता बढाउने आफ्नो योजना भएको बताएका थिए। तर मंगलबार चिनिया विदेश मन्त्रालयका एक प्रवक्ताले बाह्य अन्तरिक्षमा अस्त्रहरूको होडबाजी विरूद्ध चेतावनी दिँदै अमेरिकालाई त्यहाँ सैन्य क्षमता विस्तार रोक्न आग्रह गरेका छन्।

0: Du hörst Affen FM auf 104,8 MHz.
1: Affen FM Time Check. अहिले रातको 9 बज्यो।
2: टाइम चेकको साथमा ओमदयाल सुनसारी उद्योग तथा भाडा पसल सिद्धिचरण नगरपालिका 11 बाल मन्दिर माथि ओखलढुङ्गा।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो समुदायकै आवाज 104.8 MHz।
4: आदरणीय श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ मानव विकास तथा सामुदायिक सेवा एसडिसीएसद्वारा सञ्चालित ओखलढुङ्गा जिल्लाकै पहिलो सामुदायिक रेडियो आफ्नो फिल्म 104.8 MHz साथमा इन्टरनेट अनलाइन www.afnofilm.org रात्रिकालीन सेवा। अब भने यस रात्रिकालीन सेवाबाट हामी सम्पूर्ण आफ्नो फिल्म परिवार भोलि बिहानको प्रसारण सेवामा ठिक 5 बजे भेट्ने बाजाको साथ बिदा हुन्छौँ। नमस्कार।